सबै यस हुन्छन्। हामीले ईश्वरीय शक्तिका आधारमा, ईश्वर छ भन्ने सत्यका आधारमा नै आफूलाई सान्त्वना प्रदान गर्न सक्दछौं, आफूलाई संयमित राख्न सक्दछौं। यसैले पनि ईश्वरप्रति वास्तविकता अत्यन्त महत्वपूर्ण छ जीवनका लागि। प्रिय सज्जन, यो कुनै भ्रम होइन, दैवी शक्ति कुनै भ्रम होइन, किनकि आकाशका सूर्य भ्रम होइनन्। हामीले हरेक क्षण सास फेरिरहने जुन हावा छ यो भ्रम होइन, हामीले पिउने पानी भ्रम होइन। मानिसहरूले यही आकाशको सूर्य, यही धरती, यही पानी, यही हावा आदि इत्यादिलाई ईश्वरको समकक्षमा राखेका छन्, पूजा गरेका छन। भगवान भन्ने पनि प्रकृतिकै अर्को रूप हो, अर्को नाम हो भने हामीले त्यो भगवानलाई स्वीकार गर्न किन सक्दैनौं? किन हामीलाई अप्ठ्यारो अनुभूति हुन्छ? हामी तल पर्दैनौं, प्रिय सज्जन, हामी कमजोर हुँदैनौं। ईश्वर कमजोरहरूको निर्माण होइन, प्रिय सज्जन, ईश्वर केही गर्न नसक्ने हतियाराहरूको निर्माण होइन, ईश्वर सचेत जीवनको प्रतिबिम्ब। त्यसकारण ईश्वरप्रतिको आस्था, ईश्वरप्रतिको विश्वास हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण आवश्यकता हो। ईश्वरप्रतिको यही आस्था, यही निष्ठा र यही विश्वासका कारण हामी जीवनको यात्रा निर्विघ्न निर्भय अघि बढाउन सक्दछौं। प्रिय सज्जन, यति हुँदाहुँदै पनि वास्तवमा ईश्वरप्रति गहिराईदेखि नै विश्वास गर्ने मानिसहरूको संख्या पनि अत्यन्त कम हुन्छ, किनभने थोरै मानिसहरूले मात्रै आफूभित्रको अहंकारलाई घटाउन सकेका हुन्छन्, कटाउन सकेका हुन्छन्। ईश्वरप्रतिको श्रद्धा भएको व्यक्ति भेट्न निकै गाह्रो छ, अत्यन्त थोरै मानिसहरू मात्रै वास्तविक रूपमा ईश्वरप्रति नतमस्तक हुन्छ। भगवान श्रीकृष्णले पनि गीतामा भन्नुभएको छ, मनुष्याणां सहस्रेषु कश्चित् यतति सिद्धये यततामपि सिद्धानां कश्चिन्मां व्यतितत्त्वतः। मनुष्याणां सहस्रेषु कश्चित् यतति सिद्धये यततामपि सिद्धानां कश्चिन्मां व्यतितत्त्वतः। सहस्रेषु मनुष्याणां, सहस्र मनुष्यहरूमा, हजारौं मानिसहरूमा कश्चित् सिद्धये यतति, कसैले मात्रै, एकजनाले मात्रै मेरो प्राप्तिको निमित्त प्रयत्न गर्दछ। यततां सिद्धानाम् अपि कश्चित् माम् व्यक्ति तत्त्वतः। र त्यसरी प्रयत्न गर्ने थुप्रै सिद्धहरूमध्ये पनि, थुप्रै योगीहरूमध्ये पनि कुनै एकजनाले मात्र मलाई तत्त्वतः भनेको अन्तस्करणदेखि नै, भित्री तत्त्वदेखि नै, यथार्थ रूपदेखि नै मलाई बुझ्न सक्दछ। भनेपछि प्रिय सज्जन, त्यो परमात्माको जुन दिव्यतम शक्ति छ त्यसलाई जान्नका लागि, बुझ्नका निमित्त भित्रैदेखि नै भगवानप्रतिको श्रद्धा अत्यन्त आवश्यक हुन्छ। जति धेरै हाम्रो श्रद्धा हुन्छ त्यति नै धेरै हामी ईश्वरीय शक्तिप्रति नतमस्तक हुन सक्दछौँ, त्यति नै त्यो दिव्य शक्तिप्रति हामी समीपस्थ हुन सक्दछौँ, निकटस्थ हुन सक्दछौँ। प्रिय सज्जन, हामी सबैले बिर्सन नहुने सदैव सम्झनुपर्ने कुरा के हो त भन्दा, हामीलाई मानिसहरूले छोडिदिन सक्छन् तर यो प्रकृतिले कहिल्यै छोड्दैन। जीवन बाँचुन्जेल, बाँचुन्जेल हामीले सास फेरेकै हुन्छौं, बाँचुन्जेल हामीले पानी पिएकै हुन्छौं, बाँचुन्जेल हामी यही माटोमाथि हिँडिरहेकै हुन्छौं, बाँचुन्जेल यही धरतीको उत्पादन हामीले भोजनका रूपमा ग्रहण गर्दछौ। हेर्नुहोस् त, खै प्रकृतिले हामीलाई कहाँनिर छोडेको छ? जसलाई हामीले आफन्त भनेका छौं ती आफन्तहरूले छुट्टी पैदा गरेर बनाएर ल्याएर हामीलाई खुवाउनेवाला छैन। यही धरतीमा उम्रिएका, यही धरतीमा पैदा भएका चीजहरू हामीलाई खुवाउने हुन्। हामीले धरतीका आधारमा हाम्रो जीवन पाएका छौं, हावा पानीका आधारमा हामीले जीवन पाएका छौं। यसैले हाम्रा वास्तविक सहयोगी, वास्तविक हाम्रा निर्माता र वास्तविक भोजनदाता, जीवनदाता प्रकृति हो भन्ने कुरा प्रष्ट हुन्छ। यही प्रकृतिलाई
मानिसहरूले कतै गड भन्दछन्, कतै परमेश्वर भन्दछन्, कतै भगवान भन्दछन्। हामीले त्यसैले यो जुन अस्तित्व छ, प्रकृतिको अस्तित्व, परमात्माको अस्तित्व, यो अस्तित्वप्रति शंका प्रकट गर्न हुँदैन। हामीमा कृतज्ञताको भावना कम भएर गएको छ, कृतज्ञताको भावना वृद्धि भएर गएको छ। यो हावा पिएर हाम्रो जीवन चलेको छ। एक सेकेन्ड यो अक्सिजन नपाउने हो भने हाम्रो जीवन रहँदैन। तर कहिल्यै पनि यो हावाप्रति नतमस्तक हुन सकेनौ हामीले। यो धरती जहाँ हामी टेकेका छौं र वरपरको सुन्दर संसार देखेका छौं, यो धरतीप्रति एकपटक कृतज्ञताको भावले हामीले कहिल्यै हेर्न सकेनौं। आकाशको सूर्य जो निरन्तर हेरिरहेको छ र हामीलाई उज्यालो प्रदान गरेको छ, त्यो सूर्यप्रति नतमस्तक भएर कहिले हामीले शिर झुकाउन सकेनौं। प्रिय सज्जन, खै हामी कहाँनिर कृतज्ञ भएन, हामी कहाँनिर कृतज्ञ भएनौ? त्यसैले हाम्रा पूर्वजहरूले, हाम्रा आचार्यहरूले धरतीलाई ढोगा भनेर सिकाएका छन्, आकाशको सूर्यलाई नमस्कार गर भनेर सिकाएका छन्, पानीमा देवताको अनुभूति गर भनेर सिकाएका छन्। सारा प्रकृति देवताको एउटा बिम्ब हो, भगवानको एउटा बिम्ब हो, ईश्वरीय शक्तिको एउटा बिम्ब हो। त्यसैले प्रकृतिलाई पूजा गरेपछि समग्र ईश्वरको पूजा हुन्छ भन्ने संस्कृति सिकाएका छन्। तर हामीलाई लाज लाग्छ, हामी अरूप्रति नतमस्तक हुन लजाउँछौ, किनभने हामीभित्र अहंकारको ठूलो सगरमाथा पैदा भएको छ। हाम्रो शिर अहंकारका कारणले ठडिएको छ। प्रिय सज्जन, जबसम्म हाम्रो ठडिएको अहंकारको शिर झुक्न सक्दैन, यस धरतीप्रति, यो आकाशप्रति, आकाशको सूर्य चन्द्रमा प्रति, हावा पानी प्रति, तबसम्म हामी वास्तविक मनुष्य बन्न पनि सक्दैनौ। प्रिय सज्जन, जसले हामीलाई बचाएको छ यो समग्र प्रकृति, यो प्रकृतिप्रति हामी कृतज्ञ बन्न कोसिस गरौं, नतमस्तक बन्न कोसिस गरौं। यही नै हाम्रो वास्तविक कर्तव्य हो। हवस्त, आजका निमित्त कार्यक्रम जीवन गंगा यति नै। अर्को श्रृंखलासम्मका लागि म लक्ष्मण भण्डारी बिदा भए। बिदा दिनुहोस्। नमस्ते।

0: आजको कविता आजको कविता
1: आजको कविता आजको कविता। नमस्कार, मेरो नाम प्रभा भट्टराई आचार्य। कविता परदेशीलाई पत्र भन्ने शीर्षकमा छ। यो मैले आफ्ना आफन्तहरू विदेशिएका आफन्तहरूलाई सम्झेर लेखेकी हुँ। आफ्ना साथीभाइ भाइ बहिनीहरू उनीहरूलाई सम्झेर लेखेकी हुँ। परदेशीलाई पत्र।

भन्छन् खै सुन फल्छ त्यो मुलुकमा सारा खुसी छन् त्यही होला झै पनि लाग्छ फर्कन यता खोज्दैन

न त भन्छन् कोही किन सम्झिँदैन घर यो दुख्दै रुँदैछन् कति सन्चो हुन्छ रे भरे डलरको तन्ना बिछाएपछि

सुरु आयो कतै सम्झना टोलायो कि त चार पर्वत सीमा सम्झेर जन्म स्थल सम्झौ ऋतुका छटा प्रकृतिका वर्षा झरी बादल या यस्तो सित व्यस्त छौ कि भिडमा आफ्नै चिनारी भुल्यौ झुप्रामै सुख खोज्ने महलका झुत्रा सखी बिर्सियौ तिम्रा बात निकै थला परिसके आमा त्यसै सुस्त छिन् बहिनी कुन निकता गइन् घर तेजी खै भाइ के गर्दछन् हेर्ने कोही पनि छैन दुखित हुँदै भन्थे गयो त्यो पनि पानी सम्म त ताउँथ्यो कि रसिलो हुन्थ्यो नि फर्के पनि।

छौ घर भन्छौ मट्टी बिसाउने सुरली सम्झेर आए यही रुन्छिन् मात्र चिहान भइछु नि भनी नेपाल आमा पनि। अन्तिम श्लोक भइगो आज कुरा बढी भइसक्यो।

0: 99.4 Radio Tahasanta, Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल जेठ 19 गते मंगलबार, नेपाल सम्बत 1146, जून 2 तारीक सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: कर्मचारीको तलब बढ्दा ढुकुटीमा 60 अर्ब व्ययभार थपिने। देशभरका 26 लाख घरायसी विद्युत प्रयोगकर्तालाई 5% भ्याटको मार।
0: संसद प्रधानमन्त्री केन्द्रित बन्दा, कानून निर्माण र जनताका मुद्दा ओझेलमा, प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध सड़कमा पनि प्रदर्शन, अभिलेखबाट हटाउन माग।
1: म्याथ थप बिना आयोजना सम्पन्न नहुने प्रवृत्तिले राज्यलाई वर्षेनी ठूलो आर्थिक क्षति, 400 केभीको पश्चिम सिटी बनाउन कम्पनी स्थापना।
0: वार्ता प्रयास बीच अमेरिका र इरान बीच आक्रमण प्रत्याक्रमण। लेबनानमा इजरायलले गरेको आक्रमणको विरोधी नेताहरूद्वारा निन्दा।
1: र दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र सन्दीप लामिछानी श्रीलंकाको लंका प्रिमियर लीग खेल्ने।

0: ढुकढुक होइन ढुक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: समाचार अब विस्तारमा। सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी बजेट मार्फत घोषणा गरेको तलब वृद्धिले राज्य कोषमा थप 60 अर्ब रूपियाँ व्यवहार हुने भएको छ। आर्थिक वर्ष 2083-84 को बजेटले राष्ट्र सेवा कर्मचारीका लागि हाल खाइपाई आएको तलबमा 10% वृद्धि गरेर पुगेकोमा अरू 10% प्रोत्साहन सहित कुल 21% तलब वृद्धि गरेको हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिले राज्यकोषबाट तलब पारिश्रमिक बुझ्नेहरूको संख्या झण्डै 6 लाख छ। अर्थ मन्त्रालयले तलब बढ्दा कति व्यवहार थपिन्छ भनेर अध्ययन गरेको छ। बजेट लेखन टीममा समेत रहेका मन्त्रालयका सहसचिव डाक्टर धनीराम शर्माका अनुसार 6 लाख कर्मचारीको तलब बढ्दा वार्षिक 60 अर्ब रूपियाँ व्यवहार थपिने अनुमान गरिएको छ। सरकारले वृद्धि गरेको यो तलब निजामती कर्मचारी सेना प्रहरी र सशस्त्र सहित तीनै सुरक्षा अंग स्वास्थ्य सेवा संसद सेवा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीदेखि संस्थान सहित सबै कर्मचारीका हकमा लागू हुनेछ। बहालवालाका अतिरिक्त पेन्सनधारीहरू पनि तलब वृद्धिबाट लाभान्वित हुनेछन्। तलब बढ़ेको अनुपातमा पेन्सन पनि वृद्धि हुनेछ। सरकारले कर्मचारीको तलबमा 1,87,81,00,000 रूपियाँ र भत्तामा 20,57,27,00,000 गरी कुल 2,08,45,08,00,000 विनियोजन गरेको छ। यो चालू आर्थिक वर्षको संशोधित खर्च अनुमानको तुलनामा 70,66,44,00,000 रूपियाँले बढ़ी हो। चालू आर्थिक वर्षमा सरकारले कर्मचारीको तलब र भत्तामा 1,37,78,64,00,000 रूपियाँ खर्च हुने अनुमान गरेको छ। त्यस्तै त्यसअघि आर्थिक वर्ष 2081-82 सरकारले कर्मचारीको तलब भत्तामा 1,31,08,37,00,000 खर्च गरेको थियो। आगामी आर्थिक वर्षका लागि सरकारले पारिश्रमिक सुविधामा मात्रै करिब 2,37,00,000 रूपियाँ विनियोजन गरेको छ। चालू आर्थिक वर्षमा सरकारले विनियोजन गरेको पारिश्रमिक सुविधा शीर्षकको अंक 1,76,87,63,00,000 रूपियाँ छ। सरकारले वृद्धि गरेको तलबले राष्ट्र सेवक कर्मचारीका हकमा सम्बोधन गरेको छ। तर राष्ट्र सेवक पदाधिकारीलाई भने यसले छुँदैन कानूनमा अलग्गै व्यवस्था भएका राजनैतिक तथा निर्वाचित पदाधिकारी न्यायाधीश लगायतका हकमा बजेटमा उल्लेख भएकै आधारमा तलब वृद्धि लागू हुँदैन। विशिष्टीकृत कानूनले नै व्यवस्था गर्ने पदाधिकारीका हकमा तलब सुविधाबारे अलग्गै निर्णय गर्नुपर्छ। सरकारले निकायहरू खारेज गर्दा त्यहाँ कार्यरत ठूलो संख्याका कर्मचारीको व्यवस्थापन गर्नुपर्ने अवस्था छ। विदेश स्थित दूतावास र महावाणिज्य दूतावास बाहेक 25 निकाय खारिज गर्ने सूचीमा छन्। ती निकाय र संरचना खारिज गर्दा 319 कर्मचारीको व्यवस्थापन गर्नुपर्ने देखिएको छ। आजको नयाँ पत्रिकामा कर्मचारीको तलब बढ्दा ढुकुटीमा

0: 60 अर्ब व्यवहार शीर्षकमा समाचार प्रकाशित छ।
1: आगामी आर्थिक वर्षदेखि बिजुलीमा लागू हुने मूल्य अभिवृद्धि कर भ्याटको मारमा 26 लाख घरायसी ग्राहक पर्ने भएका छन्। ती ग्राहकले मासिक 50 युनिट भन्दा बढी बिजुली खपत गर्ने नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क छ। आर्थिक वर्ष 2083-84 बजेटमा 50 युनिट भन्दा बढी बिजुली खपत गर्ने ग्राहकलाई 5% भ्याट लागू गर्ने उल्लेख गरिएको छ। 50 युनिट भन्दा बढी बिजुली खपत गर्ने घरायसी ग्राहक 26 लाख भन्दा बढ़ी रहेको प्राधिकरणका प्रवक्ता राजन ढकालले पुष्टि गर्नुभयो। 20 युनिटसम्म खपत गर्ने ग्राहक 19,98,000, 21 देखि 30 युनिट खपत गर्ने 4,21,000 र 31 देखि 50 युनिटसम्म खपत गर्ने 6,15,000 छन्। ढकालले भन्नुभयो 51 देखि 100 युनिट खपत गर्ने ग्राहक 10,75,000 छन्। 101 देखि 200 युनिटसम्म 10,89,000 खपत गर्छन्। 250 युनिट भन्दा बढ़ी खपत गर्ने ग्राहक 4,42,000 छन्। उल्लेखित तथ्याङ्क घरायसी ग्राहकको मात्र रहेको र यसमा सामुदायिक औद्योगिक लगायतका ग्राहकको संख्या नसमेटिएको उहाँले बताउनुभयो। यता अर्थमन्त्री सोनी वाग्लेले भने बिजुलीमा लागेको करको भार आम नागरिकलाई अत्यन्तै कम पर्ने तर यसले देशको ऊर्जा पूर्वाधार निर्माणका लागि आवश्यक स्रोत जुटाउन सघाउने दावी गर्नुहुन्छ। 14 लाख ग्राहकलाई मात्र नयाँ व्यवस्था अनुसार भ्याट लाग्ने उहाँको टिप्पणी छ। सरकारले 85 अर्ब रूपियाँ भन्दा बढ़ीको ऊर्जा पूर्वाधार निर्माण गर्नुपर्ने र त्यसका लागि 3 देखि 4 वर्ष लाग्ने उहाँले बताउनुभयो। भ्याट लगाएकै कारण बिजुलीको महसुल तिर्न नसक्ने अवस्था आए त्यसमा पुनरावलोकन गर्न सकिने अर्थमन्त्री वाग्लेको भनाइ छ। ऊर्जा क्षेत्रमा रूपान्तरण हुने गरी सरकारले राम्रो काम गर्न खोज्दा यहाँ 5% नगण्य भ्याट लाग्यो भनेर गुनासो आइरहेको उहाँको टिप्पणी छ। 26 लाख घरायसी विद्युत उपभोक्ताले तिर्नुपर्नेछ भ्याट शीर्षकमा कान्तिपुरमा समाचार छ।
0: जनताको प्रतिनिधित्व गर्दै आम सरकारका मुद्दामा बहस र आवश्यक कानून निर्माणमा जुट्नुपर्ने संसद, प्रधानमन्त्री वीरेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति, उहाँको पहिरन र क्रियाकलापमा केन्द्रित भइरहेको छ। यसले जनतालाई बोझ पर्ने कर नीति, पश्चिम एशिया द्वन्द्वका कारण बढ़ेको मूल्य र सरकारले नै तयारी गरेका झण्डै 4 दर्जन कानून बनाउने छलफल ओझेलमा परेको छ। नेपाल भारत सीमाबारे प्रधानमन्त्री शाहले 17 जेठमा दिएको विवादास्पद अभिव्यक्तिको चित्त बुझ्दो जवाब सरकारलाई संसदलाई दिनुपर्ने विज्ञहरू बताउँछन्। तर शाहको पहिरन र अन्य क्रियाकलापमा बढ़ी केन्द्रित भएर आम सरकारका मुद्दामा बहस र आवश्यक कानून निर्माणमा असर पार्न नहुने उनीहरूको भनाइ छ। 28 वैशाखमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यस क्रममा शुरूआतमै प्रधानमन्त्री शाह संसद बैठकबाट बाहिरिएसँगै संसदले बहसको लिक छोडेको हो। नीति तथा कार्यक्रममाथिको छलफलको प्रस्ताव प्रधानमन्त्रीको सट्टामा अर्थमन्त्री सोनी वाग्लेले पेश गर्नुभएको थियो भने उठेका प्रश्नको जवाब पनि उहाँले नै दिनुभएको थियो। वाग्लेले जवाब दिने क्रममा विपक्षी दलहरू विरोध बहिष्कार र वेल घेराउमा उत्रिए। यी कारण न सांसदहरूले नीति तथा कार्यक्रमहरूमाथि गहन छलफल गर्न पाए न त मन्त्रीले राम्रोसँग जवाब दिने वातावरण नै बन्यो। संसदका पूर्व महासचिव सूर्य किरण गुरूङ विगतमा सभामुखको सहजीकरणमा संसदको जस्तो सुकै गतिरोध अन्त्य भए को भन्दै अहिले पनि सभामुख अग्रसर हुनुपर्ने बताउनुहुन्छ। सत्तापक्ष र विपक्षीहरूको द्वन्द्वको कोपभाजनमा संसद परेकाले आम सरकारका मुद्दा ओझेलमा पर्ने जोखिम देखिएको संसदीय मामिलाका जानकार लेखक तथा पत्रकार हरिबहादुर थापा बताउनुहुन्छ। प्रधानमन्त्रीको विषयलाई लिएर आइतबारदेखि फेरि संसदमा हंगामा शुरू भएको छ। सांसदका प्रश्नको जवाब दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भनिदिएको अभिव्यक्तिको विपक्षी दलले विरोध गरेपछि सोमबार हिजो सदन कार्यसूचीमा प्रवेश नै गर्न सकेन। राष्ट्रिय सभा पनि केही विषयलाई लिएर अवरूद्ध भएको छ। सभामुख डीपी अर्याल संसदलाई लयमा ल्याउन आफूले सक्दो भूमिका निर्वाह गर्ने बताउनुहुन्छ। सत्ता र प्रतिपक्ष बीच कुरा होस् भनेर सदनलाई कार्यसूचीमा नलगेको उहाँले बताउनुभयो। सदनमा पछिल्लो समय देखिएको विवाद प्रतिनिधि सभा नियमावलीसँग पनि सम्बन्धित छ। विपक्षीले प्रतिनिधि सभा नियमावलीमा थप छलफलको माग गरेका थिए। रासोपा सचेतक प्रकाश चन्द्र परियारले सरकारको स्पिरिट र रासोपाको स्पिरिटको सन्तुलन मिलाउन खोजिएको बताउनुभयो। आजको कान्तिपुरमा समाचार छ।
1: प्रधानमन्त्री वीरेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपाल भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति विरूद्ध सदनदेखि सड़कसम्म विरोध भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर हिजो प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरूद्ध बनेको थियो। यस्तै बागमती प्रदेशसभा बैठक पनि प्रभावित बन्यो। प्रधानमन्त्री शाहले आइतबार संसदमा नेपालले पनि भारतको भूमि मिचिएको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनु भएको थियो। उहाँको सोही अभिव्यक्तिको विषयलाई लिएर सड़क प्रदर्शन भएको हो। प्रमुख प्रतिपक्षी कंग्रेस एमाले नेकपा लगायत दल र तीनका भ्रातृ संगठन सड़कमा उत्रिएका छन्। एमाले सोमबार माइतीगर मण्डलामा प्रदर्शन गर्यो। कंग्रेस नेकपा लगायत दलका युवा विद्यार्थी संगठनले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध विरोध प्रदर्शन गरेका छन्। संयुक्त विद्यार्थी संगठनले पनि विरोध प्रदर्शन गरेको छ। युवा विद्यार्थीहरूले राजधानीमा हिजो साँझ प्रधानमन्त्रीको पुतला दहन समेत गरेका छन्। नेपाली कंग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिलाई अक्षम्य, आपत्तिजनक र घोर निन्दनीय भएको बताएको छ। नेकपा एमाले सीमा सम्बन्धी प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिलाई तथ्यहीन, गैर जिम्मेवार तथा राष्ट्रहित विपरीत भएको बताएको छ। यस्तै नेकपाले पनि प्रधानमन्त्री शाहको अभिव्यक्तिको निन्दा र भत्सना गरेको छ। यसैबीच सभामुख डोल प्रसाद अरियालले आइतबारको प्रतिनिधि सभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न समिति गठन गर्नुभएको छ। प्रतिनिधि सभा सचिवको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरिएको हो। प्रतिवेदन प्राप्त भएपछि नियमावलीको नियम 33(4) बमोजिम आवश्यक कार्यवाही अघि बढ़ाउने चेतावनी दिनुभयो। नियम 33(4)मा बैठकमा आपत्तिजनक व्यवहार गरेर हानि नोक्सानी पुर्याउने सांसदलाई 15 दिन निलम्बन र क्षतिपूर्ति भराउने व्यवस्था छ। आइतबारको बैठकमा प्रतिनिधि सभा नियमावली पारित गर्दा विरोधमा वैल घेराउ गरेका विपक्षी सांसदले सभामुखको आसनतर्फ जाने, टेबलमाथि चढ़ने लगायतका गतिविधि गरेका थिए। यसमा सत्ता पक्षका सांसद पनि सामेल थिए। सोमबारको बैठकमा सभामुख अरियालले बजेटको छलफलमा अगाडि बढ़नुपर्ने बेला विपक्षी बेन्चले सड़क नचलाउन भनेको तर संसदमा नआएको गुनासो गर्नु भएको छ। प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध सदनदेखि सड़कसम्म विरोध, नयाँ पत्रिकामा समाचार छ।
0: थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनु।
2: थाहा छ यही लिन आएको।
4: विदेशमा पनि फ्लो गाड र डेफ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल। अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साँच्ची बन्द।

0: एकमा वित्तीय सेवा
1: डिस्ट्रिब्युसन खुशीको कनेक्सन यो हो खास संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार मुलुकको पूर्वाधार विकासमा म्याप थप टाइम एक्सटेन्सन एउटा गम्भीर प्रवृत्तिका रूपमा विकसित भएको छ। आयोजना र म्याप थप एक अर्काका पूरक जस्तै बन्दै गएका छन्। बिना म्याप थप कुनै पनि आयोजना सम्पन्न हुन सक्दैन भन्ने भाष्य स्थापित भइरहेको छ। केही सानातिना स्थानीय पूर्वाधार बाहेक म्याप थप नगरी कुनै आयोजना सम्पन्न भएको देखिँदैन। म्याप थपले परियोजनाको लागत बढ़ाउने, गुणस्तर घटाउने र समग्र आर्थिक वृद्धिमै बाधा पुर्याइरहेको हुन्छ। तर यसको ठिक उल्टो विकास आयोजना समयमै सम्पन्न हुँदा एकातिर लागत नियन्त्रणमा रहन्छ भने अर्कोतिर यसले आर्थिक गतिविधि चलायमान बनाउन मदत गर्छ। समयमै सम्पन्न नहुने र म्याप थपिरहनु पर्ने मुख्य कारणमा वन तथा वातावरणीय स्वीकृतिमा ढिलाइ, जग्गा अधिग्रहण विवाद, कमजोर ठेकेदार र सरकारी निकाय बीचको समन्वय अभाव रहेको विश्व ब्याङ्कले औल्याएको छ। म्याप थप्दै जाने प्रवृत्तिका कारण तोकिएको समयमा काम नसकिँदा आयोजनाको लागत अरबौं रूपियाँसम्म बढ़ने, लामो समयसम्म काम अधुरो रहँदा संरचनाको गुणस्तर बिग्रदै जानुका साथै सड़क पुल र जलविद्युत जस्ता आयोजना समयमा नबन्दा मुलुकको समग्र आर्थिक विकासको गति अवरूद्ध हुने गर्छ। गरी पटक पटक म्याप थपले समयमा काम सम्पन्न गर्नुभन्दा आयोजनालाई लम्ब्याएर सम्बद्ध पक्षले अनुचित फाइदा लिने प्रवृत्ति बढ़दै गएको देखिन्छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष कजुलेले स्थानीय स्तरका एक दुई साना आयोजना म्याप थप नगरी र कतिपय निर्धारित समयभन्दा अघि नै सम्पन्न भए पनि राष्ट्रिय स्तरका ठूला आयोजना सम्पन्न नहुने गरेको बताउनुभयो। पूर्वाधार विकासमा म्याप थप ठूलो समस्या बन्दै गएको र राज्यलाई वर्षेनी ठूलो आर्थिक क्षति भइरहेको बताउँदै उहाँले आयोजनाको दुईवटै पक्षका रूपमा रहेको राज्य र निर्माण व्यवसायमा सुधार गर्नुपर्ने बताउनुभयो। म्याप थप बिना आयोजना सम्पन्न नहुने प्रवृत्ति झाँकिँदै गोर्खापत्रमा समाचार छ।
2: 20 अर्ब लागत अनुमान गरिएको 400 केवीको पश्चिम सेती प्रसारण लाइन बनाउन सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा कम्पनी स्थापना गरिएको छ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी आरपीजीसीएलले उक्त परियोजना सार्वजनिक निजी साझेदारी पीपीपी मोडेलमा बनाउन 13 पुसमा आशय पत्र आह्वान गरेको थियो। त्यसमा छनौट भएका 3 निजी कम्पनीको शेयर स्वामित्व हुने गरी 13 जेठमा वेस्ट सेती ट्रान्समिशन लिमिटेड नामक विशेष प्रयोजन कम्पनी एसपीभी स्थापना गरिएको हो। पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न यो परियोजना महत्वपूर्ण मानिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सोमबार हिजो यसको औपचारिक सेलिब्रेशन गरेको छ। कम्पनीमा सरकारी पक्षको 51% स्वामित्व रहनेछ। बझाङको जय पृथ्वी नगरपालिका एक स्थित चैनपुर सब स्टेशनदेखि डोटीको वनलेक हुँदै कैलालीको वर्दगोरिया गाउँपालिका 2 स्थित दोहोधरा सब स्टेशनसम्म करिब 145 किलोमिटर लम्बाईको 400 केवी डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ। आयोजना अन्तर्गत चैनपुरमा 160 एमभीए र वनलेकमा 315 एमभीए क्षमताका सब स्टेशन निर्माण गरिनेछ। आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ।
3: सर्वोच्च अदालतले कानून अनुसार समयभित्रै न्यायाधीश नियुक्त गर्न न्याय परिषदका नाममा परमादेश जारी गरेको छ। सर्वोच्चको संयुक्त इजलासले कानूनमै स्पष्ट भनिएको विषयमा समयसीमा प्रयोग हुनुपर्ने र गम्भीरताका आधारमा बाध्यात्मक पालना गर्नुपर्ने फैसला गरेको हो। न्याय परिषद ऐनले सर्वोच्चको न्यायाधीशले उमेर हदका कारण अवकाश पाउनुभन्दा 1 महिना अघि नै र अन्य कुनै कारणले रिक्त भएको 1 महिनाभित्रै न्यायाधीशको नाम सिफारिश गर्नुपर्ने व्यवस्था गरेको छ। उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरूको हकमा भने रिक्त भएको मितिले 3 महिनाभित्र नियुक्त सिफारिश गर्नुपर्ने कानूनी प्रावधान छ। उच्च अदालतमा 18 न्यायाधीश कार्यरत छन्। त्यसमा पनि तिल प्रसाद श्रेष्ठ भदौ मध्यमा उमेरका कारण अवकाशमा जाँदै हुनुहुन्छ, तर हाल उनी स्वास्थ्यका कारण उपचाररत हुनुहुन्छ। उच्चमा मुख्य न्यायाधीश र न्यायाधीश करिब 5 जनाको पद रिक्त छ। अधिवक्ता दीपक विक्रम मिश्रको निवेदनमाथि न्यायाधीशहरू हरिप्रसाद फुयाल र विनोद शर्माको इजलासबाट यस्तो आदेश भएको हो। नयाँ पत्रिकामा समाचार छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने औपचारिक भ्रमणका क्रममा हिजो अपरान्ह नयाँ दिल्ली पुग्नु भएको छ। भारतको सत्तारूढ़ भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भएको उहाँको दिल्ली भ्रमणलाई राजनैतिक र कूटनैतिक वृत्तमा चासोपूर्वक हेरिएको छ। सभापति लामिछानेको प्रतिनिधि मण्डलमा सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख तथा सांसद दीपक बोहरा तथा लामिछाने पत्नी निकिता पौडेल छनृ लामिछानेले मंगलबार भाजपा अध्यक्ष नितिन र विदेश मन्त्री डाक्टर एस जयशंकरसँग औपचारिक वार्ता गर्ने तय भएको छ। त्यस्तै भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट तय भएको उच्च कूटनैतिक स्रोतले बताएको छ। भेटमा सभापति लामिछानेले भारतसँग नेपालका प्राथमिकताहरूबारे छलफल गर्नुहुनेछ। लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपा अध्यक्षको सचिवालय हेर्ने राष्ट्रिय महासचिव अरूण सिंह र विदेश विभाग इन्चार्ज विजय चौथाईवाले तथा भारतका लागि कार्यवाहक नेपाली राजदूत डाक्टर सुरेन्द्र थापाले स्वागत गरेका छन्। सिंह र चौथाईवाले सभापति लामिछानेलाई स्वागत गर्दै ट्वीट समेत गरेका छन्। पछिल्लो चुनावबाट संसदको सबैभन्दा ठूलो दलका रूपमा रासोपा उदाएपछि भारत भ्रमण गर्ने पहिलो शीर्ष नेता लामिछाने हुनुहुन्छ। दुई देशका सत्तारूढ़ दलका शीर्ष नेताहरू बीचको यो पहिलो भेटवार्ता हो। नेपालमा गत भदौ 23 र 24 जेएनजी आन्दोलनपछि 5 फागुनमा भएको चुनावी परिणामबाट रासोपाले करिब 2/3 मत हासिल गरेसँगै भारतीय प्रधानमन्त्री मोदीले रासोपा सभापति लामिछाने र वरिष्ठ नेता वारेन्द्र शाहलाई टेलिफोन गरेर बधाई दिनुभएको थियो। आजको नयाँ पत्रिकामा समाचार छ।
3: भू उपग्रह सैटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदायक स्टारलिंकले नेपालमा सेवा विस्तारका लागि पुनः चाँसो देखाएको छ। हिजो कम्पनीकी निर्देशक रेबिका हन्टरले सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हासँगको भेटमा नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको बताउनु भएको छ। यसअघि कम्पनीका संस्थापक एवं विश्वकै धनाढ्य अर्बपति इलन मस्क स्वयंले भिडियो कन्फरेन्स मार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्वकै सर्वोच्च शिखर सगरमाथामा स्टारलिंकको हाई स्पीड इन्टरनेट चलेको हेर्ने ठूलो इच्छा भएको बताउनु भएको थियो। स्टारलिंकका लागि नेपालमा रहेका नीतिगत र व्यावहारिक अवरोध फुकाउन मस्कले अनुरोध गर्नुभएको थियो। हाल नेपाल आउनुभएकी हन्टरले पुनः यी विषय संचार मन्त्री तिमल सिन्हासँग दोहोर्याउनु भएको हो। स्टारलिंकले दूरसंचार लाइसेन्समा 100% स्वामित्व हुनुपर्ने अडान राख्दै आएको छ। हन्टरले नेपालका विद्यमान केही नीतिगत र कानूनी जटिलताका कारण अनुमति पाउन नसकेको गुनासो गर्नुभएको छ। नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टारलिंकले फेरि देखायो चासो। कान्तिपुरमा समाचार छ।
2: काठमाडौँ महानगरपालिकाले विद्यालय स्तरको छात्रवृत्ति वितरण स्पष्ट मापदण्ड छनौट समिति र प्रत्यक्ष अनुगमन मार्फत पारदर्शी बनाउँदै हजारौं विपन्न तथा जेएनआर विद्यार्थीलाई निजी विद्यालयमा निशुल्क अध्ययनको अवसर उपलब्ध गराइरहेको छ। तर त्यससँगै जोड़िएको ललितपुर महानगरपालिकामा भने छात्रवृत्ति वितरण प्रक्रिया अझै अपारदर्शी र विद्यालय तथा वडा स्तरको सिफारिशमा निर्भर छ। ललितपुरमा निजी विद्यालयले पठाएको सूची र वडाध्यक्षको सिफारिशलाई महानगरले प्राय सोझै स्वीकृत गर्ने गरेको छ। छात्रवृत्तिमा समावेश भएका विद्यार्थी वास्तवमै लक्षित वर्गका हुन् वा होइनन् भन्ने विषयमा प्रभावकारी छानबिन र अनुगमनको व्यवस्था छैन। परिणामत छात्रवृत्तिको अवसर वास्तविक विपन्न असहाय र जीवनदार विद्यार्थीले पाएका छन् भन्ने सुनिश्चित गर्ने अवस्था देखिँदैन। देशको संघीय राजधानीभित्र पर्ने काठमाडौँ र ललितपुर महानगरपालिकामा अब्बल सामुदायिक विद्यालयदेखि महँगा र गुणस्तरीय निजी विद्यालय छन्। यहाँका सामुदायिक सँगै निजी विद्यालय विद्यार्थी र अभिभावकको रोजाईमा पर्छन्। काठमाडौँ महानगरपालिकाले हरेक वर्ष नयाँ शैक्षिक सत्र लगत्तै व्यवस्थित तवरले छात्रवृत्तिका लागि विद्यार्थीको नाम निजी विद्यालयलाई सिफारिश गर्छ। त्यो सिफारिशमा दूरदराजका बालबालिकादेखि विपन्न र गरीब परिवारका बालबालिका अट्छन्। काठमाडौँ महानगरले गत शैक्षिक सत्रमा कक्षा 1 देखि 10 सम्म गत वर्ष 18,800 र 2081 18,422 जनालाई छात्रवृत्ति प्रदान गरेको थियो। अर्कोतर्फ ललितपुर महानगरपालिकामा भने विद्यालय छात्रवृत्ति कार्यक्रम पारदर्शी छैन। यहाँ विद्यालयले पठाएको छात्रवृत्तिको विवरण महानगरले सिधै स्वीकार गर्छ। आजको नयाँ पत्रिकामा समाचार छ।
3: आकर्षक तलब र सहज कामको प्रलोभनमा परेर विदेश पुग्ने नेपालीहरू मानव बेचबिखन अनलाइन स्काम जबरजस्ती श्रम तथा मानसिक र शारीरिक शोषणको शिकार बन्ने क्रम बढ़दो छ। पछिल्लो पटक भारतको उत्तर प्रदेश स्थित कुशीनगरमा बन्धक बनाइएका 453 नेपालीको उद्धार भएपछि वैदेशिक रोजगारीका नाममा फैलिएको अन्तर्देशीय ठगी सञ्जाल पुनः उजागर भएको छ। उत्तर प्रदेशको कुशीनगरमा बन्धक बनाइएका ती 453 जना नेपालीलाई उद्धार गरी शनिबार नेपाल फर्काइएको छ। उनीहरूलाई आर्थिक प्रलोभन देखाएर भारत पुर्याइएको र पछि शारीरिक तथा मानसिक यातना दिँदै जबरजस्ती नेटवर्किङ व्यवसायमा लगाइएको थियो। उद्धार गरिएका मध्ये 115 महिला र 338 जना पुरूष छन्। उनीहरूलाई विभिन्न भाड़ाका घरमा थुनेर अवैध गतिविधिमा संलग्न हुन बाध्य पारिएको थियो। उत्तर प्रदेश प्रहरी तथा सामाजिक संस्था किन इण्डियाको सहयोगमा नेपाली दूतावासले शुक्रबार राति उनीहरूको उद्धार गरेको थियो। केही समय अघि भारतकै कश्मीरमा बन्धक बनाइएका 35 जना नेपाली मजदूरको पनि उद्धार गरिएको थियो। वैदेशिक रोजगारीको लोभमा नेपाली बेचिँदै शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ।
2: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
0: बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी जानकारी। बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ़दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दर अर्थात बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन्। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्दछ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रश्न हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण ब्याज दरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रश्न हुनुपर्दछ। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
4: मानसिक समस्याबाट बस्ने उपायहरू।
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
5: असल साथीहरूसँग मात्रै संगत गरौं।
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
5: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
4: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: नेपाल परिवेशमा अब बाँकी समाचार। प्रमुख प्रतिपक्षी दल कंग्रेसले छाया सरकार बनाएको छ। सरकारको काम कार्यवाहीको निगरानी गर्ने, संसदीय काम कार्यवाहीलाई प्रभावकारी बनाउने भन्दै सांसदहरूलाई प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको जिम्मेवारी तोकिएको हो। संसदीय दलका नेता विष्णुराज आङदम्बेलाई छाया प्रधानमन्त्री तोकिएको कंग्रेसले बाँकी 17 मन्त्रालयमा छाया मन्त्री बनाएको छ। आजको नयाँ पत्रिकामा समाचार छ।
6: सरकारले आयोजना निर्माणमा रूख कटान, मुआवजा विवाद, निर्माण सामग्री उत्खनन आदिमा हुने गरेको ढिलाईबाट छुटकारा दिलाउन भन्दै सनसेट कानून ल्याउने भएको छ। अहिले कानूनको मस्यौदा बनाउने काम अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाको संयोजकत्वमा सनसेट कानूनलाई अन्तिम रूप दिने काम भइरहेको छ। अर्थमन्त्री सोनी मगलेले बजेट वक्तव्य मार्फत पनि चालू वर्षभित्रै विकास आयोजना सम्बन्धी सनसेट कानून संसदमा पेश गर्ने बताउनु भएको थियो। एक साताभित्र प्रधानमन्त्री मन्त्री परिषद कार्यालयमा बुझाउने गरी मस्यौदा तयार भइरहेको राष्ट्रिय योजना आयोगका सदस्य थापाले बताउनुभयो। कान्तिपुरमा समाचार छ।
2: सामुदायिक विद्यालयको प्राथमिक तहमा विद्यार्थी संख्या घट्दै गएको र माथिल्लो तहमा बढ़दै गएका कारण सरकारले प्राथमिक तहका 6,000 दरबन्दी स्तरोन्नति गरेर निम्न माध्यमिक तहमा लैजाने तयारी गरेको छ। सरकारको पछिल्लो परिभाषा अनुसार कक्षा 1-8 आधारभूत र कक्षा 9-12 माध्यमिक तह भनिन्छ। एकै तह अन्तर्गत रहे पनि तल्ला कक्षाका दरबन्दी माथिल्लो कक्षामा स्तरोन्नति गर्न लागि हो। आजको गोर्खापत्रमा समाचार छ।
6: राउटे समुदायका मानिस जंगलमै घुम्दै रमाउने र घुमन्ते जीवन बिताउँदै आएका छन्। यही घुमन्ते जीवन बिताउँदै आएको समुदायका एक युवक भने प्राविधिक शिक्षा अध्ययनका लागि स्याङ्जा पुगेका छन्। डडेलधुराको परशुराम नगरपालिका 12 स्थायी घर भएका 18 वर्षीय लक्ष्मण सिंह राउटे अहिले स्याङ्जाको चापाकोट नगरपालिकामा सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका छन्। लोपोन्मुख राउटे समुदायबाट प्राविधिक शिक्षा अध्ययन गर्न आउनु आफैमा फरक विषय बनेको छ। शिक्षालयका प्रमुख शिव पाण्डेका अनुसार पछिल्लो समय पढ्दै कमाउँदै गर्ने अवसरका कारणले विद्यार्थीको प्राविधिक शिक्षातर्फ आकर्षण बढ़दै गएको छ। लक्ष्मणले पनि परिश्रम, मेहनत र क्षमताका आधारमा छात्रवृत्ति प्राप्त गरी अध्ययन शुरू गरेका छन्। राउटे समुदायका युवक इन्जिनियरिङ अध्ययनमा कारोबार दैनिकमा समाचार छ।
2: विस्तार भइरहेको मुगलिन मलेखु सड़क खण्डमा 2 काम ठप्प भएको छ। अलकत्रामा भएको भारी मूल्य वृद्धिका कारण निर्माण कम्पनीले खरिद गर्न नसकेको भन्दै कालोपत्रको काम अहिले हुन नसकेको हो। नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डकी प्रमुख सजना अधिकारीलाई दुई महिनादेखि कालोपत्री हुन नसकेको बताउँदै भन्नुभयो, अलकत्राको मूल्य बढ़ेको भन्दै निर्माण व्यवसायले कालोपत्री गरेका छैनन्। कालोपत्री गर्नका लागि तयारी अवस्थामा छौं तर काम हुन सकेको छैन। मजदूर निर्माण सामग्रीको अभाव मजदूर र निर्माण सामग्रीको अभावले विस्तार कार्यले गति लिन नसकेको उहाँको भनाइ छ।
6: अब अन्तर्राष्ट्रिय समाचार। पश्चिम एसियामा जारी युद्ध अन्त्यका लागि अनौपचारिक वार्ता चलिरहेकै बेला इरान अमेरिका आक्रमण प्रत्याक्रमणमा उत्रिएका छन्। अमेरिकी सेनाले इरानी सैन्य ठेगानाहरूमा आक्रमण गरिएको सोमबार जनाएको छ। यस्तै इरानको इस्लामिक रेगुलेशन रिगार्ड क्रप्सले यसको जवाबमा अमेरिकी बेसलाई निशाना बनाएको बताएको छ। अमेरिकाले गोरुख शहर र हर्मुज जलमार्ग स्थित क्वेसस टापुमा निशाना बनाएको बताएको छ। इरानले आक्रमण गरिएको संस्थाको नाम खुलाएको छैन। कुवेतले आफ्नो देशमा मिसाइल र ड्रोन आक्रमण भएको पुष्टि गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो इरान सम्झौताका लागि उत्सुक रहेको बताउनु भएको छ। इरानका विदेश मन्त्री अब्बास अरागचीले पनि युद्ध अन्त्यका लागि अमेरिकासँग छलफल चलिरहेको बताउनु भएको छ। अप्रिलमा दुई पक्षबीच युद्ध विराम भएता ट्रम्पले बारम्बार युद्धको स्थायी हल निकाल्ने गरी वार्ता हुन लागेको दावी गर्दै आउनुभएको छ। तर अहिलेसम्म दुवै पक्षबीच कुनै औपचारिक सहमति हुन सकेको छैन। शुक्रबार युद्ध विराम लम्ब्याउने र इरानका विषयमा अन्तिम निर्णय लिने लक्ष्यसहित ट्रम्पले आफ्ना सहयोगीसँग लामो छलफल गर्नुभएको थियो तर यसले पनि कुनै स्पष्ट निष्कर्ष निकाल्न सकेन। युरोपेली नेताहरूले लेबनानमा इजरायलको बढ़दो आक्रमणको निन्दा गरेका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले दक्षिणी लेबनानमा भइरहेको ठूलो तनावलाई कुनै पनि कुराले न्यायोचित ठहर गर्न नसक्ने बताउनु भएको छ। इजरायली सेनाले आइतबार लेबनानको मध्ययुगीन ब्यूफोर्ट क्यासल कब्जा गरेको थियो। हिजबुल्लासँगको युद्धका दौरान इजरायलले लिटानी नदीसम्मको भूभाग यसअघि नै नियन्त्रणमा लिइसकेको छ। इजरायली सेना यसबाट 6 माइल उत्तरतर्फ जहरानी नदीसम्म अघि बढ़दै गएको छ। नजिकका गाउँहरूमा हप्तौसम्म हवाई आक्रमण गरेपछि आइतबार ब्यूफोर्ट क्यासल कब्जा गरिएको इजरायलका रक्षा मन्त्री इजरायल कास्टले बताएका छन्। इजरायली सेनाले सो आक्रमणले इरान अमेरिका बीचको वार्तामा असर पर्न सक्ने विश्लेषकहरूको चिन्ता छ।
2: अब खेल समाचार। नेपालका 2020 कप्तान दिपेन्द्र सिंह अहिरसहित सन्दीप लामिछाने र कुशल भुर्तेलले श्रीलंकाको लंका प्रिमियर लीग एलपीएल खेल्ने भएका छन् तर राष्ट्रिय टोलीबाट व्यस्त हुनुपर्ने भएकाले उनीहरूले एलपीएलका शुरूआती खेल गुमाउनेछन्। एलपीएलको हिजो भएको ड्राफ्टबाट आफ्ना किङ्सले दिपेन्द्र र सन्दीप तथा कोलम्बो क्याप्सले कुशललाई लिएको हो। एनपीएल खेले बापत सन्दीपले $20,000 तथा दिपेन्द्र र कुशलले $15,000 पारिश्रमिक पाउनेछन्। जाफनाका कप्तान भानुका राजापाक्से र कोलम्बो क्याप्सका कप्तान कुशल मेन्डिस हुन्। नेपालका पूर्व प्रशिक्षक पुगुदु दासा नायकले गोल गारन्स हेरिरहेका छन्। सन् 2020 शुरू भएको एलपीएलको यो छैटौं संस्करण हो। जाफना किङ्सले सन् 2020 2021 2022 2024 गरी 4 पटक एलपीएल जितिसकेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
6: कर्मचारीको तलब बढ़दा ढुकुटीमा 60 अर्ब व्यवहार थपिने। देशभरका 26 लाख घरायस्ती विद्युत प्रयोगकर्तालाई 5% भ्याटको भार।
2: संसद प्रधानमन्त्री केन्द्रित बन्दा कानून निर्माण र जनताका मुद्दा ओझेलमा प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध सड़कमा पनि प्रदर्शन। अभिलेखबाट हटाउन माग।
6: म्याथ थप बिना आयोजना सम्पन्न नहुने प्रवृत्तिले राज्यलाई वर्षेनी ठूलो आर्थिक क्षति। 400 केवीको पश्चिम सेती बनाउने कम्पनी स्थापना।
2: भारत प्रयासबीच अमेरिका र इरानबीच आक्रमण प्रत्याक्रमण। लेबनानमा इजरायलले गरेको आक्रमणको युरोपेली नेताहरूद्वारा निन्दा।
6: र दिपेन्द्र सिंह ऐरी कुशल भुर्तेल र सन्दीप लामिछाने श्रीलंकाको लंका प्रिमियर लीग खेल्ने।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
7: Coming up next,
1: the News Plus. विचार तितो पनि मिठो पनि। विषय राजनीतिक पनि गैर राजनीतिक।
8: अतिथि परिचित पनि अपरिचित पनि प्रसरोका सीधा तपाईसँग प्रत्यक्ष पनि अप्रत्यक्ष पनि द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास
9: AIO?
10: Yes, AIO. All in one mart. The best place for shopping.
9: के तरह हो खास त्यहाँ?
10: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया.
9: वाउ, कहाँ छ र यो?
10: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा.
8: All in one mart, helping make your life easier. Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hills, Kathmandu. Phone 01447901744906700. Website texasintl.edu.np.
11: Isam bhai, tyo pari ko bato banaune bhanera kaam thaleka thie, tara rokiyecha. Kina ha? तिमीलाई केही थाहा छ?
12: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे. के भएको हो कुन्नी?
11: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ.
12: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न.
11: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
12: यता आइजाऊ न, एकपल्ट पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो.
11: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ.
12: नमस्कार. सबैजना आउनु भएछ त, ल बसौँ बसौँ. कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त.
11: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो. खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई.
12: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ.
13: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू.
12: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है.
13: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ.
11: अनि के गर्नु त अब, म त निस्किसक्नु हो. अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ.
14: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो. तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं.
15: मरे नि के हो?
16: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ.
15: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको.
16: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
15: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त,
16: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
17: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ.
18: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
21: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
22: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
21: द न्यूज प्लस।

0: नमस्कार, थाहा संचार नेटवर्कको प्रस्तुति कार्यक्रम द न्यूज प्लसमा यहाँलाई हार्दिक स्वागत छ। म धर्मराज भट्ट। यो कार्यक्रम तपाईँहरूले काठमाडौँमा रेडियो थाहा संचार 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहा खबर .com र थाहा खबरको फेसबुक पेज मार्फत पनि सुनिरहनु भएको छ। संसद अहिले प्रधानमन्त्री केन्द्रित बन्दा कानून निर्माण र जनताका मुद्दाहरू ओझेलमा परिरहेको अवस्था छ। शुरूमा नीति तथा कार्यक्रमको वाचनका क्रममा प्रधानमन्त्रीले देखाएका गतिविधिका कारणले विपक्षीहरूले संशय गर्यो। तत्पश्चात संसद प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तरमा प्रधानमन्त्री सहभागी हुनुपर्छ, जवाबदेही बन्नुपर्छ भनेर संसद अवरोध भयो। त्यसपछि प्रधानमन्त्री सरप्राइज दिनका लागि संसदमा पुग्नुभयो, बोल्नुभयो, तर त्यो बोल्ने क्रममा एउटा अभिव्यक्ति, गम्भीर अभिव्यक्ति आयो, नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने, कुनै देशले अर्का देशको भूमि मिचेको छ भनेर स्वीकार्ने विषय विश्वमै नभएको कतै नेपालमा भयो र त्यो स्वाधीनताको विरूद्धमा, यो देशकै विरूद्धमा छ भन्ने जस्ता वक्तव्यहरू दलहरूका तर्फबाट आइरहेको अवस्था र आम सर्वसाधारणको तहबाट पनि त्यो गतिविधिको आलोचना भइरहेको अवस्थामा विपक्षीहरूले फेरि अर्को मौका पाए संसद अवरोध गर्ने भन्ने जस्तो देखिएको छ। संयोग कस्तो परिदियो भने यसपटक संसद खुलेकै दिनदेखि विपक्षीहरूले अवरोध गरिरहेको र एकपछि अर्को मौका खोजेको जस्तो स्थिति पनि देखिराखेको छ। प्रधानमन्त्रीको यो अभिव्यक्ति विपक्षीहरूले कति गम्भीर हिसाबले लिएका छन्। संसदमा भइरहेको अवरोध, जनताका विषयमा हामी कुरा राख्छौं भन्दै गर्दा जनताका मुद्दा ओझेलमा पर्नको त्यसको साक्षी प्रतिपक्षीहरू किन बनिरहेका छन्, यिनै विषयवस्तुमा म कुराकानी गर्नेछु। टेलिफोन सम्पर्कमा हुनुहुन्छ नेकपाका सांसद प्रमेश हमाल। मान्यज्यू नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: हजुर नमस्कार।
0: मैले पृष्ठभूमिमा पनि भने संसदमा एउटा अवरोधको अवस्था सकिएको थियो, फेरि अर्को शुरू गर्नुभयो, होइन, मौका पाउनुभयो भन्ने पो टिप्पणी भइरहेछ त।
1: यो हामी मौकाको पर्खाइमा होइनौ, सरकारको कमी कमजोरीलाई हामीले प्रतिपक्षको हैसियत जिम्मेवारीपूर्ण ढंगले त्यसको चाहिँ हामी चाहिँ त्यसको लेखाजोखा गर्ने र सही बाटोमा ल्याउन प्रयत्न गर्ने काम गर्दैछौ।
0: तर जुन विषयमा पछिल्लो पटक संसदमा अवरोध भइरहेको छ, प्रधानमन्त्रीको अभिव्यक्तिको विषय, केही व्यक्तिहरूले प्रधानमन्त्रीले ठिकै बोल्नुभयो, आजसम्म नबोलेको सत्य बोल्नुभयो भनेर भन्नेहरू पनि छन्। प्रधानमन्त्रीले नबोल्नु पर्ने कुरा संसदबाट बोल्नुभयो किनभने त्यो प्रमाणको रूपमा र भोलि अभिलेखका रूपमा रहने विषय भएका कारणले त्यो बोल्नु हुँदैन भन्ने थियो र यहाँको पार्टीले त विज्ञप्ति निकालेर अभिव्यक्तिको यो भत्सना मात्र गरेको छैन, सार्वभौमिकता र भौगोलिक अखण्डताको प्रतिकूल हो भनेर पनि टिप्पणी गरेको अवस्था छ। यतिसम्मको गल्ती गर्नुभएको हो भन्ने लागेको हो प्रधानमन्त्रीले।
1: बिल्कुल, उहाँले जुन किसिमले नेपालले भारतको धेरै ठाउँमा सेवा मिचेको छ भन्नुहुन्छ, धेरै ठाउँमा भन्नुभएको छ। सरकारको प्रमुख प्रधानमन्त्रीले यस्तो राष्ट्रघाती अभिव्यक्ति दिन मिल्दैन। उहाँले विभिन्न किसिमले नेपालको ऐतिहासिक तथ्यहरूले के देखाउँछ भनेदेखि नेपालको भूमि भारतले मिचेको छ। खास गरी त हामीले अहिले प्रश्न उठाएको भनेको लिम्पियाद्वारा लिपु लेक र कालापानी क्षेत्रमा भारतको अतिरिक्त त्यहाँ उनीहरूको सेना अवस्थित छ, त्यहाँ उनीहरूले निर्माण कार्य गरिरहेको छन्। त्यसैले गर्दाखेरि नेपालको भूमि नेपालले फिर्ता ल्याउनुपर्छ, त्यसको निमित्त कूटनीतिक पहल गर्नुपर्छ भन्ने हाम्रो कुरा हो। प्रधानमन्त्रीज्यूले तपाईँले भनिहाल्नुभयो, उहाँ त्यहाँ आकस्मिक रूपमा अप्रत्याशित ढंगले प्रस्तुत हुनुभयो र उहाँले प्रश्नको उत्तर दिने क्रममा अप्रासंगिक ढंगले नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ भन्नुभयो। त्यो भनेको सोझै हाम्रो राष्ट्रिय अखण्डता, हाम्रो सार्वभौमतामाथि आँच आउने कुरो र तपाईँले भनिहाल्नु विश्वमा यस्तो कहीँ पनि हुँदैन, कसैले पनि भन्दैन यस्ता कुराहरू। उहाँले आफ्नो पदीय मर्यादा समेत
0: त्यो तराईको क्षेत्रमा जो भूमि एकअर्का देशका नागरिकले भोगचलन गरिआएको विषय छ नि, त्यो विषयलाई देखाएर प्रधानमन्त्रीले ठिक भन्नुभयो भन्ने तर्क र तथ्यहरू पनि राखिरहेका रहेछन्, त्यसका प्रतिमा तपाईँको टिप्पणी के छ?
1: त्यो ऐतिहासिक तथ्यलाई नबुझ्ने, देशको कुरा गर्ने प्रधानमन्त्रीका अन्धभक्तहरूले भन्ने बाहेक, त्यो देश द्रोहीहरूले भन्ने विषय बाहेक अरू कसैले भन्दैन। यो कुरो राष्ट्रभक्त, राष्ट्रहितको पक्षमा स्वाधीनताको पक्षमा सार्वभौमताको पक्षमा लाग्ने कहिले पनि यस्तो शब्द भन्दैन र भन्नु हुँदैन।
0: हामीले सीमा मिच्यो कि मिचेन भन्ने कुरा चाहिँ मिच्यो भन्ने शब्द एउटा जो छ त्यो एउटा विषय होला, तर भोगचलन गरिआएको विषय नेपालीले इन्डियनको इन्डियनहरूले नेपालीको त सत्य हो नि होइन?
1: त्यो त्यो त्यो भने क्रस बोर्डर अकुपेसन त्यो 10 गजाको क्षेत्रमा भइरहेको कुराहरू छन्, त्यसमा धेरै कालदेखि भइआएको कुरा छ। त्यो चाहिँ कतिपय हामीले व्यावहारिक रूपमा सल्टाउनु पर्ने। फेरि एउटा कुरा यहाँले के कुरा चाहिँ थाहा पाउनु भएको छ भने हाम्रो सीमा सम्बन्धी यो एरेन्जमेन्ट छ दुई देशको बीचमा, हामी नियमित रूपमा त्यस बारेमा छलफल गर्छौँ।
0: समिति
1: नेपालले सीमा मिचेको भन्ने सन्दर्भ त अहिलेसम्म कतै उठेको छैन। त्यो हाम्रो चाहिँ द्विपक्षीय जुन किसिमको चाहिँ हाम्रो मतलब यो मेकानिजम छलफल गर्ने दुई देशको बोर्डरको बारेमा, त्यसमा कुनै किसिमले नेपाल क्रस बोर्डर कतिपय अकुपेसनको बारेमा प्रश्नहरू छन्, तर कहिले पनि नेपालले भारतको भूमि मिचेको भन्ने कुनै कतैतिर उनीहरूको दावी छैन। हामी त स्पष्ट रूपमा हाम्रो ऐतिहासिक सन्धिहरूले हाम्रा कतिपय दस्तावेजहरूले प्रमाणित गरेको कुरो जुन अहिले हाम्रो संविधानमा हामीले त्यसलाई इन्कर्पोरेट पनि गरेको छौँ, त्यसले गर्दाखेरि हाम्रो दावी यसरी गरेको छौँ जुन ऐतिहासिक तथ्यले पुष्टि गर्छन्, जुन हाम्रो चाहिँ वास्तविकताले पुष्टि गर्छन्, हाम्रो वस्तुगत स्थितिले त्यसलाई पुष्टि गर्छ, त्यो कुराको चाहिँ हाम्रो दावी हो। अहिलेसम्म भारतीय पक्षले अब अहिले सुनिएको छ कतिपय ठाउँ उनीहरूले चाहिँ यो सुस्ता क्षेत्रमा चाहिँ हामीले निर्माण गरेको तटबन्धमा छ, त्यहाँ चाहिँ अवरोध सिर्जना गर्न पनि मिल्छ उनीहरू लागि परेको छ। प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिइसकेपछि निश्चित रूपमा यसले एउटा परिणाम त दिन्छ।
0: त्यो चाहिँ सुस्तामा जे जे गतिविधि भयो हामीले बनाइरहेको तटबन्धमा भारतीय एसएसपीले जो अवरोध गर्यो त्यो गतिविधि चाहिँ सीमा क्षेत्रमा अर्थात 10 गजामा निर्माण हुने हरेक संरचनामा हरेक पटक हुँदै आएको अवरोधको निरन्तरताका रूपमा त्यसलाई हेर्ने कि प्रधानमन्त्रीले अभिव्यक्ति दिइसके पश्चातको रिएक्सन हो त्यो भनेर त्यस हिसाबमा हेर्नु भएको छ कि
1: होइन? अहिलेलाई अब यस्ता कतिपय मतलब हामीले आफ्ना मतलब यो सीमा क्षेत्रमा भइरहेको कतिपय गतिविधिमा एक अर्कालाई हामीले सचेत गराउने कुराहरू त्यो नियमित रूपमा हुन्छन् भइरहेको छन्, त्यो गर्नुपर्छ। तर यो चाहिँ प्रधानमन्त्रीले बोलिसकेपछि प्रधानमन्त्रीको अभिव्यक्ति आइसकेपछि तपाईँलाई थाहा छ यो चाहिँ के मतलब भारतीय मिडियाहरूमा यसलाई अतिरञ्जित गरेर चाहिँ प्रस्तुत गर्ने काम भइरहेको छ। त्यसैले गर्दाखेरि हामीले आफ्नो कमी गरिसकेपछि एउटा सार्वभौम देशको प्रधानमन्त्रीले यस्तो किसिमको बोलिसकेपछि राष्ट्रहितको विरुद्धमा बोलिसकेपछि त्यस्तो मौका हामीले पाउने होइन, उनीहरूले पाउने स्थिति हुन्छ।
0: ए भारतीयहरूले मौका पाए
1: बिल्कुल।
0: यसको तपाईँ एउटा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सांसद सदस्य भएका कारणले पनि यो विषय तपाईँहरूको समितिमा कहिले उठाउनुहुन्छ? प्रधानमन्त्रीलाई लिएर अर्थात परराष्ट्र मन्त्रीलाई लिएर उहाँले पनि क्रस बोर्डर अकुपेन्सीको विषय हो भनेर त्यसकै साँझ विज्ञप्ति जारी गर्नुभएको अवस्था छ परराष्ट्र मन्त्रालयबाट। अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सांसद सदस्य भएका नाताले समितिमा कहिले बोलाउने जिम्मेवार व्यक्तिलाई?
1: होइन, समितिको बैठक बस्ने बित्तिकै हामीमा गम्भीरतापूर्वक उठाउँछौ। समितिको यो त समितिको मात्रै विषय भएन, यो त फुल हाउसकै विषय बनिरहेको छ। त्यसैले गर्दाखेरि अहिले प्रधानमन्त्रीले जुन अभिव्यक्ति दिनुभएको छ त्यो अभिव्यक्ति उहाँले फिर्ता लिनुपर्छ, उहाँले माफी माग्नुपर्छ र संसदको रेकर्डबाट हटाउनुपर्छ भनेर त हामीले भनिरहेको छौँ। त्यसैले गर्दाखेरि यो त हाम्रो चाहिँ नि यो चाहिँ हाउसको विषय हो, त्यसले गर्दा यो सार्वभौम हाउसमा उहाँले जुन किसिमको अभिव्यक्ति दिनुभएको छ त्यसलाई उहाँले चाहिँ नि फिर्ता लिनु पर्यो, माफी माग्नु पर्यो र यो संसदको रेकर्डबाट हटाउनु पर्यो।
0: त्यसलाई फिर्ता लिइयो भने जस्तो भोलिका दिनमा हामीले जस्तो लिपुलेखहरूदेखि लिएर सुस्तामा पनि हाम्रो सीमा मिचेको भन्ने विवाद छँदैछ र उता पूर्वतिर पशुपति नगर लगायतका विभिन्न क्षेत्र र उता पश्चिममा गड्डा चौकी लगायतका विभिन्न क्षेत्रमा सीमा मिचिएका विषयवस्तुहरू छन्, भोलि हामीले त्यसमा जुन आजसम्म स्ट्यान्ड राख्दै आएका छौं आज प्रधानमन्त्रीले मान्नु संसदमा माफी नै माग्नु भयो भने पनि भोलिका दिनमा वार्ता हुँदाखेरि प्रधानमन्त्रीले संसदमा भन्नुभएको त्यो अभिव्यक्तिलाई त भारतले नजिरका रूपमा मानिदियो र सबैभन्दा पहिले मिचेको नेपालले मिचेको भारतको भूमि फिर्ता दे भनेर भन्ने अवस्था बन्यो भने प्रधानमन्त्रीले आज संसदमा माफी मागेर मात्रै त्यो समस्या समाधान हुन्छ भन्ने लाग्छ?
1: होइन, यो के हो भने प्रधानमन्त्रीले बोलिसकेपछि हाम्रा स्थान त कमजोर हुन्छ, तर के भने सार्वभौम संसदले यो कुरालाई करेक्सन गरिसकेपछि हामीले उनीहरू आफ्नो चाहिँ स्ट्यान्डलाई कायम गर्नको निमित्त हामीलाई बल मिल्छ। त्यसैले गर्दाखेरि हामीले चाहिँ यो संसदमा यो कुरा स्ट्यान्ड हाम्रो आफ्नो सार्वभौम संसदमा यो स्ट्यान्ड क्लियर गरौँ भन्ने हाम्रो भनाइ हो। प्रधानमन्त्रीले गल्ती गर्नुभयो, अनि त्यसलाई सच्याउनु पर्दैन. यद्यपि उहाँले गल्ती गरिसकेपछि हाम्रो अन्तर्राष्ट्रिय कतिपय चाहिँ हाम्रो नेगोसिएसनमा हाम्रो चाहिँ नि क्षमता कमजोर हुन्छ, त्यो स्वाभाविक हो, त्यो त भइ नै सक्यो. तर त्यसलाई हामीले फेरि हामीले चाहिँ कमसे कम संसदको सर्वोच्चता सार्वभौम संसदको सर्वोच्चता कायम गरेर यो कुरा जसरी संविधानमा हामीले यो नक्साको जुन किसिमको संविधानभित्र हामीले इन्कर्पोरेट गर्यौँ त्यसैले गर्दाखेरि संविधानको सर्वोच्चतालाई कायम गर्दै प्रधानमन्त्रीले गर्नुभएको त्रुटिलाई सच्याउ भन्ने हाम्रो भनायो.
0: सत्तारूढ पार्टीको सभापति भारत भ्रमणमा हुनुहुन्छ यही बेलामा, त्यहीबाट केही करेक्सन भएर आयो अर्थात एउटा यही बहसका कारणले मानिसहरू के पनि भन्छन् भने जसरी आजसम्म हामीले कोविड संक्रमणका बेलामा नेकपाकै सरकार हुँदादेखि नै जसरी यो सीमाका विषयमा वार्ता गरौं, खास गरी 77 सालमा चुच्चे नक्सा जारी भइसके पश्चात विभिन्न पटक जो कूटनीतिक नोटहरू पठाइए ती कूटनीतिक नोटहरूको जवाब भारतले विस्तारै वार्ता गरौंला भन्ने तर वार्ता कहिले नगर्ने स्थिति बनेको र अहिले हामीले पनि भारतको भूमि मिचिदिएका छौं भनेर भन्यो भने भारत वार्तामा बस्न बाध्य हुन्छ भन्ने जो ट्रिक छ नि त्यो ट्रिक चाहिँ कतिको सही बाटोतर्फको ट्रिक हो?
1: त्यो गलत कुरा हो. यस्तो पनि कहीँ हुन्छ आफू कमजोर बनेर आफूलाई गलत कुरा गरेर राष्ट्रलाई घात गरेर राष्ट्रिय घात हुने कुरा अभिव्यक्ति दिएर अनि कतै नेगोसिएसन हुन्छ.
0: नेपालले मिचेको छैन भनेपछि वार्तामा आउँछ, उसले मिचेको कुरा उसले दिन्छ, हामीले मिच्या छैन भने त किन फिर्ता दिनु पर्यो र भन्ने तर्क रहेछ नि त.
1: गलत, अत्यन्त गलत कुरा हो. त्यसरी जानु हुँदैन. हामीले आफ्नो राष्ट्रिय स्वाभिमान राष्ट्रिय स्ट्यान्डमा बसेर नेगोसिएसन गर्ने हो. जहिले पनि कुराहरू गर्दाखेरि हामी आफ्नो अपर ह्यान्डको निम्ति जहिले पनि आफ्नो चाहिँ दलिलहरू प्रेस गरेर हाम्रा चाहिँ तथ्य प्रस्तुत गरेर हाम्रो राष्ट्रिय स्वाभिमानलाई जोगाएर हामी कुनै देशको चाहिँ सीमा मिच्ने चाहिँ हामीले कहिले गरेकै छैनौँ नि. हामीले अन्तर्राष्ट्रिय सन्धिको आधारमा हामीले द्विपक्षीय सन्धिको आधारमा जुन कुरा परिपालन गरेको छौँ त्यसलाई परिपालन गर्न हामी तयार छौँ भनेर पो अगाडि जानुपर्छ. कुनै किसिमको चाहिँ आफ्नो चाहिँ हुँदै नभएको चाहिँ कुरालाई हामी चाहिँ डिफेन्सिभ गरेर जान सक्छौँ. यो अन्तर्राष्ट्रिय नेगोसिएसनको प्रक्रियामा यस्तो कुरा हुँदैन.
0: तर आजको दिनमा संसदमा सत्ता पक्ष पनि छन्, मैले प्रतिपक्षलाई मात्र लाञ्छित गर्न खोजेको या टिप्पणी गर्न खोजेको होइन, तर सत्ता पक्षका उग्रताको हद पार गर्ने जो प्रतिपक्षका जो गतिविधिहरू संसदमा देखिराखेका छन् नि त्यो त संसदलाई जिम्मेवार बनाउने, प्रधानमन्त्रीलाई जिम्मेवार बनाउने, सभामुखसँग अर्थात सत्ता पक्षसँग तथ्य र तर्कका आधारमा आरोप प्रत्यारोप लगाउने भन्नुभन्दा पनि पखलास तेरोमा मुखै फुटाइदिन्छु, तेरोमा टाउकोमै हानिदिन्छु भन्ने कोणबाट जसरी त्यो स्विनिङ गरे जस्तो विपक्षीका सांसदहरू हान्न जान्छन्, कुर्सी फुटाल्न जान्छन् नि, त्यो चाहिँ के गरेको, कस्तो अभ्यास बसाल्न खोजेको?
1: होइन, त्यो त तपाईँले देखिहाल्नु भएको छ. संसदलाई प्रेरेर लैजाने, संसदभित्रको प्रक्रियालाई जाने, त्यसलाई लोकतान्त्रिक हिसाबले अगाडि बढ्न नदिने भइसकेपछि त्यहाँ जब त्यो कुरा अवरोध भयो त्यो अवरोधको विरूद्धमा देखिएका अभिव्यक्तिहरू मात्रै हुन्थे.
0: अनि कुर्सी फुटाएर चाहिँ सभामुखले त्यो विधेयक पारित हुनबाट रोकियो त?
1: अब रोकिएन, रोक्नु पर्थ्यो. उहाँले संसदको नियमावली जस्तो कुरो जुन चाहिँ तपाईँको सांसदले गभर्न गर्नुपर्ने कुरो उनीहरूले भोलि त्यहाँभित्रको चाहिँ डिसिप्लिनलाई मेन्टेन गर्नुपर्ने कुरा जुन थियो त्यसलाई त एक दुई दिन ढिलो गरेर अझ त्यो समझदारीपूर्ण तपाईँलाई यो कुरा थाहा छैन था त्यहाँ एउटा विषय के छ भने संविधानको प्रावधानलाई नियमावलीले मिचेको छ त्यसैले गर्दा त्यो प्रावधानलाई सच्याएर लैजाउँ भन्ने कुरालाई त्यस्तै किसिमले संसदको नियमावली नेपालको कानूनभन्दा भावी हुन्छ भन्ने कुराहरू त्यहाँ उल्लेख गर्न खोजिएको छ. त्यसैले सच्याएर मिलाएर लैजाउँ भन्ने कुराहरू गरिएको यो कुरालाई सभामुखले आखिर सभा सञ्चालन गर्ने त उहाँले हो. त्यसले गर्दा त्यसलाई डिसिप्लिन हिसाबले अगाडि बढाउनुको निमित्त त्यो नियमावली सबैको ओनरसिप स्थापित गरेर लिनुपर्छ. त्यो चाहिँ यो सत्ता पक्षको यो प्रतिपक्षको सत्ता पक्ष यसमा हावी हुनुपर्छ, सत्ता पक्षले यसमा चाहिँ आफ्नो चाहिँ शक्ति प्रदर्शन गर्नुपर्छ भन्ने हिसाबलाई सभामुखले त्यसलाई चाहिँ सहजीकरण गर्ने प्रयत्न गर्नुभयो. जुन एउटा चाहिँ नितान्त यो भनेको उहाँले पछि पार्टीपूर्ण निर्वाह गर्नुभयो त्यसैले गर्दाखेरि त्यहाँ विरोध भएको हो. त्यो विरोधको अवस्थामा अलिक कतिपय कुराहरू यताउता हुने स्वाभाविक हुन्छ.
0: यताउता होइन, त्यो त संसदीय मर्यादा जसरी सभामुखले तपाईँहरूलाई सिकाउनुहुन्छ उहाँले यस्तो कस्तो यो गजब भइरहेको छ कि गजब भन्ने कि यो गलत भन्ने जस्तो पर्खिनुहोस् न. सभामुखले के भन्नुहुन्छ भने सांसदहरूलाई संसदीय मर्यादामा रहनुहोस् भनेर भन्नुहुन्छ. उहाँले नै अगाडि बसेर के गर्नुहुन्छ भन्दाखेरिमा प्रतिनिधि सभा नियमावलीको गलत व्याख्या गर्नुहुन्छ. अनि उता विपक्षबाट यहाँहरूले सभामुखलाई मर्यादामा बस्नुहोस् भनेर सिकाउनुहुन्छ, आफै मर्यादित हुनुहुन्न, गर्न खोजिया कि कसलाई सही भनिदिने? अब
1: होइन तपाईँले मर्यादित भनेको सबभन्दा पहिला मूल मान्छे पहिला मर्यादित हुनु पर्यो हाउसको चाहिँ स्पिकरले पहिला मर्यादित हुनु पर्यो उहाँले चाहिँ अनुशासित हुनु पर्यो उहाँले चाहिँ नियावली अनुसार आफूलाई निर्वाह गर्नु पर्यो तपाईँले देखिराख्नु भएको छ त्यहाँ गणपूर्वक संख्या पुगेको छैन संसद भित्र सदस्यहरू खाली छन् सत्ता पक्षका चाहिँ मान्यहरू त्यहाँ उपस्थित छैनन् उहाँ धमाधम चाहिँ त्यो के भन्छ संशोधनहरू पारित गर्दै जानुहुन्छ त्यसको लागि चाहिँ टेबल गर्दै जानुहुन्छ यस्तो किसिमको स्थिति बनिसकेपछि त्यहाँको कतिपय स्थितिहरू त्यहाँ जुन किसिमको नर्मल अवस्था थियो त्यो नर्मल स्थितिबाट कहीँ कहीँ यताउता हुन सक्छ जब यस्तो व्यवहार गरे
0: होइन गणपूरक संख्या पुगेन भने त यहाँहरू पनि संसदमै हुनुहुन्छ या अर्को कुनै व्यक्तिले गणपूरक संख्या पुगेन भन्न भन्न
1: पाउँछ नारा लगाइरहेछ त्यहाँनिर सांसदहरूले सबै कुरा भइरहेछ मतलब त्यहाँ मतलब लाइभ कास्ट भइरहेको छ यस्तो किसिमको इग्नोर गर्न पाइन्छ यस्तो किसिमको चाहिँ तपाईँको चाहिँ नजरअन्दाज गर्न पाइन्छ त्यसरी गर्नु हुँदैन
0: कि तर मान्यजी मलाई एउटा कुरा बताइदिनुहोस् न आज राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा छ र सभामुख जसरी बन्नुभएको छ राष्ट्रिय स्वतन्त्र पार्टीले देखाएको व्यवहार र उसले जसरी पेलेर जान खोजिरहेको छ सरकार पक्षले भनौं र सभामुखले त्यो विगतमा देखिए भन्दा के चीज फरक देखिएको छ जसका कारणले आज सभामुखका प्रतिमा तपाईँहरूले मर्यादा सिकाउनु पर्ने अर्थात गलत गरिरहनु भएको छ भनेर यहाँहरूले कम्तीमा आरोप लगाउने आधार के राख्नु भएको छ यहाँहरूका पार्टीका नेताहरूले यहाँहरूले बनाएका सभामुखहरूले गरे भन्दा के फरक गर्नुभएको छ डोल प्रसाद अरियालले जसका कारणले तपाईँहरू खण्डिनुहुन्छ तपाईँहरूले सिकाएको
1: सबभन्दा पहिले हामीले उहाँलाई सिकाउनु खोजेको होइन तपाईँले सिकाउने भन्नुभयो हामी सिकाउनु खोज्यौँ उहाँले आफ्नो मर्यादा आफैले पालना गर्नु पर्यो हामी सिकाउनु पर्ने हो र सभामुखको सभामुखले आफैले पालना गर्नुपर्छ सभामुखले नियमलाई अङ्गीकार गर्नुपर्छ उहाँले संविधान अन्तर्गत रहेर संसदीय प्रणालीलाई उहाँले स्थापित गर्नुपर्छ हामीले पटक पटक भन्यौँ यो प्रधानमन्त्रीलाई चाहिँ रुलिङ गर्नु भनेर उपस्थित गराउनुको निमित्त जुन नियावली उल्लेख छ उहाँले त्यो गर्नुहुन्न उहाँ एकपक्षीय ढङ्गले लाग्नुहुन्छ उहाँ त्यहाँनिर निरीह बन्नुहुन्छ यस्तो धेरै कुराहरू छन् अब संसदका त्यहाँ भित्रको कुराहरू तपाईँले देखिरहनु भएको छ आजकल त प्रत्यक्ष प्रसारण हुन्छ धेरै कुरा देख्न सक्नुहुन्छ मैले भन्नुपर्ने कुराहरू नै छैनन्
0: तर मान्यजी हामी चाहिँ जति बेला संविधान सभा थियो त्यति बेला जस्तो स्थितिमा हामी आजको दिनमा हो त त्यति बेलाकै गतिविधि दोहोऱ्याउनु पर्ने दुई महिनामा त्यो स्थितिमा हो त हामी
1: त्यो त सत्ता पक्षले गर्ने भूमिकालाई लिएर भन्नुहोस् न हामीले गर्नुपर्ने भूमिका त हामीले निर्वाह गरेका छौँ लोकतन्त्रको पक्षमा संविधानको पक्षमा राष्ट्रियताको पक्षमा हामी नबोलौँ हामीले बोल्नु हुँदैन
0: त्यसमा नबोल्नुहोस् भनेको होइन तर त्यो सँगसँगै मैले त्यो नबोल्नुहोस् भनेको होइन तर त्यो सँगसँगै तपाईँहरूलाई निर्वाचित गराएर पठाएको तपाईँलाई मत हालेको जनताको मुद्दा उठाउने र कानून निर्माणको विषय केही विषयमा कानून निर्माणको विषयमा सरकारले अध्यादेश ल्याउन खोज्यो त्यो एउटा बाटो होला तर जति कानूनहरू अहिले संसदमा आएका छन् जति जनताका आवाजहरू उठाउँछौं भन्दै हुनुहुन्छ नि मैले अघिदेखि भने जुन दिनदेखि संसद चल्यो त्यो दिनदेखि एक दिन पनि तपाईँहरूले कुनै न कुनै बाहनामा संसद अवरोध गरिरहनु भएको छ भने सत्ता पक्ष सँगसँगै संसद रोक्ने एउटा हात त तपाईँहरूको पनि भयो नि भन्न खोजेको मैले चाहिँ
1: तपाईँले देखिराख्नु भएको छैन हामीले मतलब जनताका विषयहरू जनताका जनजीविकाका विषयहरू राष्ट्रियताका विषयहरू लोकतन्त्रका विषयहरू नियमित रूपमा संसदमा हामीले शून्य समयमा विशेष समयमा आकस्मिक समयमा समय लिएर बोलिरहेको छौँ र निरन्तर हामीले खबरदारी गरिरहेको छौँ त्यति मात्र होइन हामीले नीति कार्यक्रममा प्रधानमन्त्री त्यहाँ उपस्थित हुनुपर्ने उहाँले जवाब दिनुपर्ने कुरामा पनि हामीले कतिपय कुराहरू त्यहाँनिर आफ्ना कुराहरू राख्दै विरोध गरेको छौँ
0: यहाँले पनि प्रश्न त राख्नुभयो तर प्रधानमन्त्री नआउँदासम्म जे जस्ता जनजीविकाका मुद्दाहरू तपाईँहरूले उठाउनुहुन्थ्यो ती प्रश्नहरू प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सोध्नै सक्नु भएन कतिसम्म उपलेस भएको तपाईँहरू
1: होइन किन नउठ्नु उहाँलाई के गरियो भने आकस्मिकमा आउनुभयो एउटा प्रश्न एउटा दलको तर्फबाट सोध्ने भनेर भनियो तपाईँ त्यस कारण के ऊ हेर्नु न त्यहाँनिर यसरी चाहिँ यो प्रश्न चाहिँ सोध्ने क्रमहरू हामीले पाएको भएदेखि हाम्रो संसदको नियावलीले हामीले दिएका चाहिँ अधिकारहरू सांसदहरूले प्रयोग गर्नु पाएको भएदेखि हामी त्यसलाई परिष्कृत रूपले आफ्ना प्रश्नहरू राख्यौँ प्रधानमन्त्रीलाई पनि कमसेकम सोच विचार गरेर उहाँका चाहिँ कमसेकम सल्लाहकार विभिन्न किसिमको चाहिँ तपाईँको प्रशासन निकायबाट तथ्य सत्यहरू उहाँले चाहिँ त्यो प्राप्त गरेर त्यसको उत्तर दिनुहुन्थ्यो
0: उहाँ चिप्लिनुहुन्थ्यो कम्तीमा आज आलोचना गर्नु पर्दैनथ्यो
1: पर्दैन त्यो स्थिति फरक हुन्थ्यो यो हामीले सिर्जना गरेको कुरा हो र त्यसैले गर्दाखेरि यो सबै सिर्जना गर्ने जुन सत्ता पक्ष छ जुन किसिमले चाहिँ सभामुखको जुन किसिमको भूमिका छ त्यसलाई हामीले प्रभावकारी बनाएर लैजानुपर्छ। त्यो भएपछि प्रतिपक्षको जुन किसिमको चाहिँ रचनात्मक प्रतिपक्ष हुने जुन भूमिका छ त्यो पनि सही बाटोबाट जान्छ।
0: अब यो गतिरोध कहिलेसम्म कायम रहन्छ संसदमा?
1: जहिलेसम्म प्रधानमन्त्रीले आफ्नो जुन किसिमको गलत अभिव्यक्ति राशि अभिव्यक्ति फिर्ता लिनुहुन्न, जबसम्म माफी माग्नुहुन्न, जबसम्म संसदबाट त्यो जुन रेकर्डबाट हटाइन्न त्यसलाईसम्म गतिरोध रहन्छ।
0: त्यो चाहिँ परराष्ट्र मन्त्री आएर जवाब दिए पनि मान्नुहुन्छ कि प्रधानमन्त्री नै आएर भन्नुपर्छ?
1: प्रधानमन्त्री आउनुपर्छ, त्यसमा कुनै किसिमको सवालै छैन नि। उहाँले बोल्ने अनि अर्काले चाहिँ मतलब माफी माग्ने वा फिर्ता लिने भन्ने पनि हुन्छ।
0: हस् मान्यजी, यहाँको महत्वपूर्ण समय सम्वादका लागि धन्यवाद। म हुनुहुन्थ्यो नेकपाका सांसद रमेश हमाल। उहाँसँग मैले यो सीमा सम्बन्धीको प्रधानमन्त्रीको अभिव्यक्ति र तत्पश्चात संसदमा विपक्षीले गरिरहेको अवरोध लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरे। आजका लागि कार्यक्रमको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने सुरेश पौडेललाई धन्यवाद। म धर्मराज भट्ट विदा हुन्छु। नमस्कार।
2: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
3: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
4: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड

0: 59 र 98645 78 232।
1: सुशास्त्र सम्बन्धी परामर्श,
2: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
2: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
2: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
2: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृजार,
2: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
2: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 98451 75223 र 98056 75223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
4: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
5: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने परिणाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 98451 75223, 98056 75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदशका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9851-75-223 र 9856-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाँडीबाट, इच्छाकामना एफएम 102.4 मेगाहर्ज इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चरौंडी चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधली एफएम 97.2 मेगाहर्ज दुधली सिन्धुलीबाट, रेडियो भलेरी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मनङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9056-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भन्ने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल जेठ महिनाको आज 19 गते, तदनुसार ईस्वी सन् 2026 जून 2 तारीक, सक सम्वत्स 1948, नेपाल सम्वत् 1146 अनलागा। विशेष गरी आज रोद्र नामक सम्वत्सर उत्तरायण गृहमा रहेको, आज मंगलबार रहेको छ, अधिक जेठ कृष्ण पक्ष तिथि रहेको छ, आज द्वितीय तिथि रहेको छ, आज 30:36 रहेको छ, यानि कि बेलुकाको 5:25 द्वितीय, तदुपरान्त तृतीय रहनेछ। नक्षत्रमा रहेको छ, मूल नक्षत्र रहेको छ 39 घडी, विशेष गरी 39:22 रहेको छ मूल नक्षत्र। योगमा रहेको छ, अहिले यतिखेर साध्य योग रहेको छ, 4:24, यानि कि बिहानको 6:56 साध्य योग रहेको थियो भने अहिले यतिखेर शुभ योग रहेको छ। कर्णमा रहेको छ, ग्रहकरण रहेको छ, विशेष गरी चन्द्रमा आज धनु राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी वृष राशिमा, आनन्दादि योगमा आज छत्र योग रहेको छ। आज बिहान सूर्योदय 5:10 भयो भने सारा सूर्यास्त 6:54 हुनेछ र आजको दिनमा घडी 13:44 रहनेछ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने म तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी भने गराउँछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्दैछौ। सर्वप्रथम लागौं आजको कालबेला, यानि कि आजको अशुभ समय, र आजको अशुभ समय रहेको छ दिउँसोको 1:45-15 सेकेन्डदेखि दिउँसोको 3:28-40 सेकेन्डसम्म आज कालबेला रहेको छ।
यस्तै गरेर आज शुभ बेला रहेको छ। विशेष गरी दिउँसोको 3:28:40 विशेष गरी साँझको 5:12:04 आज शुभ बेला रहेको छ। यस्तै गरेर लाभ बेला रहेको छ बिहानको 10:18:27 12:01:51 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथि मिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने विशेष रूपमा गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा धनु राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र मिथुन राशिमा, यस्तै गरेर शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि धनु राशि आउँछ। मूल नक्षत्रको दोस्रो चरण नाम आउँछ योग माया अथवा योग बहादुर, योग प्रसाद नाम आउँछ। आदि रानी राक्षसी गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराएर अब पनि पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसादी 12 राशिफल।

0: राशि।
1: मेष राशि उनीहरूका लागि आजको दिन तारिवेक काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय रहेको छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछन्। नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। कार्यका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। अरूको काममा जुटो परे पनि फाइदा आफैलाई हुनेछ। विशेष गरी मेष राशिले आजको दिनमा माताको आशीर्वाद लिएर अगाडि बढ्नुहोस्। दिन लाभदायक रहनेछ। वृष राशि उनीहरूका लागि आजको दिन सामान्य कामलाई अल्मलिँदा मुख्य काम सम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नु पर्ला। आकस्मिक समस्याले दौडधुप गर्न सक्छ। कामको चाप बढ्दै जानेछन् भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्यको लागि आहार विहारमा अलि सजग रहनु पर्ला। गोपनीयता बाहिरले समस्या पर्न सक्छ। मेहनतले नियमित काम सम्पादन गर्न पनि सकिने खालको योग भने राशि वृषलाई आजको दिनमा विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन माहौल रमाइलो रहनेछ। मान सम्मान प्राप्त हुनुको साथै सम्पादित कामको यसरी नै अवसर प्राप्त हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। प्रतीक्षा गरेको उपलब्धि प्राप्त हुन जाँदैछन्। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय रहेको छ। प्रेम र मित्रको बन्धन कसिलो हुन जाँदैछ। अतिथिको रूपमा सत्कार पाइन्छ। प्रतिष्ठित नतिजाले जीवनशैलीमा परिवर्तन समेत आउने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन काम बन्नाले उत्साह जाग्नेछ। आफ्नो प्रयासले अधिकार स्थापित गर्न सकिन्छ। व्यापार लगायत आर्थिक लाभ हुने काम शुरू हुने समय रहेको छ। प्रयत्न गर्दा सजिलो लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक चरण जुट्नाले फाइदा हुने काम शुरू हुनेछ। प्रतिस्पर्धीहरू किरणा लाग्दै जानेछन् भने द्वन्द्व र मुद्दामा पनि विजय प्राप्त हुने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। विद्या वृत्ति सहुलत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उसिँदै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिन्छ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्दैछ। सन्तानको साथले उत्साह जगाउनेछ। मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन साझेदारीका समस्या सुल्झाउनले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिन्छ। अन्यलमा मान्यताको सुझाव स्वीकार गर्दा लाभ हुनेछ। रोकिया काम दुहार प्रदान गर्नु पर्ला। आर्जित द्रव्य अरूलाई दिने नभए भित्र्याउने समय रहेको छ। दिएको धनमान पछि आफैले आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष स्वस्थ समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9851575223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा राम्रो अवसर पाइन्छ। साथीभाइहरूले पनि सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नले दिगो योजना प्रारम्भ हुने खालको योग भने देखिएको छ। विशेष गरी प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। व्यापार र मनका धन लाभ हुन सक्छ। सेवामूलक कामबाट प्रतिष्ठा पाइन्छ। बेलैमा योजना बनाएर काम प्रारम्भ गर्दा दिगो फाइदा हुने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
0: वृश्चिक राशि,
1: वृश्चिक राशि उनीहरूका लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। बोली व्यवहारमा अलि सजग रहनु पर्ला। केही विवादास्पद काम जिम्मेवारीमा आउन सक्छ। बलभन्दा बुद्धिको उपयोगले योजना अघि बढ्दै जाँदैछन्। आजको श्रमबाट पछिल्लो फाइदा हुनेछ। अध्ययनतर्फ ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। नीति नियमलाई ध्यान दिनुहोला। मिहिनेतले सम्मानित स्थान समेत दिलाउने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउँदै जाँदैछन् भने सात दिनेहरू बढ्दै जाँदैछन्। प्रतिष्ठित काम गर्दै नामधाम इनाम कुमाउने बेला रहेको छ। रचनात्मक काम प्रारम्भ गर्ने समय रहेको छ। तर काममा प्रतिस्पर्धी बढ्दै जाँदैछन् भने सहयोगीहरू टाढिन सक्छन्। अरूको विषयमा चासो राख्दा व्यर्थमा दुःख पाइन्छ। तैपनि स्वादिष्ट भोजनको आनन्द प्राप्त हुने खालको योग भनी राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन खर्चको जोड गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट अलि सजग रहनु पर्ला। समस्या पर्दा सहयोग गर्नेहरू कमै मात्रा भेट्नेछन्। खर्च लागि पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्ति प्राप्त हुने समय रहेको छ। अवसरको खोजीमा केही दोधुप गर्नु पर्ला। चुनौती पन्साउँदै रोकिया काम सम्पादन गर्न पनि सकिने खालको योग भई राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन नयाँ अवसरका साथै आमदामीको स्रोत फेला पर्दै जानेछन्। नोकरी तथा व्यवसाय फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नले नयाँ काम थालनी गर्न सकिन्छ। रुचिका विषयमा लगनी बढाउने समय रहेको छ। विशेष योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। पछिको लागि आर्थिक जोड गर्नुपर्ने समय रहेको छ। व्यापार लगायत सामाजिक काममा भने केही मन्दी आउन सक्ने यो राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन नयाँ काममा जग बसाउने समय रहेको छ। आजको सन्दर्भमा पदासीन व्यक्तिसँग मित्रता बन्न सक्छ। भूमिको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बन्नेछ। रोकिया काम दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगनीबाट पनि विशेष गरी मनगर नाफा उठाउन सकिने खालको योग भई राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, घेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: ग्रह
0: अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: छोटो सम्पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौ आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौ 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। किरण चोक धादिङबाट बोल्दै हुनुहुन्छ भनेको? अनि हजुरको शुभ नाम भन्नुहोस् त। तपाईँको नाम?
1: मेरो नाम पद्म कुमारी जिगाल हो।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ? नातिको?
1: हजुर।
0: नातिको जन्ममिति भन्नुहोस् त कति हो?
1: साल कति बेसी?
0: आठ गते के बार पर्छ? जन्मेको समय भन्नुहोस् त।
1: जन्मेको समय 6:20 बेलुकाको।
0: बेलुकाको 6:20 हो?
1: हजुर हजुर।
0: जन्म समय चाहिँ बेलुकाको 6:20 हो?
1: हजुर हजुर।
0: ल सुन्नुहोस् है, ध्यान दिएर श्री गणेश आगम श्रीमती रामानुज आगम 2076 साल पुष कृष्ण पक्षको मंगलबार चतुर्दशी तिथिमा जन्म वृश्चिक राशि ज्येष्ठाको प्रथम चरण नाम आउँदो रहेछ। नातिको नवराज नाम आउँदो रहेछ अथवा नोमराज नाम आउँछ है। रुद्रबहादुर कसले नाम राखेको? पुरेदले नाम राखेको र ज्योतिषले नाम राखेको फरक पर्छ नि त।
1: हजुर। अनि के नाम पर्यो?
0: नवराज नाम राखे पनि हुन्छ, नभए राम्रो नाम चाहिँ नोमराज नाम आउँछ। नोमराज है?
1: हजुर हजुर हजुर।
0: नाम आउँछ। आज नानी राक्षस गर्न परेको छ, छिट्टो रिसाउने स्वभावको छ हो।
1: छिट्टो
0: रिसाउने स्वभावको देखिन्छ। घातक तिथिमा प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक नम्बरमा आठ राशिमा तुला राशि
1: छ।
0: बाबुको ग्रह दशा धेरै कमजोर छ। स्वास्थ्यमा समस्या आउने, पेटमा समस्या आउने, शरीरमा पानीको मात्रा कम हुने, सूर्य दोष परेको छ, गुरु चाण्डाल योग परेको छ, चन्द्रमा निचो छ है। बाबुले अलिकति विशेष ख्याल गर्नुपर्छ। पानीहरू अलिकति मनतातो पानी बिहान उठेर पिलाउने गर्नु राम्रो छ बाबुको लागि। ग्रह शान्ति गराइदिनुहोस् एक फेर, बाबु राम्रो हुन्छ। यति ग्रह शान्ति गर्दा पनि भएन भने पछि रत्न कवच धारण गरौँला। रत्न धारण गरिसकेपछि राम्रो हुन्छ, समस्या आउँदैन, बाधा रोकावटहरू आउँदैन भन्ने ग्रह देखाउँछ। अहिले ग्रह उल्का भन्ने ग्रह चलेको भएर बिरामी भएको हो। 11 वर्षसम्म चाहिँ स्वास्थ्य कमजोर कमजोर, शरीर कमजोर कमजोर हुन्छ। 11 वर्षपछि चाहिँ बाबुलाई राम्रो हुन्छ, समस्या आउँदैन है। अरू
1: के हजुर? त्यही बिरामी नै भएर निमान्य भएको बेला पनि एक महिनामा उपचार गरेर बल्ल बल्ल पिसो पारेर ल्याएको, निमान्य भएर नि अनि चिसो पनि केही खान नहुने, बिराम भएको भाइ अन्त खानै नपर्ने, त्यस्तो भइरहेर कतो छ भनेर हजुरलाई लिएर भनेर खोज्या।
0: त्यही त ग्रह शान्ति गर्नु भएको छ अहिलेसम्म बाबुको?
1: हजुर।
0: अनि हेराउनु पर्छ नि त, एकचोटि ग्रह शान्ति गरिदिनुहोस् न, राम्रो हुन्छ।
1: अब यता छैन फेरि होइन न बुहारी बिरेतिर आउँछुमा बेट छोडेर आतिर यहाँ छैन अब त्यसको जन्म महिना पारेर गर्दा हुन्छ होला कि कहिले गर्ने होला गुरु कहिले गर्ने होला त्यसो गरेर शान्ति
0: जन्म महिना पार्नु पर्दैन अब तपाईँले असारमा गरिदिनुहोस् गर शान्ति
1: उता त सिजनतिर छ पढाउन गइरहे भरामा गरे उतै के गरी गर्ने होला त खै असारमा ल्याउन मिल्दैन होला
0: भन्ने नि ल्याउने अब असारमा बिदा हुन्छ यो बर्खे बिदा हुन्छ बर्खे बिदामा ल्याएर गराउनु बोर्डिङमा पनि हुन्छ बर्खे बिदा धेरै दिन हुँदैन एक महिना हुन्छ सरकारीमा बोर्डिङमा हप्ता दस दिन बिदा हुन्छ त्यही बेलामा गराउनुहोस् उल्काको शान्ति गराउने सूर्य ग्रहणको शान्ति गराउने गुरु चन्द्र योगको शान्ति गराउने एउटा चाँदीको सिक्री बनाएर घाँटीमा लगाइदिनुहोस् चाँदीको सिक्री है आइतबारको दिन चोखो खाने शुद्ध भोजन बिहेबारको दिन चोखो खाने शुद्ध भोजन माछा मासुहरू कम खाने फलफुलहरू अलि धेरै खाने पानी मन तातो पानी खाने चिसो पानी नखाने है यति गराउनु भयो भने राम्रो हुन्छ एउटा चाँदीको सिक्री बनाएर चाहिँ लगाइदिनु न बाबुलाई है लगाइदिनु भएको छ एकचोटि ग्रह शान्ति गर्नु ग्रह शान्ति गर्दा पनि भएन भने हामीसँग रत्न कवच पाउँछ हो त्यो लगाएपछि बाबुलाई च्वाटे हुन्छ रोग नयाँ रोगहरू लाग्दैनन् लागेका रोगहरू पनि औषधिले काम गर्छ सन्चो हुन्छ चिन्ता नलिनुहोस् है चितवनको कुन ठाउँमा हुनुहुन्छ उहाँहरू अहिले भरतपुर कुन ठाउँ हो त नि भरतपुरको हुन्छ तपाईँले भन्नु न उहाँ सम्झि सम्झिलाई भन्नु अब बुहारीलाई भन्नु यस्तो गर्ने भनेर होइन त्यो गर्नु भइहाल्छ चिन्ता नलिनुहोस् राम्रो उल्का त नराम्रै ग्रह हो नि उल्का नराम्रो हो सूर्य ग्रह परेको नराम्रो हो गुरु चन्द्र योग परेको नराम्रो हो नराम्रो बाबुलाई पनि नराम्रो भइराखेको छ नि त हो कि होइन उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी धादिङबाट फोन भएको थियो किरणचोकबाट अब हजुरबा हजुरआमालाई नाति नातिनाको साह्रै चिन्ता हुन्छ होइन छोराको भन्दा पनि नातिको धेरै प्यारो हुन्छ क्या धेरै चिन्ता लाग्छ साउको भन्दा प्याजको माया भन्ने सुन्नु भएको छ नि होइन बुढापाकाको मुखबाट हो त्यस्तै हो त्यो भएर उहाँको अब नाति बिरामी हुनुहुन्छ साथमा हुनुहुन्न पढाउनुको लागि अब चितनतिर हुनुहुन्छ मामा घरमा छन् कसरी शान्ति गर्ने भन्नुहुन्छ त्यति शान्ति स्वस्थीहरू गर्नुपर्छ अब भरतपुर 25 पनि हाम्रो कार्यक्रम मजाले सुनिन्छ अनि उहाँले पनि सुन्नु भएको छ भने चाहिँ विशेष गरी दशाको शान्तिहरू गर्नुपर्छ सल्लाह गरेर ग्रह शान्ति घरमै गर्नुपर्छ भन्ने पनि छैन भान्जाको चाहिँ ग्रह शान्ति मामा घरमा गर्न मजाले पाइन्छ मामा घरमा ग्रह शान्ति गर्ने भान्जाको अधिकार पनि हो फेरि होइन मामाहरूले ग्रह शान्ति गराइदिनु पनि पर्छ गराइदिनु पनि पक्कै हुन्छ थाहा पाउनु भयो उहाँहरूले भने अवश्य नै गराउनु होला ग्रह शान्ति गरियो भने शरीर शुद्धि हुन्छ मन शान्त हुन्छ नवग्रहहरूले जुन नकारात्मक ऊर्जा दिएका छन् त्यसलाई सकारात्मक हुन्छ भन्न खोजेको ग्रह शान्ति गर्नुभयो भने घाममा लोहोर लोहोर लोहोर घाममा हिँड्नु र घाममा हिँड्दाखेरि छाता ओढेर हिँड्नुमा फरक पर्छ गर्मी त भइ नै हाल्छ ग्रह बिग्रेको बेलामा नराम्रो त भइ नै हाल्छ तर ग्रह शान्ति गरियो भने अलि राहत मिल्छ हामीहरूलाई अनि घाममा हिँड्दाखेरि तपाईँको छाता ओढेर हिँडेको जस्तो महसुस हामीलाई हुन्छ है त्यो भएर एकदमै तपाईँले ख्याल गर्नुपर्ने कुराहरू छ 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्नु सक्नुहुनेछ कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस् म तपाईँलाई भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि गराउनेछु कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते।
2: नमस्ते, नमस्ते गुरु।
0: नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ। ओहो, उहाँको फोन काट्नु बिचेर उहाँले झुक्किएर फोन ट्याक्क काट्यो, उहाँको बल्ल बल्ल फोन लागेको थियो होला, झुक्किएर फोन काट्यो है। मैले काटेको होइन है, तपाईँको फोन तपाईँले आफै थिच्नुभयो, कता कता थिचेर काट्नुभयो। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ उहाँलाई। काँडोको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते।
3: हेलो,
0: हजुर कहाँबाट बोल्दै हुनुहुन्छ?
3: नमस्कार गुरु।
0: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
3: एटाडाबाट हो। एटाडा
0: हेरोडाबाट हो?
3: हजुर।
0: हजुरको शुभ नाम?
3: मेरो नाम सुभाष हो।
0: हेरोडा कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
3: यो एटाडा, एटाडा शिखरपानी,
0: शिखरपानीबाट बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: मेरै हो गुरु।
0: जन्मविधि भन्नुहोस् त, तपाईँको कति हो?
3: 2035 साल।
0: 2037
3: माघको महिना,
0: माघ महिना
3: अनि शुक्रबार
0: कति गते हो?
3: हजुर,
0: गते
3: तीन गते शुक्रबार 3 गते बेलुका 7 बजे
0: बेलुकाको 7 बजे होइन?
3: हजुर।
0: ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आइडमा श्रीमती रामानुज आइडमा 2037 साल पोष शुक्ल पक्षको शुक्रबार एकादशी तिथिमा जन्म, वृष राशि, रोहिणी नक्षत्रको दोस्रो चरण, नाम आउँछ बालकृष्ण। तपाईँको अन्त्यनारी नरगण परेको छ, यहाँबाट हेर्दा घातकमा परेको छ। तिथिहरू चाहिँ पञ्चमी, दशमी, पूर्णिमा, शनिबार घातक, हस्ता नक्षत्र घातक, नम्बरमा 2 नम्बर घातक, राशिमा सिंह राशि तपाईँलाई घातक हुन्छ है।
3: हजुर।
0: कुण्डली राम्रो छ, ग्रह राम्रो छ, नराम्रो छैन, अलिकति पारिवारिक विवाह दाम्पत्य अलिक नराम्रो देखियो। हेर्दा बहुविवाह हुने ग्रह पहिलो घरबार बिग्रिने अथवा अत्यति राम्रो नहुने बिग्रिया हो। तपाईँलाई समस्या यही नै हो, अलिकति पेटमा समस्या हुन सक्छ, आँखामा, टाउकोमा, दाँतमा समस्या हुन सक्छ।
3: आँखामा अलिकति समस्या चिलाउने।
0: हजुर, तपाईँ अरू केही नगर्नुहोस्। तपाईँको ग्रह एकदम, अब के हुन्छ भन्दा, यदि परिवार राम्रो भएन, दाम्पत्य राम्रो भएन भने सबै त हुँदा हुँदै पनि केही केही नभएको जस्तो महसुस हुन्छ। अलिक खल्लो खल्लो हुन्छ, अलिक अधुरो अधुरो भएको महसुस हुन सक्छ। त्यो भएर पहिला सुरुमा यसको लागि तपाईँले रत्न कवच पाउँछ हामीसँग। यो रत्न कवच तपाईँले लाउनुपर्छ है। यो रत्न कवच लाउनु भयो भने तपाईँको के हुन्छ भन्दा, परिवार राम्रो, दाम्पत्य राम्रो, हेल्थमा राम्रो हुन्छ, समस्या आउँदैन। तपाईँले मंगलबारको दिन चोखो खानु सकिन्छ, व्रत बस्नुहोस्, अथवा तपाईँले आइतबारको दिन नुन नखानुहोस्, मंगलबारको दिन चोखरी त गर्नुहोस्, मंगल चौथी गणेश चौथीको व्रत बस्नुहोस्। असाध्यै उत्तम मानिन्छ तपाईँको लागि।
3: अनि गुरु,
0: हजुर,
3: अनि अरू सबै ठिक छ नि?
0: अरू त ठिक छ, तपाईँ राम्रै छ त।
3: अनि कामहरूमा, जागिरहरूमा?
0: जागिर पनि तपाईँको त्यस्तो नराम्रो छैन, विदेश पनि राम्रो छ तपाईँलाई। अनि एकरो स्वभावको हुनुहुन्छ क्या तपाईँ, हो कि होइन?
3: हजुर हजुर हजुर।
0: त्यसलाई कम गर्नुहोस् तपाईँले। रत्न कवच पाउँछ हामीसँग।
3: हजुर,
0: रत्न कवचको लागि दिउँसो अहिले बिहान 10 बजेपछि फोन गर्नु।
3: हजुर,
0: रत्न कवच अर्डर गरेर चाहिँ तपाईँले धारण गर्नुहोस्। तपाईँले 70% तपाईँको यो जुन समस्या, जुन टेन्सन छ नि, सबै राम्रो हुन्छ। 70% तपाईँको जीवन उज्यालो हुन्छ, यसो ग्यारेन्टी है।
3: ल हुन्छ। अनि गुरु,
0: हजुर,
3: कहाँ मिल्छ त रत्न कवच?
0: हामीसँग पाउँछ, फोन गर्नु 10 बजेपछि फोन गर्नु।
3: यही नम्बरमा गुरु?
0: हजुर, यही नम्बरमा
3: हुन्छ। 10:11 बजी 11:12 बजीतिर बनाउँदा
0: हुन्छ, त्यो गर्नु। अरू केही गर्नु पर्दैन तपाईँले, सबै कुरा ठिक छ। तपाईँको सङ्कटा चलाएको छ
3: हजुरको,
0: अहिले सङ्कटाको विशेष ख्याल गर्नु, ठिक छ, ग्रह चिन्ता गर्नु पर्दैन है।
3: ल गुरु,
0: उहाँले फोन गर्नुभएको थियो, हेटौँडाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ। अब कसै कसैलाई समस्या एउटा मात्रै हुन्छ क्या, फेरि हेर्नुहोस् है, कसैकोलाई समस्या एउटा हुन्छ, ठुलो समस्या हुन्छ, कसै कसैलाई समस्या धेरै हुन्छ, साना साना समस्या हुन्छ। त्यो भएर उहाँको चाहिँ ठुलो समस्या देखेँ मैले, ठ्याक्कै भन्दै उहाँलाई मैले है, जे समस्याको लागि मैले फोन गर्नुभएको थियो नि त्यही समस्या मैले उहाँलाई भन्दै, उहाँले अब फोन गर्नुभयो भने, रमाइलो धारण गर्नुभयो भने 70% उहाँको पारिवारिक सुख, उहाँले भोगना पाउनुहुन्छ, किनकि अहिलेसम्म उहाँबाट श्रीमतीको सुख उहाँले भोगना पाउनु भएको थिएन, श्रीमतीको माया मोह पाउनु भएको थिएन। यसमा श्रीमतीको पनि गलत हुन सक्नुहुन्छ, उहाँ पनि गलत हुन सक्नुहुन्छ। कमजोरी दुवैमा कमजोरी भर्ने सम्बन्ध बिग्रिने हो, एउटा मात्रै कमजोरी भएर सम्बन्ध बिग्रिँदैन। हेर्नुहोस् त्यो भएर सघर घर तपाईँले बिगार्न खोज्दै हुनुहुन्छ, श्रीमानदेखि देख्योकै रिस उठ्ने तपाईँले भइरहेको छ भने सम्झिनुहोस् मलाई ग्रह लाग्दैछ अब भन्ने कुरा तपाईँले सम्झिनुहोस्। तपाईँलाई श्रीमती देखेपछि रिस उठिहाल्छ भने सम्झिनुहोस् तपाईँले पनि मलाई ग्रह लाग्दैछ बर्बाद हुने भयो भने सम्झिनुहोस् तपाईँले। यति सम्झिनु भयो भने अरू केही सम्झिनु पर्दैन है। त्यसपछि राम्रो ज्योतिषीका सल्लाह लिने कार्यक्रम ज्योतिष वास्तुमा फोन गर्ने, घरै बसी बसी पैसा लाग्दैन हेराउनलाई, फेरिमा हेराउन पाइन्छ कार्यक्रमको ज्योतिष वास्तुको समयमा होइन, घरै बसेर फोन गर्नुहोस् हेराउनुहोस्। म तपाईँलाई भन्छु समस्या यो छ तपाईँलाई भनेर, तपाईँले त्यस्तो समस्यालाई चाहिँ अलिकति मन लागेर सुधार गर्ने कोसिस गर्नुहोस्, राम्रो भइहाल्छ, चिन्ता गर्नै पर्दैन हो कि होइन। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कामको बोल्दै हुनुहुन्छ, नमस्ते।
4: हजुर, नारायण गुरु।
0: नारायण, कामको बोल्दै हुनुहुन्छ?
4: म रोल्पादेखि रबिनपुन मगर बोल्दैछु गुरु।
0: रबिनपुन मगर रोल्पा जिल्ला, कुन ठाउँबाट? रोल्पाको कार्यक्रम ज्योतिष वास्तु कतिको सुन्नुहुन्छ तपाईँहरूले?
4: एमएचए सुनिन्छ गुरु। हरेक फोन आज अस्ति कहिला पनि हामीले हानेको थिएँ, आज पनि हाने बल्ल लाग्यो। हरेक फोन त हान्ने फर्कै पर्दैन गुरु भाइ।
0: हो
4: हजुर,
0: तपाईँले दिनदिनै सुन्नुहुन्छ नि त कार्यक्रम, त्यही भएर होला है।
4: हजुर गुरु, एकदमै मनपर्छ गुरु है। यो कार्यक्रम आएन भने त किन बजेन आज भनेर कस्तो कस्तो खलो अहिले खलो लागिहाल्छ गुरु भाइ।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ त आज?
4: आज मेरो यता मामाको छोरो भाइको बारेमा।
0: भाइको जन्मविधि भन्नुहोस् त कति हो?
4: 2069 साल।
0: 2069 साल
4: 5 महिना 15 गते।
0: 5 महिना 15 गते, समय भन्नुहोस् त?
4: बेलुका 7:40।
0: बेलुका 7:40 के बार पढ्दै रहेछ थाहा छ?
4: शुक्रबार भन्दै थियो।
0: हजुर हो, ठिक छ। अनि मामाको छोरा चाहिँ कहाँ हुनुहुन्छ भाइ चाहिँ अहिले?
4: अहिले मसँग सुन्दै छ गुरुबा।
0: ल सुन्नु भन्नुहोस् है।
4: हजुर गुरुबा,
0: श्रीगणेश साइडमा श्रीमती रामानुजा आइडमा 2069 साल अधिक मास परेछ, असोज महिना कृष्ण पक्षको परेवा तिथिमा जन्म भएको छ। शुक्रबारको दिन कुम्भ राशि, शतभिषाको तेस्रो चरण नाम आउँछ, बाबुको सीताराम भन्ने नाम आउँछ। घातक तिथि तृतीय अष्टमी त्रयोदशी, बिहिबार घातक, नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक छ। यो बाबुको पढाइ फिटी केही मन लाउँदो रहेछ क्या पढ्नमा?
4: हजुर गुरु, पढ्ने भने अहिले त्यति अहिले कतिमा साथमा पर्छ क्या है?
0: अल्छी छ, अल्छी छ। स्कुलमा स्कुल गएको भएर मात्रै पास भएको, नभए घरमा पढ्दै पढ्दैन।
4: हजुर गुरु, त्यस्तै छ।
0: एकदमै कमजोर छ, पढाइमा कमजोर छ, एकदम जिद्दी स्वभावको छ बाबु। अब बिहिबारको दिन एकादशीको दिन व्रत बस्नुपर्छ, अनि माङ्गलिक पनि परेको छ, 8 मांगलिक। यसले पछि गएर यसो लपसप पारेर बिहा गर्ने कुण्डली छ। अहिले पनि लपारम लपारमला जस्तो कुरा गर्छ क्या केटो फेरि।
4: हजुर एकदमै गुरु,
0: अब पढाइमा मात्रै अल्छी, अरू सबैमा जाँगरिलो छ केटो। अहिले ग्रह उल्का चलेको छ, हेर्नुहोस् उल्का चलेको बेलामा एकदमै पढाइ राम्रो हुँदैन, पढाइ मन जाँदैन, साथीको सङ्गत गर्न मन लाग्ने, खान पनि यसो है धुवा आउने कुरा खान मन लाग्ने, त्यस्तो हुन्छ कि ग्रहले है।
4: हजुर गुरु,
0: एकदम ख्याल गर्नुपर्छ बाबुलाई। अब पढाइमा बाबुलाई तपाईँले पनि कन्ट्रोल गराउनुहोस्, सम्झाउनुहोस्, पढाउनुहोस्। हुँदै भएन भने रत्न कमल लगाइदिन्छु म गुरु चान्ना योगको। त्यसपछि पढिराख्न मन लाग्छ, भनेको मान्न मन लाग्छ। राक्षस गर्नुपर्छ, जन्म भएको व्यक्ति अलिक रिसालु रिसालु स्वभाव।
4: हजुर, पढाइभन्दामा बढी है, यसले त अलि खेलकुद दिँदा यिनीमा रुचि लाग्छ, पढाइमा त त्यतिकै मन गर्दैन।
0: पढाइमा खेलकुद मात्रै भएर पनि भएन, फेरि पढाइ पनि त चाहियो हो कि होइन?
4: हो गुरु,
0: खेलकुदतिर पनि राम्रो छ फेरि बाबुको, राम्रो नराम्रो छैन ठिक छ, तर पढाइ पनि कमसे कम 12 पास राम्रो तरिकाले गर्नु पर्यो। यसो अङ्ग्रेजी टाङ ब्राङ अङ्ग्रेजी बोल्न सक्नु पर्यो नि त आजभोलिको जमानामा हो कि होइन? खेलकुद भएर राम्रो हुँदै गयो, राष्ट्रिय स्तरमा अन्तर्राष्ट्रिय स्तरमा खेलकुद गरियो खेलियो भने पनि, विदेशतिर गयो भने पनि अङ्ग्रेजीमा सोच्छन् क्वेसन, अनि फेरि अङ्ग्रेजीमा आएन भने लाज हुन्छ होइन?
4: हजुर,
0: त्यो भएर खेलकुदलाई ध्यान पनि दिने, पढाइलाई पनि अलिकति फोकस गरेर बाबुलाई भन्नुहोला सम्झनु होला बाबु राम्रोसँग पढ्नुपर्छ भन्नुभएको छ अल्छी गर्नु हुँदैन भन्नुभएको छ गुरुले भन्नुहोस्
4: हजुर
0: अरू त्यस्तो नराम्रो छैन ग्रहहरू ठिक छ पढाइ ग्रही मात्रै नराम्रो हो उल्का भन्ने ग्रह नराम्रो चलेको हो अनि माङ्गलिकले चाहिँ अरू केही असर गर्दैन माङ्गलिकले चाहिँ विवाह दाम्पत्य र असर गर्छ
4: हजुर
0: अरू त्यस्तो नराम्रो छैन ठिकै छ ग्रहहरू है
4: हजुर
0: अरू केही छ तपाईँलाई सोध्न मन लागेको कुराहरू केही छ
4: पछिको लागि विदेश यात्रा कस्तो होला गुरु
0: विदेश एकदम राम्रो छ फेरि अहिले साढे साथी छ अहिले अन्त्य साढे साथी अहिलेको बुद्धि भनेको त्यति गतिलो बुद्धि हुँदैन क्या नराम्रो नराम्रो बुद्धिमा जान मन लाग्छ क्या फेरि साथीको सङ्गत पनि अलिक पढ्ने लेखेको साथीको सङ्गत राम्रो खालको साथीको सङ्गत गर्न मन लाग्दैन अलि नराम्रो नराम्रो साथीको सङ्गत अलि हावा हावा खालको साथीको सङ्गत गर्न मन लाग्ने क्या अहिले फेरि एकदमै अहिले यो समयमा बाबु एकदम ख्याल गर्नुपर्छ तपाईँको सङ्गत बुझाइ गर्नु अहिलेको समय बिग्रियो भने जीवन बिग्रिन्छ बर्बाद हुन्छ पढाइमा अलिकति फोकस गर्ने खेलकुद पनि गर्ने खेलकुद पनि राम्रो गर्नुपर्छ है
4: हजुर
0: अरू त्यस्तो नराम्रो छैन ठिकै छ ग्रहहरू है त
4: हजुर
0: हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला
4: नारायण
0: उहाँले फोन गर्नुभएको थियो रोल्पा जिल्लाबाट उहाँले चाहिँ अस्तैले पनि फोन गरेको थियो एकै पटक फोन लागेको थियो आज पनि फोन गर्यो एकै पटक फोन लाग्यो भन्नुभयो किनकि उहाँले दिनदिनै कार्यक्रम सुन्नु हुँदो रहेछ अनि कार्यक्रम बजेर पनि खल्लो खल्लो अनि कस्तो कस्तो हुने रहेछ उहाँलाई चाहिँ बिचरा श्रोताहरूलाई सुनिराखेको मान्छेहरूलाई चाहिँ कार्यक्रम नबज्दाखेरि खल्लो लाग्छ तर मैले हर बखत मैले कार्यक्रम चाहिँ तपाईँको तपाईँलाई सुनाउनुपर्छ भन्ने उद्देश्यको साथ अहिले मेरो आजको यो मितिमा स्वास्थ्य अलिकति कमजोर हुँदा हुँदै पनि मैले तपाईँहरूसँग म तपाईँहरूसँग उपस्थित भएको छु गाह्रो हुँदा हुँदै पनि होइन म त मेरा श्रोताहरूलाई मैले छोड्नु हुँदैन उहाँलाई मैले तिथिमिति पञ्चाङ्ग राशि पनि भन्नुपर्छ ग्रह दशाहरू कतिजनाको बिग्रेका होलान् मैले केही सल्लाह दिँदाखेरि उहाँले सल्लाह मानिदिनु भयो भने राम्रो हुन्छ कि उहाँहरूलाई उहाँलाई राम्रो भयो भने गुरुबाले यस्तो भन्नुभएको थियो मैले गरेँ राम्रो भयो भन्न मलाई आशीर्वाद दिनुहुन्छ कि मलाई सम्झिनुहुन्छ कि मलाई माया गर्नुहुन्छ कि कार्यक्रम ज्योतिष वास्तुले माया गर्नुहुन्छ कि भन्ने उद्देश्यले मेरो स्वास्थ्य कमजोर हुँदा हुँदै पनि म तपाईँसँग उपस्थित भएको छु तपाईँ पनि महसुस गर्नुभएको होला हिजो अस्तिभन्दा आज मेरो बोली अलिक अर्कै खालको छ हो कि होइन त्यो भएर अलि मौसम परिवर्तन हुँदै गएको छ अनि त्यसपछि अलि रुवाखोकी लाग्ने ज्वरो आउने होइन यस्तो भएको कारणले गर्दा तातो पानी सबैले तातो पानी पिउनु होला गरिबलाई गरिबले काट्नुपर्छ है तपाईँ पनि सुरक्षित भएर बस्नु होला तपाईँहरू पनि अहिले यो मौसम एकदमै अलि त्यो खराब मौसम चलेको छ यो समयमा विशेष ख्याल गर्नु होला है कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ न उहाँलाई कामरा को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
5: नमस्ते गुरु
0: कामरा को बोल्दै हुनुहुन्छ
5: रोल्पादेखि रविन्द्र घरती मगर
0: रविन्द्र घरती मगर रोल्पा जिल्ला कुन ठाउँबाट हजुर
5: त्रिवेणी गाउँपालिका
0: त्रिवेणी गाउँपालिकाबाट कसको विषयमा हेर्न चाहनुहुन्छ
5: मेरो आफ्नै भएन सर
0: जन्मविधि भन्नुहोस् त कति हो तपाईँको
5: 2051 सर
0: 2051
5: मङ्सिर 15 गते बिहिबार
0: मङ्सिरको 15 गते बिहिबार समय भन्नु
5: बिहान 9 बजेतिर
0: बिहानको 9 बजेतिर हो
5: हजुर
0: 2051 मङ्सिर 15 बिहानको 9 तपाईँको आफ्नै बारेमा होइन र
5: हजुर हजुर
0: तपाईँको 2051 साल मङ्सिर कृष्ण पक्षको बिहिबार त्रयोदशी तिथिमा जन्म तुला राशि स्वातिको 14 साल नाम आउँदछ तपाईँको तारा भन्ने नाम आउँदछ तारादेव तारापति नाम आउँछ है असाध्यै राम्रो कुण्डली तपाईँको नराम्रो छैन अलिकति नागदोष र ग्रहण दोष परेको सूर्य ग्रह दोष के अरे चन्द्र ग्रह योग परेको छ चाँदीको सिक्री बनाएर लगाइहाल्नुहोस् एउटा अनि त्यसपछि नाग देवताको पूजाहरू गर्नुपर्छ तपाईँले फलाम सम्बन्धी काम होटलमा गाडी भाडा सम्बन्धी काम गर्नुहोस् फाइदै फाइदा हुन्छ अहिले ग्रह सङ्कटा चलाएको छ शनि चलेको छ यो शनि सङ्कटाको बेलामा चाहिँ अलिकति उल्टो उल्टो बुद्धि आउँछ क्या जे काम गर्न नहुने हो त्यही काम गर्न मन लाग्ने हुन्छ त्यो यसमा अलिकति विशेष ख्याल गर्नुहोस् अरू त्यस्तो नराम्रो छैन ठिक छ ग्रह शनि सङ्कटाको दशाको शान्ति गर्नुपर्छ तपाईँले सकिन्छ व्रत बस्न सक्नुहुन्छ भने पूर्णिमाको बस्नुहोस् पूर्णिमा भनेको महिनामा एउटा आउँछ है पूर्णिमा कहिले आउला अब थाहै पाइन्न भने सोमबारको व्रत बस्नुहोस् है एकदम विदेश तपाईँको त्यही गरेपछि मात्र राम्रो हुने हो कि विदेश तुरन्तै जाने हतारै छन् भने रत्न कवच लाउनुहोस् हतार छैन भने विदेश जाने तपाईँलाई 70-80% विदेश जाने ग्रह बाटा खुलिया छन् तपाईँका होइन विदेशमा गएपछि पनि अलिकति गाह्रो होला अलग कुरा हो जानलाई पाइन्छ तर तपाईँले के गर्नु पर्यो भन्दा चाँदीको स्थिति लाउनुपर्छ अनि सोमबारको व्रत नभए सबै सोमबारभन्दा राम्रो पूर्णिमा हो पूर्णिमाको दिन व्रतहरू बस्नुहोस् असाध्यै राम्रो तपाईँलाई एकदम फाइदा जान गराउँछ भन्ने कुराहरू यहाँ देखिया छ तपाईँको लागि चाहिँ अरू त्यस्तो नराम्रो छ नि ठिकै छ राम्रो होइन हुन्छ उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी रोल्पा जिल्लाबाट आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98-451-75-223 र 98-056-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ फोन गर्दा साल महिना गते र समयको विषयमा जानकारी ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु आजको लागि चाहिँ कार्यक्रम जति वास्तुको समय अवधि सकिन सकिन आँटो भन्नुभएको छ मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर हाट गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट पनि गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम जति वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रहरूलाई इसारा भएको छ भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु तबसम्म लागि प्राविधिक मित्रका साथै म जति आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा जिल्ला टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: ग्रह
0: अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845725223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रीता मगरको तपाईंलाई हार्दिक स्वागत छ। नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज

0: काजल शकरबाट आज जेठ 19 अर्थात राजा वीरेन्द्रको वंशनाश भएको दिन 3 करोड़ सुन सहित व्यापारी अग्रवाल पक्राउ प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाए सदन चल्न नदिने विपक्षको अडान वीरगंजका मेयर राजेशमान सिंह पक्राउ पर्वतको आथरमा जीव दुर्घटना वडा सदस्यको मृत्यु 2 जना घाइते तराईमा तातो बढ्दै आज मधेस र कोशी प्रदेश लगायतका तराई क्षेत्रमा तातो दिन हुने रोल्पाका 10 पालिकाहरूमा राजोपाको प्रथम पालिका अधिवेशन सम्पन्न सबैमा सभापतिहरू चयन रोल्पामा महिनावारी स्वच्छता दिवसको अवसरमा अन्तर्क्रिया विसारको बोरामा लुकाएर लैजाँदै गरेको 10 केजी अफिम सहित रूकुम पश्चिमको 8 बिस्कुटबाट 4 जना पक्राउ दाङमा भएको छुट्टा छुट्टै दुर्घटनामा परिए 3 जनाको मृत्यु र हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय अमेरिकासँगको सन्देश आदान प्रदानमा समेत रोक साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने
1: बाजे के भयो किन जलामा हात
2: दुखेको छ त खानै दिन्न भात दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाज
1: ल अब चिन्ता गर्नु पर्दैन रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन
4: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
3: हजुर हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
6: नदुखाइ दाँत निकाल्ने
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने
6: गिजाबाट रगत आउने साथ बनाउने समस्याको सफल उपचार
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840-7340-318-9905-14652
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुनिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
0: अब समाचार शुरू गरौं आज जेठ 19 अर्थात राजा वीरेन्द्रको वंशनाश भएको दिन सम्बन्धी प्रसंगबाट नारायणहिटी दरबारमा हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ 2058 जेठ 19 गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो घटनामा राजा वीरेन्द्र सहित रानी ऐश्वर्य युवराज दिपेन्द्र राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो यस्तै राजाका भाइ धीरेन्द्र राजकुमारी जयन्ती राजकुमारी शान्ति राजकुमारी शारदा र कुमार खड्ग विक्रम पनि मारिएका थिए हत्याकाण्डपछि सर्वोच्च अदालतका न्यायाधीश केशव प्रसाद उपाध्यायको स्वामी जत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरिएको थियो समितिका सदस्य तत्कालीन सभामुख तारानाथ राणा भाटले युवराज दिपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरिए अन्त्यमा आफैलाई गोली हानि आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेका थिए आफूले मन पराएको युवतीसँग विवाह गर्न नपाएको झोकमा नशालु पदार्थ सेवन गरी राजपरिवारका सदस्यलाई मारेको र आफूले पनि आत्महत्या गरेको बेहोराको निष्कर्ष समितिले निकालेको थियो यो प्रतिवेदनलाई अधिकांश नेपालीले विश्वास गर्न सकेका छैनन् उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यमय गर्भमा रहेको छ उदार राजाका

0: आरोपी बनाएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन। उनको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन सकेनन्। 2066 जनआन्दोलन मार्फत पुनस्थापित संसदले राजाका सम्पूर्ण अधिकार खोस्यो। 2065 सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्रको अन्त्य भयो। दरबार हत्याकाण्डपछि नारायण गिटिए राजदरबारलाई संग्रहालयमा परिणत गरिएको छ। सुर्खेत प्रहरीले 3 करोड़ बराबरको सुनसहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्र नगरबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही जेठ 18 गते वीरेन्द्र नगर नगरपालिका 6 राजा चोक नजिक स्थित शिव इम्पोरिए पसलबाट 3 करोड़ बराबरको सुन चाँदीका गहना सहित अग्रवाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिनुभएको छ। उहाँका अनुसार व्यापारी अग्रवालबाट विभिन्न दरका नेपाली रूपियाँ 2,19,500, विभिन्न दरका भारतीय रूपियाँ 8,11,900 नगद रूपियाँ, गन्ती गर्न प्रयोग हुने मेसिन 1 थान र विभिन्न किसिमका सुन र चाँदीका गरगहना राखिएको बट्टा, पोका र डिब्बा गरी 185 थान अनुमानित 3 करोड़ बराबरको सुन चाँदीका गरगहना बरामद गरिएको हो। पक्राउ परेका अग्रवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकमा आगामी वर्षको बजेटको बारेमा छलफल हुने कार्यसूची रहेको छ। तर प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्त तातिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त भनाईप्रति कड़ा आपत्ति जनाउँदै सदनदेखि सड़कसम्म आन्दोलन शुरू गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायतका दलले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको घोर भर्त्सना गरेका छन्। प्रधानमन्त्रीका रूपमा संसद गरेको पहिलो सम्बोधनमै शाह विवादमा तानिएका हुन्। उहाँले यसलाई पुनः एकपटक सुन्नुहोला। संसद गरेको पहिलो सम्बोधनमै शाह विवादमा तानिनु भएको हो। उहाँले जेठ 17 गते प्रतिनिधि सभामा भन्नुभएको थियो, तपाईहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाए भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल भारत भूमि समस्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका छन्। अर्को प्रतिपक्षी दल नेकपा एमाले पनि प्रधानमन्त्रीको भनाईलाई राष्ट्रिय हितमाथिको कुठाराघात भनेको छ। एमाले महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा ऐतिहासिक तथ्य प्रमाणका आधारमा स्थापित नेपालको नक्सालाई अवमूल्यन गर्दै नेपालले पनि सीमा मिचेको छ भन्नु लज्जास्पद भएको लेख गर्नुभएको छ। 2077 जेठ 31 गते संघीय संसदबाट सर्वसम्मत रूपमा पारित भई संविधानको अनुसूचीमा समेटिएको नक्साको स्मरण गराउँदै एमाले प्रधानमन्त्रीलाई तत्काल माफी माग्न माग गरेको छ। एमाले निकट भातृ संगठनहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै काठमाण्डुको माइतीघरमा विरोध प्रदर्शन समेत गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै सुगौली सन्धि र स्थापित सीमा रेखा अनुसार नेपालले भारतको कुनै पनि भूभाग कब्जा नगरेको स्पष्ट पार्नुभएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले प्रधानमन्त्रीको राष्ट्रहित विपरीतको भनाई विरूद्ध जनवर्गीय संगठनहरूलाई सड़कमा उतार्ने चेतावनी दिनुभएको छ। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय जगतमा नेपालको सीमा र सार्वभौमिकताबारे अन्य उत्सिर्जना गरेको भन्दै घोर भ्रसना गर्नुभएको छ। राप्रपा र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि यसको कड़ा विरोध गरेका छन्। विप्लव नेतृत्वको पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले वर्तमान सरकारको चरित्र राष्ट्रघाती भएको आरोप लगाउँदै देशव्यापी राखी जुलुस प्रदर्शन गरिएको जनाएका छन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भने यस विषयमा अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा विपक्षी दलहरूले संसद बैठकमा चर्को नाराबाजी र अवरोध गरेपछि सोमबारको प्रतिनिधि सभा बैठक स्थगित भएको छ। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको संसदमा उपस्थित भएर माफी नमागेसम्म र उक्त अभिव्यक्ति संसदको रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने अडान लिएका छन्। प्रतिनिधि सभा मात्र नभई राष्ट्रिय सभामा पनि यो विषयलाई लिएर विरोध भएको छ। राष्ट्रिय युवा संघ नेपाल वाइसेल नेपालका विभिन्न युवा तथा विद्यार्थी संगठनहरूले प्रधानमन्त्रीको गैर जिम्मेवारीपूर्ण अभिव्यक्तिका विरूद्ध सड़क आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज उपमहानगर जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गरेको छ। सिंह आज बिहान 6 बजे पर्साको ठोरीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। लिखित सम्बन्धी कसुरमा सिंहलाई जिल्ला अदालत पर्साबाट 8 दिन अघि नै पक्राउ पुर्जी जारी भएको थियो। स्थानीय लियाकत ओलीको जाहेरी अनुसार जिल्ला अदालत पर्साले मेयर सिंह सहित 3 जना विरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप सोधपूछ गरिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ। पर्वत जिल्लाको कुस्मा नगरपालिका चौध आथरमा सोमबार हिजो राति भएको दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आथरको वडा कार्यालयबाट चरी पानीतर्फ जाँदै गरेको G1J5865 नम्बरको जीप सोमबार राति करिब 9:15 समयमा अधेरी नेटा भन्ने स्थानमा दुर्घटनामा परेको हो। दुर्घटनामा परि आथरका वडा सदस्य 52 वर्षे केशवराज पौडेलको निधन भएको छ। टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई उपचारको लागि पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा जीपका चालक आथरकै 27 वर्षीय बुद्धि सागर पौडेल र 46 वर्षे राजेन्द्र पौडेल घाइते भएका छन्। उनीहरू दुवैको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको तथा अवस्था मध्यम रहेको तथा थप उपचार पोखरामा भइरहेको प्रहरीले बताएको छ। यात्रुहरूलाई छोडी चालक घर फर्कने क्रममा दुर्घटनामा उक्त बोलेरो पिकअप जीप सड़कबाट करिब 500 मिटर तल खसेको थियो। अब मौसम सम्बन्धी जानकारी। पानी पर्ने क्रम घट्न थालेसँगै विस्तारै तातो बढ़ने क्रम शुरू भएको छ। वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ़ने भएको हो। हिजोदेखि पानी पर्न केही कम भएसँगै मधेस प्रदेश र कोशी प्रदेश लगायतका तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि मधेस कोशी बागमती र गण्डकी प्रदेशको तराईमा पनि तातो दिन हुने सम्भावना रहेको विभागको 3 दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम 37 डिग्रीसम्म पुगेको छ। मौसम विभागका सूचना अधिकारी दिनकर काएस्थका अनुसार अबका केही दिन तराईका विभिन्न ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ। त्यसको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा र लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पाका 10 पालिकाहरूमा रासोपाको प्रथम पालिका अधिवेशन सम्पन्न, सबैमा सभापतिहरू चयन, रोल्पामा महिनावारी स्वच्छता दिवसको अवसरमा अन्तर्क्रिया लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नयाँ भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9851904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
3: घर हरको आवाज, गाउँ सहरको आवाज, हरेक मनमुटुमा गुन्जि रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 मेगाहर्ज।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिकरमा, रासोपा रोल्पाको 10 पालिकामा प्रथम पालिका अधिवेशन सम्पन्न भएको छ। सो अधिवेशनबाट पालिका सभापतिहरू समेत चयन गरिएको छ, जसमा सुनिल स्मृति गाउँपालिकामा कर्णबहादुर गिरी, लुङ्गी गाउँपालिकामा खिमबहादुर खड्का, रुन्टीगढ़ी गाउँपालिकामा उपेन्द्र सेन ठकुरी, त्रिवेणी गाउँपालिकामा यसपाल घरती, माड़ी गाउँपालिकामा राजकुमार बिक र परिवर्तन गाउँपालिकामा श्याम बहादुर बिक सभापतिमा चयन हुनुभएको छ। यस्तै गंगादेव गाउँपालिकामा तिलक राज ओली, सुनसहरी गाउँपालिकामा पूर्णे विष्ट, थबाङ गाउँपालिकामा अमृत डागी र रोल्पा नगरपालिकामा तिलसन र आचार्य रहनु भएको छ। सम्पूर्ण पालिकामा भएको सर्वसम्मत नेतृत्व चयनले संगठनभित्रको एकता, आपसी विश्वास र लोकतान्त्रिक संस्कृतिलाई थप सुदृढ बनाउने पार्टीको धारणा रहेको छ। साथै नवगठित समितिहरूले संगठन विस्तार, जनसम्पर्क, अभिव्यक्ति, सुशासन, पारदर्शिता र जनताका मुद्दालाई प्राथमिकतामा राखी उत्कृष्ट कार्य सम्पादन गर्ने रासोपाको विश्वास रहेको छ। महिनावारी मैत्री समाजका लागि सहकार्य भने मुल्लाराका साथ महिनावारी स्वच्छता दिवस मनाएको छ। बिहिबार स्वास्थ्य कार्यले रोल्पाको आयोजनामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यले रोल्पाका दिल्ली केसीले गर्नुभएको थियो। स्वास्थ्य कार्यले रोल्पाका प्रमुख माधव राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि डाक्टर सञ्जय पोखरेल, विशिष्ट अतिथि हुम बहादुर सारू मगर, विशिष्ट अतिथि वडाध्यक्ष प्रकाश डागी, अन्य अतिथिहरू मीना कंवर, आयुर्वेद कार्यालयका शिशिर पोखरेल, वडा सदस्य बीन बहादुर घरती, उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष बसन्त आचार्य, गौ स्वास्थ्य महासंघ रोल्पाका सुभद्रा घरती, नेपाल उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष बसन्त आचार्य, सुभद्रा रेग्मी, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष खुमिना सुनारी मगर, स्वास्थ्य कर्मीहरू, पत्रकारहरू लगायत विभिन्न सरकारवाला लगायतको अध्यक्षतामा आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। स्वास्थ्य कार्यालयका अरूण भाटोको स्वागत मन्तव्यबाट कार्यक्रम शुरू भएको थियो। कार्यक्रममा डाक्टर सञ्जय पोखरेलले महिनावारी के हो भन्ने विषयमा र महिनावारी स्वच्छता व्यवस्थापन बारे स्टाफ नर्स मीना कुवरले प्रस्तुति गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थी हिमा बुढामगर, शिक्षिका तीथा घती, उद्योग वाणिज्य संघका बसन्त आचार्य, विशिष्ट अतिथि वडा अध्यक्ष प्रकाश डागी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। रूकुम पश्चिमको आठ बिस्कोट नगरपालिकाबाट ठूलो मात्रामा अफिम सहित चारजना पक्राउ परेका छन्। भेरी करिडोर अन्तर्गत आठ बिस्कोट नगरपालिका 14 छेपारेबाट जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले 10 केजी 160 ग्राम अफिम सहित चारजनालाई पक्राउ गरेको हो। उनीहरू 16 गते मध्याहको समयमा पक्राउ परेका हुन्। पक्राउ पर्नेमा दुईजना जाजरको ट्रक बाँकेका रहेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार जाजरकोटको नलगाट नगरपालिका नम्बर 3 कैन बस्ने अन्दाजी 28 वर्षे खड्क पुन र सोही स्थानका अन्दाजी 30 वर्षे बृहस्पति पुन थापा पक्राउ परेका हुन्। यस्तै बाँकेको कोहलपुर नगरपालिका 2 शान्तिनगर बस्ने अन्दाजी 36 वर्षीय रामबहादुर सार्की र सोही ठाउँका अन्दाजी 18 वर्षीय सुरज विकरलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी निरीक्षक पुनले जानकारी दिनुभएको छ। जागरकोटको कालीमाटीबाट नेपालगंजतर्फ जाँदै गरेको लु 2 ख 5195 नम्बरको फोर्स गाड़ीबाट 10 किलो 160 ग्राम अफिम सहित उनीहरूलाई पक्राउ गरिएको उहाँले बताउनु भएको छ। त्यस जाँचका क्रममा गाड़ीको पछाडि डिक्कीमा बेसारको बोरामा 10 पोकामा राखेर लैजाँदै गरेको अफिम फेला परेको उहाँले जानकारी गराउनु भएको छ। इलाका प्रहरी कार्यालय आठ बिस्कोटबाट प्रहरी निरीक्षक विजय चापागाईको कमाण्डमा खटिएको टोलीले उक्त मात्रामा अफिम फेला पारेको हो। उक्त अफिम बरामद गरी चारजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरूलाई सोमबार जिल्ला अदालतबाट म्याथप गरेर हिरासतमा राखिएको र थप अनुसन्धान थालिएको प्रहरीको भनाइरहेको छ। लागू पदार्थ नियन्त्रणमा यो ठूलो सफलता रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी वेद बहादुर पौडेलले बताउनु भएको छ। प्रहरीको चलाखी र सूक्ष्म अनुसन्धानबाट यति ठूलो परिणाममा अफिम बरामद गर्न सफल भएको र यो लागौषध नियन्त्रणको लागि महत्वपूर्ण सफलता भएको उहाँले बताउनु भएको छ। दाङमा भएको छुट्टा छुट्टै दुर्घटनामा परि 3 जनाको मृत्यु भएको छ। तुल्सीपुर उपमहानगरपालिका 5 गुल्मा चोकमा सोमबार टिप्पर र मोटरसाइकल ठोकिँदा गम्भीर घाइते भएका बाबु छोराको मृत्यु भएको छ। दुर्घटनामा लमही नगरपालिका 5 निवासी 35 वर्षीय मनोज नेपाली र उनका 5 वर्षीय छोरा मिनराज नेपाली गम्भीर घाइते भएका थिए। दुवैलाई थप उपचारको लागि नेपालगंज मेडिकल कलेज पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा मनोजकी श्रीमती 34 वर्षीय अनुसा नेपाली सामान्य घाइते भएका छन्। तुलसीपुरबाट घुराईतर्फ आउँदै गरेको 4/33 90 नम्बरको मोटरसाइकललाई बाटो क्रस गर्दै गरेको R1X2192 नम्बरको टिप्परले ठक्कर दिएको थियो। टिप्पर चालक र शान्तिनगर गाउँपालिका 3 निवासी 39 वर्षीय शेरबहादुर थापा प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। यसै बीच लमहीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दियाको गेरुवा गाउँपालिका 4 निवासी अन्दाजी 35 वर्षीय खिमराज तिमल सिन्हा रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अमिलियाबाट लमहीतर्फ आउँदै गरेको लु 2/96/17 नम्बरको पिकअप भ्यानले काठमाडौँको बर्दियातर्फ जाँदै गरेको 2/65/18/84 नम्बरको मोटरसाइकललाई लमही नगरपालिका 7 पद्मिनी खोला नजिक ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाइते भएका तिमल सिन्हाको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न पिकअप भ्यान र चालकलाई इलाका प्रहरी कार्यालय अमेलियाले नियन्त्रणमा लिएको छ। मृतक तिमल सिन्हाको शव लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। अब देश बाहिरको समाचार। इरान र उसका सहयोगीहरूले स्ट्रेट अफ हर्मुजलाई पूर्ण रूपमा रोक्ने बताएका छन्। इरानले स्ट्रेट अफ हर्मुजलाई पूर्ण रूपमा रोकेर यसको सट्टामा बाब अल मन्डे बस सहित अन्य विकल्पलाई सक्रिय पार्ने जनाएको त्यहाँको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ। इरानले लेबनानमा इजरायलको कदमको विरोधमा अमेरिकासँग मध्यस्थकर्ता मार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावहरूको आदान प्रदान रोकेको पनि तस्निमको खबरमा उल्लेख रहेको छ। इरानका विदेश मन्त्री शहद अब्बास अराखसीले सामाजिक सञ्जालमा एक पोस्टमा इरान र अमेरिका बीच कुनै पनि मोर्चामा युद्धविराम उल्लंघन गर्नु सबै मोर्चामा युद्धविराम उल्लंघन गर्नु बराबर भएको बताएको छ। गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता नहुने इरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ। अमेरिकासँग अप्रेलमा भएको युद्धविरामलाई जारी राख्नको लागि लेबनानमा युद्धविराम इरानको पूर्ण शर्त मध्ये एक भए पनि अहिले त्यहाँ सबै मोर्चामा युद्धविराम उल्लंघन गरिएको छ। इरान संसदका सभामुख मोहम्मद बाघर र गाली बाफले अमेरिकाले इरान विरोधी नौसैनिक नाकाबन्दी र इजरायलले लेबनानमा बढ़ाएको युद्ध अपराध अमेरिकाले युद्धविरामको पालना नगरेको स्पष्ट प्रमाण भएको बताएको छ। यसैबीच इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्लामिल बघाईले साप्ताहिक पत्रकार सम्मेलनमा अमेरिकाको नयाँ र विरोधी भाषी मागका कारण युद्ध अन्त्यको लागि भएको वार्ता प्रक्रिया रोकिएको बताउनु भएको छ। इरान र अमेरिका बीच 40 दिनको लड़ाईपछि अप्रिल 8 युद्धविराम भएको थियो। त्यसपछि उनीहरूले अप्रिल 11 र 12 पाकिस्तानको इस्लामाबादमा एक चरणको शान्तिवार्ता गरेको भए पनि सहमति हुन सकेको थिएन। अन्तिममा खेल समाचार। साफ महिला च्याम्पियनशीपको फुटबलको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भएको समूह बीको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई 3-0 पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। अब सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। नेपाल समूह एकको विजेता बनेको छ भने बंगलादेश समूह बीको उपविजेता बन्यो। समूह एबाट यसअघि नेपाल समूह विजेता र भूटान समूह उपविजेताको रूपमा सेमी फाइनल प्रवेश गरिसकेको छ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदो जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। आज जेठ 19 अर्थात राजा वीरेन्द्रको वंशनाश भएको दिन 3 करोड़ सुनसहित व्यापारी अग्रवाल पक्राउ। प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाए सदन चल्न नदिने विपक्षीको अडान। वीरगंजका मेयर राजस्मान सिंह पक्राउ। पर्वतको आथरमा जीप दुर्घटना। वडा सदस्यको मृत्यु। दुईजना घाइते। तराईमा तातो बढ्दै आज मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने। रोल्पाका 10 पालिकाहरूमा रासोपाको प्रथम जिल्ला अधिवेशन सम्पन्न। सबैमा सभापतिहरू चयन। रोल्पामा महिनावारी स्वच्छता दिवसको अवसरमा अन्तर्क्रिया। विसारको बोरामा लुकाएर लैजाँदै गरेको 10 केजी अफिम सहित रूकुम पश्चिमको 8 विस्फोटबाट 4 जना पक्राउ। दाङमा भएको छुट्टा छुट्टै दुर्घटनामा परि 3 जनाको मृत्यु। र हर्मुज जलमार्ग पूर्णरूपमा बन्द गर्ने इरानको निर्णय। अमेरिकासँगको सन्देश आदान प्रदानमा समेत रोक। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यति बेलसम्मको लागि प्राविधिक साथी प्रिया मगरलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रीता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: यही मिति 2083 साल जेठ 25 गते का दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: शिविरमा आउनुहुने विशेषज्ञ डाक्टरहरू, हात जोड्ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त नेउपाने, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसियन विशेषज्ञ डाक्टर मनोज गैले, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
2: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
0: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल लिबाङ रोल्पा।
2: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।
3: रोल्पा नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालयको वर्षे फलफुलको बिरुवा माग सम्बन्धी अत्यन्त जरुरी सूचना।
4: यस वडाको आर्थिक वर्ष 2082-83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफुलका बिरुवाहरू आँप, लिची, अलैची, टिमुर, कागती, सुन्तलाका बिरुवाहरू लगाउन चाहने 8 नम्बर वडावासी किसानहरूले यही मिति 2083 जेठ 25 गतेसम्म वडा कार्यालयमा निवेदन पेश गर्न हुन अनुरोध गरिन्छ। अनुरोधक रोल्पा नगरपालिका 8 नम्बर वडा कार्यालय जनकोज रोल्पा।
5: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: हेलो निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अपस्टेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाए?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-2038।
0: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9578-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9585-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर यो बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ। साथै ब्रोइलर, लेयर्स वा गिरिरा चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847505171 र 9855247171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडीखेल रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, जिम्मोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, यति क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकजाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: बाजे के भयो किन गालामा हात
1: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाज
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने साथ बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3318 9095 94 1452
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

0: यस सुनसरी गाउँपालिका पाँच नारबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नुपर्छ अनि अरू के गर्नुपर्छ?
3: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867-0767-467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरचोर बजार, रोल्पा, युनिसा सुनसादी पसलको छेउमा।
6: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20-754 र 9849-93-412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
10: मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
11: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
11: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
11: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
11: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 98578343122 र 98578343123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
12: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका योगी मस्तक जरुरी सूचना। झुङ बेला खिमरिदे गरम ओगोदिरी जेउ बेला सुनो भुनी कटास ओचुदिरी जेउ आउ बेला क वन जङ्गल ल घे लागिने मस्त ज सम्भावना चाहिए। आउए दुमी प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षमनाले वातावरण मिलेने लक्षता असर किने रि उमूल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल घे लागिने सज जिमी जिमी लापरवाही सुनो चासो खेल गेमा दुख
13: सामुदायिक बने होने ढाले अनुगमन दिने व्यवस्था
12: गेसो छामेला खोले चाउसी खोलिए होलिदे तरिन गाई गेजन निके लैजु अब नजरे बने गेम एल गेजन निके मालाए औलेम लाइयो के लाइए
13: वन जङ्गल जुडिसियो घेन बारी ल बाली नाली चिउला चिउली यात्रा चाउसो छिमी ने चाउसो सैलेकी खेले
12: वन जङ्गल मेलाइ गेमाइए मेला दिने
13: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयलाई खबर दिए।
12: अनुरोध, सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रालि परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्र्याक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: अब देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। सुरुमा मुख्य समाचारका शीर्षकहरू। लिखत कृत्यको सुरमा वीरगंज महानगरका मेयर सिंह पक्राउ, पूर्व गृहमन्त्री सुदन गुरुङ बारेको अनुसन्धान सकियो, प्रतिवेदन लेख्न 5 दिनको म्याद। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि, विपक्षीले विरोध जारी राख्ने, गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउँदै। भारतमा रहेका रासोपा सभापति आजदेखि औपचारिक भेटवार्तामा, विदेश मन्त्री जयशंकरदेखि सुरक्षा सल्लाहकार डोभल लगायतसँग भेट गर्ने कार्यक्रम। इरानसँग एक साताभित्रै सम्झौता हुने अमेरिकी राष्ट्रपतिको दावी, इजरायल र लेबनानबीच तत्काल आक्रमण रोक्ने सहमति। र महिला खेलाड़ीको सहयोगका लागि फिफाले शुरू गर्यो फिमेल हेल्थ प्रोजेक्ट।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7624 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। पर्साको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। उनलाई आज बिहान 6 बजे
4: 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780।

0: गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिनुभयो। पर्सा जिल्ला अदालतले उनलाई लिखित कृत्य गरेको कसुरमा पक्राउ पर्जी जारी गरेको थियो। स्थानीय लियाकत ओलीले जारी दिएको आधारमा जेठ 8 उनी सहित 3 विरूद्ध जिल्ला अदालतबाट पक्राउ पर्जी जारी गरिएको थियो। मेयर सिंह 9 आफै अदालतमा उपस्थित भए पनि मुद्दाको चाप भएकाले पीसी चढ़न सकेको थिएन।
1: पूर्व गृहमन्त्री सुदन गुरूङबारे छानबिन गर्न गठित समितिले छानबिनको काम सकाएको छ, तर प्रतिवेदन लेख्न बाँकी रहेको भन्दै 5 समय माग गरिएको छ। समितिले म्याद थप गर्न हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई पत्राचार गरेको समिति सदस्य तथा महान्यायाधिवक्ता कार्यालयका सह न्यायाधिवक्ता अच्युतमणि नेपालीले जानकारी दिनुभयो। समितिले यसअघि नै कार्यालयलाई थप समय आवश्यक रहेको मौखिक रूपमा जानकारी गराएको थियो। समितिले गुरूङसँग बयान लिइसकेको छ। मन्त्री परिषदले वैशाख 28 पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा 3 समिति गठन गरी 15 छानबिन सक्न कार्यदेश दिएको थियो। व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा प्रश्न उठेपछि वैशाख 9 गुरूङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। प्रश्न उठेपछि उहाँले सापट्टि लिएर शेयर किनेको दावी गर्दै आउनु भएको छ।
0: प्रतिनिधि सभाको बैठक आजका लागि पनि बोलाइएको छ। दिउँसो 1 लागि बोलाइएको बैठकमा आगामी वर्षको बजेटमाथि छलफल शुरू गर्ने कार्यसूची छ। हिजोदेखि नै बजेटमाथि छलफल शुरू गर्ने कार्यसूची रहे पनि विपक्षीको विरोधका कारण बैठक चल्न सकेको थिएन। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति कड़ा आपत्ति जनाउँदै विपक्षी दलहरूले सदनदेखि सड़कसम्म आन्दोलन शुरू गरेका छन्। हिजो विपक्षी दलहरूले संसद बैठकमा नाराबाजी र अवरोध गरेपछि आजसम्मका लागि बैठक स्थगित गरिएको थियो। विपक्षी सांसदहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर माफी नमागेसम्म र उक्त अभिव्यक्ति संसदको रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने अडान लिएका छन्। यस्तै राष्ट्रिय सभामा पनि यो विषयलाई लिएर विरोध भएको छ। हिजो पनि राष्ट्रिय सभामा विपक्षी दलले विरोध गरेपछि बैठक केही बेर प्रभावित भएको थियो। राष्ट्रिय सभाको बैठक आजका लागि पनि बोलाइएको छ। दिउँसो 1 बस्ने बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लीले प्रतिनिधि सभाबाट सन्देशित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 छलफलका लागि पेश गर्ने कार्यसूची छ। यस्तै बजेटमाथि छलफलको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
1: गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ। प्रदेश प्रमुख दिल्लीराज भट्टले आज अपराह 4 बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो। प्रदेश सरकारले असार 1 बजे ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ, त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो। प्रदेशसभाको बजेट अधिवेशन यही जेठ 11 गतेदेखि शुरू भएको थियो। यसबीचमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
0: भारत भ्रमणमा रहनुभएका राष्ट्रपा सभापति रवि लामिछानेले आज औपचारिक भेटघाट गर्नुहुने भएको छ। सत्तारूढ़ भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा हिजो नयाँ दिल्ली पुग्नुभएका लामिछानेले आज बिहान 11 भाजपाको केन्द्रीय कार्यालय भ्रमण गर्ने र केन्द्रीय नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। त्यसक्रममा उहाँले भाजपाका अध्यक्ष नितिन नवीन सहित पार्टीका अन्य उच्च पदाधिकारीसँग भेट गर्नुहुनेछ। यस्तै विदेश मन्त्री एस जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतसँग पनि भेटवार्ताको कार्यक्रम छ। प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ, तर उहाँसँगको भेटको समय सार्वजनिक गरिएको छैन। 5 भारत भ्रमणमा रहनुभएका लामिछानेलाई भारतमा रहेको अन्तर्राष्ट्रिय नेपाली मंचले जेठ 21 गते अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ। सभापति लामिछानेले अयोध्यामा रहेको राम मन्दिरको दर्शन गर्ने कार्यक्रम समेत छ। गत निर्वाचनपछि सबैभन्दा ठूलो पार्टी बनेर सत्तामा पुगेको राष्ट्रपाका तर्फबाट यो पहिलो उच्चस्तरीय विदेश भ्रमण हो।
1: नारायण हिटी दरबार हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 2058 जेठ 19 गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना भएको थियो। घटनामा राजा वीरेन्द्र सहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो। यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा र कुमार खड्ग विक्रम पनि मारिएका थिए। हत्याकाण्डपछि सर्वोच्च अदालतका न्यायाधीश केशव प्रसाद उपाध्यायको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो। समितिका सदस्य तत्कालीन सभामुख तारानाथ राणा भाटले युवराज दिपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरी अन्त्यमा आफैलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो। यो प्रतिवेदनलाई अधिकांश नेपालीले विश्वास गर्न सकेका छैनन्। उच्च सुरक्षा घेराभित्र भएको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ। उहाँको निधनपछि राजगति

0: मा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन सक्नु भएन। 2062-63 को जनआन्दोलन मार्फत पुनर्स्थापित संसदले राजाका सम्पूर्ण अधिकार खोसेको थियो। 2065 सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्रको अन्त्य भयो। दरबार हत्याकाण्डपछि नारायण हिटी राजदरबारलाई संग्रहालयमा परिणत गरिएको छ। आहार संचार नेटवर्कमा तप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: गुणस्तरीय प्लम्बिङको पर्वर नाम
2: मार्बलका सिपी विशेष प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लिड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवन
3: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। पर्वतमा जीप दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। जिल्लाको कुस्मा नगरपालिका 14 अर्थर डाँडा खर्कमा गइराती भएको दुर्घटनामा सोही ओडाका अध्यक्ष वडा सदस्य 52 वर्षीय केशवराज पौडेलको निधन भएको। अर्थर डाँडाकर्क स्थित वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको G1J5865 नम्बरको जीत अधेरी नेता भन्ने स्थानमा दुर्घटना भएको थियो। टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेका वडा सदस्य पौडेललाई उपचारका लागि पोखरा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा जीप चालक सोही वडाकै 27 वर्षीय बुद्धिसागर पौडेल र 46 वर्षीय राजेन्द्र पौडेल घाइते भएका छन्। दुवैजनाको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग एक साताभित्र सम्झौता हुन सक्ने बताउनु भएको छ। उहाँले उक्त सम्झौता युद्धविरामलाई अगाडि बढ़ाउने तथा स्ट्रेट अफ होर्मुज पुनः खुल्ला गर्ने विषयसँग सम्बन्धित हुने बताउनुभयो। एबीसी न्यूजलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले परिस्थिति राम्रो देखिएको बताउनुभयो। ट्रम्पले केही समस्या देखा परेको भए पनि आफूले त्यसलाई तुरन्त समाधान गरेको दावी गर्नुभयो। उहाँका अनुसार त्यो समस्या लेबनानमाथि भइरहेको इजरायली आक्रमणका कारण इरानको असन्तुष्टिसँग सम्बन्धित थियो। ट्रम्पले यो प्रक्रिया सजिलो भएको भन्दै द्विपक्षीयबीच गहिरो वैमनस्यता रहेको बताउनुभयो। यसैबीच लेबनानी अधिकारीहरूका अनुसार हिजबुल्लाले अमेरिकाले प्रस्तुत गरेको प्रस्ताव स्वीकार गरेको छ, जस अनुसार उसले इजरायलमाथि आक्रमण गर्ने छैन र इजरायलले पनि बेरूतमाथि आक्रमण गर्ने छैन। अमेरिका स्थित लेबनानी दूतावासले हिजबुल्लाले अमेरिकी प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको हो। उक्त प्रस्तावमा दुवै पक्षले आक्रमण रोक्ने सहमति गरिएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि यस सम्झौताको पुष्टि गर्नुभएको छ। तर यदि हिजबुल्लाले आक्रमण बन्द नगरे आफूहरूको आक्रमण पनि आफूहरूको आक्रमण जारी रहने चेतावनी उहाँको छ। गैराती अब लेबनानी दूतावासले इजरायलले बेरूतका दक्षिणी क्षेत्रहरूमा आक्रमण रोक्ने र त्यसको बदलामा हिजबुल्लाले इजरायलमाथि आक्रमण नगर्ने उल्लेख गरेको थियो। अब खेल समाचार। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले फिमेल हेल्थ एण्ड पर्फर्मेन्स प्रोजेक्ट अर्थात महिला स्वास्थ्य तथा प्रदर्शन परियोजना शुरू गरेको छ। यस पहलको उद्देश्य महिला फुटबल खेलाड़ीहरूका लागि अनुसन्धान शिक्षा र सहयोगलाई थप सुदृढ़ बनाउनु हो। विश्वभर महिला फुटबलको लोकप्रियता र सहभागिता बढ़दै गएको सन्दर्भमा यो परियोजनाले विशेष गरी महिला खेलाड़ीहरूका लागि उपयुक्त प्रशिक्षण विधि, स्वास्थ्य सम्बन्धी स्रोत सामग्री तथा प्रदर्शन सुधार सम्बन्धी मार्गदर्शन उपलब्ध गराउने लक्ष्य राखेको छ। फिफाको यो परियोजना महिला खेलाड़ीहरू अनुसन्धान तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको हो। यसको मुख्य लक्ष्य खेलाड़ीहरूले आफ्नो खेल जीवनभर व्यक्तिगत आवश्यकता अनुसार अझ प्रभावकारी सहयोग प्राप्त गर्न सकून् भन्ने हो। यो पहल महिला खेलाड़ीहरूको शारीरिक अवस्था, व्यक्तिगत आवश्यकता तथा उनीहरू रहेको वातावरणलाई ध्यानमा राखेर उनीहरूको समग्र स्वास्थ्य प्रदर्शनलाई अधिकतम बनाउन सहयोग प्रदान गर्ने उद्देश्यले तयार गरिएको छ। यस परियोजनाले खेलकुद क्षेत्रमा लामो समयदेखि रहेको एउटा महत्वपूर्ण समस्यालाई पनि सम्बोधन गर्छ। परम्परागत रूपमा महिला खेलाड़ीहरूलाई पुरूषहरूलाई केन्द्रमा राखेर बनाइएका प्रशिक्षण प्रशिक्षक प्रणाली तथा मूल्यांकन प्रक्रिया अनुसार तयार गरिँदै आएको थियो। फिफाले यो परियोजना अन्तर्गत महिला खेलाड़ीहरूको विशिष्ट शारीरिक तथा स्वास्थ्य सम्बन्धी आवश्यकतालाई केन्द्रमा राखेर उनीहरूको दीर्घकालीन स्वास्थ्य सुरक्षा र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्ने अपेक्षा गरेको छ।
4: अब मौसम। विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँ ठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ़ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम 37 डिग्रीबाट माथि नचढ़ेकामा अब फेरि तापक्रम विस्तारै उकालो लाग्ने भएको हो। आजबाटै वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ़ने बताइएको छ। आज भैरहवामा अधिकतम तापक्रम 37.5 डिग्री सेल्सियस पुग्ने अनुमान छ। विभागका सूचना अधिकारी दिनकर कास्तका अनुसार आज मध्य प्रदेशमा तथा कोशी प्रदेशका तराईमा तातो दिन हुने सम्भावना रहेको छ। देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। तराई भूभागमा आंशिक बदली हुनेछ। देशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: लिखत कृत्य कसूरमा वीरगंज महानगरका मेयर सिंह पक्राउ, पूर्व गृहमन्त्री सुदन गुरूङ बारेको अनुसन्धान सकियो, प्रतिवेदन लेख्न 5 दिनको म्याद।
4: प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि, विपक्षले विरोध जारी राख्ने गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आउँदै।
0: भारतमा रहेका राष्ट्रपति सभापति आजदेखि औपचारिक भेटवार्तामा, विदेश मन्त्री जयशंकरदेखि सुरक्षा सल्लाहकार डोभल लगायतसँग भेट गर्ने कार्यक्रम।
4: इरानसँग एक साताभित्रै सम्झौता हुने अमेरिकी राष्ट्रपतिको दावी, इजरायल र लेबनान बीच तत्काल आक्रमण रोक्ने सहमति।
0: र महिला खेलाड़ीको सहयोगका लागि फिफाले शुरू गर्यो फिमेल हेल्थ प्रोजेक्ट।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
5: AIO
6: Yes,
5: AIO All in Walmart, the best place for shopping.
6: के छ र हो खास त्यहाँ
5: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
6: वाओ, कहाँ छ र यो?
5: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
3: All in Walmart, helping make your life easier. Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 94.4 MHz।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: यही मिति 2083 साल जेठ 25 गते का दिन यस रोल्पा हस्पिटल प्रणालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिन निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: शिविरमा आउनुहुने विशेषज्ञ डाक्टरहरू, हात जोड्ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त न्यूपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसिन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
2: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
1: आयोजक रोल्पा हस्पिटल प्राली, टुलीखेल, लिबाङ रोल्पा।
2: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।
3: रोल्पा नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालयको वर्षे फलफुलको बिरुवा माग सम्बन्धी अत्यन्त जरुरी सूचना।
4: यस वडाको आर्थिक वर्ष 2082-83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफुलका बिरुवाहरू आँप, लिची, अलैची, टिमुर, कागती, सुन्तलाका बिरुवाहरू लगाउन चाहने 8 नम्बर वडावासी किसानहरूले यही मिति 2083 जेठ 25 गतेसम्म वडा कार्यालयमा निवेदन अनुरोध गरिन्छ। रोल्पा नगरपालिका 8 नम्बर वडा कार्यालय जनकोट रोल्पा।
5: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
6: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
5: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
6: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
5: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है।
7: हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
7: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
6: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 98-68-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
7: सुलीचौर शाखाका लागि मोबाइल नम्बर 9858722775, रेणुका रुगा 9481868697।
6: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858722775।
7: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डाँडोमा होला दाना हालिदेऊ नानी।
1: खै यहाँ त डाँडा त छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
0: दिमाग खराब हो दाना लिएर आऊ त।
2: सबै चल्लाले खाने दाना पाइने रहेछ,
1: बुढो जाँगर दाना लिनु
2: ल ल।
3: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ। साथै ब्रोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894705571 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुरीखेत, रोल्पा।
4: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
3: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
4: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौं।
3: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समयपछि मात्र उपभोग गरौं वा बजारसम्म पुर्याऊ।
4: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं। बाहिरको पात, बोक्रा फ्याँकेर मात्र खाने गरौं।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: 哎呀，
1: 八姐，几婆，你那咋了嘛？俺
0: 租开过车呢，俺那顶那娃租开过，租开个车顶着，俺那旮旯嘛混那大，搞的成啥子？
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805914652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
6: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गल खर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ
5: अध्यक्ष पूर्ण घरती मगर अर्जुन उपाध्यक्ष स्मृति थापा सचिव नरूपुन मगर कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ टोल
7: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ
8: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ रात भरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
7: अब के गर्ने रे सिध सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
5: हजुर हाम्रा सेवाहरू
1: दाँत बाँध्ने
5: दाँत सफा गर्ने
1: दाँतमा सिमेन्ट भर्ने
5: दाँत नभएको ठाउँमा दाँत रोप्ने
1: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
5: फिक्स दाँत लगाउने
4: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
1: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
5: सम्पर्क नम्बर 9867067467 एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुरचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
4: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेसली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
9: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
9: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
9: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
1: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
9: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: मम्मी दाजु के हो, म त खाना खान नि सक्दिन।
10: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
11: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
11: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858043122 र 9858043123।
11: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
12: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त र जरुरी सूचना। झुङ्गो बेला खेम्रिदे, गरम ओगोत्री जेउ बेला सुनो, फुरी कता ओचुगुरी जेउ आउ बेला क, वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना चाहिए। आउए जुमे प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्नाभे, वातावरण मिलेने लेप्चा असर किने रि उमुल र थाउने भुछे तामे, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखा नामे ल भे लागिने सज, जिमी जिमी लापरवाही सुनो, चाउसो खेलगेमा दुख,
13: वन जङ्गल
12: ओछो छाम्ने बारीको चुरोट विधि ओरेको नै कोबाज हुँदै माथि
13: नाङथाङ नाम्रो लिजियो वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हाल्ने छ अनुगमन दुने व्यवस्था चौसर्गी दुए
12: गेछो छानेला खोलेर चाउसी खोलिए हरिदे करिम गाई गेज निके लैजु अब नजिरे बनाए गेम याल गेज निके नलाए औले लायो के लाइए
13: वनसँग छ जुलिसियो घेङ बारी ल बाली नाली चिउला चिउली यात्रा र सताउँछु छिमी ने चाउसो सैलेके खेले यहाँ
12: वन जङ्गल नेलाई घेमाइए नेला देखिने पाँचजना खरनामदार मिली दिएको नै साना जन घेसे
13: बतास उचुलिजु बेलाको हिजिङ्गे कोटल मेकी सताङ्गीले हेन अखिमा छिन्ने ने चाउसो घेस यहाँ
12: नेलाई भूमिकाए गे भने के पछि सुन अरूले भने के पछ यहाँ
13: के छ थाम्ला पोयाल नेलाई किसन किने गे छोटा वडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर दिए
12: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति प्रोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हाजी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
2: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
3: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु, तर ठिक्क पर्ने घर भेटेकै छैन।
2: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
3: ल, अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
4: होइन, रात दिन खचखच के को झगडा हो यो?
3: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
4: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
2: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
3: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
4: ल, सिधै फोन गर्न, मोबाइल नम्बर 98479-1719 जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
5: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
6: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
7: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
6: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
7: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
6: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
7: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
6: सेतो पानी बग्ने, एउनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
7: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ,
6: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोरहाई दाङ।
7: सम्पर्क मोबाइल 98571 2105,
6: 98479702802,
7: 98095826605
6: र 98103940।
0: सम्पूर्ण सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराई दाङमा।
1: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाजुपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
0: वरिष्ठ हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोड्नीमा समस्या, हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
1: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
0: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
1: मध्य पश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त सञ्चार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-079, 98-229-54-555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौ। मध्य पश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त सञ्चार केन्द्र अगाडि दाङ।
6: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
2: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
6: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
2: यदि त्यस्तो हो भने आउनुहोस् साङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही साङमा।
8: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा दुखी र अन्य समस्या, सुरक्षित प्रसूति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
9: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
10: डाक्टर कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
8: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
9: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ,
10: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
8: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
9: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
8: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
9: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
8: डाम बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाम।
3: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
2: होइन, के भाछ र तपाईँलाई
3: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
2: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
11: अरे काका, यसको लागि त घोराही दाँत कहिर गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
12: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
13: द्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
2: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
13: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
12: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर। घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
14: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
12: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
14: ल उसो भए म सामान लिन गइहाले।
12: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
13: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
12: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
13: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
15: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
16: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
17: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
16: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
17: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
16: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
17: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
16: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
17: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
16: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
17: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
16: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आर्थिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
17: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्।
15: अनुरोध। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
16: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
17: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
16: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: को संसार में रोलपाली आवाज यो रेडियो जलजला यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बजे हो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 98645 78232।

बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सीमा विवाद जस्ता विषयलाई अन्तरकालसम्म लम्ब्याउन नहुने बताउनु भएको छ। भारत भ्रमणमा रहनुभएका उहाँले हिन्दुस्तान टाइम्समा आफ्नो लेख मार्फत उग्र राष्ट्रवादी भावनालाई चुनावी स्वार्थका लागि प्रयोग गर्ने पुरानो राजनैतिक प्रवृत्तिको आलोचना गर्नुभएको छ। ऐतिहासिक तथ्य प्रमाण र आपसी समझदारीका आधारमा विवाद समाधान गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ। लेखमा लामिछानेले नेपालमा भएको राजनैतिक परिवर्तनलाई मतपेटिका मार्फत भएको शान्तिपूर्ण क्रान्तिको संज्ञा दिनुभएको छ। सम्बन्धलाई परम्परागत भू राजनैतिक विवादबाट निकालेर विकास र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने उहाँको धारणा छ। नेपाल भारत सम्बन्धलाई अझ जीवन्त बनाउन रेलदेखि आईआईटी र एम्ससम्मको प्रस्ताव अघि सार्नु भएको छ। भारतको तीव्र आर्थिक विकासबाट नेपालले सिक्न चाहेको उल्लेख गर्दै विभिन्न क्षेत्रमा सहकार्यको प्रस्ताव पनि गर्नुभएको छ। उहाँले 150 किलोमिटर लामो प्रस्तावित काठमाडौँ रक्सौल रेलमार्ग निर्माण भए नेपाल भारत व्यापार पर्यटन र सम्पर्कमा क्रान्तिकारी परिवर्तन आउने बताउनु भएको छ। साथै उहाँले पोखरा र लुम्बिनीबाट दिल्ली र मुम्बई बेंगलुरूमा सीधा हवाई उडान सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले लेखमा भारतका प्रतिष्ठित शैक्षिक तथा स्वास्थ्य संस्थाहरू आईआईटीआर एम्स जस्ता संस्थाहरू नेपालमा स्थापना गर्न सहकार्य गर्न आह्वान गर्नुभएको छ। यस्तै काठमाडौँ बेंगलुरू डिजिटल करिडोर प्रविधि प्रयोगशाला स्टार्टअप इन्फ्लुएन्स सेन्टर फिनटेक र डिजिटल भुक्तानी प्रणालीमा सहकार्य गर्न भारतलाई आग्रह गर्नुभएको छ। 5 दिने भ्रमणका लागि दिल्लीमा रहनुभएका लामिछानेले आज परराष्ट्रले बताउनु भएको छ। साथै उहाँले पोखरा र लुम्बिनीबाट दिल्ली र मुम्बई बेंगलुरूमा सीधा हवाई उडान सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले लेखमा भारतका प्रतिष्ठित शैक्षिक तथा

0: कर भाजपा अध्यक्षसँग भेट गर्दै हुनुहुन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने भनिएको छ, यद्यपि समयको भने टुङ्गो लागेको छैन। पर्साको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। उनलाई आज बिहान 6 बजे पर्साको ठोरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिनुभयो। पर्सा जिल्ला अदालतले उनलाई लिखित कृत्य गरेको कसूरमा पक्राउ पूर्जी जारी गरेको थियो। स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा जेठ 8 गते उनी सहित 3 जना विरूद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरिएको थियो। मेयर सिंह 9 गते आफै अदालतमा उपस्थित भए पनि मुद्दाको चाप भएकाले पेशी चढ्न सकेको थिएन। पूर्व गृहमन्त्री सुदन गुरूङबारे छानबिन गर्न गठित समितिले छानबिनको काम सकाएको छ, तर प्रतिवेदन लेख्न केही समय बाँकी रहेको भन्दै 5 दिनको समय माग गरेको छ। समितिले म्याद थप गर्न हिजो मात्र प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई पत्राचार गरेको समिति सदस्य तथा महान्यायाधिवक्ता कार्यालयका सह न्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिनुभयो। समितिले यसअघि नै कार्यालयलाई थप समय आवश्यक रहेको मौखिक रूपमा जानकारी गराएको थियो। समितिले गुरूङसँग बयान लिइसकेको छ। मन्त्री परिषदको वैशाख 28 पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा 3 सदस्यीय समिति गठन गरी 15 दिनभित्र छानबिन सक्न कार्यदेश दिए व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको शेयर किनेको विषयमा प्रश्न उठेपछि वैशाख 9 गुरूङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। प्रश्न उठेपछि उहाँले सापट्टी लिएर शेयर किनेको दावी गर्दै आउनुभएको छ। र नारायणी दरबारमा हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 2058 जेठ 19 गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना भएको थियो। घटनामा राजा वीरेन्द्र सहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो। यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा र कुमार खड्ग विक्रम पनि मारिएका थिए। हत्याकाण्डपछि सर्वोच्च अदालतका न्यायाधीश केशव प्रसाद उपाध्यायको समय जगत्तमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो। समितिका सदस्य तत्कालीन सभामुख तारानाथ राणा भाटले युवराज दिपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरी अन्त्यमा आफैलाई गोली हानि आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो। यो प्रतिवेदनलाई अधिकांश नेपालीले विश्वास गर्न सकेका छैनन्। उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ। उहाँको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन सक्नु भएन। 2062-63 जनआन्दोलन मार्फत पुनर्स्थापित संसदले राजाका सम्पूर्ण अधिकार खोसेको थियो। 2065 गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्रको अन्त्य भयो। दरबार हत्याकाण्डपछि नारायण हिटी राजदरबारलाई संग्रहालयमा परिणत गरिएको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
2: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म, हाकपारे र पालमदेखि देउडा र टप्पासम्म कार्यक्रम सुसेली। लोकगीत, लोक साहित्य र लोक संस्कृतिको सङ्गम
3: कार्यक्रम सुसेली।
2: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म
3: कार्यक्रम सुसेली।
4: AIO?
5: Yes, AIO. All in one mart. The best place for shopping.
4: के छ र हो खास त्यहाँ?
5: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: वाउ, कहाँ छ र यो?
5: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
6: All in one mart, helping make your life easier.
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो, यसो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको

0: थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: कार्यक्रम सुशेली।
2: सारङ्गीको तारदेखि सुमनाको धुनसम्म, हतारे र पालमदेखि देउरा र टप्पासम्म,
3: सुसेली
2: सुसेली
3: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुसेली सुसेली।
3: कहिले हामी उभै लेखमा, कहिले बेसी खोजमा, कहिले हामी गाउँदै नाच्दै, कहिले हुन्छौं सोचमा, स्वर्गसरी देश हाम्रो बस्ती धुरा धुरा, बसौं एकछिन गरौं अब संस्कृतिका कुरा, बसौं एकछिन गरौं अब संस्कृतिका कुरा। नमस्कार, यहाँलाई हार्दिक स्वागत अनि अभिवादन छ कार्यक्रम सुशेलीमा। सुशेली लिएर आइपुगे म ओम भण्डारी, नेपाली लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम हो सुशेली। बिहान यही बेला कार्यक्रम प्रसारण हुन्छ। हामी रेडियो थाहा संचारको काठमाडौँ स्टुडियोबाट बोलिरहेछौं। कार्यक्रम सुशेली काठमाडौँमा रेडियो थाहा संचारसँगै रूकुम पश्चिममा रेडियो सानोभेरी र आफ्नो एफएम, रूकुम पूर्वमा रेडियो पूर्वी रूकुम, सल्यानमा शारदा, सुर्खेतमा प्रदेश एफएम, अर्घाखाँचीमा रेडियो अर्घाखाँची र सन्धि खर्क, रूपन्देहीमा रेडियो तिलोत्तमा, दाङमा रेडियो तुलसीपुर, उदयपुरमा रेडियो बेलका एफएम, सिन्धुलीमा रेडियो विजय किल्ला र मरेड, मोगुमा रेडियो मोगु र सौर्योदय, रोल्पामा रेडियो जलजला अनि माडी आवाज, बैतडीमा रेडियो नेङ्गला सैनी अनि बझाङमा सेती, थलरा र रेडियो जनमुखीबाट सँगसँगै प्रसारणमा छ कार्यक्रमलाई। तपाईँले थाहा संचारको नेटवर्कमा आबद्ध तपाईँको घर नजिकको रेडियो स्टेशनबाट अनि अनलाइनमा थाहा संचार .com, थाहा खबर .com सुन्दै गर्नुभएको रेडियोको अनलाइन प्रसारण नेपाली पात्रो र हाम्रो पात्रोबाट पनि सुन्न र सुनाउन सक्नुहुन्छ। घरदेश नेपालमै परदेश मुगलानमा तपाईँ जहाँ हुनुहुन्छ, हतारो छ कि अलि अनुकूल फुर्सद छ, हामी त्यही आइपुगेका छौं। गीत सुनाउन, भाका सुनाउन, संस्कृतिका कुरा गर्न, समाज सुनाउन, आफूले आफैलाई सुन्न र आफूले आफैलाई बुझ्न हामी त्यही श्रृंखलामा छौं। आज सुशेलीको विशेषांक हो कार्यक्रमभरि सँगै रहनुहोला सुशेली संवादमा, सुशेलीमा हुने कुराकानीमा। आज हामी अतिथि कलाकारसँग कुरा गर्छौं। आजको श्रृंखला अझ यहाँका निम्ति, हाम्रा निम्ति स्मरणीय हुनेछ र हामी अझ नेपाली लोक संस्कृति र लोकगीतको यो पुस्तान्तरण, यसको प्रवर्धनका बारेमा थप कुरा गर्नेछौ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ललितपुर शाखाले एजेट 16 गते ललितपुरको बागमती गाउँपालिका वडा नम्बर 4 प्युटारमा विद्यार्थीसँग कलाकार विषयक सराहनीय कार्यक्रम गर्यो, जसमा स्थानीय पालिकाका 9 माध्यमिक विद्यालय स्तरीय विद्यालयहरूका विद्यार्थीहरू, शिक्षकवर्ग, अभिभावक र स्थानीय चाहिँ सर्वसाधारणको सबैको उपस्थिति थियो र त्यो कार्यक्रम आफैमा पुस्तान्तरण गर्ने, लोकगीतलाई, लोक संस्कृतिलाई कसरी पुस्ता हस्तान्तरण गर्न सकिन्छ त भन्ने एउटा नमूना र उदाहरणीय कार्यक्रम पनि थियो। सो कार्यक्रम आयोजना गरेको थियो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ललितपुर जिल्ला कार्य समितिले। र आज हामी सोही कार्यक्रमको फेरिफेरीमा रहेर यस्तो प्रवर्धनात्मक र पुस्तान्तरण गर्ने कार्यक्रमको अनुभव कस्तो छ त, हामीले कसरी हाम्रा नयाँ पुस्तालाई भाषा, कला, भाका र हाम्रो संस्कृति प्रसार गर्न सक्ने रहेछौ, त्यही सेरेफेरमा कुरा गर्नेछौ। आज हामीसँग आफै गायक कलाकार हुनुहुन्छ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ललितपुरका अध्यक्ष मिठाराम केसी हामीसँग हुनुहुन्छ। हजुर नमस्कार।
4: नमस्कार हजुर,
3: यहाँलाई हाम्रो प्रसारणमा हार्दिक स्वागत गर्दछौ।
4: धन्यवाद। रेडियो सुनेर बसिरहनु भएका सम्पूर्ण आदरणीय श्रोताहरूमा पनि हार्दिक स्वागत एवं नमस्कार गर्न चाहन्छु।
3: हामीले कहिले कहिले यसरी यहाँसँग संवाद गर्न पाएका छौं, यो हामीलाई हजुरले गर्नुभएको माया, ममता र आशीर्वादप्रति सदा हामी ऋणी छौं। र सुरुमै अन्यथा नलागोस् म एउटा कुरा सोधिहालेँ, यहाँलाई लोकगीत, संगीत र हाम्रो संस्कृतिप्रतिको प्यास भनौ, तिर्खा किन यति धेरै लागेको? घरबारै छोडिएला जस्तो, गाँसै छोडौँला जस्तो किन भएको?
4: यो त अब म पनि भन्न सक्दिनँ किन हो। अब सायद सानैदेखि लोक संस्कृतिप्रतिको एउटा अगाध माया प्रेम त्यसो भएर पनि हुन सक्छ र लोक संस्कृति जस्तो भएन मौलिकता हराएको लोक संस्कृति फैलिँदै गएको भएर पनि म चाहिँ यो मौलिकता समेट्नका लागि पनि सायद मलाई यस्तो भएको हुन सक्छ
5: मैले हजुरको सम्पूर्ण जानकारी त कहाँ भन्न सकौँला र मैले यहाँले गरेका काममध्ये थोरै कुरा मात्रै कुनै बेला यहाँ एउटा यो हामी संघीय संरचनामा जानु अघि गाउँ विकास समितिको अध्यक्ष पनि हुनुभयो
4: हजुर
5: कुन गाउँ विकास समिति थियो
4: ललितपुर जिल्लाको लेले गाविस
5: त्यो दक्षिण ललितपुर हो कि
4: दक्षिण ललितपुरको मूल ढोका दक्षिण ललितपुरमा पहिला आठवटा साविक गाविस 28 साविक गाविसहरू थिए
5: हजुर
4: मेरो लेले गाविस भन्दा उतापट्टि 19 गाविसहरू थिए ती सबै दुर्गम पहाडमा पर्थे त्यो चाहिँ लेले गाविस चाहिँ ती 19 गाविसहरू यता आउने शहर पस्ने र शहरका मान्छेहरू पहाड पस्ने त्यो मूल द्वारको रूपमा अवस्थित थियो
5: अब सुन्ने मेरो साथीले सही अनुसार नै बुझ्नुहुनेछ धेरैले राजनीति गरेर पनि कमाउँछन् भन्छन् त्यो के हो त्यो त अनुसन्धानहरूले थाहा होला अरू कुरा गरेर पनि मान्छेले धन पैसा प्राप्तिकै लालसा राख्दछ यहाँले चाहिँ यहाँका दामली यहाँका सरसङ्ग जति मैले सुने जाने उहाँले चाहिँ सबभन्दा धेरै गुमाउनुभयो राजनीति गर्दा पनि अरू समाजसेवा गर्दा पनि जहाँ रहँदा पनि त्यसकारण अब उहाँको यो प्यासप्रति हामी सधैँ नमन गर्छौँ भन्ने कुरा सुनेको होइन अब यो चाहिँ के हो समयक्रमले थाहा हुँदै जाला उमेर कति भयो हजुरको
4: मेरो 60 कटे
5: 60 कट्नुभयो
4: हजुर 64 भइसक्यो
5: तर तन्मेरीहरूसँग यसरी जगा भएर गीत गाएर बाजा बजाएर हिँड्ने बानी पहिला मकवानपुरदेखि अब सिङ्गी ललितपुर त सधैँ थियो गाउँ गाउँ हिँड्नुभयो गीत गाएर
4: हजुर
5: त्यो हिसाबले पनि चिन्ने हुँदो रहेछ अहिले पनि त्यो तन्नेरीपना छँदैछ अब काठमाडौँ उपत्यका 3 जिल्ला जम्मैले चिन्नुहुन्छ तर ललितपुर अझ दक्षिण ललितपुर चिनाइदिनुहोस् न अघि तपाईँले भन्नुभयो दक्षिण ललितपुरको ढोकैमा पर्छ लेले भनेर त्यहाँदेखि तपाईँको गाविस भन्दा उता त सबै दक्षिण ललितपुर रहेछ
4: दक्षिण ललितपुरको दक्षिणतर्फ बागमतीले सिमाना बागमती सिमाना बनेर बगेको दक्षिणतर्फ मकवानपुर जिल्ला त्यसको पूर्व थोरै पश्चिमतर्फ काठमाडौँ जिल्ला नै पर्छ र पश्चिमतर्फ काभ्रे जिल्ला यसरी फैलिएको त्यो 19 गाउँपालिका अहिले
5: गाउँले
4: 3 गाउँपालिका
5: गाउँ विकास समिति
4: पहिला त्यो 19 गाउँ विकास समितिहरू तत्कालीन गाउँ विकास समिति नै भनेर हामीले भनिरहने बेलामा चाहिँ अत्यन्तै दुर्गम थियो त्यहाँको जनजीवन अत्यन्तै कष्टकर थियो र मैले पहिला पनि भने होला यो द्वन्द्वकाल यो 12-10 वर्ष द्वन्द्वकालमा त्यहाँका मान्छेहरूले त्यहाँका जनताहरूले हामी दोस्रो कर्णालीमा छौं भनेर भन्ने गर्नुहुन्थ्यो दुःख व्यक्त गर्नुहुन्थ्यो किनभने त्यहाँबाट यता शहर पस्न पनि नसकिने शहरका मान्छे उता जान नसकिने त्यहाँ जनता थिए त्यस पछाडि सेना थियो माओवादी थिए त्यो युद्धमा उनीहरू असाध्यै पीड़ित थिए पिल्सिएका थिए त्यसैले त्यो दोस्रो कर्णाली भनेर बुझिन्छ तर त्यस पछाडिका दिनहरूमा भने दोस्रो कर्णाली नै भन्नुपर्ने अवस्था चाहिँ छैन अहिले धेरै ठाउँ ठाउँमा बाटाघाटाहरू सड़कहरू बनेका छन् बत्तीको सुविधा पनि पुगेको छ खानेपानीको सुविधा पनि करिब करिब सबैतिर पुगेको छ तैपनि अहिले पनि हाम्रो ललितपुर को यो एउटा शहरलाई मात्रै संसारले देखिरहँदाखेरि त्यो बुझिरहँदाखेरि अहिले पनि दक्षिण ललितपुर अलिकति ओझेलमै छ त्यस्तो ठाउँ हो त्यो
5: मैले खालि हो यही प्रश्न पार्न खोजेको थिएँ हामी काठमाडौँ उपत्यकाभन्दा बाहिरको मानिसहरू जति नेपाली छौँ उपत्यका बुझ्ने चाहिँ भक्तपुरको थिमी मध्यपुर त्यही सेरेफेरो भक्तपुर बुझ्छौँ काठमाडौँ जिल्ला भइहाल्यो त्यहाँदेखि ललितपुर भन्या चाहिँ लगनखेल जावलाखेल त्यसदेखि अलि माथि जाँदा गोदावरी त्योभन्दा साह्रै माथि जाँदा त फुलचोकी डाँडा मात्रै होला भने जस्तो लाग्यो भनेको यसका गाउँघरहरू गाउँघरले पाउने चाहिँ नि दुःख अप्ठ्यारो चाहे यातायातको होस् चाहे बिजुली बत्तीको होस् संसारको त्यो भोगेकै ठाउँ हो र अहिले पनि सयका सय विकास र प्रविधिले जोडिसकेका छैन
4: हजुर छैन छैन अझै पनि बाँकी छ तर शत प्रतिशत भएको छैन तर धेरै भएको छ
5: अरू उपत्यका बाहिरका जिल्ला चाहिँ ललितपुरको गाउँघर छ त्यो चाहिँ दुःखको एउटा पाटो हो अथवा हामीले भौतिक रूपमा पाउने अप्ठ्यारो होला तर गाउँघरमा हुने मौलिकता भाषाको जात जातिको संस्कृतिको होइन वेशभूषाको त्यो चाहिँ ललितपुरमा जिउँदो जाग्दो छ दक्षिण ललितपुरमा पनि
4: एकदम
5: त्यति नै जानकारी दिन खोजेँ अब यहाँ हजुर अध्यक्ष हुनुभएको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्र र जिल्ला शाखा ललितपुर लोक तथा दोहोरी गीत प्रतिष्ठान चिनाइदिनुहोस् न यो के हो कस्तो हो भनेर यो केन्द्रीय प्रतिष्ठान एउटा भयो
4: केन्द्रीय
5: जिल्ला शाखा एउटा
4: हजुर जिल्ला शाखा एउटा केन्द्रीय शाखा एउटा होइन केन्द्र त केन्द्र छँदै छ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय समिति त्यो 58 सालमा स्थापित हो अनि त्यसका साथसाथै अहिले सातवटै प्रदेशमा प्रदेश कार्य समितिहरू छन् लगभग 72 जिल्ला 72-73 जिल्लामा जिल्ला कार्य समितिहरू छन् अनि त्यति मात्रै नभइकन विदेशका अमेरिका लगायत धेरै राष्ट्रमा 10 राष्ट्रमा त्यहाँका कलाकार नेपाली कलाकारहरूले त्यहाँ गएर शाखा सञ्चालन गर्नुभएको छ त्यस्तै गाउँ स्थानीय तह स्तरमा पनि धेरै ठाउँमा लोकथोरी प्रतिष्ठानको जरा फैलिएको छ
5: त्यही एउटा जिल्ला शाखा हो जिल्ला कार्य समिति हो ललितपुर
4: हजुरको
5: अध्यक्ष तपाईँ यहाँ स्थापना कालदेखि अहिलेसम्म पनि यहाँले त्यो नेतृत्व गरिरहनु भएको छ र प्रतिष्ठानले चाहिँ अब केन्द्रीय यो प्रतिष्ठानको अध्यक्ष हाम्रा आदरणीय लोकप्रिय गायिका रिता थापा मगर हुनुहुन्छ होइन
4: हजुर
5: जिल्ला जिल्लामा त्यही अनुसारको नेतृत्व छ र यसको शुरूआतमा त हाम्रो अमर दाई
4: अमर विराई गुरुङ
5: दाई यो संस्थापक अध्यक्ष उहाँ हुनुहुन्थ्यो यसको मूल उद्देश्य हुन त धेरै ठाउँमा धेरै कलाकारले प्रस्ताइसक्नु भएको छ यो प्रतिष्ठानको मूल उद्देश्य चाहिँ
4: प्रतिष्ठानको मूल उद्देश्य चाहिँ भन्दै गर्ने लेखिँदै गर्ने कुरा चाहिँ लोक संस्कृति को संरक्षण लोकगीतको परिचय लोकगीत सँगसँगै पछाडि त्यो सँगै पछि सुरु भएको दोहोरीको एउटा प्रक्रिया होइन ती कुराहरू र ती भित्र मौलिकता सँगसँगै लिएर जानुपर्छ गीत गाउँदा दोहोरी गाउँदा लोकगीत गाउँदा लेख्दा भन्ने कुरो सहितको उद्देश्य बोकेर अनि लोक कलाकारहरूको लोक सृजनाकारहरूको संरक्षणका लागि लोकगीतको मात्रै नभइकन लोक संस्कृतिको मात्रै नभइकन सर्जक र अरू कलाकारहरूको पनि संरक्षणका लागि भनेर खडा भएको त्यो उद्देश्य बोकेर स्थापना भएको र अहिले चलिरहेको यो संस्था
5: मर्यादित र शिष्ट र लोक संस्कृति प्रवाह गर्ने त्यसलाई प्रसार गर्ने उद्देश्य छ तत् उद्देश्यमा चाहिँ प्रतिष्ठान लागिरहनु पर्छ अब हामीसँग कलाकार आफैमा गायक पनि हुनुहुन्छ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ललितपुरका अध्यक्ष मिठाराम केसीजी हुनुहुन्छ हामीले सन्दर्भ उठाएको चाहिँ यहाँलाई निवेदनै होला उहाँहरूको यो लोकदोहोरी प्रतिष्ठान ललितपुरले 16 गते विद्यार्थीसँग कलाकार विषय दक्षिण ललितपुरको एउटा गाउँमा रहेको विद्यालय कालीदेवी माध्यमिक विद्यालय प्युटारमा कार्यक्रम गर्यो विद्यार्थीहरूसँग कलाकार र यही सन्दर्भमा चाहिँ हामीले आजको कुराकानीले बढ़ी जोड्न खोजेका छौं र यहाँलाई जुन प्रतिष्ठानको उद्देश्य यहाँले सुनाउनुभयो खालि हामीले कलाकारहरूले गाएका गीतहरू सुनाउने कार्यक्रमहरू गर्ने भन्दा पनि
3: संस्कृतिलाई प्रवर्धन, हाम्रो लोकगीतलाई प्रसार, यसको विस्तारित, यसको चाहिँ नि महत्वलाई अझ बढी कसरी समाजमा दर्शाउन सकिन्छ भन्ने रहेछ। अब अलिकति त्योभन्दा अगाडि हामीले विषयवस्तु प्रस्ट्याउनुपर्छ। यहाँका दर्जनौ मौलिक गीत छन् जुन हामीले कहिलेकाहीँ यसरी कार्यक्रम श्रृंखलामा पनि बजाएका छौं, अन्यत्र पनि बजेको सुनिन्छ। रेकर्डिङ गर्ने भन्दा पनि तपाईँ गीत गाएर हिँड्ने एकजना गायक पनि त हो नि, होइन? गाउँ गाउँमा त्यो पनि सचेतनाका गीत जससँग अलिअलि राजनीति पनि जोडिएको छ। यहाँका लोकगीतमा, लोकगीतका कुरा त पछि गरौंला, केही हामीले पहिला पनि गरेकै छौं। आज चाहिँ लोकगीत र संस्कृति के रहेछ, यहाँको आफ्नो यो लामो अनुभव जो झन्नै अब यहाँले जानकार भएर सचेत भइसकेको उमेर नै 50 वर्ष भइसक्यो, यहाँको उमेर 60 नाग्यो भने कमसे कम 10-12 वर्षदेखि यहाँलाई लोकगीतको भोग थियो। यत्रो 50 वर्षको अनुभवले के बताउँछ यहाँलाई, लोक संस्कृति र लोकगीत को अनुभव कस्तो छ, के रहेछ यो हाम्रो लागि?
4: संस्कृति आफैमा अब नाम हो, तर गीत पनि लोकगीत पनि संस्कृति को एउटा अभिन्न अङ्ग हो। लोकगीत गाउने कुरा भयो, गाउने कुरामा गाउँदाखेरि मान्छेले आफ्नो आफ्नो तरिका, आफ्नो आफ्नो स्वभाव र आफ्नो आफ्नै तरिकाले चाहिँ अगाडि बढ्ने गाउने कुरो हुन्छ भने, गाउने कुरो विभिन्न ठाउँ, विभिन्न क्षेत्र अनुसार, विभिन्न कलाकार अनुसार फरक हुन्छन् भने, संस्कृति, लोक संस्कृति भनेको चाहिँ नेपाली माटो सौदो हुनुपर्छ, त्यो हुनुपर्ने हो। संस्कृतिलाई बिगारेर गीत गाइन्छ, संस्कृतिलाई सम्हालेर पनि गीत गाइन्छ, बनाइन्छ। त्यसैले गायन र गायक गीत र गाउने र संगीत, गीत र संस्कृतिको अलिकति पाटो एक आपसमा नङ र मासुको भए तापनि व्यवहारमा त्यो अलिकति फरक छ, भिन्न छ, त्यही दुःख लाग्छ। त्यसैले संस्कृति आफैमा मौलिक नाम हो, गीत फेरि पनि लोकगीत त्यो एउटा ठाउँ अनुसार, व्यक्ति अनुसार, जमाना अनुसार र त्यो हरेक खालको व्यवहार अनुसार प्रस्तुत हुने, प्रस्फुटन हुने कुरा हो।
3: यहाँले भन्नुभयो संस्कृतिलाई समेटेर पनि गीत बनाउन सकिन्छ, संस्कृतिलाई बिगारेर पनि गीत बनाउन सकिँदो रहेछ। अब समेट्ने भन्दा बिगार्नेहरू धेरै भएको
4: त्यही
3: गुनासो सडकमा आउँछ। अब यही प्रतिष्ठानमै रहेर पनि सधैँ तपाईँ आफ्ना सहकर्मीहरूलाई, समकक्षीहरूलाई ठोसिरहनु परिहाल्छ, अलगा लागि लाग्दैन, यसो नगर, यसो गर्नु हुँदैन, समेट्नुपर्छ, बिगार्नु हुँदैन भन्ने कुरा गरिरहँदा?
4: हजुर, होइन, अब त्यो त भनिहालेँ नै मैले, मान्छेको के अरे भनिन्छ नि, कुण्ड कुण्ड पानी मुण्ड मुण्ड विचार, त्यो सबैलाई राम्रो कुरा पच्छ भन्ने छैन, राम्रो कुरा सबैलाई पच्छ भन्ने छैन, धेरैलाई पच्छ, धेरैले स्वीकार गर्नुहुन्छ, थोरैले अब रिसाउनु पनि हुन्छ। र मेरो कुरो चाहिँ के हो भने, थोरै मान्छे मात्र खुसी भए पनि हुन्छ हाम्रा भनाइप्रति, हामीले दिएको शिक्षा, हामीले दिएको एउटा सन्देश, हामीले दिएको सल्लाह, मैले दिएको सल्लाहलाई थोरै मान्छेले मात्रै बुझिदिएर स्वीकारिदिए हुन्छ, यो धेरै मान्छेलाई समेट्न सकिन्न पनि, धेरै मान्छेलाई, सबै मान्छेलाई खुसी पार्न सकिन्न पनि। थोरै राम्रो कुरा थोरै भए पुग्छ, राम्रा मान्छे पनि थोरै भए पुग्छ, तिनले नै धेरैतिर आफ्नो त्यो उसलाई चाहिँ प्रभावलाई फैलाउने हो।
3: दाई कति रटान गरेर छोडिदिनुहोस् त भन्छन् है?
4: भन्दैनन्, त्यसै त भन्दैनन्, होइन, केही केही साथीहरूले चाहिँ अब सँगै लागेका मान्छेहरूले जस्तै हाम्रा कुराहरूलाई सधैँभरि सुनिराख्ने, त्यसलाई मनन गर्ने मान्छेले चाहिँ तपाईँ एक्लैको मात्रै यो संसार संस्कृति हो र अब तपाईँले मात्रै ढाकेर ढाकिन्छ र छेकेर छेकिन्छ र भइगयो बरु छोडिदिनुहोस् भन्ने कुरा त केही केही साथीहरूले त्यो भन्छन्, सकारात्मक भावनाले चाहिँ भन्छन्, नकारात्मक भावना
3: रिसाएर घरले चाहिँ, घर भनेको जान परिवार, बुवा आमा, छोरा छोरी, श्रीमती श्रीमान त हो, उहाँहरूको चाहिँ कस्तो? अब तपाईँ त मैले अघि नै सोध्नु भनेको थिएँ, घरबारै छोडौँला जी, घाँसवासै छोडौँला जी, यहाँ एकरो यसरी लाग्नु भएको छ?
4: अब सत्य कुरा यहाँलाई कसरी जानकारी भयो? हुन त हाम्रो संगत लामो समय भयो, लामो संगतले सायद मेरा व्यवहारले अब अरू साथीभाइबाट सुनेर होला, यो सत्य कुरा हो। घर परिवार नै बिगार्ने गरेर पनि बिग्रिने गरेर पनि एउटा मौलिकताप्रति, संस्कारप्रति र एउटा समाजलाई रूपान्तरणका लागि लडाईँ लड्ने बेलामा अनेक खालका चाहिने भोगाईहरू त भोगेकै हो। र पनि मेरो घर परिवारमा अब जति जो हुनुहुन्छ, होइन, बुवा आमा त अब पहिला नै गुमाइसक्यो, होइन, अलिक जो बाँकी हुनुहुन्छ, जहाँ बाँकी छौँ हामी सबैको ले मैले गरेका, मैले अगाडि म आफू यो बोकेर हिँडेको मेरो विचार, मेरो संस्कार प्रति सबैको सहमति छ। सबै मेरो छोराछोरी, मेरो परिवारमा, घर परिवारमा पनि अब गाह्रो हुँदाहुँदै पनि, अप्ठ्यारो हुँदाहुँदै पनि, घर चल्न गाह्रो हुँदाहुँदै पनि, समाजमा कतिपय बेला समाजले हाम्रा कुरा नसुनेर समाज आफ्नै ढंगले अगाडि बढ़िराखेको दुःखद क्षणहरूलाई हेरिरहेर पनि, हेरेर पनि आफूले बोकेको लक्ष्य ठिक छ, तिमीले बोकेको लक्ष्य एकदम ठिक छ, लक्ष्यमा पुग्नका लागि कति सम्भव होला नहोला र हाम्रो पनि सहयोग हुन्छ भनेर मैले भन्ने मेरो छोराछोरी, मेरो आफ्नो अर्धाङ्गिनी, मेरो इष्टमित्र सबैबाट चाहिँ मलाई यो खालको हौसला र सहयोग त प्राप्त भइराखेकै छ।
3: हाम्रो अब जस्तो तपाईँ मौलिकतालाई जीवन्त राख्नुपर्छ, यसको विविधीकरण गर्नुपर्छ, प्रसार गर्नुपर्छ भनेर लाग्नुभएको छ, जसका निम्ति घरमा आइपरेका, व्यवहारमा भएका कामधन्दै छिनेर पनि त्यसमा अहोरात्र खट्नु भएको छ, अवश्य पनि समाजले यसको, अघि तपाईँले भने अझै राम्रा मान्छे थोरै भए पनि तिनै राम्रा मान्छेले एक दिन राम्रो कुरालाई संसार पुर्याउँछन्। केही मान्छेको मूल्याङ्कनमा यहाँप्रति त्यो सदाशयता, त्यसको चाहिँ यहाँले लगाएको गुणप्रतिको हिस्सा उहाँले राख्नुभयो होला, त्यो कहीँ न कहीँ प्रदर्शित होला। अब हामी अघिदेखि लोक संस्कृतिको कुरा गरिरहेका छौं र लोक संस्कृतिको, लोकगीतको कुरा गर्दाखेरि यसले साधारण मानिसलाई कसरी जोड्दो रहेछ, कसरी छोड्दो रहेछ लोकगीतले?
4: अब यो त अब हामी भन्ने गर्छौं, लोकगीत भनेको, लोकगीत भनेको एउटा समग्र लोकमा, लोकबाट उत्पादन भएर लोकैमा प्रसारण भएर लोकैले बुझ्दै र लोकैले आफ्ना भावहरू प्रकट गर्ने नाम हो लोकगीत। त्यसैले अनि यो लोकगीतबाट हामीले अहिलेसम्म जति गर्दै आयौं, जति जे गर्नु बाँकी छ, जे गर्दैछौ, लोकगीतलाई, लोक संस्कृतिलाई, लोक संस्कृतिबाट कम्तीमा थोरै भए पनि हामी त्यसको मौलिकता, त्यसको माटोको रक्षा र समाज परिवर्तन र रूपान्तरणका लागि लोकगीतले नै एउटा गर्न सक्छ, काम गर्न सक्छ र समाजलाई संस्कृति, लोक संस्कृति अन्य संस्कृतिबाट भन्दा, अन्य संस्कृतिहरू धेरै छन्, होइन, लोक अरे पप छन्, राप छन्, के छन्, वैदिक के अरे यो पश्चिमा संस्कृति, ती खालका चाहिँ संस्कृतिहरूले थोरै थोरै मनोरञ्जन दिन्छ, क्षणिक दिन्छ भने लोक संस्कृतिले चाहिँ मान्छेलाई बुझाउँछ र लामो समयसम्म उसलाई बुझाउँदै जाँदाखेरि त्यो समाज परिवर्तनको लागि एउटा, यो लोक संस्कृति भनेको समाज परिवर्तनको एउटा मेरुदण्ड बन्न सक्छ भन्ने मलाई लाग्छ।
3: हजुर, यसले साधारण मानिसको आर्थिक जीवनमा, संस्कारगत जीवनमा नै छोड्दो रहेछ। मान्छेलाई त घाँस चाहिएछ, बाँस चाहिएछ, कपास चाहिएछ, त्यसैको झिनापट्टिमा छ, त्यसलाई छोड्छ हाम्रो लोकगीतले, लोकबाजाले, समग्र लोक संस्कृतिले
4: त्यसलाई सहयोग गर्छ, त्यसलाई सिर्जना र प्रस्तुतिमा हामीले ढङ्ग पुर्यायौं, सिर्जना र प्रस्तुतिका बारेमा हामीले ख्याल राख्यौं भने पक्कै पनि मान्छेको जनजीवनसँग जोड्न सकिन्छ, जोडिन सक्छौं। अनि हामी कलाकारहरू हाम्रा संस्कृति हाम्रो लोकगीतहरू ती निमुखा जनताको जीवन दैनिक जीवनयापनसँग जोडिन सक्ने शब्दहरू सृजना गर्न सक्यो र हामीले त्यो खालका चाहिँ प्रस्तुति दिन सक्यो भने पक्कै पनि उनीहरूलाई हौसला आउँछ। गरीब दुःखै हुँदाखेरि पनि एकछिन रमाएर भरेको दुःख भरे मिठै खाउला भन्दाखेरि खोले नै खान पर्दाखेरि पनि त्यो एउटा संस्कृति त्यो लोक संस्कृति त्यो लोकगीतलाई सम्झेर पनि उसले खोले पनि मिठो मानेर खान सक्ला भन्ने मलाई लाग्छ। र आगामी दिनमा आफ्नो परिवार आफ्नो जीवनलाई अझ अगाडि लानको लागि त्यो मौलिकता प्राप्त मौलिकता युक्त लोक संस्कृति सुन्दै सुनेका कुराहरूलाई प्रयोगमा ल्याउँदै व्यवहारमा उतार्दै आफ्ना दैनिकीहरू आफ्ना कामकाजहरूलाई परिवर्तन गर्न र गराउन सक्छ यो लोक संस्कृतिले। त्यसैले मान्छेको दैनिक जनजीवनलाई पनि प्रभाव पार्न सक्छ सहयोग पुर्याउन सक्छ भन्ने मलाई लाग्छ।
5: आक्रोशलाई पनि शान्त पार्न सक्ने आशालाई आशामा बदल्न सक्ने मृत्युलाई पनि जित्न सक्ने अब कतिपय मान्छे त जीवनको पल्ले छेउमा पुगेर पनि कुनै गीतका गीतांश सुनेर गीतांश सुनेर फर्किएको फेरि पाएका छौँ भने त्यसरी आर्थिक सामाजिक र हाम्रो स्वास्थ्य जीवनलाई समेत लोकगीतले छोँदो रहेछ। राजनीतिक जीवन त झन् अब हामीले गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ जस्ता गीतहरूले पारेको प्रभावको अब कुरा गर्नै पर्दैन जमैलाई थाहा छ। अब हजुरसँग आज हामीले गरेको यो लोक संस्कृति र लोकगीतको कुराकानीको मूल विषयमा हामी जान खोज्दैछौँ। यद्यपि सबैलाई जानकारी छ कि यहाँ सबै लोक संस्कृतिको चाहिँ संरक्षण र प्रवर्धन गर्नुपर्छ भनेर लाग्नुभयो। खास ललितपुरमा त यहाँलाई गीत रेकर्ड गर्ने कलाकार भन्दा पनि हाम्रा गाउँमा आएर हाम्रा दुःख यहाँको थिचोमिचो होची अर्गी अर्गी नै होइन अन्य अत्याचारको विरूद्ध गीत गाउने जनकलाकार भनेर नै चिन्नुहुन्छ। त्यो चाहिँ ललितपुरको दक्षिण भागदेखि मकवानपुरसम्म तराईको अरू जिल्लासम्म पनि रहेछ। त्यो कुनै बेला अझ यहाँको अहिले त युवा तन्नेरी जोस छ भने यहाँको उमेर 18-20 वर्षभन्दा कस्तो हुँदो हामी अनुमानसम्म गर्छौँ। र यहाँका गीत ललितपुरको लागि त खास छँदैछन्। अब ललितपुरको चिनारी भनेर समग्र ललितपुरको चाहिँ भौगोलिक जानकारी त्यहाँको जातिगत चाहिँ संरचना यहाँले प्रस्तुत गर्नुभएको छ भने ललितपुरी दाई भनेर कहिले ललितपुरकै चर्चा गर्नुभएको छ अनि त्यसदेखि लिएर कहिले भूकम्प आउँदा यहाँले नागरिकले भएका घर भत्किएपछिका अवस्था यो अघि नै यहाँले चर्चा गर्नुभयो। कुनै बेला देश द्वन्द्वमा थियो होइन गृहयुद्ध थियो उस बेलामा चाहिँ नि दुई पक्षबीच सर्वसाधारणलाई परेको अप्ठ्याराका कुरा होस् अथवा हाम्रा चाडबाड रीति संस्कृतिका सबै यस्ता गीतहरू यहाँका पाइन्छन् र कुनै गीतमा पनि कसैले उनलाई ठड्याउनु पर्ने ठाउँै कहीँ राख्नु भएन। त्यो एउटा सराहनीय पक्ष यही हो। अब यहाँलाई त्योभन्दा बढी मैले चिनाउनु परेन। उही इन्द्रको स्वर्गको बयान चाहिँ इन्द्रसँग गरेको जस्तो होला। समग्र ललितपुरे आदरणीय बुवा आमा दाजुभाइले यहाँलाई चिन्नु भएको छ। अब चाहिँ हामी समाज त आफै विभिन्न कुरामा हेलिन्छ हेलिएकै छ तर तपाईँलाई त्यो गलत दिशामा जाला भन्ने चिन्ता रहेछ है जो अघि यहाँले सुनाउनु भयो। त्यो चिन्ता चाहिँ नि अझ बढी यहाँले गरिरहनु भएको छ। तपाईँप्रति यो कारणले पनि हामी सबैको उच्च सम्मान छ र सहरमा बसेको मान्छे अहिले त यहाँको बस्ती दक्षिण ललितपुरबाट सहरकै छेउछाउमा छ उता टाढा निकै टाढा गाउँमा गएर कार्यक्रम राख्नुभयो। मैले अघि नै कार्यक्रमको उठान नै भनिसकेँ ललितपुरको चाहिँ नि बागमती प्रदेश बागमती गाउँपालिकाको वडा नम्बर 4 प्युटारमा रहेको कालीदेवी माध्यमिक विद्यालयमा गएर कार्यक्रम राख्नुभयो। सहरबाट कलाकार वाद्यवादक लानुभयो सारा गाउँ गाउँबाट मान्छे जुटाउनु भयो जसमा 9 मेरो सम्झनामा 9 विद्यालय थिए जो मलाई पनि सौभाग्यवश त्यो कार्यक्रममा उभिने एउटा अवसर प्राप्त भयो यसप्रति अनुग्रही छु। त्यसरी विद्यार्थीसँग कलाकार भनेर विद्यार्थी शिक्षक अभिभावक सहरमा विभिन्न देश विदेश गीत गाउँदै हिँड्ने कलाकारहरू जम्मैलाई लगेर एउटै मञ्चमा भेला गर्नुभयो। यो कसरी यो चाहिँ नि कन्सेप्ट भनौँ न जन्मियो यस्तो गर्नुपर्छ भन्ने कसरी लाग्यो?
4: अब यस्तो गर्नुपर्छ भन्ने कसरी लाग्यो भन्ने प्रश्न यहाँको त्यसको उत्तरमा के भने म त्यही भिजेको मान्छे म दक्षिण ललितपुरकै ढोकामा मेरो जन्म मेरो चाहिने सम्पूर्ण हुर्काई बढाई होइन पढाइ लेखाइ र सबै कुरो राजनीति समेत त्यहीँ गरेँ। मेरो कलाकारिता पनि त्यहीँबाट शुरू भयो होइन, अब मध्यन्तरसम्म पनि म त्यहीँ छु। म अहिले पनि दक्षिण ललितपुरको ढोका, त्यो ढोकाबाट मेरो बसाई अलिकति यताउता मान्छे हो, मान्छेको बसाई त सरिरहन सक्छ, तर मेरो भावना मेरो सबै कुरो मेरो सबै त्यहीँ छ, त्यहीँ हो। र त्यसैले मैले दक्षिण ललितपुरलाई चिन्छु, त्यहाँको ग्रामीण भेगलाई चिन्छु, त्यहाँको परिवेशलाई चिन्छु, त्यहाँको संस्कृति चिन्छु, त्यहाँको पर्यटन चिन्छु, त्यहाँको कृषि सम्पूर्ण कुरो, त्यहाँको हावापानी सबै कुरो मलाई थाहा छ, त्यहाँ भिजेको छ नि। त्यसैले त्यहाँ ललितपुर आफैमा पनि एउटा सुसंस्कृत, यहाँ ललितपुरमा धेरै खालका संस्कृतिहरू छन्, धेरै खालका जात जातिहरू छन्, आआफ्ना वेशभूषा र भाषाहरू छन् होइन, आफ्नै संस्कृति छन्, आफ्नै मौलिकता छन्। त्यहाँभित्र लोक संस्कृतिलाई अझै बलियो बनाउनुपर्छ, अझै दह्रो बनाउनुपर्छ भनेर लोक संस्कृतिलाई मान्छेहरूले अहिले कलाकारहरूबाटै, हामी कलाकारहरूमध्येबाटै लोक संस्कृतिलाई असाध्यै अपमान गर्ने खालको, अपमानजनक ढंगले प्रस्तुति हुने, छाडापनले प्रस्तुति गराउने लोकगीत भनेर त्यसरी गाउँमा अहिलेका नयाँ पुस्ताहरूले भनिहाल्नुभयो। हाम्रो ललितपुरको बागमती गाउँपालिका भरिमा 9 सामुदायिक माध्यमिक विद्यालयहरू छन्। मैले ती अब कसलाई सिकाउने, कहाँबाट सिकाउने, कसरी यो लोक संस्कृतिको जगेर्ना लागि संरक्षण सम्वर्धन प्रवर्धनका लागि त्यसको रक्षाका लागि कहाँबाट शुरू गर्ने त भन्दा हाम्रो पाका हाम्रो उमेरका मान्छेलाई अनि सिकाएर त्यसले कति राम्रो र विकास गर्न सक्छ, अनि मभन्दा अलिकति अघिल्लो पुस्तालाई मात्रै सिकाएर कतिसम्म हुन सक्छ सम्भव भनेर त्यो जराईबाट जरामा राम्रो मल पानी हुन सक्यो भने त्यो जराबाट सबै टुप्पोसम्म प्रवाह हुन सक्छ, उसको शक्ति प्रवाह हुन सक्छ। ती जरामा परेका राम्रा खालका मल पानीले टुप्पोसम्म त्यसको चाहिँ राम्रो प्रवाह दिन सक्छ भनेर विद्यालय तहबाट चाहिने अब यो लोक संस्कृतिको मौलिकता सम्बन्धी जानकारी दिने उद्देश्य र उनीहरूलाई अहिले हराउँदै गएको लोक संस्कृति, लोकगीत र संगीत र दोहोरी को यो छाडा पनि देखेका मान्छेहरूलाई, विद्यार्थीहरूलाई, साना भाइ बहिनीहरूलाई त्यही मात्रै देखिरहने भए झलझली अर्ध नग्न ढंगले प्रस्तुत गरेका शब्दमा अत्यन्तै चाहिने छाडा, अत्यन्तै छाडा र चाहिने त्यो के भन्छ त्यो अश्लीलताका साथ प्रस्तुत गरिने शब्दहरूबाट हाम्रा साना साना नानीहरूले आज त्यही देख्ने भए, यो सामाजिक सञ्जालले त्यही पुर्याउँछ, भरे घरमा स्कूल जाँदा नि स्कूलको क्लासमा बस्दा नि त्यही यसो टक्क थिचुकी त्यही आउँछ, भरे घर गयो होमवर्क गर्न किताब र कापी बोकेर बस्दा नि त्यो मोबाइलमा अलिकति टिक्क गर्यो कि त आउँछ। अब त्यो खालको चाहिँ गलत प्रवाह अब ती साथी के अरे बच्चाहरूमा अब फैलिने भयो, त्यसलाई चाहिँ अब बच्चैहरूबाट चाहिँ नि यो लोक संस्कृतिको संरक्षण र जगेर्नाका लागि लोक संस्कृति के हो, लोकगीत के हो र लोकदोहोरी के हो, यसका लागि त अघि सरले भन्नु मैले पनि अवसर पाएँ, यहाँलाई यहाँले त्यो कार्यक्रममा त्यस्तो एउटा असाध्यै राम्रो कार्यक्रममा असाध्यै राम्रो प्रस्तुतिबाट यहाँले आफ्नो त्यो लोक संस्कृतिका बारेमा मेचीदेखि महाकालीसम्मका लोक संस्कृतिका त्यो मौलिकताको बारेमा यहाँले थोरै समय भए पनि ती विद्यार्थीहरूलाई एउटा यति राम्रो ढंगले प्रस्तुत गर्नुभएको कुरामा ती विद्यार्थीहरूले यति राम्रोसँग सुने, उनीहरूले कति मनन गरे त्यो त भविष्यले बताउला, फेरि पनि हामी जाउँला गरौंला, तर त्यो कुरो तपाईँले जे दिनुभयो त्यसका लागि म धेरै आभारी छु। कार्यक्रम मैले हामीले आयोजना गर्यौं, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति ललितपुरले त्यसलाई सहयोग गर्ने सहयोगदाताहरूलाई पनि एकचोटि म नमन गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। गाउँपालिका लगायत मलाई सहयोग गर्ने थुप्रै सहयोगीहरू पनि भए। अब त्यसैले अब यो कुरालाई सहयोग गर्नुपर्छ अनि विद्यार्थीहरूलेबाटै चाहिँ हामीले सुसंस्कार सिकायौं भने संस्कारलाई सुसंस्कृत बनाउन सक्यौं भने लोक संस्कृतिको पक्कै पनि जागरणा हुन्छ जे हामीले चाहेका छौं त्यो चाहिँ गर्न सकिन्छ भन्ने कुराले हामी त्यहाँ पुगेका हौं। टाढा थियो, गाह्रो थियो, यो मौसम कतिको धेरै चाहिने प्रतिकूल मौसमका बावजुद हामीले काम गर्यौं। यहाँको बसाई पनि अघिल्लो दिनदेखि नै त्यही कार्यक्रम स्थलमा थियो। रातभरि पानी पर्यो, बिहान 12 बजेसम्म 11 बजेसम्म पानी, त्यत्रो मुसलधारे पानी पर्दा पनि त्यहाँको भव्य उपस्थिति, गाड़ी रोकियो, पहिरो लड्यो, 3 माध्यमिक विद्यालयबाट आउने विद्यार्थी शिक्षकहरू बाटोमा रोकिनुभयो। हामीले बल्ल बल्ल 2-3 घण्टा पछाडि कार्यक्रम स्थलमा ल्यायौं। यो सबै उद्देश्य पूर्ति पूरा गर्नका लागि ती विद्यालयहरूबाट पनि राम्रो सहयोग भएको छ र जुन उद्देश्य थियो हाम्रो त्यो उद्देश्य पूरा गर्नका लागि पक्कै पनि त्यसले टेवा दिन्छ र यो कार्यक्रमले त्यो जुन हामीले आयोजना गर्यौं त्यो कार्यक्रमले पक्कै पनि सहयोग पुर्याउँछ भन्ने मलाई लाग्यो।
5: उनको रेडियोबाट गीत बजाएर मात्रै त्यो प्रभावकारी हुँदैन, युट्युबमा भिडियो बनाएर गीत राखिदिएर मात्रै हुँदैन, हामीले संचारका केन्द्रीय चाहिने क्षेत्रहरूबाट मञ्चहरूबाट बोलिदिएर मात्रै हुँदैन, उहाँहरूलाई नै भेट्नुपर्छ, त्यहीँ जानुपर्छ, त्यहीँ बताउनुपर्छ हाम्रो भेष, हाम्रो भाषा, हाम्रो चाहिने खानेकुराका परिकार, हाम्रा बोल्ने शब्दावली, हामीले बजाउने बाजा, गाउने गीत चाहिँ ती देखाउनुपर्छ, उहाँहरूसँगै बस्नुपर्छ भन्ने लागेर यो कार्यक्रम यहाँले आयोजना गर्नुभयो। यो शुरूआत हुन सक्छ, मलाई लाग्छ सायद अधिकांश जिल्लामा लोकदोरी प्रतिष्ठानको जिल्ला कार्य समिति छ, अरू प्रदेश स्तरीय छन् होइन, विदेशका चाहिँ भएका नेपालीमा जहाँ जहाँ विदेशमा नेपालीहरूको बस्ती छ त्यहाँ त्यहाँ पनि ठाउँ ठाउँमा छन्, तर यस्तो किसिमको सिकाइ पद्धति सायद यो लोकदोरी प्रतिष्ठानको ब्यानरमा यो पहिलो पटक भएको थियो होला। यो शुरूआत साह्रै राम्रो, यसलाई निरन्तरता दिन कतिको सकिएला त? अब यसमा अब यहाँले त अहिले भोगिरहनु भएको छ, भन्नेलाई सजिलो छ, आर्थिक चुनौती त्यसदेखि लिएर सामाजिक चुनौती, अब राजनीतिक चुनौती पनि मान्छेले एउटा एउटा विचारमा बाँधिया हुन्छ, तर खुसीको कुरा चाहिँ जुनसुकै दल जुनसुकै झण्डा बोके पनि सबै संस्कृतिको झण्डामुनि राष्ट्रिय झण्डामुनि चाहिँ सबै आउँदा रहेछन् है।
4: हजुर,
5: अब यो निरन्तरता कतिको
4: भयो? मलाई लाग्छ आफ्नो एउटा सही अभियान, सत्य अभियान, यो जनता देशको लागि माटोको लागि गरिने चालिने अभियानहरूमा चुनौतीहरू त प्रशस्तै हुन्छन् भनिहाल्नुभयो, राजनीतिक चुनौती, व्यावहारिक चुनौती, त्यहाँको चाहिने एउटा अब व्यक्तिगत चुनौती होइन, अब यस्ता अब खुट्टा तान्ने प्रवृत्ति होइन, एकले अर्कोलाई चाहिने यो हावी हुन थाल्यो भने त हामी पछाडि पर्छौं भन्ने खालको समेत त्यो त मानसिक ता बोकेका त्यस्ता खालका चुनौतीहरू त छँदै रहे र मलाई चाहिँ के लाग्छ भने म सही उद्देश्यका साथ म गन्तव्यमा पुग्नको लागि गन्तव्य रोजेर अगाडि बढ्ने म एउटा त्यस्तो खालको मान्छे र मेरो खाल त्यस्तो खालको स्वभाव भएको भएर चुनौती बिनाको यात्रा चाहिँ अलिक हल्लो लाग्छ मलाई। जति चुनौती भयो, मलाई जति कठिनता छ, कठिन परिस्थिति आउँछ, तब म असाध्य अझै हौसिएर अगाडि बढ्छु, किनकि ती चुनौती गलत खालका हुन्छन्, चुनौतीहरू सही खालका पनि हुन्छन्, अनि त्यसैले ती सबै खाले चुनौतीहरूलाई समाधान दिनका लागि समाधानबाट त्यसबाट समाधान खोज्दै अगाडि बढ्नको लागि मलाई झनै मलाई अलिकति हौसला गर्छ। चुनौती भएन भने कार्यक्रम सफल पनि हुँदैन। त्यो चुनौतीको कुरा अलिकति छसल निकाल्नुभयो, यो चुनौती त मैले 2 वर्षदेखि झेल्दै झेल्दै त्यहीँ जानको लागि त्यही कार्यक्रम त्यहाँ गर्नको लागि म विगत 2 वर्षदेखि म भौतारिएको छु, मेरो निन्द्रा छैन, मेरो भोक छैन, म त्यहाँ त्यो कार्यक्रम गर्नुपर्छ, त्यहाँको वस्तुस्थितिलाई बुझेर मैले त्यहाँको वस्तुस्थिति लोक संस्कृति प्रतिको त्यहाँका विद्यार्थीहरू त्यहाँका के अरे जनताहरूलाई लोक संस्कृति उनीहरूको मन मस्तिष्कबाट टाढिन खोजेको अवस्थाले मलाई धेरै छोएको थियो, त्यसैले यी सारा चुनौतीहरूबाट मैले आफूलाई हिम्मतका साथ अगाडि बढाएको थिएँ र त त्यति ठूलो वर्षा, त्यति ठूलो पानी, भेल, पहिरो का बावजूद पनि त्यहाँ त्यत्रो उपस्थिति त्यत्रो जनसागर त्यहाँ विद्यार्थीहरूको त्यो एउटा मौलिकपन देखिहाल्नुभयो सरले आफ्नै आँखाले देखेर आउनु भएको छ होइन अब केही भिडियोहरू पनि आउँदैछन् हामी बनाउँछौँ आउँछ देखिन्छ त्यसैले चुनौती नै सफलताको मार्ग हो चुनौती नै सफलताको रोड म्याप हो चुनौतीहरू कठिन चुनौतीहरू आउनुपर्छ कठिनतापूर्वक चुनौतीहरूलाई पार गर्नु भन्छन् नि फलामको चिउरा चपाउनु जस्तो कठिन त केही पनि होइन होला नि त फलामको चिउरा चपाउन पनि तयार भइयो फलामको चिउरा चपाइयो जो यहाँले देखिहाल्नुभयो
5: यो समग्र राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानलाई नै एउटा उदाहरणीय हुने गरी यहाँहरूले कार्यक्रम राख्नुभयो नौवटा विद्यालयका विद्यार्थीहरू त्यहाँका आदरणीय हाम्रा शिक्षक शिक्षिकाहरू अभिभावकहरू होइन अब हामीले अहिले त्यही भएर मैले दक्षिण ललितपुर चिनाइदिनुहोस् भन्न खोजे त्यो ललितपुरको मुकाम लगनखेल जावला खेल गोदावरी मात्रै ललितपुर होइन त्यहाँ घण्टौं घण्टा चाहिँ नि हिँड्नुपर्ने ठाउँहरू अझै छन् होइन र ती विभिन्न गाउँठाउँबाट चाहिँ विद्यालयहरूले विद्यार्थीहरूलाई लिएर त्यहाँ भेला हुनुभयो तपाईँहरू सहरबाट जानुभयो स्थानीयहरू त्यहाँ उपस्थित हुनुभयो र यो कार्यक्रम भयो खालि गीत लोक संस्कृति भने चाहिँ रेडियोबाट दोहोरी बजाएर टेलिभिजनमा दोहोरी देखाइदिएर युट्युबमा गीत हालिदिएर मात्रै हुँदैन यसको चाहिँ स्थानीय भूगोलमा गएर प्रवर्तन गर्नुपर्छ भन्ने सन्देश पनि गयो अरूले यो कार्यक्रमबाट कस्तो सिक्नुपर्छ तपाईँलाई चाहिँ कतिको सफल लाग्यो शिक्षक विद्यार्थी त्यहाँका अभिभावकहरूलाई कतिको प्रभाव पर्यो जस्तो लाग्यो
4: अब मैले त्यही दिनको दृश्य हेर्नु बाहेक देख्नु बाहेक मैले अरू कुरो त त्यति मैले अब हेर्नु त्यहाँको अब त्यहाँका चाहिँ हेड सरहरूसँग बसेर फेरि पनि कुराकानी गर्न र उहाँहरूको सुझाव प्रतिक्रियाहरू लिन त पाइसकेको छैन किनभने कार्यक्रम सकेर दुई दिन मात्रै भयो दुई दिन हामी अलिक अब त्यो थकाइ थकानलाई अलिकति मेट्नुको लागि म पनि यताउता मैले केही गरेको छैन र मलाई लाग्छ अब बसेर फेरि पनि उहाँहरूसँग केही सुझाव लिने प्रतिक्रिया लिने त्यसका बारेमा के कस्तो लाग्यो के भयो अब हामीले के गर्नुपर्छ फेरि पनि हाम्रो निरन्तरता जारी राख्ने मेरो प्रतिबद्धता र मेरो आँट जोस छँदैछ र मलाई के लाग्छ भने त्यो दिनको त्यो खालको चाहिने हौसलापूर्ण उपस्थिति त अन्तिमसम्म पनि हौसलापूर्ण रूपमा चाहिने बसेर त्यहाँको चाहिने एउटा चाहिँ विद्यार्थी अभिभावक शिक्षक वर्ग सबै स्थानीय जनप्रतिनिधिहरू राजनीतिक दलका नेता कार्यकर्ताहरूको पनि त्यहाँ उपस्थिति सुरुदेखि अन्तिमसम्म रहेको कुराले पनि त्यो कार्यक्रम सफल भयो जुन कार्यक्रम सफल भयो र आगामी दिनलाई फेरि पनि अर्को चुनौती थपियो त्यो कार्यक्रम सफल त भयो त्यो दिनको तर हाम्रो लक्ष्य उद्देश्य पूरा भएको छैन त्यो लक्ष्य उद्देश्य पूरा गर्नका लागि फेरि पनि केही गर्नुपर्छ फेरि अब अर्को कार्यक्रमहरू जोड्दै जानुपर्छ भन्ने अर्को चुनौती एउटा चाहिँ थपिएको छ त्यो सकारात्मक चुनौती छ त्यो आवश्यकीय चुनौती छ त्यसलाई मैले मनन गरेको छु र बाँकी अरू के भए हाम्रा कमी कमजोरीहरू ठूलो काम गर्दाखेरि धेरै अगाडि बढ्दै जाँदाखेरि कति ठाउँमा ठेस लाग्छ कति ठाउँमा ढुङ्गा फाल्दाखेरि ठेस लागेका ढुङ्गाहरू पन्छाउँदाखेरि त्यहाँ अरू कुराले अरू ठाउँमा पनि असर परेको हुन सक्छ ती ढुङ्गाहरू गुल्टेर अरू कसैलाई लाग्यो चोट लाग्यो अर्थात् केही भयो भने हामीले फेरि पनि सुधार्दै जानुपर्छ हामीले गरेका कार्यक्रमबाट कसैलाई चोट पुग्यो होइन कुनै कसैको भावनाप्रति केही चोट पुगेको छ सांस्कृतिक रूपमा व्यावहारिक रूपमा हरेक किसिमले चोट पुगेको छ भने त्यसलाई पनि सुधार्दै फेरि सुधार्नुपर्ने चुनौती पनि ममा थपिएको छ त्यसैले गर्दाखेरि मलाई लाग्छ त्यो कार्यक्रम असाध्यै राम्रो छ भव्य भएको छ भन्ने कुरो यहाँहरूले देखिहाल्नुभयो नौवटा माध्यमिक विद्यालय जहाँ एउटा विद्यालयबाट अर्को विद्यालय पुग्नका लागि हामीलाई पैदल हिँड्ने भए त 8-10 घण्टाको बाटोको दूरी छ र गाडीमा कुनै साधनमा के अरे ओहोरदोहोर गर्दा पनि 2-3 घण्टा मैले ल्याएको हामीले ल्याएको अस्ति ल्याएको चाहिँ ती विद्यार्थीहरू विद्यालयका विद्यार्थीहरू ल्याउँदाखेरि 3 घण्टाको बाटो बसले बोकेर आएको छ तीन घण्टाको बाटो बोकेर पुर्याएको छ बसले, यातायात त्यस्तो ठाउँ छ, त्यति विकट ठाउँमा त्यति टाढा टाढादेखि त्यसरी अब हाम्रो कार्यक्रमलाई हाम्रो संस्थाप्रतिको माया न प्रतिको एउटा चाहिँ अगाध एउटा विश्वास जसरी त्यहाँका शिक्षक वर्ग अभिभावक वर्ग विद्यार्थी वर्ग स्थानीय जनप्रतिनिधि र सम्पूर्ण जनताले हामीप्रति त्यो विश्वास दिलाएर गरेर त्यसरी आउनुभयो पठाउनुभयो ल्याउनुभयो, त्यसले गर्दाखेरि त्यो कार्यक्रम प्रभावकारी छ र आगामी दिनका लागि फेरि चुनौती पनि छ।
3: यो अन्त्य होइन, शुरूआत हो,
4: शुरूआत हो।
3: र हुन त पछिल्ला वर्षहरूमा पाठ्यक्रममा नेपाली लोकबाजाको विषय, लोकगीतको लोक संस्कृतिको विषय छिट्टफुट्टा प्रवेश भएको छ, सरहरूले चाहिँ क्लासमा पढाउनु भएकै थियो, तर त्यति मात्रैले हाम्रो लोकगीत लोकभाषा लोकभाका चाहिँ विद्यार्थीहरूमा प्रवेश हुँदैन, त्यसकारण पुस्ता हस्तान्तरण गर्ने यो असाध्य राम्रो श्रृङ्खला हो, यसलाई निरन्तरता दिनुपर्छ।
4: सरले ठ्याक्कै सम्झाउनु भयो, मैले चाहेको मैले त अझ पनि हुन सक्छ भने हामीले देशभरि गर्न सक्दैनौ, हाम्रो जिल्लामा हामीले त्यो दक्षिण ललितपुरका चाहिँ विद्यालयहरूमा त हामीले यो लोक संस्कृति सम्बन्धी एउटा च्याप्टर नै राखेर रा, त्यो पाठ्यक्रममै राखेर रा चाहिँ त्यहाँ केही समय केही एउटा चाहिँ थोरै भए पनि एउटा दुई चार हरफ भए पनि दुई चार लाइन भए पनि पाठ्यक्रममा समावेश गरेर अर्थात छुट्टै हाम्रा चाहिँ गतिविधिहरूका बारेमा हामीले विद्यालयमै शिक्षित गराउनु पर्छ भन्ने कुरा समेत राखेका सोचेका छौं र आगामी वर्ष हामी पुगेको छैन, धेरै विद्यालयहरू एउटा विद्यालय अस्ति उपस्थित हुन सकेन त्यो वर्षाका कारणले, त्यो विद्यालयमा पनि हामी पुग्छौं, हरेक यो वर्षैभरि आगामी वर्षभरि हामी ती सबै नौवटा माध्यमिक विद्यालयहरूमा यसरी टाढा टाढादेखि बोलाउने भन्दा पनि हामीले कार्यक्रम बनाएर कार्ययोजना बनाएर विद्यालयमा गएर त्यहीँ सिकाउने एक हप्ताको हुन सक्छ कति दिनको हुन सक्छ, त्यहाँ सरसल्लाह गरेर विद्यालयको सहयोग प्राप्त गरेर विद्यालयको सहयोग प्राप्त भयो भने स्थानीय तहबाट स्थानीय अब पालिकाहरूबाट हामीलाई आवश्यक बजेटको व्यवस्था भयो भने होइन हामीले त आफ्नै खर्च खल्तीबाट झिकेर त कति खर्च गर्न सक्छौ र कति हिँड्न सक्छौ, अहिलेसम्म हिँडेकै छौं तैपनि, र हाम्रो माग के छ भने यदि कला संस्कृतिको संरक्षण गर्ने हो भनेदेखि यो एउटा लोकदोरी प्रतिष्ठान जिल्ला कार्य समिति वा कुनै संस्थाले मात्रै गर्न सक्दैन, राज्यले त्यसमा चाहिँ ध्यान दिनुपर्छ, राज्य भनेको त्यहाँको राज्य भनेको पालिका नै हो, वडा तह हो, गाउँ तह हो, नगर तह, त्यसो भएर आगामी बजेटमा हामी कुरो राख्छौं, यदि कला संस्कृति सम्बन्धी बजेट छुट्याउन पाइँदैन भनेर चाहिने सरकारी त्यस्तो ऊ छ भने बाध्यता छ भने ठिकै छ, होइन भने कला संस्कृति संरक्षणका लागि हरेक तहले चाहिने बजेट छुट्याउन पाउँछ त्यो हामीलाई थाहा छ र छुट्याउनुपर्छ भन्ने कुरा पनि अनुरोध गर्दै हामी आगामी दिनमा पनि निरन्तर अगाडि बढ्नेछौँ।
3: हजुर, ललितपुरबाट उदाएको यो लोक संस्कृतिको सुवासना र यो उज्यालो देशभरि पुग्न सकोस् र अन्यत्र पनि यस्ता प्रशंसनीय कार्यक्रमहरू हुन सकुन्, यहाँले जुन खालको एउटा नयाँ पुस्तालाई संस्कृति प्रवर्धन गर्ने प्रसारित गर्ने श्रृङ्खला बाँध्नुभयो यसका निम्ति हामी हार्दिक धन्यवाद सहित सम्मान गर्दछौ र यहाँहरूप्रति अनुग्रही छौं। यो ललितपुरको प्युटारमा भएको विद्यार्थी सहकलाकार कार्यक्रम र यसले पारेको प्रभाव, यसका चुनौती, यसले चाहिने ल्याएका सकारात्मक पक्षको बारेमा जानकारी गराइदिनुभयो, यहाँलाई धन्यवाद छ।
4: रेडियोबाट संसारभर पुर्याउने कुरामा यहाँहरूको चाहिँ योगदान रहेको छ, यसका लागि रेडियो थाहा संचार लगायत यहाँलाई संचालकलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
3: हस्, नमस्कार। उहाँ हुनुहुन्थ्यो कलाकार गायक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ललितपुरका अध्यक्ष मिठाराम केसीजी, उहाँसँग भएको यही संस्कृति र लोक संगीतको संवादसँगै आजको कार्यक्रमको समय सकियो, भोलि फेरि भेटौँला, नमस्कार।
1: 99.4 Radio Thaha Sanchar Studio Time.
0: It's 11 a.m.
1: Radio Thaha Sanchar 99.4 Ma Abako Prastuti
0: Thaha Update.

बिहान 11 बजेको थाहा अपडेटमा रविन्द्रको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले सीमा विवाद जस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुने बताउनु भएको छ। भारत भ्रमणमा रहनुभएका उहाँले हिन्दुस्तान टाइम्समा आफ्नो लेख मार्फत उग्र राष्ट्रवादी भावनालाई चुनावी स्वार्थका लागि प्रयोग गर्ने पुरानो राजनैतिक प्रवृत्तिको आलोचना गर्नुभएको छ। ऐतिहासिक तथ्य प्रमाण र आपसी समझदारीका आधारमा विवाद समाधान गर्नुपर्ने उहाँको तर्क छ। लेखमा लामिछानेले नेपालमा भएको राजनैतिक परिवर्तनलाई मतपेटिका मार्फत आएको शान्तिपूर्ण क्रान्तिको संज्ञा दिनुभएको छ। नेपाल भारत सम्बन्धलाई परम्परागत भू राजनैतिक विवादबाट निकालेर विकास र साझेदारीतामा केन्द्रित गर्नुपर्ने उहाँको भनाइ छ। यसैबीच भारत भ्रमणमा रहनुभएका लामिछानेले आज भारतीय परराष्ट्र मन्त्री एस जयशंकर, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्दै हुनुहुन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने भनिएको छ, यद्यपि समयको भने टुङ्गो लागेको छैन। पर्साको वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह पक्राउ परेका छन्। उनलाई आज बिहान 6 बजे पर्साको ठोरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिनुभयो। पर्सा जिल्ला अदालतले उनलाई लिखित कृत्य गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो। स्थानीय लियाकत अलीले जारी दिएको आधारमा जेठ 8 उनी सहित 3 जना विरूद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो। मेयर सिंह 9 गते आफै अदालतमा उपस्थित भए पनि मुद्दाको चाप भएकाले पेशी चढ़न सकेको थिएन। पूर्व गृहमन्त्री सुदन गुरूङबारे छानबिन गर्न गठित समितिले छानबिनको काम सकाएको छ, तर प्रतिवेदन लेख्न बाँकी रहेको भन्दै 5 दिनको समय मागेको छ। समितिले म्याद थप गर्न हिजो मात्रै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई पत्राचार गरेको समिति सदस्य तथा दिएको आधारमा जेठ 8 उनी सहित 3 जना विरूद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो। मेयर सिंह 9 गते आफै अदालतमा उपस्थित भए पनि मुद्दाको चाप भएकाले पेशी चढ़न सकेको थियो।

0: थप समय आवश्यक रहेको मौखिक रूपमा जानकारी गराएको थियो। समितिले गुरूङसँग बयान लिइसकेको छ। मन्त्री परिषदले वैशाख 28 पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा 3 सदस्यीय समिति गठन गरी 15 दिनभित्र छानबिन सक्न कार्यादेश दिएको थियो। नारायण हिटी दरबारमा हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 2058 जेठ 19 गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्र सहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो। यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा र कुमार खड्ग विक्रम पनि मारिएका थिए। हत्याकाण्डपछि सर्वोच्च अदालतका न्यायाधीश कृष्ण प्रसाद उपाध्यायको संयोजक उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो। बिहान 11 बजेको थाहा अपडेट सकियो। रविन्द्र बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: 爸爸爸爸爸爸爸爸爸爸
1: 爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् 24 घण्टा तपाईकै सेवामा तत्पर छौं
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने
4: नदुखै दाँत निकाल्ने
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840740 318
0: 9805614652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा

0: यस सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? तिमी त सुलिचुर बजारमा रहेको हेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867067467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरुचौर बजार, रोल्पा, युनिसा सुनचाँदी पसलको छेउमा।
6: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र साथ तुलसी

0: प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालोतर्फ घोराही डाङ।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
5: होइन, के भाछ र तपाईँलाई
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही डाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
6: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
7: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
5: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
6: विकल्प आयुर्वेद क्लिनिक घोराही दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
8: कैया बद्दी मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
9: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
10: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
9: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
10: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तर्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसिटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो डब्बाको उपचार गर्ने,
10: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खुल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरी

0: छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 0825 62 367 र मोबाइल नम्बर 98478 57 569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजिना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825 90 869 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
2: ल उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
4: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
6: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
4: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
5: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
4: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
6: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
4: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
5: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय, तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेली छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
4: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
4: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
5: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
7: अब सुन्नुहोस् पुरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
7: मद्यपान र धूम्रपान सेवन नगरौ।
8: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्साबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परिमा सुफल मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो मा त दाना चाहिँ छैन, कहिले देखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्न भने
2: बुनु जामल दाना लिनु।
3: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै ब्रोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9858 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ, टुडिखेल, रोल्पा।

0: ज्ञापन बोर्ड
1: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गर।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
2: सरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समयपछि मात्र उपभोग गरौं वा बजारसम्म पुर्याऊ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौं।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाओ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष

0: गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बाजे के भयो किन जाला लहार
1: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
0: 9805014652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा
5: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
0: होइन के भएको छ र तपाईँलाई
5: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
0: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपालीद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
5: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिक बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनाक दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड काया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
0: यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
5: विस्तृत जानकारीका लागि सम्पर्क 0825638003 9865443383
0: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ निर
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
6: सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ

0: क्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
3: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
3: लौ उसो भए म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
4: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ, अनि अरू के गर्नु पर्छ,
5: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ,
4: अब के गर्ने रे। सिध सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
6: हजुर, हाम्रा सेवाहरू,
7: दाँत बाँध्ने,
6: दाँत सफा गर्ने,
7: दाँतमा सिमेन्ट भर्ने,
6: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
7: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
6: ठिक दाँत लगाउने।
8: यति मात्र कहाँ हो र, हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
9: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 98 67 0 67 467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4 सुनिचोर बजार रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
8: साथै तार बाँध्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
10: आया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
2: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
3: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
7: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
3: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
7: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
7: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
3: B&B डेन्टल क्लिनिक, घोराही 15, दान।
11: मेरो लागि उमायुका लागि छ सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना। झुङ बेला खिमृदे गरम ओगोतिरी जेउ बेला सुनो भुरी कता ओचुगुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागि नै मस्त ज सम्भावना ताए आउए जिमे प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षमनाले वातावरण मिले नेला खेपा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखा नामे ल भे लागि नै सज जिमी जिमी लापरवाही सुनो चासो खेलगेमा दुख को जन धनी खेप्पा छेपी वन जङ्गल सज मेरा आदिवासी बानी एमएल एमएला पोतर पोतरालाई पार जगेर हटाए
12: सलाई लाइटर स्याउला ले सचाउने चिजरालाई जा बाङ्जा र यामा धेने पोल घेने या इतौ चिजर रहे वन जङ्गल याल के भए
11: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्ने मेले चाउसो सैदेखि खेनाले वन जङ्गल ओछो छाम्ने दाइके बारीको चुरो विधि ओरेको नै कोबाजे
12: नान्थर नाम्रो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउस गिरिए
11: गेचो छानेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेम एल गेजो मेकेमा लागे औले लायो के लागे
12: वन जङ्गल जुलिसियो घेम बारी ल बाली नाली चिउला चिउली यात्रा र सताउँछु छिमी मे चाउसो सहिदेखि खेले यहाँ
11: वन जङ्गल मेला गेमाइए मेला
12: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
11: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
13: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
14: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
15: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
14: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
13: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
14: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
15: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
14: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
13: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
14: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
15: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
14: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
13: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
14: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
15: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण

0: कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
1: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
0: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ।
1: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
0: हरेक दिन कम्तीमा निम्न अनुसार चार प्रकारका खानेकुराहरू, एक अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
1: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070.
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले

0: तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
0: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
2: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
3: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
0: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
1: आफू बाँच्न प्रकृति बचाउ, डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
4: डिभिजन वन कार्यालय रोल्पाको अपील।
2: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाउ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाउ र गोल पोल्ने कार्य नगरौ।
1: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसाय कार्य नगरौ।
2: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
3: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
2: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुले।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
3: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
2: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
4: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
2: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा। स्टुडियो प्राविधिक मित्र सँगै आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर। हजुर आदरणीय श्रोता तपाईँ यतिखेरको समयमा कहानी के गर्दै कस्तो अवस्थामा रहनु भएको छ यो दिवसको समय छ आफ्नै कामकाजमा तल्लीन विजय व्यस्त सुस्त रहनु भएको छ होला उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला र यो तातो तातो घाममा मकै खन्दै हुनुहुन्छ होला। कोही साथीहरूले प्रोग्राम हेलो जलजला कतिखेर आउँछ सहभागी जनाउन पाइन्छ भनी प्रतीक्षा गरी बस्नुभएको थियो होला ती तपाईँको प्रतीक्षाको गदीलाई एकै चार समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु। तपाईँहरू भने जहाँ अनि जे जस्तो अवस्थामा रहे तापनि प्रोग्राम हेलो जलजलालाई सुरुदेखि अन्तिमसम्म सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सङ्गालेको छु। हजुर यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनका आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 MHz र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुनानी कन्दरमा पनि सुन्न सक्नुहुनेछ। साथसाथै आज हामी फेसबुक लाइभमा पनि छौं टिकटक लाइभमा पनि छौं। फेसबुक लाइभमा तपाईँले आरएडीआईओ रेडियो जलजला सर्च गर्नुभयो भने चाहिँ तपाईँले हामीलाई फेसबुक लाइभमा पनि सुन्न सक्नुहुनेछ है। फेसबुक लाइभमा आरएडीआईओ जेएलजेएलए जलजला सर्च गर्नुभयो भने तपाईँले रेडियो जलजला एफएम 96.4 MHz मेगाहर्जको ठाउँमा एमजेड सर्च गर्नुभयो भने तपाईँले त्यहाँबाट हामीलाई पक्कै पनि भेटाउन र सुन्न सक्नुहुनेछ र तपाईँले टिकटक लाइभमा पनि भेटाउन सक्नुहुनेछ सुन्न सक्नुहुनेछ। जसको लागि प्रिया मगर सर्च गर्नु होला सर्च गर्नुभयो भने भेटाउनु भयो भने भेटाउन सक्नुहुन्छ र भेटाउनु भएन भने चाहिँ प्रिया डट तेजेन्द्र सर्च गर्नुभयो भने त्यहाँबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ। र त हामी आउने गर्दछौ हरेक हप्ताको सातै बार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी उपस्थित भएका छौ। आज मंगलबारी श्रृंखला हो मंगलबारी श्रृंखलामा के गर्नुपर्छ कस्तो गर्नुपर्छ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ होला। यदि नयाँ साथीलाई जानकारी छैन भने म तपाईँलाई जानकारी गराउँछु हामी केही हप्ता अगाडि केही समस्याका कारणले गर्दा विद्युत अवरूद्धका कारणले गर्दा तपाईँको माझमा यो प्रोग्राम प्रसारणमा ल्याउन सकेका थिएनौ। आज हामी उपस्थित भइसकेका छौं र आज हामी मंगलबारी श्रृंखलामा आउँदै गर्दा आज आधुनिक गीत गाउनु पर्ने हुन्छ है। आधुनिक गीत गाउनको लागि तपाईँले 97 45 96 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। म भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा यो गीत राख्छु लोकगीत राख्छु त्यसपछि पुनः उपस्थित हुनेछु। तपाईँ भने फोन डायल गर्दै गर्नुहोला।

0: हजुर, ठुलो जस्तै प्रयालाई पिरती मायालाई यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने तपाईँको पालो त रहनेछ है, पालो रहनेछ जसको लागि तपाईँले फोन डायल गर्नुपर्ने हुन्छ 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। आजको प्रसङ्गमा आधुनिक गीत गाउनु पर्ने हुन्छ है, आधुनिक गीत गाउनु पर्ने हुन्छ र यहाँबाट पनि हामी योभन्दा पहिले आधुनिक गीतलाई नै उठाउँथ्यौ तर भने आधुनिक गीत मात्र सुनाउँदा होइन साथीहरूले अलिकति खल्लो लाग्ने होइन, आधुनिक गीत सुन्दा अलि अर्कै महसुस हुने होइन, अलि नराम्रो हुने होइन, त्यसै कारणले गर्दा हामीले यहाँबाट रमाइलो पनि गर्नुपर्छ कुनै बेलामा भन्ने हेतुका साथ आज नभएर मंगलबार श्रृंखलामा यहाँबाट हामी लोकगीत पनि राख्छौ है। यतिखेरको समयमा पहिलो साथी आउनु भएको छ, कहाँबाट को हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: नमस्कार, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर म सुनसरी गाउँपालिकाबाट बोल्दैछु है, कुमार गौतम भन्नुपर्छ है।
0: सुनसरी गाउँपालिका के सुन्छ हरि?
1: सुनसरी गाउँपालिका।
0: सुनसरी गाउँपालिकाबाट कुमार गौतम?
1: हजुर हजुर।
0: हाल भने कुन ठाउँबाट?
1: हाल भने लिबाङबाट बोल्दैछु म।
0: ए लिबाङबाटै हो?
1: हजुर हजुर।
0: अनि के छ कुमारको हाल खबर, सन्चै हुनुहुन्छ?
1: हजुर एकदमै पनि ठिकै छ, बिन्दास छ भन्नुपर्छ है, अलिअलि गर्मी गर्मी छ।
0: गर्मी त धेरै चढिराखेको छ हजुर। अब हामी योभन्दा अझै तल होइन दाङ घोराईतिर जाने हो भने त हामी बाँच्नै सक्दैनौँ होला होइन, रोल्पातिर त यति धेरै गर्मी छ होइन।
1: हजुर हजुर, रोल्पातिर त त्यस्तो नभनौँ, अब घोराई अब नेपालगञ्जतिर त बहुत गर्मी छ आज भने,
0: त्यहाँतिर चाहिँ अलि गर्मी छ, धेरै नै छ, अलि भन्दा पनि धेरै छ। यहाँ पनि अब त्यस्तो भन्नुपर्ने त्यस्तो खासै छैन, लगभग लगभग डिग्री कति पुग्यो होला यतिखेरको समयमा, 23 डिग्री भन्दा तलै छ होइन।
1: हजुर हजुर।
0: अनि खाजा नास्ता खानु भयो कि भएन?
1: खाजा नास्ता खाएको छैन नि, अब कार्यक्रम सकियो लगतै तपाईँसँग सँगै खाउँला नि त, के छ र?
0: ल आइहाल्नु होला है त रेडियोतिर, रेडियोको नजिक नजिकै हुनुहुन्छ कि अलिक टाढै हुनुहुन्छ?
1: हजुर म रेडियोको नजिक नजिक
0: रेडियोको नजिक नजिक हुनुहुन्छ भने आइहाल्नु होला, बोकेर आइहाल्नु होला, के के ल्याउनुहुन्छ छिटो ल्याएर आउनु होला है।
1: तपाईँ कार्यक्रम सकिन लगाउनु भट्टा होटेलमा आउनु होला नि त, म भट्टा होटेलमा आउँछु अनि नास्ता खाउँला नि त फेरि।
0: भट्टा होटेलमा आउनु पो?
1: हजुर
0: होइन, भट्टा होटेलमा आउनु भन्दा त तपाईँले बरु बोकेरै ल्याउनुहोस् न, के छ र यतातिर आउनुहोस् सबै मिलेर खाउँला नि त है। हो भने ल्याउन सक्नुहुन्छ त? ल ल्याउन सक्नुहुन्छ भने ल्याएर आइहाल्नु होला है त। हो भने ल हुन्छ, कार्यक्रममा आउनु भएको छ अनि के गर्नुपर्छ जानकारी छ?
1: हजुर मैले त अब आज आधुनिक विधाको गीत
0: एकदमै पनि आधुनिक विधाबाट गीत गाउनु पर्ने हुन्छ आज मंगलबारे बसायो क्यारे है।
1: आज मंगलबार बसयो म त कार्यक्रम आउँछ भनेर पहिल्यै फोन हानेर बसेको, एकछिन फेरि होलमा बसेर फेरि पछि खासै त्यति सुन्न पाइन कि बाहिरतिर गएको थियो।
0: होलमा बस्नु भएको थियो है?
1: हजुर हजुर।
0: ल हुन्छ, कार्यक्रमको बारेमा बुझिसक्नु भएको रहेछ के अरे, अब कुन गीत गाउनुहुन्छ?
1: कुन विधाको गीत गाउने अरे? आधुनिक विधाको।
0: आधुनिक विधा भनिसकेपछि त जानकारी होला नि त, गीत गाउन आउन अनि गीत गाउने भनिसकेपछि त अब गीतको बारेमा बुझ्नु पर्यो होइन, आधुनिक गीत कस्तो हुन्छ तपाईँलाई थाहा नै होला होइन।
1: ल म एउटा थोरै गीत गाउने प्रयास गर्छु, खास त आउँदैन है।
0: ल हुन्छ, सुरु गरिहाल्नुहोस् है।
1: मायाको घर एक्लै बाटौला जिन्दगी भर, ए भोप माया तिमीलाई धन्यवाद, तिमीलाई धन्यवाद। हजुर यति नै भन्छ है, धेरै त आएन, अब पछि पछि प्रयास गरौँला।
0: यति नै हो
1: हजुर,
0: अलि एउटा तुक्का त गाउन पर्छ। हे भगवान, अब के गर्ने होला त,
1: अलि आएन कि तुक्का, अलि कन्फ्युज भयो त्यही भएर।
0: ल हुन्छ, आउनु भयो खुसी लाग्यो, आगामी दिनमा आउँदै गर्नु होला, कसलाई सम्झिनुहुन्छ?
1: हजुर सर्वप्रथम त हजुरलाई अनि टेक्निसियनमा गाउनुहुन्छ उहाँलाई अनि मलाई कुमार गौतम भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई सम्झिँदै बिदा हुन्छु। नमस्ते बाबा।

हजुर, यतिखेरको समयमा कुमार गौतम आउनुभएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। पालो तपाईँको रहनेछ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। र हामीलाई प्रश्न सोध्नु भएको छ टिकटक लाइभमा, है, कुन एफएम हो भनेर सोध्नु भएको छ। कुन एफएम भनिसकेपछि सामुदायिक रेडियो जलजला 96.4 MHz भनेर मैले तपाईँहरूलाई भनिसकेको छु। एफएम हो कि रेडियो हो भन्नुभएको छ, रेडियो भनौ एफएम भनौ होइन एउटै नै हो है, तपाईँहरूले कुरा बुझ्नु पर्यो है। रेडियो भनौ एफएम भनौ होइन एउटै नै हो, त्यसै कारणले गर्दा कुरा बुझेर मात्र प्रश्न गर्नुहोला। र हामीलाई टिकटक लाइभबाट पनि गेस्टमा लिएर लिन मिल्दैन भन्नुभएको छ, ल्याउन त मिल्छ तर तपाईँहरूले गाउनुभएको आवाज अलि दबिएर जान्छ, त्यसै कारणले गर्दा मैले यहाँबाट ल्याउन सकेको छैन। फोन डायल गर्नुहोला, नेपालमा हुनुहुन्छ भने फोन डायल गर्नुहोस्, नेपालमा हुनु हुँदैन, नेपालभन्दा पनि बाहिर हुनुहुन्छ भने चाहिँ तपाईँले वाट्सएप कल गर्नुहोला 97 68 32 31 84 को लाइन भएर वाट्सएप कल गर्नुभयो भने चाहिँ तपाईँले हामीलाई फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्न सक्छौँ है। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। अब भने म यही गीतलाई नै माथि उठाउँछु, त्यसपछि साथी आउनुभयो भने हामी साथीसँग कुराकानी गर्नेछौँ। अब भने हामी गीत माथि राख्छौँ भन्दा पनि साथी आउनु भएको रहेछ होइन, उहाँलाई पनि स्वागत गरिहाल्छु। कहाँबाट को हुनुहुन्छ? नमस्कार हजुर। नमस्ते, कुन्ठाबाट को बोल्नु भयो? लाउड स्पिकर अफ गर्नु होला। तपाईँको आवाज आएन, क्यार क्यार गरिराखेको छ, हेर्नुहोस्। तपाईँको नाम पनि बुझिएन, तपाईँको कुरा पनि बुझिएन, लौ गाह्रो भयो, क्या गरौँ त अब। अर्को मोबाइलमा सिम राखेर फोन डायल गर्नुहोस् है, उहाँसँग हामी कुराकानी गर्न सकेनौँ किनभने उहाँको नेटवर्कमा समस्या या मोबाइलमा समस्या, जहाँसम्म लाग्छ मलाई मोबाइलमा नै समस्या हो जस्तो लाग्यो होइन, किनभने मोबाइल एकदमै पनि पानी कराइराख्या जस्तो कराइराख्या छ होइन। 97 45 99 36 20 लाइन भएर सहभागिता जनाउनु होला है। अब भने म गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

0: हजुर, यो गीत पछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। ए भुफु माया गीत राखिसकेको छु। अब भने म पहिला योभन्दा अगाडि नभएर सबैभन्दा पहिला म 97, 68, 32, 31 नभएर 97, 45, 89, 36, 20 को लाइनमा साथी आउनु भएको छ, साथीलाई भित्र्याउँछु। त्यसपछि हामी वाट्सएपमा आउनुभएका साथीलाई भित्र्याउँछौ। यतिखेरको समयमा साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्ते,
0: कुन्ठाबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम।
1: म दिजङ छापुरी कतारबाट बोल्दैछु।
0: कतारबाट नाम के भन्नुभयो?
1: बिगजङ शाह ठकुरी।
0: बिगजङ थापा छेत्री
1: होइन, बिगजङ शाह ठकुरी।
0: बिगजङ शाह ठकुरी,
1: यस, बिगजङ शाह ठकुरी।
0: बिगजङ शाह ठकुरी,
1: दीप बत्तीको दीप हुन्छ नि सानो दीप,
0: त्यही त दीप, दीप नै त भनिरहेको छु मैले पनि, दीप जङ्ग हो नि। शाह ठकुरी होइन? अनि के छ हाल खबर ठकुरीको?
1: एकदम सब ठिक छ, यहाँहरूको सुनाउनुहोस्।
0: मेरो पनि ठिक छ। अनि कटारबाट भन्नुभयो?
1: एकदमै, कतारको तातो गर्मी गरेर
0: पाउनुहुँदैछ। ओ माई गड, अनि कतारबाट हो भने त तपाईँले वाट्सएप कल गर्नु पर्थ्यो नि त, तपाईँको धेरै पैसा काट्छ होला त्यहाँबाट त, होइन?
1: होइन, मेरो नेपाल कलको प्याकेज हुन्छ, मेरो नेपालमा जनरली चाहिँ इन्टरनेसनल कल मैले कल नै गर्छु, वाट्सएप कल गर्छु।
0: ए त्यसो भए त ठिकै रहेछ। ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, अनि खाजा नास्ता खानु भयो कि भएन?
1: यहाँ ब्रेकफास्ट टाइम हो।
0: के भन्नुभयो, आवाज सुन्न गाह्रो भयो?
1: ब्रेकफास्टको टाइम छ, ब्रेकफास्ट दिनेछु।
0: अनि कार्यक्रममा आउनु भएको छ, कार्यक्रमको बारेमा जानकारी छ कि छैन हाम्रो दीपजङजीलाई?
1: एकदमै जानकारी छैन, मैले भर्खर मात्र मेरो साथीबाट यो नम्बर पाएँ र कार्यक्रमको फर्मको बारेमा केही जानकारी दिनुहुन्छ कि?
0: कार्यक्रमको बारेमा जानकारी लिएर मात्र फोन डायल गर्नु पर्थ्यो नि त हजुरले पनि, अब साथीले नम्बर दियो भन्दैमा होइन, साथीलाई सोध्नु पर्थ्यो के गर्नुपर्छ भनेर त साथीलाई सोध्नु पर्थ्यो नि त। आज आधुनिक गीत हो है?
1: ओके,
0: आधुनिक गीत गाउनु पर्छ, सुरु गर्नुहोस्। ओहो, गीतै गाउन आउँदैन भने त यस्तो प्रोग्रामको बारेमा नबुझिकन फोन डायल नगरिदिनु होला, आगामी दिनमा बुझेर आउनु होला। अहिलेको लागि बिदा गर्छु, नमस्कार।
1: नमस्ते।
0: यतिखेरको समयमा कतारबाट साथी आउनुभएको थियो, उहाँले नबुझिकन साथी नम्बर दिने मान्छे को हुनुहुन्छ है, टिकटक लाइभबाट हेर्दै हुनुहुन्छ कि फेसबुक लाइभबाट हेर्दै हुनुहुन्छ तपाईँले भने सुन्दै हुनुहुन्छ भने चाहिँ म तपाईँलाई आग्रह गर्छु कि तपाईँले साथीलाई नम्बर दिनुभन्दा अगाडि आजको बारेमा के गर्नुपर्छ कस्तो गर्नुपर्छ भन्ने कुरा जानकारी दिनुहोस्। र यतिखेरको समयमा वाट्सएप कलमा साथी आउनु भएको छ, कहाँबाट को हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर। दर्शन नमस्ते, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ? शिला केसी कुण्ठाबाट भन्नुभयो? कुन गाउँपालिका दुईबाट भन्नुभयो? सल्यान, नेपालको सल्यान भन्न खोज्नुभयो? अनि हाल युएबाट? अनि के छ खाजा नास्ता खानुभयो कि भएन? मैले क्वेसन के सोधिरहेको छु, तपाईँले के को प्रश्न, कुन प्रश्नको जवाब दिनुहुन्छ, खाजा नास्ता खानुभयो कि भएन भन्न खोजेको है। अनि आज सहभागी जनाउनु भएको छ, के गर्नुपर्छ जानकारी छ? जानकारी छ भने ल सुरु गर्नुहोस् है।

0: नाम मैं संग नाता जुड़े फल बिनामा बलगरे रत मनयता मुड़फन बिनामा माया कर छौथा सा मलाई छोड़फन बिनामा माया कर छौथा सा मलाई छोड़फन बिनामा ते
1: बल गरेर छोड भन्दिनँ भन्दै भन्दै हुनुहुन्थ्यो, तर मैले गीतै गाउन आउँदैन मलाई, फेरि गाउनु गाह्रो पो छ त होइन।

0: उसको पारी हुनुहुन्छ ग्यारे मेरो मम्मी अनि प्यारो जाने भाइलाई एकदम मनमुटु घरिक माया भन्न चाहन्छु र मलाई सिलाकेसी भनेर चिनी नचिनी सम्पूर्ण साथीहरूलाई एकदम मनमुटुदेखि सम्झिरहेको छु, कसैलाई पनि बिर्सेको छैन भन्न चाहन्छु र यति बेला आएको समयमा जलजला एफएम सुनेर बस्नु भएको सम्पूर्ण देश विदेशमा रहनुहुने जलजला एफएमलाई माया गर्नुहुने सम्पूर्ण साथीहरूलाई एकदम मिठो माया प्लस मिठो सम्झना भन्दैछु। चिचुक्यारे नमस्ते बाबा।
1: नमस्ते। तिखेरको समयमा साथी आउनु भएको थियो है, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। पालो तपाईँको रहनेल छ 97 45 96 36 20 को लाइन भएर साथी आउनु भएको छ भन्दै थिए, आउनु भएको छैन, फोन डायल गर्नुहोला 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ है आजको बसाइमा। 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। अब भने फेरि पनि म अर्को गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

हजुर, नेगेटिभ तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। हामीलाई टिकटक लाइभमा धेरैजना साथीहरूले प्राविधिकमा त कोही देख्दैन त भनेर प्रश्न गर्नुभएको छ। प्राविधिक पनि माफी गर्दैछु र बोल्ने पनि माफी हो ल, माफी गर्छु होइन, केही कारणवश भन्न पनि सकिँदैन होइन, म आफै नै गर्छु होइन, मेरै पालो भएको कारणले गर्दा म आफै प्राविधिक, म आफै नै बोल्ने काम गरिरहेछु है, प्रस्तुता पनि आफै, प्राविधिक पनि आफै है। 97 42 96 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। आजको बसाइमा सहभागी जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ र आधुनिक गीत पनि गाउन सक्नुहुन्छ है। आजको बसाइमा आधुनिक गीत गाउने हो, आधुनिक गीत गाउनको लागि सहभागिता जनाउन सक्नुहुन्छ भन्दै अब फेरि पनि म अर्को गीत राख्छु। साथी आउनु भएको छैन, साथी आउनु भयो भने हामी कुराकानी गर्छौँ है, गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

हजुर, यो गीतमा चाहिँ तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। केटाहरूलाई यस्तै खाले मनपर्ने रहेछ यो गीतपछि सबैजनालाई फेरि पनि स्वागत गर्छु। यतिखेरको समयमा सुन्दै हुनुहुन्छ समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा jaljalapress.com। हाम्रो पात्र नेपाली पात्र जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुना कन्देरामा पनि सुन्न सक्नुहुनेछ र हामीलाई फेसबुक लाइभमा पनि सुन्दै हुनुहुन्छ। रेडियो जलजला एफएम 96.4 मेगाहर्जको आफ्नै अफिसियल पेज छ, त्यहाँबाट पनि तपाईँले सुनिराख्नु भएको छ र सुन्न सक्नुहुनेछ। हामीलाई टिकटक लाइभमा पनि सुन्न सक्नुहुनेछ, प्रिया डट टेजेन र सर्च गर्नुभयो भने त्यहाँबाट हामीलाई भेटाउन सक्नुहुनेछ। 97 43 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। साथी आउनु भएको छैन, गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

भन्दै थियो ग्यारेज गीतले होइन, तल्लो बाटो हुँदै आए अमेरिकाबाट भन्ने गीत तपाईँको माझमा प्रस्तुत गरिसकेको छु। अब हामी कार्यक्रमको अन्तिम अन्तिम आइसकेका छौँ। एकजना आउनुभयो भने भित्र छ, आउनु भएन भने यहाँ बाटै हामी पनि छुटिएर जानुपर्ने हुन्छ। होइन 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्ने छौ। 97 45 99 36 20 को लाइन भएर साथी आउनु भएन अब भने यहाँ बाटोमा पनि छुटिएर जानुपर्ने हुन्छ। 53 मिनट गइसकेको छ 2 बजेर। यतिन्जेलसम्म कार्यक्रम सुन्ने, सुन्न प्रयास गर्ने, सहभागी जनाउने, सहभागिता जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र इन्टरनेट अनलाइनमा सुनिदिनुभयो, फेसबुक लाइभमा सुनिदिनुभयो, तपाईँले कमेन्ट गर्नुभयो, तपाईँको कमेन्ट यहाँबाट वाचन हुन सकेन, भोलिको दिनमा अवश्य पनि वाचन हुनेछ। र हामीलाई टिकटक लाइभमा सुनिदिनुभयो र सुनेर हामीलाई देशभन्दा बाहिरबाट पनि फोन डायल गरिदिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँले केही सल्लाह सुझाव प्रतिक्रियाको लागि 97 68 32 81 84 को लाइन भएर दिन सक्नुहुनेछ भन्दै आजको लागि कार्यक्रम सञ्चालिका प्रिय मगर छुटिन्छु। भोलि यही समयमा आउने नै छु। नमस्कार।

0: अलि कवर बिग्रेछ नि सोचिसके
1: सुख दुःख यतै गरे भइहाल्छ नि
0: मेरो त सपना ठुलो छ म त जान्छु नि
2: बिरेस्ताने थुप्रै उपायहरू छन् तर

0: जस जसलाई ट्राई चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आज पनि राष्ट्रिय सभाको बैठक अवरूद्ध। विवादित अभिव्यक्तिमा सरकारको ढाकछोप।
0: जेएनजी आन्दोलनमा सुरक्षाकर्मीको भूमिका अध्ययन गर्न गठित समितिको म्याद 45 दिन थप। भूमि समस्या समाधान समितिको अध्यक्षमा बास्तोला नियुक्त।
1: सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता। बहुमत प्रदेश सभा सदस्य विपक्षमा।
0: भारत र अमेरिका व्यापार सम्झौताको अन्तिम चरणमा द्विपक्षीय व्यापारलाई 50,000 करोड़ डलर पुर्याउने लक्ष्य।
1: र नेपाली खेलाड़ी गुलशन र इशान ईयू टी20 खेल्न बेल्जियम प्रस्थान।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क। समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर दोस्रो दिन पनि विपक्षी दलका सांसदले राष्ट्रिय सभाको बैठक अवरूद्ध पारेका छन्। आज राष्ट्रिय सभाको बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदले आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। सबै सांसदले उभिएर विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो। उहाँले प्रतिनिधि सभामा बोलेको विषय भएकाले बैठक सञ्चालनका लागि सहयोग गर्न सांसदहरूलाई पटक पटक आग्रह गर्नुभएको थियो। तर राष्ट्रिय सभाका सांसदले प्रधानमन्त्री शाहले आफ्नो भनाई फिर्ता लिएर माफी नमाग्दासम्म विरोध जारी रहने जनाएका थिए। उनीहरूले विरोध जारी राखेपछि राष्ट्रिय सभाका अध्यक्ष दाहालले बैठक स्थगित गर्नुभएको हो। राष्ट्रिय सभाको अर्को बैठक भोलि मध्याह 12:15 बस्नेछ। यसअघि हिजो पनि राष्ट्रिय सभाको बैठक स्थगित भएको थियो। यता सरकार भने प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिको बचाउमा उत्रिएको छ। प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना र विरोध भइरहेका बेला सरकार कमजोरी स्वीकार्नुको साटो बचाउमा उत्रिएको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको रहेछ भनेर नभनेको दावी गर्नुभएको छ।
3: अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। प्रधानमन्त्रीज्यू पनि अचम्ममा पर्नु भएको भनेर त्यो हिसाबले उहाँले सदनमा अस्ति भन्नुभएको।
0: प्रतिनिधि सभाका सांसदका प्रश्नको जवाफ दिने क्रममा भारतले नेपालको भूमि मात्रै नभई नेपालले पनि भारतको भूमि मिचेको कुरा आफू प्रधानमन्त्री भएपछि थाहा पाएको प्रधानमन्त्रीले बताउनु भएको थियो।
1: यस्तै निर्धारित समयभन्दा 2 घण्टा ढिलो हुँदासम्म प्रतिनिधि सभाको बैठक शुरू हुन सकेको छैन। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति नसच्याएसम्म सदन चल्न नदिने अडान कायमी राखेका छन्। विपक्षीको अडानकै कारणले दिउँसो 1 बजेका लागि बोलाइएको बैठक अझै शुरू हुन सकेको छैन। प्रतिपक्षले आजको बैठकमा पनि विरोधको तयारी गरेका छन्। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बैठक सञ्चालनका विषयमा सभामुख डोल प्रसाद अर्यालले दलहरूसँग छलफल गरिरहेको बताउनुभयो।
0: सरकारले भदौ 23 र 24 गतिको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्न समितिको म्याद थप गरेको छ। प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिश गर्न गठित उक्त अध्ययन समितिको कार्यावधि 45 दिनका लागि थप गरिएको सरकारका प्रवक्ता एवं शिक्षा

0: 2324 गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिश गर्न गठित अध्ययन समितिको कार्यावधि 45 दिनले थप गर्ने आजको मुख्य निर्णय।
1: सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा सशस्त्र प्रहरी नायब निरीक्षक अञ्जनी कुमार पोखरेललाई बढ़ुवा गर्ने निर्णय पनि आजको मन्त्री परिषद बैठकले गरेको छ। यस्तै सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम युनिपबाट ओजोन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षासँग जोड़िएको यो महत्वपूर्ण सम्झौतालाई अघि बढ़ाउने निर्णय गरेको हो। यसै गरी सरकारले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा काशीका बलभद्र बास्तोलालाई नियुक्त गरेको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमालाई लिएर संसदमा दिएको विवादित अभिव्यक्ति प्रति नेपाल बार एसोसिएशनले आपत्ति जनाएको छ। बारले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैर जिम्मेवार, हलुका टिप्पणी र राष्ट्रिय स्वाभिमानमाथिको कुठाराघात भनेको छ। प्रधानमन्त्रीको विवादित भनाईले नेपालको स्थापित अडान र अन्तर्राष्ट्रिय मंचमा गरिने कूटनीतिक दावीलाई गम्भीर रूपमा कमजोर बनाएको बारको निष्कर्ष छ। विज्ञप्तिमा खेती कमाई वा नदीको धार परिवर्तनका कारण हुने प्राविधिक क्रस होल्डिङलाई राज्य स्तरबाट हुने रणनीतिक भूमि अतिक्रमणसँग तुलना गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीको कूटनीतिक ज्ञानमाथि समेत प्रश्न उठाएको छ। आगामी दिनमा सरकारलाई राष्ट्रिय हित र भौगोलिक अखण्डताका विषयमा स्पष्ट र जिम्मेवार ढंगले प्रस्तुत हुन बारले ध्यानाकर्षण समेत गराएको छ।
1: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह विरूद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ। शाहकै दल नेपाली कंग्रेसका बहुमत सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। प्रदेशमा नेपाली कंग्रेसका 18 सांसद रहेका छन्। तीमध्ये प्रकाश देउवा लामो समयदेखि अमेरिकामा हुनुहुन्छ। नेपालमा रहेका 17 सांसद मध्ये बहुमत सदस्यहरूले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेको कंग्रेस सांसद देवान सिंह विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार 9 सांसद ले संसदीय दलमा दलका नेता विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। कंग्रेसकै केही सांसदहरूले मुख्यमन्त्रीको राजीनामा माग्दै आएका थिए। मुख्यमन्त्रीले बहुमत सदस्यहरूको समर्थन नरहे पद छाड्ने बताउनु भएको थियो। त्यसपछि मुख्यमन्त्री विरूद्ध हस्ताक्षर संकलन शुरू भएको हो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको
4: मार्बलका सिपी हिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगेट ब्रान्ड, साथै मार्बलका युपीभीसी प्रडक्टहरू लिड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको।

0: बाको एक मात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन
2: यो हो महासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी काठमाडौँलाई मनोनयन गरेको छ। राष्ट्रपाको आज बसेको सचिवालय बैठकले काठमाडौँ टोखाका केसीलाई केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनित गरेको राष्ट्रपा प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। राष्ट्रपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले केसीले पार्टीको विधान नीति र सिद्धान्त तथा आयोगको नियमावली र कार्यविधि बमोजिम आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नुभयो।
3: नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङडेम्बेले कंग्रेसले छाया मन्त्री परिषद गठन नगरेको बताउनु भएको छ। कंग्रेस संसदीय दलको विधान अनुसार 18 मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको विषयलाई छाया सरकार वा

0: छाया मन्त्री परिषद भन्न नमिल्ने उहाँको भनाइ छ। कंग्रेसले छाया सरकार बनाएका समाचार सार्वजनिक भएपछि आङदेम्बेले विगतमा नेपाली राजनीतिमा छाया सरकार भन्ने शब्दावली प्रयोग हुने गरेको भए पनि अहिले कंग्रेसले त्यस्तो संरचना नबनाएको प्रश्न पार्नु भएको हो। विगतमा नेकपाको सरकार भएका बेला कंग्रेसले छाया सरकार बनाएको थियो।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारत र अमेरिका पहिलो चरणको द्विपक्षीय व्यापार सम्झौताको अन्तिम चरणमा पुगेका छन्। भारतीय वाणिज्य मन्त्री पीयूष गोयलले सम्झौता सम्बन्धी करिब 79% काम पूरा भइसकेको बताउनु भएको छ। दक्षिण तथा मध्य एशियाका लागि सहायक अमेरिकी व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधि मण्डल आज नयाँ दिल्ली पुगेपछि 3 दिने औपचारिक वार्ता शुरू भएको हो। दुवै देशले यस वार्तालाई व्यापारिक सम्बन्धलाई नयाँ चरणमा पुर्याउने महत्वपूर्ण प्रयासका रूपमा लिएका छन्। हिजो नयाँ दिल्लीमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री गोयलले अधिकांश विवादित विषय समाधान भइसकेको र अब केही प्राविधिक तथा कानूनी विषयमा मात्रै छलफल बाँकी रहेको बताउनु भएको थियो। भारत र अमेरिका यसअघि फागुनमा प्रारम्भिक व्यापार समझदारीमा पुगेका थिए, तर अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका केही कर सम्बन्धी निर्णय खारेज गरेपछि वार्ता केही समय सुस्त बनेको थियो। वाशिङटन र नयाँ दिल्लीले सन् 2030 द्विपक्षीय व्यापारलाई 50,000 करोड़ अमेरिकी डलरसम्म पुर्याउने लक्ष्य राखेका छन्।
0: अब खेल समाचार। आगामी शनिबारदेखि बेल्जियममा शुरू हुने ईयू T20 को पहिलो संस्करण खेल्न नेपाली राष्ट्रिय टोलीका खेलाड़ी गोलसन झा र ईशान पाण्डे त्यसतर्फ प्रस्थान गरेका छन्। नेपाल क्रिकेट संघ क्यानको अनुमतिमा गोलसन र ईशान त्यसतर्फ गएका हुन्। यी दुवै खेलाड़ी यस प्रतियोगितामा जेबी ब्रुगेस टोलीबाट आबद्ध छन्। हाल नेपाली राष्ट्रिय टोली सिंगापुरमा जारी एसियन गेम्स छनौट प्रतियोगिता खेलिरहेकाले अन्य खेलाड़ीहरू पनि यो लीगमा सहभागी हुन पाएका छैनन्। क्यानले यसपटक गुलसन र ईशानलाई मात्र अनुमति दिएका कारण दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख र लोकेश पम भने जान पाएका छैनन्। अर्कोतर्फ भारतको उत्तराखण्डमा जारी उत्तराखण्ड गोल्ड कपमा व्यस्त रहेका नेपाल एका कप्तान अनिल कुमार शाह र ललित राजवंशी भने अब बेल्जियम प्रस्थान गर्नेछन्। नेपाल पहिलो दुईवटा खेलमा पराजित हुँदै प्रतियोगिताको दोस्रो चरणमा पुग्न असफल भइसकेको हुँदा अनिल र ललित भने बेल्जियम जान पाउनेछन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आज पनि राष्ट्रिय सभाको बैठक अवरूद्ध। विवादित अभिव्यक्तिमा सरकारको ढाकछोप।
0: जेएनजी आन्दोलनमा सुरक्षाकर्मीको भूमिका अध्ययन गर्न गठित समितिको म्याद 45 दिन थप। भूमि समस्या समाधान समितिको अध्यक्षमा बास्तोला नियुक्त।
1: सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता। बहुमत प्रदेशसभा सदस्य विपक्षमा।
0: भारत अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा। द्विपक्षीय व्यापारलाई 50,000 करोड़ डलर पुर्याउने लक्ष्य।
1: र नेपाली खेलाड़ी गुलसन र ईशान ईयू T20 खेल्न बेल्जियम प्रस्थान।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: बाजे के भयो किन जलाना हात
1: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमासीको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3318 9095 14 6 52
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

0: सुनसरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पठिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
3: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिध सुलितुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
8: सम्पर्क नम्बर 9867067467।

0: 4-12
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोडा हिटाङ।
2: मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन।
0: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने। जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
3: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
3: ए के के न ठुलै समस्या होला भनेको त, जाबु यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
3: B&B डेन्टल क्लिनिक, घोराही 15।
4: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका हेर्ने मस्त र जरुरी सूचना। झुङ बेला खिम्रिदे, गरम ओबुरी जेउ बेला सुनो, फुरी कता ओचुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए। आए दिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खुम्नाले वातावरण मिलेने लगेता असर किर्ने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज पानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन, नाखा नामे ल भे लागिने सज जिनी किनी लापरवाही सुन, चासो खेलगेमा दुख को मेला दिनाथे जन धने झेप्पा छेपी ताउ खोकाई
5: वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने च अनुगमन दिने व्यवस्था
4: चौसर्गीमेला खोले ल चाउसी खोलिए होलिदे गाईजु अब मैले बनाए गेमेल गेजन नीतिमा लागे औलेम लगे लागे
5: वन जङ्गल जुडिसियो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिर्ने मे चाउसो सहिदेखि खेले
4: वन जङ्गल मेलाकी गेमाइए मेला
5: वडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए।
4: अनुरोध, सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रधान रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070.
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
6: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोका झिक्ने कार्य नगरौं।
7: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौं।
7: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
6: वन क्षेत्रमा खुल्ला चरीचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
7: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
6: वन जंगल संरक्षण गरी असल नागरिक बनौं। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
7: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
7: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
6: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
7: के यस विपत्तिको कुनै समाधान छैन त?
6: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
7: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौं।
3: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
8: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कति रोगहरू चाहियो नि।
9: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
8: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
9: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
10: होइन, रात दिन खोज खोज के को झगडा हो यो?
9: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
10: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
8: यस्तै घर हो हामीलाई चाहिएको।
9: ओहो, साँच्चै यस्तो घर पाइन्छ र? भन्या सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
10: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
11: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
12: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
13: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
14: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
13: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
14: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
13: बाथोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
14: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
13: सेतो पानी बग्ने, एउनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
14: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दान
13: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई दान।
14: सम्पर्क मोबाइल 98578211105,
13: 98479802,
14: 98095826005
13: र 98103940।
15: खै जन्मदाता दिनुहोस् त।
16: जन्मदाता गरेको छैन नि म्याडम।
15: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
16: मलाई त थाहा नै थिएन म्याडम।
15: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
16: पहिला कसैले भनेन
17: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
18: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
17: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
18: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब खोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा कुची र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
3: डाक्टर कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डनिकोट पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
3: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यातिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: कमतौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत पग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिरचिरापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
2: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
4: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
5: होइन, के भाछ र तपाईँलाई
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?

0: लो के गर्ने होला अब
1: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्न बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
2: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुर्थोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 7 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टेक्नाउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। अब म सरसर्ती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झेलेनी 104.7 मेगाहर्ज बिजबार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 मेगाहर्ज र रेडियो निर्सिमा 107.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिलाचारी, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्राभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो मोती 88.4 मेगाहर्ज छापसंगजाबाट कृष्ण बस्याल, सामुदायिक रेडियो मुक्ति 95.5 मेगाहर्ज बुटवलबाट सरु मरासिनीले साथ दिइरहनु भएको छ। यसै क्रममा सामुदायिक रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट गुडिया भरले साथ दिइरहनु भएको छ। सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट मीना गुरूङ, दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश डाई, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज गोलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो भोटेउडा 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 मेगाहर्ज

यो मौराखा 106.5 मेगाहर्ज रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो लाली गुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङको साथ मिलिराखेको छ। रेडियो खबर बालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गराज बस्नेता काँसले साथ दिइरहनु भएको छ। रेडियो मेनस्याम 103.4 मेगाहर्ज तेराथुमबाट यति बेला शारदा बासकोटाले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। हामीलाई यति बेला विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। यो कुरा म तपाईँलाई जानकारी गराए। यसै क्रममा हामीलाई यति बेला रेडियो झन्कार 97.5 मेगाहर्जबाट आज कार्यक्रम प्रसारण भएको छैन। आज अनुजीले केही दिनसम्म कार्यक्रम प्रसारण हुन नसक्ने र प्रसारण हुने दिन हामी तपाईँलाई जानकारी गराउँछौ भनेर हामीलाई जानकारी दिनुभएको छ। बेलुका एफएम 103.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो मनसरोवर 92.1 मेगाहर्ज बाट हुम्लाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, जहाँबाट हामीलाई धन बहादुर भण्डारीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो भरोसा 104.9 मेगाहर्ज दाङ घोराईबाट नबिना सुनारले साथ दिइरहनु भएको छ। रेडियो प्रभु 102.6 मेगाहर्ज जलहारी कञ्चनपुरबाट हामीलाई साथ मिलिराखेको छ। आरजे राज छेत्रीको भने रेडियो सौगात 103.6 मेगाहर्ज बैठरीबाट अजय विक परिवर्तनले साथ दिइरहनु भएको छ। रेडियो मुर्की चुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढाले साथ दिइरहनु भएको छ। रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला कार्यक्रम लोकसारथी सँगै छौं र कार्यक्रम लोकसारथीको आज हामी मंगलबारी बसाईमा छौं। मंगलबारी बसाईमा रहेर के गर्छौ कसो गर्छौ तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाई भनेको प्रश्न उत्तरको बसाई हो र प्रश्न उत्तरको बसाईका लागि तपाईँले हामीलाई फोन गर्नुहोला। 98 68 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। 98 68 39 40 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो नम्बर तपाईँका लागि खुला गरेका छौं। आउनुहोस् त्यो त भयो कार्यक्रमको बारेमा जानकारी। आज हामी प्रश्न उत्तरको रमाइलो खेल खेल्नेछौ। 1 देखि 8 नम्बरसम्मका प्रश्नहरू छन्। ती प्रश्नहरूको जवाब तपाईँले हामीलाई दिनुपर्ने हुन्छ। 98 68 39 40 को नम्बरमा फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँकोमा आजमा हामी फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौं।

0: यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। आज एकदेखि आफ्ना वर्षसम्मका प्रश्नहरू छन् र ती प्रश्नहरूको जवाब तपाईँको लागि हामी खोज्नेछौ तपाईँहरूबाट। एकदेखि आफ्ना वर्षसम्मका प्रश्नहरू छन्, गीत सुनाएर तपाईँहरूलाई हामी प्रश्नको जवाब खोज्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए यति बेला साथी हुनुहुन्छ, पहिलो साथी नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तर उहाँसँग कुराकानी गर्न सकेन, अलिक ब्याकग्राउन्ड टोन अलिक कम गर्नुहोला, फटाफट फोन डायल गर्नुहोला। 9868309040 नम्बर तपाईँको लागि खुल्ला गरेका छौं, फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए 9868309040 नम्बर तपाईँको लागि खुला गरेका छौ। एकदेखि आठ नम्बरसम्मका प्रश्नहरू छन्, ती प्रश्नहरूको जवाब हामी खोज्ने प्रयास गर्नेछौ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर। नमस्कार हजुर। हेलो, टेलिफोन सम्पर्कमा साथी आउनु भएको छ तर उहाँको ध्यान टेलिफोनतिर हो कि कता कतातिर हो, होइन? तपाई कार्यक्रममा फोन गर्दै हुनुहुन्छ भने तपाईँको ध्यान टेलिफोनतिर केन्द्रित हुनुपर्छ। यो क्रममा तपाईँलाई जानकारी गराए र 9868309040 फोन डायल गर्नुहोला। यति बेला अर्को साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँको फोन डिस्कनेक्ट भएको छ। 9868309040 अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर। हेलो, यो कुन नम्बरबाट आइरहेछ त्यो नम्बर मलाई पठाउनु होला है, एउटै नम्बर हो भने नम्बर पठाउनु होला, फरक नम्बर हो भने आवाजमा के भएको हेर्नु होला। कतिपय यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो? कहाँदेखि को बोल्नुभयो? यो उहाँको आवाजमा डिस्टर्ब आयो, उहाँको कल हामी लिन सक्दैनौ। तपाईँले फोन गर्दै गर्दाखेरि किन लाउड स्पिकर गरेर बोल्नुहुन्छ कि? मैले कुरा न मलाई चित्त नबुझेको कुरा, तपाईँले लाउड स्पिकर किन गरिदिनुहुन्छ? हाम्रो आवाज हामीतिर आउँछ, अब हामी तपाईँसँग बोल्ने कि हामीले हामीसँगै बोल्ने, होइन? त्यो कारणले गर्दाखेरि लाउड स्पिकर नगरिदिनुहोस् न। अनि फोन गरिसकेपछि तपाईँको ध्यान रेडियोतिर हुनु भएन कि, टेलिफोनतिर हुनु पर्यो नि, होइन? तपाईँले फोन डायल गरिसकेपछि। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्नुभयो त्यहाँबाट? राजेन्द्र सहयात्री बोल्दै हुनुहुन्छ पास्तरबाट। के छ हालखबर राजेन्द्रजी? अलि टाठो आवाजमा बोल्नु पर्यो है, के छ हालखबर? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। कति नम्बरको प्रश्न राखौँ तपाईँलाई मैले? आठ नम्बरको हुन्छ तपाईँको लागि। प्रश्न नम्बर आठ यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर आठ।

0: ल भन्नुहोस् त्यो गीतको गायकको नाम के हो?
1: मैले अलिक कन्फ्युज कन्फ्युज भयो, पशुपति शर्मा भने ल मैले।
0: पशुपति शर्मा कतिको ढुक्क हुनुहुन्छ?
1: ढुक्क त छैन, त्यही पनि हामीले
0: ल हामी चेक गर्छौँ, हेरौँ पशुपति शर्मा मिल्छ कि मिल्दैन। तपाईँले दिनुभएको जवाफ मिलेन है, हुन्छ अहिलेको लागि तपाईँलाई विदा गर्छौँ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। यति बेला अर्को साथी, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? नमस्ते भन्नु, यो नम्बर पठाउनुहोस् त, यो अलि भएन, यो नम्बर वाचन नगरी भएन। नमस्ते भन्नुहुन्छ अनि फेरि केटीकेटी पाएर फोन काट्नुहुन्छ, आफै फोन काटिएको र साथीहरूले काटेको हामीलाई थाहा हुन्छ है। यो नम्बर पठाउनुहोला, यस्तो यो अलिकति यो रेडियो हो, रेडियोमा फोन गरिसकेपछि अलिकति मर्यादामा बस्नुपर्छ, अलिकति भनौँ न कहाँ फोन गर्दैछु भन्ने कुरा थाहा हुनुपर्छ। यस्तो साथीहरूको नम्बर त वाचन गर्नै पर्छ, अझ भएन भने टेलिकममा सम्पर्क गरेर विवरण समेत खुलाइदिने हो भने बल्ल साथीहरूले अहो यो ठाउँमा यस्तो गर्नु नगर्नु हुँदो रहेछ भन्ने कुरा बल्ल थाहा पाउनुहुन्छ होइन। यो धेरै भइसक्यो, यस्ता कुराहरू यस्ता प्रवृत्तिहरू धेरै भइसक्यो होइन। नेटवर्क नभएर काटिनु र आफै काटिनुमा फरक कुरा हो र नमस्ते भन्दा बटन च्यापेर फोन काट्नुमा अलिकति फरक कुरा हो है। त्यो कारणले गर्दाखेरि प्रियाजी नम्बर पठाउनुहोला, म एकैछिनपछि वाचन गर्नेछु त्यो नम्बर। र यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? सीता भण्डारी तेह्रथुमबाट। के छ तेह्रथुमतिरको हालखबर सीताजी? रेडियो भन्दा थोरै टाढा गइदिनुहोस्, अलि अलि चर्को आवाजमा बोलिदिनुहोस्, तपाईँको आवाज मधुरो आयो, लाउड स्पिकर गर्नु भएको छ भने बन्द गर्नु ल। एयरफोन लगाउनु भएको छ भने निकालिदिनुहोस् है, ल ठिक छ। कार्यक्रममा आउनु भएको छ, प्रश्न सुन्नु भएको छ कि छैन? ल जब म प्रश्न राख्छु, ध्यान दिएर सुन्नुहोस् ल।

0: हातैका पाउजाले यो गीतको गायकको नाम के हो?
1: राजु
0: परियार। कतिको ढुकाउनुहुन्छ? ल हामी चेक गर्छौ, हेरौ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन, विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँको नाम हो सीता भण्डारी, तेह्रथुमबाट फोन गर्नु भएको थियो र यति बेला के छ साथी हुनुहुन्छ? हुनुहुन्छ। नमस्कार हजुर।
2: नमस्ते।
0: को बोल्नुभयो? कहाँबाट?
2: म कटारी उदयपुरबाट, प्रतिमा कार्की।
0: प्रतिमा कार्की, के छ प्रतिमाजी खबर तपाईँको? अनि यति बेला के गर्दै हुनुहुन्छ? यति बेला के गर्दै हुनुहुन्छ भनेको यतातिर ध्यान दिनुहोस्, बसी बसाऊ हो। ल प्रश्न सुन्नु भएको छ कि छैन? प्रश्न सुन्नु भएको छ कि छैन? ल जवाब के हो भन्नुहोस् त? जवाब के हो भन्नुहोस् त?
2: प्रश्न सुनेको छु।
0: यो फोन हामी लिन सक्दैनौ, हामी कतिचोटि भन्ने के तपाईँहरूलाई, फोनमा फोन गरिसकेपछि रेडियो सुन्ने होइन नि, फोनमा ध्यान दिने हो, टेलिफोनमा ध्यान दिने हो भनेर। तर अह मान्ने भएको तपाईँहरूले। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
3: नमस्कार हजुर। नमस्कार।
0: को बोल्नुभयो? कहाँबाट?
3: तेह्रथुमबाट शेरबहादुर लिम्बू। हजुर,
0: शेरबहादुर लिम्बू, के छ शेरबहादुरजी खबर तपाईँको?
3: एकदम ठिक छ हजुर, यतातिर एकदम ठिक छ, गर्मी गर्मी छ, पानी परेको छैन, त्यस्तै छ, अरू त सब ठिकै छ।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज प्रश्न सुन्नु भएको छ?
3: प्रश्न उत्तर कार्यक्रम हो, अब कोसिस गरिहेर्छु सर।
0: ल जवाब के हो भन्नुहोस् त?
3: योभन्दा अगाडि म सबै सुनिरहेको थिएँ, तर फोन लगाउँदाखेरि सकेको त सुन्न पाइनँ, त फेरि फोनतिर व्यस्त भयो।
0: हातैका पाउजाले गीतको गायकको नाम के हो? हातैका पाउजाले गीतको गायकको नाम के हो? हातैका पाउजाले भन्ने गीतको गायकको नाम के हो? हुन्छ, विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, कसैले पनि मिलाउन सक्नु भने, यति सजिलो यति चर्चित गीत होइन उहाँले। अब म आफैले भनिदिन्छु, शान्तिश्री परियार र कुशल बेलवासीको आवाजलाई अब हामी यहाँबाट स्थान दिन्छौ। हातैका पौजाले यो गीत तपाईँको लागि राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रममा लोकसारथीमा छौं, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा तपाईँ पनि फोन गर्न सक्नुहुन्छ। 9868-6040-40 को नम्बर तपाईँका लागि हामी खुला गरेका छौं। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्कार हजुर, भाइ
0: को बोल्नुभयो, कहाँबाट?
1: म मेन टिमबाट पिताम्बर रोका छु।
0: पिताम्बर रोका कहाँबाट भन्नुभयो? ल, कार्यक्रममा आउनु भएको छ पिताम्बरजी। कार्यक्रम हामीलाई सुन्दै हुनुहुन्छ? ल, जवाब अनि आज कति नम्बरको प्रश्न रोजाइमा पार्नुहुन्छ तपाईँले? पाँच नम्बरको प्रश्न तपाईँको लागि यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर पाँच,

0: यो सनी सारा भन्ने गीत हो। अब प्राविन मित्रले गीतको बोल लाइभ बजाउन भनौँ न टार्गेट गर्नु भएन छ प्रश्न बनाउने बेलामा। सनी सार भन्ने गीतको गायिकाको नाम के हो? एकदमै सुनिएको गीत हो, एकदमै चर्चित गीत हो नि सनी सारा भन्ने गीत।
1: हुन त हो कि तर गायकको नाम सो चाहिँ मिल्न राखेको रहेको जस्तो लाग्यो तर हुने भन्ने किन गर्नै सकिएन।
0: के छ, के भन्नुहुन्छ गायिकाको नाम के भन्नुहुन्छ?
1: अब मिलेना मिलेन हजारको धर्ती भने जस्तो मिल्न राई नै भन्नु पर्ला अहिले। अब
0: मिलिना राई भन्नुहुन्छ होइन?
1: हजुर,
0: साह्रै छैन र पनि अब है ल मेलिना राईलाई हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। तपाईँ दिनुभएको जवाब मिलिना, विदाय गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँलाई हामीले सनी सारा भन्ने गीत राखेका हौ, एकदमै चर्चित गीत, यो पनि एकदमै उबेलामा 2077-78 एकदमै अत्याधिक चलेको गीत हो यो सनी सारा। यति बेला अर्को साथी, नमस्कार हजुर।
2: हजुर नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
2: म धनकुटाबाट राज बान्ता बोल्दैछु, भन्नुपर्छ हजुर।
0: राज बान्ता के छ हालखबर?
2: एकदम ठिक छ हजुर, आराम छ, कुशल छु हजुर, आराम हुन्छ होला?
0: एकदम ठिक ठाक छ। यति बेला के गर्दै हुनुहुन्छ?
2: हजुर अहिले काममै छु, भन्नुपर्छ हजुर, यसो भन्नुपर्छ
0: हजुर। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आजको प्रश्न सुन्नु भएको छ?
2: हजुर हजुर,
0: जवाब के होला?
2: गायक भन्नुपर्ने होइन हजुर,
0: त्यही त गायिकाको नाम के हो?
2: गायिकाको नाम भनेपछि मैले गीतको बोलेको सुन्न पाइनँ हो त्यही पनि।
0: अब तपाईँले ध्यान दिएर रेडियो नै सुन्नुहुन्न अनि कहाँबाट सुन्नुहुन्छ त, कुन रेडियोबाट कार्यक्रम सुन्नुभयो भन्नुहोस् त?
2: अहिले 105.2 मेगाहर्ट्जबाट हजुर।
0: अनि ध्यान दिएर कार्यक्रम सुन्नु पर्यो नि त, हामीले प्रश्न बजाइराखेका हुन्छौँ, एकचोटि फेरि बजाउँछौ, ध्यान दिएर सुन्नुहोस्।
2: हुन्छ हुन्छ हजुर।

0: ल यही मायाले जलायो शनिसारा अर्थात् शनिसार गीतको गायिकाको नाम के हो? शान्तिश्री परियार। कतिको ढुक्का हुनुहुन्छ?
1: शान्तिश्री परियार भन्न चाहन्छु।
0: कतिको ढुक्का हुनुहुन्छ भनेको? ल हामी लग गर्छौ शान्तिश्री परियारमा है त। मिलेना क्यारी उहाँले फोन काटिहाल्नुभयो। मिलेना होइन, यसको सही जवाब तपाईँले भन्नु होला। सजिलो छ कि यो यति बेला यो जुन गायिकाले गाउनु भएको छ त्यो गायिकाले पूर्वेली गीतहरू पनि गाउनु भएको छ, असाध्यै राम्रो गीतहरू गाउनु भएको छ उहाँले। र यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर। हजुर कता हुनुहुन्छ हौ तपाईँ? फोन गरेर कुन दुनियाँमा हराउनुहुन्छ हौ साथीहरू? यस्तो त नगरौँ न हौ, उता पछाडि पछाडि बोल्नुहुन्छ, यता बोलिदिनु न। कुन दुनियाँमा हराउनुको लागि फोन गर्नुहुन्छ हौ तपाईँहरू? 9867340 40 फोन गर्नु होला। अर्को साथी हुनुहुन्छ हुनुहुन्छ साथी। नमस्कार हजुर।
2: नमस्कार दादा।
0: को बोल्नुभयो, कहाँबाट? मुना घिमरे कान्छी। मुनाजी के छ हालखबर?
2: ठिकै छ।
0: के गर्दै हुनुहुन्छ यति बेला?
2: कार्यक्रम सुन्दैछु।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
2: हजुर हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज प्रश्न सुन्नु भएको छ।
2: सुनेको छु शनिसार बोलको गायिकाको नाम भन्न पर्ने होइन र?
0: हो, होला भन्नुहोस्।
2: म चाहिँ पूर्णकला बिसी भन्छु है।
0: पूर्णकला बिसी भन्नुहुन्छ, कतिको ढुक्का हुनुहुन्छ?
2: ढुक्का त ढुक्कै छु, खै मिल्छ कि मिल्दैन?
0: ल हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। ल तपाईँले दिनुभएको जवाब मिलेको छ, अब साथीहरूलाई सम्झिनुहोस्।
2: फर्स्ट अफ अल त हजुरहरू सबैजनाको लागि, मेरो फ्यामिलीको लागि र मेरो सम्पूर्ण साथीहरूको लागि भन्दै छुट्टिन्छु।
0: नमस्ते। अब हामी कुशल बेलवासी र पूर्णकला विशुको आवाजमा रहेको शनिसारा भन्ने गीत तपाईँको लागि राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।
3: हेर्नुहोस् मुखिया बा,

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौं। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा 9868309440 फोन गर्नुहोला, प्रश्न उत्तरको रमाइलो खेल खेलिराखेका छौं। र यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: हेलो हजुर, नमस्कार।
0: नमस्कार, के बोल्नुभयो, कहाँबाट?
1: म 13 पुल खेदादेखि दिलु कार्की लजालु।
0: दिलु के भन्नुभयो?
1: दिलु कार्की लजालु।
0: दिलु कार्की लजालु, यो लजालु चाहिँ किन राख्नु भयो नि? ए, तपाईँ चाहिँ लजालु खालको स्वभावमा हुनुहुन्छ होइन?
1: हजुर हजुर।
0: तपाईँको अगाडि त लजावती झार पनि फेल हुन्छ क्या अरे?
1: होइन होइन, म मात्रै लजालु एकदम सही कुरा गर्नुभयो, करेक्ट।
0: तपाईँको त्यही त, तपाईँको अगाडि लजावती झार पनि फेल हुन्छ भनेको कि होइन?
1: हजुर, त्यो त हो।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, कति नम्बरको प्रश्न राख्नु राखौँ तपाईँलाई?
1: 7 नम्बरको
0: ल, प्रश्न नम्बर 7 यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला।

0: यो गीत त सुन्नुभएको थियो होला होइन? यो गीत अब एआईबाट पनि जेनेरेट गरेर टिकटकमा पुरा भाइरल बनाएको थियो यो गीतलाई पनि होइन? ल यो गीतको वास्तविक गायकको नाम हामी गायकको आवाज हामीले बजाएका छौँ, यो गीतको वास्तविक गायकको नाम के हो भनिदिनु पर्यो?
1: विमल राज छेत्री हो कि जस्तो लाग्यो
0: सर। विमल राज छेत्री हो कि जस्तो लाग्यो, कतिको ढुक्का हुन्छ? ल हामी चेक गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। सही जवाब दिएर फोनै काटिदिनु भयो। साथीहरूलाई सम्झिने अवसर थियो तपाईँलाई होइन, तर भनौँ न फोन काटिदिनु भयो। गाह्रो छ तपाईँलाई पनि, मलाई पनि गाह्रो छ। अब विमल राज छेत्री र लक्ष्मी न्यौपानीको आवाजमा रहेको गीत हेरौली ऐनामा, यो गीत तपाईँको लागि राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: विमलराज छेत्री र लक्ष्मी न्युपानीको आवाजलाई यहाँबाट स्थान दिएका हौ हिरौली ऐनामा, जुन गीतलाई जेनेरेट एआईबाट जेनेरेट गरेर एकदमै टिकटकमा भाइरल बनाइएको थियो। तर मलाई के लाग्छ भने एआईबाट जेनेरेट गरेर यसरी भाइरल बनाउनु भन्दा कुनै गीतलाई अपलोड गर्नुभन्दा आफ्नो भनेर त्यही पनि आफ्नो भन्दा दावी गरेर अपलोड गर्नु, मैले बनाएको गीत भन्नुभन्दा बरु ओरिजिनल गीतलाई नै प्राथमिकता दिने हो भने त्यो सर्जकले गरेको सृजनाले न्याय पाउँछ जस्तो लाग्छ मलाई, होइन? यति बेला हुन त प्रविधिको सदुपयोग पनि गर्नुपर्छ, होइन, दिएको कुरालाई सदुपयोग पनि गर्नुपर्छ। तर तपाईँले आफैले शब्द लेखेर पनि त एआईले राम्रो गीतहरू बनाइदिइराखेका हुन्छ नि त, होइन? बरु त्यतातिर पनि तपाईँले जोड गर्नुहोला, तर ओरिजिनल गीतलाई बिगारेर एआईबाट जेनेरेट गर्ने काम चाहिँ नगर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो,
0: हजुर, नमस्ते। कहाँ बाट छ? तेह्रथुमबाट। नाम के भन्नुभयो?
1: दीपक तामाङ।
0: दीपक तामाङ है, के छ दीपकजी खबर तपाईँको? ल, कार्यक्रममा आउनु भएको छ। कति नम्बरको प्रश्न राखौँ तपाईँलाई? नम्बर दुईको हुन्छ तपाईँको लागि प्रश्न नम्बर दुई, यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर दुई,

0: मगर्नीको मिठो तिन पानी लाउरे दाईले खाने कि नखाने, यो गीत सुन्नुभयो होइन? यो गीत यसभन्दा अगाडि सुन्नु भएको थियो? सुन्नु, एकदमै चर्चित गीत हो त मगर्नीको तिन पानी भन्ने, एकदमै चलेको गीत हो त यो। ल भन्नुहोस् यो गीतको गायिकाको नाम के हो? यो गीतको गायिकाको नाम मगर्नीको तिन पानी भन्ने गीतको गायिकाको नाम के हो? पास गर्नुभयो, विदाई गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा तेह्रथुमबाट साथी आउनु भएको थियो, पास भन्नुभएको छ, अर्थात् अर्कोलाई पास गर्नुभएको छ है। पालो तपाईँको हो मगर्नीको तिन पानी गीतको गायिकाको नाम के हो भन्नका लागि आउनुहोला। एकदमै चर्चित गीत हो यो पनि है। यति बेला के छ, साथी हुनुहुन्छ? हुनुहुन्छ भने स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते हजुर।
0: को बोल्नुभयो कहाँबाट?
1: सबिन तामाङ, खोटाङबाट।
0: खोटाङबाट सबिन तामाङ, के छ हालखबर तपाईँको?
1: हजुर ठिकै छ। हजुर कस्तो छ?
0: ठिक छ। प्रश्न सुन्नु भएको छ?
1: हजुर सुन्नु त सुनेको छु, तर गीत गर्छु।
0: ल भन्नुहोस्।
1: यो सपना गाहा भने,
0: सपना गाहा भन्नुभयो, ल गरौँ। हुन्छ, हामी लग गर्छौ, हेरौँ जवाफ मिल्छ या मिल्दैन। ल सपना गाहा मिलाउनु भएको छ, साथीहरूलाई सम्झिनुहोस्।
1: हुन्छ, प्रश्न त हजुरलाई सम्झिन चाहन्छु र साथीहरू सम्झिनु पर्दा एम चुराई अशोक शर्मा हुनु, धर्मेन्द्र पाचन कदम छेत्री, बाँकी सम्पूर्णलाई भन्ने छेत्री।
0: नमस्ते। अब हामी तपाईँको लागि राख्छौ बसन्ता लम्साल र सपना गाहाले आवाज दिनुभएको गीत मगर्नीको तिन पानी। यो गीत तपाईँको लागि राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ।

0: यो गीतको श्रोतालाई फेरि पनि स्वागत छ। वसन्त लम्साल र सपना गाहको आवाज राखेका हौ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट?
1: म गुल्मीदेखि नवीन कुवर।
0: नवीन कुवर, के छ नवीनजी, खबर?
1: ठिकै छ।
0: कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
1: रेडियो स्काई।
0: ल, कुन कति नम्बरको प्रश्न राखौँ तपाईँलाई?
1: नौ नम्बर।
0: नौ नम्बर छैन हजुर, एकदेखि आठ नम्बरसम्म मात्रै छ। रेडियो सुन्नु भएको छैन क्या तपाईँले?
1: नै, भर्खर सुन्दै थिएँ, त्यही भएर।
0: एकदेखि आठ नम्बरसम्म मात्रै छ, त्यसमा पनि सात नम्बर गइसकेको छ, आठ नम्बर पनि गइसकेको छ, पाँच नम्बर र दुई नम्बर पनि गइसकेको छ।
1: एक नम्बर राख्नु न।
0: एक नम्बर हुन्छ तपाईँको लागि। प्रश्न नम्बर एक यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर एक,

0: ल भन्नुहोस् त्यो कुन गीत हामीले बजाएका हौ, कुन गीतको धुन हामीले बजाएका हौ? पास भन्नुभयो, हुन्छ, अहिलेको लागि विदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनुभएको थियो, उहाँले पास गर्नुभएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला 9868 60 39 40 फोन डायल गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, आउनु भएको छैन भन्ने कुरा आयो, फटाफट फोन डायल गर्नुहोला 9868 60 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। झटारो हान्ने त जाने पास नजाने टाइम पास भने जस्तै होइन, आफूले प्रयास गर्ने हो, मिले साथीहरूलाई सम्झिन पाइन्छ, नमिले भनौँ न प्रयास हुन्छ है, त्यसैले फटाफट फोन डायल गर्नुहोला 9868 60 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौँ, फोन डायल गर्नुभयो भने असाध्यै राम्रो हुन्छ। यति बेला साथी नमस्कार, हजुर को बोल्नुभयो, कहाँबाट? तपाईँको ना तपाईँको आवाज बुझिएन हजुर, टावरले राम्रोसँग काम गर्ने ठाउँमा गएर बोल्नु, कहाँदेखि को बोल्नुभयो? टेलिफोन सम्पर्कमा आउनु भएको थियो, उहाँको मोबाइलले टावरले काम गरेन है, टावरले राम्रोसँग काम गर्ने ठाउँमा गएर बोलिदिनु होला, जसले गर्दा हामीलाई पनि राम्रो हुन्छ, राम्रोसँग तपाईँको आवाज हामीले सुन्न पाउँछौ, बुझ्न पाउँछौ। यो कुरा म तपाईँलाई जानकारी गराए 9868 60 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला। खोइ त साथीहरू कता हराउनु भयो, कता हराउनु भयो होइन, प्रयास गर्नुहोस्, प्रयास गरेपछि प्रयास सफल हुन्छ होइन, यो एउटा प्रयास हो, एउटा प्रयास गर्न कहिले पनि छोड्नुहुन्न भन्ने भनाइ छ क्या अरे, त्यही पनि यो पुरानो गीत हो, असाध्यै चलेको गीत हो र यो गीतलाई सुन्नुभयो भने यो गीत पो रहेछ भन्ने थाहा पाउनुहुन्छ होइन, किनभने लोकदोहोरीलाई माया गर्ने, लोकगीत संगीतलाई माया गर्ने मान्छेले त धुन सुन्ने बित्तिकै पनि कुन गीत होला भन्ने कुरा त थाहा पाउनुपर्छ नै होइन, थाहा पाउन सकिन्छ नै, त्यो कारणले गर्दाखेरि फोन डायल गर्नुहोला 9868 60 39 40 को नम्बरमा। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? सुरेन्द्र कुमार, के छ सुरेन्द्रजी? ठिक छ, कुन रेडियोबाट सुन्नुभयो? रेडियो जलजलाबाट, मदानीमा रेडियो जलजला टिप्छ है, ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, प्रश्न राखौ, धुन सुन्नु भएको छ नि
1: सर,
0: ल हामी बजाउँछौ, ध्यान दिएर सुन्नुहोस्।

पास भन्नुभयो, हुन्छ बिदा गर्छौँ, नमस्ते। अब हामी तपाईँको लागि यो गीत राख्छौँ, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ। 51 मिनट गइसकेको छ, हुन त गीत राख्छौँ। रुमाल रुझाउँछु अरू चिनो केही छैन, मायाको तस्बिर हेरी चित्त बुझाउँछु, राजु परियार र बिमा कुमारी दुराको आवाजलाई यहाँबाट स्थान दिन्छौँ, त्यसपछि तपाईँको माझमा आउनेछौँ।

यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ र अब हामी कार्यक्रमबाट बिदा भएर जानुपर्ने हुन्छ। यही गीत छोड्दै हामी कार्यक्रमबाट बिदा हुनेछौँ किनभने यो गीत दुई टुक्का अथवा पुरा बज्न पाएन नि त। त्यसैले अब लौ त कार्यक्रमलाई सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहेँ र धेरै धेरै धन्यवाद ज्ञापन गर्छु जसले फोन गरेर प्रश्न उत्तरको सहभागिता यो बसाइमा सहभागिता जनाउने प्रयास गर्नुभयो। र मैले जहिले पनि भन्ने गरेको छु रेडियो कार्यक्रममा फोन गर्ने बेलामा अधिकांश साथीहरूले फोन गर्दै काट्दै अनि अधिकांश साथीले नमस्कार भन्दै फोन काट्ने गर्नुभएको छ। त्यस्तो काम चाहिँ भोलिका दिनहरूबाट नगर्नुहोला है। तपाईँहरूलाई थाहा छैन होला कति धेरै साथीहरूले फोन लगाउने प्रयास गरिरहनु भएको हुन्छ र तपाईँहरूको यो अलिकति प्रवृत्तिले गर्दा उहाँहरूको फोन लागिराखेको हुँदैन है। त्यो कारणले गर्दाखेरि यी कुराहरूमा जोड नगर्नुहोला। यदि कार्यक्रममा सहभागिता जनाउन मन लाग्छ भने मात्रै फोन डायल गर्नुहोला अन्यथा कार्यक्रम सुनेर बस्न पनि सकिन्छ। यदि होइन भने अन्य धेरै विकल्पहरू छन् होइन त्यो विकल्पहरू अप्नाउनुहोला होइन भन्दै यतिन्जेल कार्यक्रम सुनेर साथ दिने फोन गर्ने सबै सबैलाई फेरि एकमुष्ट धन्यवाद ज्ञापन गर्छु। कार्यक्रम मनपर्छ सुनेर साथ दिनुहोस्। कुन कुन ठाउँबाट सुन्दै हुनुहुन्छ जानकारी गराउनुहोस् र कस्तो लाग्छ जानकारी गराउनुहोस्। 98-644-17-298 फोन गर्नुहोला। 98-644-17-298 फोन गरेर जानकारी गराउनुहोला भन्दै सुझाव सल्लाह वा प्रतिक्रियाका लागि पनि 98-644-17-298 फोन गर्नुहोला। आजको लागि धन्यवाद दिन्छौँ प्राविधिक संयोजनमा साथ दिने सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई। आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौँ। रेडियो कार्यक्रमलाई माया गरौँ।

0: सबैको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 740 318,
0: 9800 95 14 652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
3: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
8: सम्पर्क नम्बर 98 67 0 67 467।
9: एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेसली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
10: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
11: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
10: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
11: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
10: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
11: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा

0: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा शत प्रतिशत सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू।
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
1: असल र सफल

0: जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204 र 9849793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
2: खै जन्म दर्ता दिनुहोस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: मलाई त थाहा नै थिएन म्याडम।
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेन
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: होइन यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 98578343122 र 98578343123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना। झुङ बेला खेम्रिदे गरम ओगोदुरी ज्याउ बेला सुनो, फुरी पतास ओचुदुरी ज्याउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ए गिमी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे वातावरण मिलेने ल घेप्पा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकेने सुनो, नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा डुप पिकनिक वन भोज बाको मे सचाङ सुछिन्नी मेले चाउसो सैदेके खेनाए वन जङ्गल ओछो छामी दैके बारीको चुरो विधि ओरे बने खोबाजेङ्गे माखिए
3: नाङथार नाम लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो मे हाले छ अनुगमन दुने व्यवस्था चाउसो गिडुए
2: गेछो छामेला खोरे ल चाउसी पोलिए हरिदे तरिम गाई गेज मेकेलाई जु आब नजिरे बने गेङ ल गेज मेकेमा लाए अरूले लायो के माइए
3: वन जङ्गल सजुरी घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिमी मे चाउसो सैले खेले यहाँ
2: वन जङ्गल मे लाग्यो कि माइए मे लागि कि नि पार्सोमा खरनामदार मिलिदिए भनै चानो मे के सहे
3: बट्टा सुचुली जु बेलाको हिजिमके कोटल मे के सताङ्किने हेनोखेम छिन्नी मे चाउसो के सहे
2: मे लागि नि निताए गे मने गे बचिए सोनो अरूले मने गे बच या
3: के छो छामला पोया ल मे लाग्यो कि सन्किने गे छोटा ओडा कार्यालय कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन पर्यावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478007070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मृत्युतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
8: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
9: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
7: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
9: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
8: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
9: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
7: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
9: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
7: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
9: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
8: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: डिभिजन वन कार्यालय रोल्पाको अपिल।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाठा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौ। क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2076 दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
8: नेपाल सरकार, विज्ञापनको
1: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेत बगर बन्दैछन्।
0: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरुभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौँ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
9: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि आउँदै गइसके, अब त कतिलो घर चाहियो नि।
10: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
9: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
10: ल अब तैले हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
11: होइन, रात दिन खतखत, के को झगडा हो यो?
10: हेर न बुढी, राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
11: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
9: हो, यस्तै हो हामीलाई चाहिएको।
10: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
11: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
10: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
12: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा

0: हो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र,
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
4: होइन, के भा छ र तपाईँलाई?
3: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
5: अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न, निको भइहाल्छ नि।
6: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेसन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
3: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
6: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-803, 98-65-44-83-83।
6: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ र
7: भैया बद्दी, मेरो त दादु खिलो, के गर्ने होला अब?
8: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
9: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन, जेसुकै गर्नुहोस् तपाईँले।

0: मामला पूर्णत द्विपक्षीय विषय भएकाले कुनै पनि तेस्रो मुलुकको भूमिका नरहने उहाँले स्पष्ट पार्नु भएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै नेपाल र भारत सीमा समस्या बारे कूटनीतिक पहल भइरहेको र बेलायतलाई पनि यसबारे कूटनीतिक नोट पठाइएको जानकारी दिनुभएको थियो। उहाँले नेपालले पनि भारतको सीमा मिचेको भनेपछि अहिले नेपालमा तीव्र विरोध भइरहेको छ।
1: भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ। आज नयाँ दिल्लीमा भएको भेटपछि सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्री जयशंकरले राष्ट्रपा सभापति लामिछाने र प्रतिनिधिमण्डलसँग भेट गर्न पाउँदा खुलेको हो। उहाँका अनुसार भेटवार्तामा नेपाल भारत बीचको विकास साझेदारी र जनस्तरको सम्बन्धबारे छलफल भएको छ। जयशंकरले नेपाल र भारत बीचको विकास साझेदारी तथा दुई देशका नागरिक बीचको सम्बन्धले आर्थिक वृद्धि र समृद्धि प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभएको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुखले विधेयक प्रमाणीकरण भएको जानकारी गराउनु भएको हो। जेठ 17 गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकलाई सभामुख डोलप्रसाद रियालले आजको बैठकमा पढ़ेर सुनाउनुभयो। आजकै बैठकमा प्रतिपक्षी दलको विरोधका बीच सभामुख रियालले मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पनि प्रमाणीकरण भएको जानकारी गराउनु भयो।
2: प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 प्रमाणीकरण भएको मिति 2083-2/17-2 मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रमाणीकरण भएको मिति 2083-2/17 मिति 2083-2/17 महादेव पन्त सचिव।
0: विपक्षीको अवरोधपछि प्रतिनिधि सभाको अर्को बैठक जेठ 25 गते सोमबार बस्ने गरी स्थगित भएको छ।
1: पर्सा जिल्ला अदालतले वीरगंज महानगरका प्रमुख राजेश मानसिंहलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ। पर्सा जिल्ला अदालतले वीरगंज महानगरका प्रमुख राजेश मानसिंहलाई दुईवटा मुद्दाको कसुरमा धरौटीमा रिहा गर्ने आदेश गरेको हो। जिल्ला अदालतका न्यायाधीश गायत्री प्रसाद रेग्मीको एकल इजलासले आज लिखित सम्बन्धी कसुरमा प्रमुख सिंहलाई 4,00,000 धरौटीमा छाड्ने आदेश भएको अदालतका सिरिस्तेदार प्रभा कर कुमार मल्लिकले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय पर्साले आज वीरगंज महानगरका प्रमुख सिंहलाई लिखित सम्बन्धी कसुरमा पक्राउ गरेर पर्सा जिल्ला अदालतमा पेश गरेको थियो। पर्सा जिल्ला अदालतबाट लिखित सम्बन्धी कसुरमा पक्राउपछि जारी भएको 10 दिनपछि मात्रै पर्सा प्रहरीको विशेष टोलीले प्रमुख सिंहलाई आज पर्साकै थोरीमा लुकी छिपी बसेको अवस्थामा पक्राउ गरेको थियो। नगर प्रमुख सिंहले अर्काकी छोरीलाई नक्कली हस्ताक्षर गरी जन्म दर्ता नागरिकता र राहदानी बनाएर लिखित सम्बन्धी कसुर गरेको आरोप लागेको छ।
0: घुस लेनदेन सम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका एक व्यक्ति विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुर्वयोग अनुसन्धान आयोगका अनुसार घुस रिश्वत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षी रहेका नवलप्रासी बद्धघाट सुस्ता पूर्व त्रिवेणी गाउँपालिका 7 निवासी ईश्वरी प्रसाद गौतम विरूद्ध 50,00,000 रूपियाँ बिगो कायम गर्दै विशेष अदालत काठमाडौँमा आज आरोप पत्र दायर गरिएको हो। आयोगका अनुसार इन्द्र बहादुर अधिकारी समेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दाको अनुसन्धानका क्रममा सहयोग गरेकाले गौतमलाई भ्रष्टाचार निवारण ऐन 2059 दफा 55 बमोजिम सजायको पूर्ण छूट दिई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा पेश गरिएको थियो। तर उनले विशेष अदालतमा गत वैशाख 23 गते वक्तव्य गर्दा आयोगका अनुसार अधिकृत समक्ष दिएको बयान तथा आरोप माग दावीको प्रतिकूल हुने गरी बयान दिएको पुष्टि भएपछि उनीमाथि थप अनुसन्धान गरिएको आयोगको प्रवक्ता सुरेश नेपालले बताउनुभयो। अधिकारीले ऋण उपलब्ध गराइदिने भन्दै मागेको 50,00,000 रूपियाँ घुस लेनदेनको कार्यमा गौतमको संलग्नता देखिएको आयोगको निष्कर्ष छ।

0: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह तत्कालका लागि पद जोगाउन सफल हुनुभएको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका 9 जना सांसद मध्ये डम्बरी महराले हस्ताक्षर फिर्ता लिएपछि शाहको पद संकट टरेको हो। महराले सरकार वा संसदीय दलको नेता परिवर्तन भन्दा पनि नेपाली कांग्रेसभित्रको एकता कायम राख्दै बजेट निर्माणलाई प्राथमिकता दिनुपर्ने भएकाले हस्ताक्षर फिर्ता लिएको बताउनु भएको छ। यसअघि शाहलाई संसदीय दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। दिवाङ सिंह विष्टको नेतृत्वमा उक्त प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको थियो।
1: थाहासञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको जीवन।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर पाली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। अघिल्लो दिन 26 अंक घटेको शेयर बजार आज भने 22.21 अंकले बढ़ेको छ। सो वृद्धिपछि नेप्से परिसूचक 2777 अंक कायम भएको छ। 184 कम्पनीको मूल्य बढ़दा 77 को घटेको छ भने 10 कम्पनीको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन 5 अर्ब 61 करोड़को कारोबार भएकोमा आज भने 5 अर्ब 26 करोड़को कारोबार भएको छ। फाइनान्स समूहको सूचकमा आज उच्च वृद्धि देखिएको छ। सो समूहको सूचक 6.03% बढ़ेको छ। केही फाइनान्स कम्पनीको मूल्यमा उच्च वृद्धि हुँदा समूह नै प्रभावित बने पनि उत्पादन भने 0.42% घटेको छ। नेपाल पुनर्विमा र हिमालयन रिज जस्ता ठूला कम्पनीको मूल्य बढ्दा यो समूहमा पनि प्रभाव देखिएको हो।
1: सन् 2026 मे महिनामा 1 लाख भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार मेमा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। उक्त संख्या गत वर्षको तुलनामा 19% बढ़े हो। बोर्डका अनुसार गत वर्षको मे महिनामा 86,216 पर्यटक नेपाल भित्रिएका थिए। कोरोना महामारी अगाडि सन् 2019 मेमा 78,329 विदेशी नेपाल घुम्न आएका थिए। मे महिनामा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा बढ़ी छिमेकी मुलुक भारतका रहेका छन्। उक्त महिनामा भारतबाट मात्र 40,782 पर्यटक नेपाल घुम्न आएका छन्। यस्तै दोस्रोमा चीनबाट 11,514, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट 9,000 र चौथोमा बंगलादेशबाट 5,298 र पाँचौंमा संयुक्त अधिराज्यबाट 3,375 पर्यटक नेपाल घुम्न आएका छन्।
0: गोहीको आक्रमणबाट चितवनमा 1 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका 23 का 56 वर्षीय कुलबहादुर चोखाल रहेका छन्। उनको शव गोहीको आक्रमणबाट विच्छेद अवस्थामा फेला परेको स्थानीयले बताएका छन्। परिवारका अनुसार उनी हिजो दिउँसो घाँस दाउराका लागि भन्दै घरबाट निस्किएका थिए। साँझसम्म पनि घर नआएपछि परिवारले खोजी शुरू गरेको थियो, तर आज बिहान राप्ती नदी किनारमा खोजी गर्दै जाँदा शव भेटिएको हो।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हिजबुल्लाह बीच सहमति भएको दावी गर्नु भएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत इजरायल र हिजबुल्लाह आपसी तनाव कम गर्न र लड़ाई रोक्न सहमत भएको दावी गर्नुभएको हो। ट्रम्पले आफूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र हिजबुल्लाहका उच्च पदस्थ प्रतिनिधिसँग कुराकानी गरेको तथा त्यसपछि दुवै पक्ष सबै प्रकारका गोलीबारी रोक्न सहमत भएको बताउनु भएको हो। उहाँका अनुसार यो सहमतिपछि बेरुतमाथि हुने

0: को इजरायली आक्रमण हालका लागि टरेको छ भने बेरुततर्फ अघि बढ़िरहेका सैनिकहरूलाई फिर्ता बोलाइएको छ। लेबनानको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार यस सहमति अन्तर्गत हिजबुल्लाले इजरायलमाथि आक्रमण नगरे इजरायलले पनि बेरुतका दक्षिणी उपनगरहरूलाई निशाना नबनाउने बताइएको छ। ट्रम्पको यो दावीपछि दुवै पक्षबाट आक्रमणका खबरहरू बहिरिएका छन्। हिजबुल्लाका सांसद हसन फदल्लाहले आफ्नो संगठनले बेरुत जोगाउने बदलामा इजरायलमाथि आक्रमण रोक्ने गरी गरिएको आंशिक युद्ध विराम प्रस्तावलाई पूर्ण रूपमा खारेज गरिदिएको बताउनु भएको छ।
1: अब खेल समाचार। मलेसियाले एसियन गेम्स क्रूज क्रिकेटको छनौटमा चीन विरूद्ध सहजित हात पारेको छ। चीनले लगातार दोस्रो हार बेहोरीसँगै नेपाल एसियन गेम्सका लागि छनौट भएको छ। सिंगापुरमा भइरहेको छनौटमा चीन लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिए पश्चात नेपाल एक खेल अगावै प्रतियोगितामा सेमी फाइनल पुग्नका साथै एसियन गेम्सका लागि छनौट भएको हो। पहिलो खेलमा नेपालसँग 281 रनको फराकिलो अन्तरले पराजित चीन आज भएको दोस्रो खेलमा मलेसियासँग 9 विकेटले पराजित भएको हो। मलेसिया पनि नेपालसँगै एक खेल अगावै सेमी फाइनलमा पुग्दै एसियन गेम्सका लागि छनौट भएको छ। चीनले दिएको 85 रनको लक्ष्य मलेसियाले 7.5 ओभरमा एक विकेट गुमाएर पूरा गर्यो। समूह चरणको अन्तिम खेलमा बिहिबार नेपाल र मलेसिया खेल्दैछन्।
0: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: दुई देश बीचको सीमा विवाद आपसी सहमतिबाटै समाधान गरिने भारतको प्रतिक्रिया। भारतीय विदेश मन्त्री जयशंकर र राष्ट्रका सभापति लामिछाने बीच भेटवार्ता।
0: राष्ट्रपतिलाई दुई विधेयक प्रमाणीकरण भएको सभामुखद्वारा राष्ट्रपतिबाट दुई विधेयक प्रमाणीकरण भएको सभामुखद्वारा सदनलाई जानकारी। विपक्षीको अवरोधपछि संसद बैठक स्थगित।
1: वीरगंज महानगरका प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश। घुस प्रकरणमा सरकारी साक्षी विरूद्ध नै भ्रष्टाचार मुद्दा 50 लाख दिगो कायम।
0: इजरायल र हिजबुल्लाह लडाई रोक्न सहमत भएको ट्रम्पको दावी। आंशिक युद्ध विराम प्रस्ताव खारेज गरेको हिजबुल्लाहको प्रतिक्रिया।
1: र चीन लगातार दोस्रो खेलमा पराजित हुँदा नेपाल एसियन गेम्समा छनौट।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
7: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
6: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
7: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको।
6: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
7: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 44 238,
6: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275, रेणुका रुगा 9481 68 697,
7: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857 22 275।
6: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
9: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
12: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
13: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
14: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
17: खै, योमा त दाना छैन, कहिलेदेखि भनिरहेको छु दाना छैन, कहाँबाट ल्याउने हो भनेर, यो बुढाले सोचेर नआउनन् भने कस्तो दिमाग खराब।
16: ओहो, भुसुक्कै बिर्सेछु, जाऊ जाऊ दिमाग चुरी खेल्न जितै, रुपा स्टोरबाट दाना लिएर आऊ त।
18: हजुर, यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50 571 र 9858 24 171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ, टुडीखेल, रोल्पा।
19: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौँ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौँ।
20: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौँ।
19: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौँ।
20: तरकारी फलफुलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौँ वा बजारसम्म पुर्याऊ।
19: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौँ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौँ।
20: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
21: हेलो
22: हेलो,
21: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
22: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
23: हजुर
22: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
23: हेलो भन्नुहोस् त।
21: हेलो हजुर,
23: हजुर
21: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
23: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
22: ए नानी, के भने रहेछ, के भयो?
23: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
22: ल ल, म किन दिन्छु?
24: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
25: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
24: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ।
25: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
26: नेपाल सरकार, विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाई र फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार, कार्यक्रम सुनिल स्मृति डायरीमा यहाँलाई हार्दिक स्वागत छ। म भरत विश्वकर्मा। कार्यक्रम सुनिल स्मृति डायरी तपाईँ प्रत्येक हप्ताको मंगलबार बेलुकी 6:30 बजेदेखि सुन्न सक्नुहुनेछ। सुनिल स्मृति गाउँपालिकाको सहयोगमा रेडियो मालश्रीले तयार पारेको यस कार्यक्रम अहिले तपाईँ रोल्पाका 4 सामुदायिक रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ। रेडियो मालश्री एफएम 107.5 मेगाहर्ज, रेडियो रोल्पा 93.8 मेगाहर्ज, रेडियो जलजला 96.4 मेगाहर्ज र रेडियो सभ्यता एफएम 99.5 मेगाहर्जबाट एकैसाथ सुनिरहनु भएको छ। सुनिल स्मृति गाउँपालिकाले गरिरहेका विविध गतिविधिहरूलाई आम दर्शकमा पुर्याउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। सुनिल स्मृति डायरीको आजको श्रृंखलामा रहेर म सुनिल स्मृति गाउँपालिकाको उपाध्यक्ष अथवा नेक समितिको संयोजक मीना थापासँग कुराकानी गर्दैछु। चालू आर्थिक वर्षको करिब अन्तिम भइसकेको अवस्था छ र आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा स्थानीय सरकार लागिरहेको अवस्था छ। आगामी आर्थिक वर्षको बजेटमा के कस्ता विषयवस्तुहरूलाई प्राथमिकता दिएर पालिकाले बजेट निर्माण गर्दैछ, साथै चालू आर्थिक वर्षमा के कस्ता कार्यक्रमहरू थिए र ती कार्यक्रमहरूको सञ्चालनको अवस्था, अनुगमन मूल्याङ्कनको अवस्था के कस्तो रह्यो, बजेट अथवा त्यहाँको विकास निर्माणको कामहरू कतिको सम्पन्न भएको छ, चालू आर्थिक वर्षको असार मसान्त सकिन लगाइसकेको कारणले गर्दा ती विषयवस्तुहरूमा पनि केन्द्रित भएर कुराकानी गर्नेछु भने उपाध्यक्षको संयोजकमा नेक समिति पनि रहने भएको कारणले गर्दा नेक समितिको कामहरू के रहेको छ लगायतको विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्नेछु। त्यसको लागि आजको हाम्रो कार्यक्रमको अतिथि हुनुहुन्छ सुनिल स्मृति गाउँपालिकाकी उपाध्यक्ष मीना थापा, उहाँलाई स्वागत गर्छु। स्वागत छ।
1: धन्यवाद भाइ, नमस्कार।
0: केमा व्यस्त हुनुहुन्छ हिजो आज?
1: अब आजकल चाहिँ हामी अत्यन्तै व्यस्त छौँ। यो सही समयमा तपाईँले हामीसँग पालिकामा भए गरेका कामहरूको हामीलाई सोधपुछ र रेकर्डिङको लागि यहाँसम्म पाल्नु भएको छ। त्यसको लागि मैले पालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि सर्वप्रथम धन्यवाद दिन चाहन्छु। अहिले चाहिँ अब आर्थिक वर्ष 82-83 लगभग अन्तिम चरणमा गइसकेको छ। त्यस कारणले पनि यो चालू आर्थिक वर्षका चाहिँ लगभग कार्यक्रमहरू र योजनाहरूलाई हामीले धमाधम सम्पन्न गर्ने कार्यमा लागेका छौँ। जसरी हामीले अघिल्लो वर्षको बजेटिङ निर्माण गरेका थियौँ, बजेट बनाएका थियौँ र ती भएका बजेटहरूलाई कार्यान्वयनको चरणमा चाहिँ अहिले उपभोक्ता समितिहरूबाट भए गरेका कामहरू र टेन्डर प्रक्रियाबाट पनि भएका कामहरूलाई चाहिँ लगभग अन्तिम चरणमा पुग्ने अवस्था छ र ती योजनाहरूलाई हामीले निरन्तर अनुगमन गर्ने र अनुगमन गरिसकेपछि उहाँहरूलाई उपभोक्ता समितिलाई पनि भुक्तानी दिने कार्यहरू लगभग भइराखेका छन्। र यसै गरी अहिले केही छुटफुट योजनाहरू जुन हामीले सभाबाट हिन्दी सभाबाट जुन रकमान्तर गरेका थियौँ र ती योजनाहरू चाहिँ केही सम्झौता गर्न थोरै बाँकी छन् र धेरै योजनाहरू सम्झौता भइसकेका छन् र ती सम्पन्न हुने चरणमा छन्। जसरी हामीले सुरुमा बजेट निर्माणको बेलामा असारे विकास गर्नु हुँदैन र समयमै ती योजनाहरू सम्पन्न गरेर उपभोग गर्न पाउनुपर्छ। बाटोहरू, खानेपानीहरू लगायत सम्पूर्ण विकास निर्माणका योजनाहरू चाहिँ उपभोग गर्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ हामीले बजेट निर्माण गरेका थियौँ। त्यही बमोजिम चाहिँ अहिले हाम्रा सुनिल स्मृति गाउँपालिकामा सञ्चालित जति पनि योजनाहरू छन् अहिले धेरै जसो योजनाहरू सम्पन्न भएर भुक्तानीको प्रक्रिया पनि छन् भने केही योजनाहरू चाहिँ निरन्तर काम भइराखेका छन् र ती योजनाहरूलाई पनि हामीले फलोअप गर्ने, बेला बेलामा अनुगमन गर्ने, प्राविधिकहरूबाट सुरुको अवस्था, बीचको अवस्था र सम्पन्न भइसकेपछिको अवस्थाको पनि अनुगमनका चरणहरू अहिले निरन्तर भइराखेका छन्। र फेरि सामाजिक विकासतर्फका कार्यक्रमहरू पनि हाम्रो भइराखेका छन्। जस्तै अस्ति भर्खरै हामीले न्यायिक समितिको आयोजनामा जनप्रतिनिधि र कर्मचारीहरूलाई कानुनी ज्ञान सम्बन्धी कार्यक्रम गरेका थियौँ र त्यसमा चाहिँ हामीले रोल्पा जिल्लाको माननीय न्यायाधीशज्यू, त्यसै गरी सरकारी वकिल कार्यालयबाट न्यायाधिवक्ताज्यू, सहायक न्यायाधिवक्ताज्यूलाई पनि सहभागी गराएर समसामयिक विषयमा र जनप्रतिनिधिहरूलाई र कर्मचारीहरूलाई काम गर्दाखेरि आवश्यक पर्ने कानुनी ज्ञान र त्यो काम गर्दाखेरि उत्पन्न हुने समस्याहरूको समाधानको निम्ति चाहिँ उहाँहरूलाई त्यो कानुनी ज्ञान सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेका थियौँ र त्यस्तै गरेर अन्य शाखाहरूबाट प्रशासनिक कार्यक्रमहरू पनि भइराखेका छन्। वडाका सचिवहरूलाई आफ्नो फिल्डमा भएका समस्याहरूलाई समाधान गर्नको निम्ति अभिमुखीकरणहरू कार्यक्रम पनि भइराखेका छन् भने सम्पूर्ण योजनाका कामहरू पनि अहिले जो समाधान भइराखेका छन् र हामीले जसरी जनताका अपेक्षा अनुसार चाहिँ काम गर्नुपर्छ भन्ने मनसाई लिएर काम गरिराखेका छौँ, तर गर्दाखेरि कहिलेकाहीँ बिचमा सबैका आकांक्षाहरू उहाँहरूका मागहरू चाहिँ भलै पूरा हुन नसकेको होला, तर पनि हाम्रो तर्फबाट र हामीसँग भएका सीमित स्रोत साधनहरूले भ्याए जति जनताका मागहरूमा आधारित रहेर प्राथमिकरण गरेर उहाँहरूको योजनाहरू हामीले पारेका छौँ र अहिले पनि फेरि हामी नयाँ बजेट आर्थिक वर्ष 83-84 को लागि बजेट तयारीको सङ्घारमा छौँ। त्यसैले पनि अघिल्लो आर्थिक वर्ष मात्र यो चालू आर्थिक वर्षमा पूरा हुन नसकेका हाम्रा जनताहरूका मागहरू, विकास निर्माणका कुराहरू, सामाजिक विकासका कुराहरूलाई अहिलेको बजेटमा हामीले सम्बोधन गर्नेछौँ र अहिले हामी तत्कालको लागि नीति तथा कार्यक्रमको तयारीमा लागेका छौँ। जसरी नीति कार्यक्रम चाहिँ जनतामुखी होस्, विकासमुखी होस् र समाजमा उत्पन्न समस्याहरूलाई समाधान गर्नको निम्ति नै नीति बनोस् भन्नको निम्ति हामीले आज चाहिँ सर्वदलीय भेलाको आयोजना गरेका थियौँ, बोलाएका थियौँ र त्यसमा उहाँहरूबाट आएका सल्लाह सुझावहरूलाई हामीले ती नीति तथा कार्यक्रममा समावेश गर्नेछौँ र त्यसमा उहाँहरूबाट आएका सकारात्मक सल्लाह सुझाव नै हाम्रो निम्ति मार्गदर्शक बन्नेछ। उहाँहरूले दिएको सुझावहरू नै हामीले नीति तथा कार्यक्रममा राख्नेछौँ र हामी यही महिनाको जेठको 29 गते चाहिँ नीति तथा कार्यक्रमको सभा गर्दैछौँ भने असारको 9 गते बजेट लिँदैछौँ। त्यसको लागि अब चाहिँ यो बीचमा हाम्रा हरेक समितिहरूका बैठकहरू, कार्यपालिका बैठकहरू, बस्ती स्तरका योजनाहरू सङ्कलनदेखि लिएर सम्पूर्ण टोल बस्तीहरूमा चाहिँ पुग्ने कार्यक्रम हाम्रो रहेको छ।
0: अब हजुरहरू आगामी आर्थिक वर्षको विशेष गरी निजी कार्यक्रमसँगै बजेट पनि निर्माणको क्रममा हुनुहुन्छ, हजुरले भर्खरै कार्यालयका गतिविधिहरूले बताउनु भयो, अब यो केही योजनाहरूको अनुगमन अथवा योजनाहरू सम्झौता पनि बाँकी छ भन्नुभएको हजुरले,
1: कस्तो खालको योजनाहरू भयो भने हामीले हिन्दी सभाबाट रकमान्तर गरेका कुराहरू रहे भने त्यसमा अहिले तत्कालै महँगीहरू बढ्यो र महँगी बढिसकेपछि उहाँहरूको उपभोक्ता समितिहरूले काम गर्न सक्दैनौँ भन्ने जस्तो खालका उहाँहरूको मनसाय भइसकेपछि केही योजनाहरू धेरै होइन, 2-4 योजनाहरू चाहिँ सम्झौता हुन बाँकी छन्, तर आज भोलिमा उहाँहरू आएर सम्झौता गर्नुभयो भने चाहिँ सम्पन्न हुन्छन्। त्यति ठुलो योजनाहरू होइन, 1.5-2 लाखका योजनाहरू हुन् किनभने त्यो चाहिँ उहाँहरूको आवश्यकताले महसुस गरेर उहाँहरूकै मागमा आधारित रहेर हिन्दी सभाबाट हामीले रकमान्तर गरेर राखेका योजनाहरू हुन् र त्यसलाई चाहिँ अहिलेको तत्कालीन महँगीको कारणले गर्दाखेरि, वस्तु मूल्यमा भएको मूल्य वृद्धिले गर्दाखेरि उहाँहरूमा काम गर्न सकिन्न कि भन्ने जस्तो खालको मनसाई आइसकेपछि त्यो अलिकति ढिला हुन पुगेको हो, तर हामीलाई आशा छ, विश्वास पनि छ, उहाँहरूले सम्झौता गरेर काम चाहिँ सम्पन्न गर्नुहुन्छ किनभने अझै पनि 1.5 महिना बाँकी छ, त्यसमा साना योजनाहरू गर्नको निम्ति 1 महिनामा पनि गर्न सकिन्छ, त्यस कारणले पनि गर्नुहुन्छ।
0: यो प्राय अगाडि आर्थिक वर्ष सुरु हुनुभन्दा अगाडि अब बजेटलाई हामी असारमा सान्त अगाडि सक्छौँ भन्ने हुन्छ, के कुराले कठिनै हुँदो रहेछ, यस्तो धेरै पछाडि गइरहेको, सम्झौता नभएको हुनु, 1-1.5 महिना मात्र बाँकी छ, अब के कारण, के बाधाको
1: लागि एउटा मात्रै कारण छैन, हामीसँग थुप्रै कारणहरू छन्। केही कारणहरू हाम्रो आर्थिक वर्षको सुरुमा अथवा हामीले बजेटलाई पारित गरिसकेपछि लगभग साउनको लास्टसम्म चाहिँ हाम्रो खाताहरू सञ्चालन हुँदैन, लगभग भदौतिर खाताहरू सञ्चालन हुने गर्छ र त्यस पछाडि बिचमा विभिन्न चाडपर्वहरू हुन्छन्, सार्वजनिक बिदाहरू हुन्छन् र ती हाम्रा नेपालीहरूका महान चाडहरू दसैँ तिहारहरू सकिँदा यताउता गर्दा गर्दाखेरि चाहिँ समाजका त्यहाँ विभिन्न खालका आफ्ना रीति परम्पराहरूसँग सम्बन्धित पर्वहरूले पनि हामीलाई अलिकति बाधा पुर्याइराखेको छ, जस्तै कुल पूजाहरू हुन्छन्, ती कुराहरूले पनि अलिकति त्यो योजनालाई सञ्चालन गर्नको निम्ति थोरै भए पनि त्यसले पनि हामीलाई बाधा पुर्याएको छ भने त्यसपछिका कुराहरूमा चाहिँ खासै त्यति ठुलो अप्ठ्यारो चाहिँ होइन, तर पनि थोरै ढिलाइ चाहिँ हुन्छ। यो हाम्रो पालिकाको मात्रै समस्या नभएर सबै ठाउँको समस्या हो, किनभने हामीले जहिले हाम्रो उद्देश्य हुन्छ समयमा नै हामीले सम्झौता गर्नुपर्छ र त्यो योजना चाहिँ सम्पन्न गर्नुपर्छ भन्ने सबै जनप्रतिनिधिहरूको उद्देश्य राखेका हुन्छौँ, हामीले त्यही अनुसार काम गर्न पर्छ। तर त्यसभित्र पनि विभिन्न खालका अलिकति बाधा अडचनहरू हुने गर्छन् र केही योजनाहरू चाहिँ समयमै सम्पन्न हुन्छ भने केही योजनाहरू अलिकति ढिलाइ हुन्छ, तर हामीले समग्रतामा हेर्दाखेरि सफलता धेरै छ हामी कहाँ। हामीले धेरै योजनाहरू चाहिँ समयमै सम्पन्न गरेका छौँ र कुनै पनि काममा चाहिँ हामीले 100% सफलता हासिल गर्न चाहिँ सकेका छैनौँ होइन। सबै ठाउँ हेर्दाखेरि हामीले मात्रै नभएर समग्र कुराहरूको रिजल्टलाई हेर्दाखेरि परिणामलाई हेर्दाखेरि चाहिँ 100% सफलता हासिल गरेको इतिहास कहीँ कतै पनि छैन। त्यसैले पनि समग्रतामा हामी सफलता हासिल गरेका छौँ र थोरै कामहरूमा केही कुराहरूले समस्या गर्दाखेरि सम्पन्न हुन नसकेका हुन् र समग्रतामा यसरी बुझ्नुहोस् कि हामी चाहिँ जो धेरै चाहिँ काम सम्पन्न गर्छौँ र केही थोरै किन योजना मात्रै हामी सम्पन्न गर्न सक्दैनौँ। अहिले चाहिँ त्यो आकलन हाम्रो छ र सकेसम्म अझै पनि हाम्रो आर्थिक वर्ष सकिन लगभग पुग्न पुग 2 महिना चाहिँ बाँकी छ। यो बिचमा भरसक सबै चाहिँ सम्पन्न गर्छौँ र थोरै दिनो रहनु चाहिँ स्वाभाविकै हो, यो चाहिँ समस्याको कारण हुन्छन् र जानी जानी मनसायल नै गर्न हुँदैन भन्ने तरिकाले हामीले नगरेका होइनौँ। तर उपभोक्ता समितिहरू अनि स्थानीयवासीहरू हाम्रा प्राविधिकहरू र हामी जनप्रतिनिधि कर्मचारीहरू पनि लाग्दै पनि केही यस्ता योजनाहरू अपवादको रूपमा चाहिँ सम्पन्न हुन सक्दैनन्, त्यो चाहिँ स्वाभाविकै मान्छौँ हामी।
0: अनुगमनको कामहरू सकिसक्यो?
1: अनुगमनको काम त बल्ल त सुरु हुँदैछ, किनभने अहिलेसम्म सम्पन्न भएका योजनाहरू लगभग हामीले अनुगमन गरिसकेका छौँ। केही निर्माणाधीन भएका योजनाहरू पनि हामीले अनुगमन गरेका छौँ भने केही सम्पन्न भइसकेका योजनाहरू चाहिँ अनुगमन गरेर भुक्तानी पनि भइसकेको छ भने केही योजनाहरू चाहिँ भुक्तानीको क्रममा छ। आज भोलिमा उहाँहरू आउने र भुक्तानीको प्रक्रियालाई अगाडि बढाउने काम भइराखेको छ र केही योजनाहरू चाहिँ निर्माणाधीन नै छ।
0: अनुगमन यो योजनाहरू सम्पन्न भइसकेको चाहिँ धेरै छन् कि के छ अहिलेको यो अवस्थामा?
1: समग्रतामा हेर्दाखेरि योजनाहरू सम्पन्न भइसकेका कम छन्, धेरै योजनाहरू 3 नम्बरमा अलिक धेरै सम्पन्न भएका छन् र त्यस्तै गरेर केही सम्पन्न भइसकेका योजना हेर्न बाँकी पनि छ। उहाँहरूले फोन गर्नुभएको छ र हाम्रो कार्य व्यस्तताका कारण हामी पनि अलिकति व्यस्त भएको कारण हेर्न जान पाएका छैनौँ र हामी प्लान बनाइराखेका छौँ ती योजनाहरू पनि अनुगमन गर्ने, भुक्तानी दिने। समग्रतामा हेर्दाखेरि सम्पन्न भएका योजनाहरू भुक्तानी प्रक्रिया रोकेका छैनन्, भुक्तानी गइराखेको छ र केही योजनाहरू बन्द राखेका छन्, त्यसको पनि अनुगमन हुन्छ।
0: कार्यक्रमहरू लगभग अब सकिसकेको अवस्था छ, त्यसमा अरू
1: सकिसकेको चाहिँ छैन, सकिसकेको अवस्थामै छ।
0: हजुर, न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ, न्यायिक समितिको कुरा गरौँ, आगामी 4 वार्षिक वर्षमा न्यायिक समितिमा के कस्ता कार्यक्रमहरू भए, न्यायिक समितिसँग सम्बन्धित भएर र त्यसमा कस्ता खालका उजुरीहरू, कति उजुरी परे, के छन्?
1: हाम्रो यो चालु आर्थिक वर्षको न्यायिक समितिको अवस्थालाई हेर्दाखेरि हामीले यो वर्षमा चाहिँ न्यायिक समितिको बजेटिङमा चाहिँ कार्यक्रममा, वार्षिक स्वीकृत कार्यक्रममा एउटा इजलास निर्माण पनि थियो, त्यसमा हामीले एउटा कट घरा गिनाको र इजलास निर्माण गरेका छौँ र हाम्रो उद्देश्य के थियो भने अन्यायमा परेका व्यक्तिहरूलाई न्याय दिनुपर्छ र न्याय दिएर मात्रै हुँदैन, उहाँहरूलाई न्याय पाएको पनि महसुस हुनुपर्छ। त्यस कारणले गर्दाखेरि जब उहाँहरू चाहिँ अन्यायमा परेर हामी कहाँ आउनुहुन्छ भने उहाँहरूले सौहार्दपूर्ण वातावरणमा चाहिँ न्याय पाएको महसुस गराउनुपर्छ र न्याय दिलाएर खुसीका साथ पठाउनुपर्छ र उहाँहरूको मनमा लागेका कुराहरू खुलमखुल्ला रूपमा खुल्ला र डर त्रास पूर्ण वातावरणमा चाहिँ राख्न सक्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले कठघरा बनाएनौँ, इजलास बनाएका छौँ, तपाईँले हेर्न पनि सक्नुहुन्छ। त्यहाँ उहाँलाई राम्रो वातावरणमा, सौहार्दपूर्ण वातावरणमा बसेर न्याय सम्पादन गर्नको निम्ति र उहाँलाई न्याय पाएको महसुस गराउनको निम्ति चाहिँ इजलास निर्माण गरेका छौँ। र त्यस्तै गरेर हामी कहाँ आउने उजुरीहरू भनेका हाम्रो पालिकामा मात्रै नभएर देशभरिको अवस्थालाई बुझ्नुहुन्छ भने पनि त्यो पाउन सक्नुहुन्छ। प्राय गरेर लेनदेनका केसहरू हुन्छन्, त्यस्तै गरेर झै झगडाका, सामान्य झै झगडाका केसहरू पनि छन्। मुख्य गरेर अहिले मानिसहरूमा इमान्दारिता, विश्वसनीयता र मानवीयता चाहिँ अलिअलि हराउँदै गएको महसुस मलाई हुन्छ। किनभने उहाँहरूको एउटा अप्ठ्यारो परेको हुन्छ, उहाँहरूलाई समस्या परेको हुन्छ, कुनै अर्को एबिसिडी व्यक्तिसँग गएर आफूले सापट्टि बसालिन्छ र त्यसलाई पछि फिर्ता गर्ने र तिर्ने अवस्थामा चाहिँ उसलाई विभिन्न बाहना बाजीहरू गर्न पुग्छ र त्यही विषयमा उहाँहरू बिच झै झगडा हुन्छ, कलह हुन्छ र मेलमिलाप हुन सक्दैन। र त्यसका बावजुद चाहिँ हामी कहाँ निवेदनहरू आउँछन् प्रदेश, त्यसलाई हामीले उहाँहरूलाई सकेसम्म उहाँहरूकै सहमतिमा उहाँहरूले नै भनेका कुराहरूलाई नै टिपोट गरेर मेलमिलाप गर्ने उद्देश्य हाम्रो हुन्छ। हामीले फैसला गर्दैनौँ, हामीलाई संविधानले र स्थानीय सरकार सञ्चालन ऐनले दिएका जति पनि हाम्रा क्षेत्राधिकारहरू छन् हामीले गर्न पाउने मेलमिलापका कुराहरू छन् र त्यसैमा केन्द्रित रहेर हामीले उहाँहरूसँग छलफलको प्रक्रिया अगाडि बढाउँछौँ र धेरैलाई पनि हामीले न्याय दिएका छौँ। उहाँहरूसँग अहिलेसम्म हुन नसकेको जुन मेलमिलाप थियो, मेलमिलाप हुन सकेको थिएन, ती कुराहरूलाई पनि हामीले मिलाएर उहाँहरूका लेनदेनका हिसाबहरू थुप्रै खालका ठुला ठुला लेनदेनका हिसाबहरू पनि मिलाइदिएका छौँ, उहाँहरूलाई खुसी बनाएर पठाइदिएका छौँ। यसै गरी हामी कहाँ आउने अर्को मुद्दा भनेका सामान्य झै झगडा, श्रीमान श्रीमतीका झै झगडाहरू, सानोतिनो कुरामा मनमुटा भएर हामी मिल्न सक्दैनौँ, सँगै बस्न सक्दैनौँ भन्ने खालको अवस्थासम्म पुगेका श्रीमान श्रीमतीलाई पनि हामीले हाम्रो न्याय समितिमा उहाँहरू आइसकेपछि चाहिँ मिलाएर सम्झाइ बुझाइ गरेर उहाँहरूलाई घर पठाइसकेपछि अहिले राम्रोसँग उहाँहरूले आफ्नो जीवन निर्वाह गरेको, मिलेर बसेको अवस्था पनि छ। त्यस्तै गरेर अर्को जुन सामान्य जग्गा विवादका साँधी सिमानाका कुराहरू पनि छन्, त्यस्ता खालका निवेदनहरू पनि, उजुरीहरू पनि हामी कहाँ आउने गर्छन् र त्यो कुराहरू पनि हामीले मेलमिलाप गराएर पठाएका छौँ। र अहिलेसम्म हाम्रो न्याय समितिबाट भएका न्याय सम्पादनहरूमा चाहिँ मेलमिलापकै माध्यमबाट नै हामीले गरेका छौँ र त्यसमा जुन हामीले मिलाएर पठाएका केसहरू अहिलेसम्म उल्टेका छैनन्, पुनरावेदन लागेका छैनन् र यसमा पनि हामी खुसी छौँ कि हामीले अहिलेसम्म मिलाएका केसहरू चाहिँ मिलेर बस्नु भएको छ र हामी सफलता हासिल गरेका छौँ, यो मानेमा पनि हामी खुसी छौँ। र हामीले न्याय समितिमा कार्य सम्पादन र न्याय सम्पादन गर्दाखेरि सुरुमै हामीले राख्ने उद्देश्य भनेको चाहिँ सकेसम्म उहाँहरूलाई उहाँहरूकै भनेको अनुसार उहाँले राखेका कुराहरू र उहाँकै सहजीकरणमा हामीले चाहिँ कुरालाई उत्थान गरिदिन्छौँ र निष्पक्ष तरिकाले हामी भले चुनावको बेला एउटा पार्टीको चिन्ह लिएर चुनावमा हुनेका थियौँ, म सुरुमा माओवादी केन्द्रबाट आएको थिएँ भने अहिले चाहिँ हाम्रो नेपाली कम्युनिस्ट पार्टी भनिन्छ, त्योबाट चाहिँ निर्वाचित म हो, तर यहाँ आइसकेपछि सत्तामा सुनिल स्मृति गाउँपालिकाको उपाध्यक्ष वा न्याय समितिको संयोजक भइसकेपछि हामीले यहाँ आएर चाहिँ सबै जनताहरू चाहिँ हाम्रा सेवाकारी हुन्, सबलाई निष्पक्ष तरिकाले न्याय दिनुपर्छ, सबै हाम्रा सेवाकारी हुन् र सबैलाई एउटै डालमा राखेर एउटै नजरले हेर्नुपर्छ भन्ने उद्देश्य हाम्रो हुन्छ र मेरो पनि हुन्छ, हाम्रो न्याय समितिको त्यो धारणा हुन्छ र त्यही भनौँ चाहिँ उहाँहरूले हामीले न्याय सम्पादन गर्छ र न्याय दिन्छौँ। त्यसपछि उहाँहरूलाई सुरुमै हाम्रो त्यो कुरा राखिसकेपछि उहाँहरूमा पनि आफ्नो आत्मबल मनोबल बढ्ने गर्छ, हामीलाई चाहिँ उहाँहरूले दिने न्याय चाहिँ निष्पक्ष हुँदो रहेछ, यहाँ कुनै पक्षपातपूर्ण व्यवहार हुँदैन रहेछ, यो पार्टी ऊ पार्टी भन्ने तरिकाले हामीमा चाहिँ कुनै पनि पक्षपातपूर्ण व्यवहार गर्नुहुन्न रहेछ भन्ने खालको वातावरण सिर्जना गरेर त्यो न्यायिक समितिको इजलासमा हामीले कुराको उत्थान गरिसकेपछि उहाँहरूले आफ्ना कुराहरू निर्धक्कका साथ राख्नुहुन्छ र उहाँहरूलाई हामीले न्याय दिइसकेपछि हाम्रा मैले गरेको काममा मेरो मन पनि प्रसन्न हुनुपर्छ. जस्तै तपाईँले कुनै पनि काम गर्नुभयो भने तपाईँको मन खुसी हुन सकेन, तपाईँ खुसी हुनु भएन र आफ्नो मन प्रसन्न भएन भने चाहिँ त्यो काममा चाहिँ हामीले सफलता हासिल गरेनौँ भन्ने कुरा त्यहीबाट पनि महसुस हुन्छ. मैले अहिलेसम्म हासिल गरेको अनुभव, यो चार वर्षको पिरियडमा मैले अनुभव गरेको, मैले आर्जन गरेको ज्ञान चाहिँ यो हो कि जबसम्म मैले गरेको कामप्रति मनै खुसी छैन, मनै प्रसन्न छैन भने त्यो काममा चाहिँ मैले सफलता हासिल गरेको छैन, त्यो काम चाहिँ सफल भएको छैन अथवा राम्रो भएको छैन भन्ने कुरा मैले बुझेको छु. त्यसैले पनि अहिलेसम्म हाम्रो न्यायिक समितिबाट, सुनले स्मृति गाउँपालिकाको न्यायिक समितिबाट भएका न्याय सम्पादनहरूमा पुनरावेदन नलाग्नु अथवा नउल्टिनुको मुख्य उद्देश्य चाहिँ हामीले राखेका यस्ता सकारात्मक सोचहरू, उहाँहरूप्रतिको निष्पक्ष व्यवहारले गर्दाखेरि नै होला भन्ने मैले महसुस गरेको छु. यस्तै गरेर न्यायिक समितिले समाजमा हुने अहिले जुन बाल विवाहका कुराहरू छन् त्यसमा पनि यो कहीँ न कहीँ टच हुन्छ न्यायिक समितिमा पनि, किनभने न्यायिक समितिले यहाँ आएका सम्पूर्ण जुन अन्यायमा परेका कहिलेकाहीँ बालबालिकाहरू हुनुहुन्छ, कहिलेकाहीँ वृद्ध वृद्धाहरू हुनुहुन्छ, उहाँहरूलाई पनि तपाईँहरूले भोग्नु परेका समस्याहरू चाहिँ सुरुको जड चाहिँ कहाँनिर हो त, के कारणले तपाईँहरूले समस्या भोग्नु भएको छ. जस्तै श्रीमान श्रीमतीको झगडा भएको छ, त्यसमा चाहिँ श्रीमान श्रीमन्तको झगडा हुनेमा उहाँहरूले सुरुमा बाल विवाह गर्न पुग्नु भएको हुन्छ होइन, त्यसबाट चाहिँ उहाँहरूको उमेरमा परिपक्वता हुँदैन, उहाँहरूमा जति विकास हुनुपर्ने अचेतनाको स्तर विकास भएको हुँदैन, त्यसबेला अरूको लहलै र देखासिकीमा उहाँहरूले विवाह गर्नुभएको हुन्छ. त्यसकारणले पनि पछि आफ्नो जीवन स्तरलाई चलाउनको निम्ति चाहिँ उहाँहरूमा बालबच्चा हुन्छन्, उहाँहरू आफ्नो खुट्टामा उभिनु भएको हुँदैन, कमाई कुनै पनि हुँदैन, आय स्रोत हुँदैन र त्यस बेला उहाँहरूको आवश्यकतालाई पूर्ति गर्नको निम्ति कुनै पनि खालका आमदानीका स्रोतहरू नभइसकेपछि उहाँहरूमा झगडा सुरु हुन्छ. बालबच्चाहरूका आवश्यकता पूरा गर्ने हो कि आफ्नो आवश्यकता पूरा गर्ने, त्यसमा पनि उनीहरूको कुनै पनि आमदानीको स्रोत नभइसकेपछि झगडा सुरु हुन्छ. त्यसकारणले पनि हामीले ती बाल विवाहहरूलाई पनि कम गर्नको निम्ति न्याय समितिको तर्फबाट पनि एउटा चेतनामूलक कार्यक्रमहरू जैसी ब्राह्मणहरू अनि समाजका अगुवाहरू र त्यहाँहरूलाई सहभागी गराएर अभिमुखीकरण कार्यक्रम गर्ने, बाल विवाह सम्बन्धी लैङ्गिक हिंसा सम्बन्धी कुराहरूमा कानुनी ज्ञान दिने एउटा कार्यक्रम पनि छ, त्यो पनि हामी तत्कालले गर्दैछौँ. किनभने अहिलेसम्मको अवस्थालाई हेर्नुहुन्छ भने जति पनि सम्बन्ध विच्छेदहरू भएका छन् हाम्रो समाजमा, अहिले अदालतको रिपोर्टलाई हामीले भर्खरै मासिक कार्यक्रममा पनि सुन्यौं, टोटल केसहरूमध्ये 80% केस चाहिँ सम्बन्ध विच्छेदका केसहरू छन् भन्ने रेकर्ड जिल्ला अदालतमा पनि छ. त्यस कारणले पनि यी यस्ता खालका समस्याहरूलाई हेर्नुहुन्छ भने मुख्य जरो चाहिँ बाल विवाह नै हो. सुरुमा बाल विवाह गर्नुहुन्छ र उहाँहरू परिपक्व हुँदै जाँदाखेरि महिलाहरूमा बच्चा जन्माउँदा, घर व्यवहार सम्हाल्दा, उनीहरूको उमेरभन्दा अगाडि नै उनीहरूको म्याचुर जुन हुन्छ अवस्था चाहिँ अलि नाजुक हुँदै जान्छ, कमजोर हुँदै जानुहुन्छ, उनीहरूको सुन्दरता हराउँदै जान्छ, किनभने तनाव हुन्छ, बालबच्चा हुर्काउनु पर्ने हुन्छ, घर व्यवहार सम्हाल्नु पर्ने हुन्छ. यस्तै यस्तै कारणले महिलाहरूको जुन पहिलेको अवस्था र त्यो अवस्थामा चाहिँ धेरै फरक भइसकेको हुन्छ र पुरुषहरूमा अलिकति घरायसी झन्झटहरू कम हुने र वैदेशिक रोजगारीमा जाने र अलि बाहिरतिरका कामहरू मात्रै सहभागी हुने भएको हुनाले उहाँहरूको सौन्दर्यता सुकिलो मुकिलोपन पनि जस्ता जस्तै हुन्छ. यी चाहिँ व्यावहारिक कुराहरू गर्दैछु म. अहिलेसम्म हाम्रो समाजमा देखेका समस्या यी नै हुन्. त्यस कारणले पनि उहाँहरू बिचमा अब बेमेल हुन्छ, जुन पहिलेको अवस्था थियो, बिहे गर्दाखेरिको अवस्था थियो र त्यो अवस्था र पछिको अवस्थाले गर्दाखेरि उहाँहरूमा आकर्षणको सट्टा विकर्षण सुरु हुन्छ. घरायसी व्यवहारले पनि उहाँहरूलाई च्यापेको हुन्छ भने अलिकति देखावटी रूपहरूले पनि उहाँहरूले प्रभाव पारेको हुन्छ. यस्तै यस्तै कारणले गर्दाखेरि उहाँहरू सम्बन्ध विच्छेदको अवस्थामा पुग्नु भएको छ। यी कारणहरूलाई पनि कम गर्नको निम्ति पनि हामीले न्यायिक समितिबाट पनि पहल गरेका छौँ, कानुनी ज्ञान सम्बन्धी कार्यक्रम पनि गर्यौँ। यस्ता खालका थुप्रै खालका घटनाहरू समाजमा रहेका जति पनि झैझगडाका कुराहरू, सामान्य खालका कुराहरू हामीले मिलाएका छौँ र यो मिलाएर पठाएर उहाँहरू मिलेर बस्नु, उहाँहरूमा सुधार हुनु चाहिँ हाम्रो निम्ति एउटा सकारात्मक उपलब्धि हो, यसरी लिएका छौँ। र अझै पनि हाम्रो कार्यकाल पुग्न एक वर्ष बाँकी छ र यो बीचमा पनि सकेसम्म हामीले समाजमा रहेका विकृति विसङ्गतिहरू, जस्तै बाल विवाह, बहुविवाह, सम्बन्ध विच्छेद अनि यसरी लैङ्गिक हिंसाका कुराहरू पनि मुख्य जोड दिनुपर्छ, किनकि म महिला भएकै कारणले पनि समाजमा भएका यस्ता खालका समस्याहरूलाई चाहिँ न्यूनीकरण गर्दै अन्त्य गर्नुपर्छ भन्ने मैले एउटा मनसाय उद्देश्य र सोच लिएर त्यही अनुसारका कार्यक्रमहरू गरेका छौँ। र अहिलेको आर्थिक वर्ष 83-84 कार्यक्रममा पनि हामीले मुख्य गरेर भौतिक विकासका त छँदैछ, हामीले गरिराखेका छौँ, यतै झट्ट देखिने विकास हो, तर सामाजिक विकासतर्फका कुराहरू हामीले गरिसकेपछि लामो समय भए जस्तो रिजल्ट देखिन्छ र त्यसमा पनि हामीले सबभन्दा धेरै बजेटिङ चाहिँ सामाजिक विकासतर्फ नै राख्छौँ। त्यो पनि हामी सबैजनाले मनसाय बनाएका छौँ, त्यसमा राखेर समाजमा रहेको यो सबैभन्दा मुख्य समस्याको रूपमा रहेको बाल विवाहलाई चाहिँ अन्त्य गर्ने र नेपाल सरकारको गोल अनुसार 2087 चाहिँ हामीले पनि पालिकालाई बाल विवाह मुक्त पालिका घोषणा गर्नुपर्छ भन्ने उद्देश्य राखेर अहिले चाहिँ हामी तयारी गरेका छौँ। र यसमा स्थानीय सरकार सँगसँगै सङ्घ संस्थाहरू पनि लाग्नु भएको छ र त्यस्तै गरेर समाजमा रहेका सामाजिक व्यक्तित्वहरू, अगुवाहरू अनि राजनीतिक दलहरूको पनि उत्तिकै भूमिका रहेको हुन्छ र तपाईँहरूको पनि, पत्रकारहरूको पनि यसमा चाहिँ भूमिका हुन्छ, किनकि आफ्नो दैनिक स्टाटसहरू हुन्छन्, आफू राख्ने पब्लिक सेयरिङहरूमा पनि यस्ता खालका कुराहरूलाई कोट गरेर राख्नुभयो भने तपाईँहरूका लेभलका तपाईँहरूको साथी सङ्गीका व्यक्तिहरूले हेर्ने गर्नुहुन्छ र तपाईँहरूको लेभलबाट पनि त्यहाँसम्म त्यो खालको कुराहरू राख्नुभयो भने चाहिँ उहाँहरूमा पनि अलिकति बाल विवाह चाहिँ समाजको निम्ति चाहिँ राम्रो होइन रहेछ र आफ्नो व्यक्तिगत जीवनको लागि पनि, आफूले सुन्दर भविष्य निर्माणको लागि पनि, र मैले आफ्नो जीवनलाई, करियरलाई, आफ्नो आत्मनिर्भरता, आत्मनिर्भर नभएर आफ्नो खुट्टामा आफै नउभिएर चाहिँ विवाह गर्नु हुँदैन रहेछ भन्ने खालको उनीहरूमा पनि धारणा बसाल्नको निम्ति सम्पूर्णको चाहिँ दायित्व अथवा कर्तव्य हुन्छ। मेरो दृष्टिकोणले देखेको अनुसार चाहिँ एक व्यक्ति र एउटा सरकार मात्रै लागेर चाहिँ समाजमा भएका यी खालका विकृतिहरूलाई हामीले अन्त्य गर्न सक्दैनौँ, त्यसैले समग्र रूपमा सबै लाग्यो भने सङ्घ संस्था, पत्रकार, स्थानीय सरकार, सामाजिक व्यक्तित्वहरू सबैले चाहिँ यसमा पहल गर्यो भने यसलाई पनि हामीले अन्त्य गर्न सक्छौँ।
0: जस्तो न्यायिक समितिमा चालु आर्थिक वर्षमा कति उजुरीहरू पऱ्यो, त्यो मध्ये कति खर्च गर्यो, के छ
1: अहिले चाहिँ हाम्रो चालु आर्थिक वर्षमा चाहिँ 21 उजुरीहरू रहेका थिए र त्यसमध्ये हाम्रो केही समस्याहरू कस्ता छन् भने त्यही आएर पक्षले अथवा वादीले उजुरी दर्ता गर्नुहुन्छ, दर्ता गरिसकेपछि हामीले प्रतिवादी भन्छौँ अथवा विपक्षीलाई सम्पर्कमा ल्याउनको निम्ति चाहिँ धेरै समस्याहरू हामीले भोग्नु परेको छ। उहाँहरूलाई सम्पर्क गर्न खोज्दाखेरि उहाँहरूको फोन कन्ट्याक्ट पनि नहुने, त्यस्तै गरेर कहाँ बस्नुहुन्छ, के गर्नुहुन्छ त्यो पनि कन्ट्याक्ट नहुने, त्यसले गर्दाखेरि हामीले समयमै केही उजुरीहरूलाई न्याय सम्पादन गर्न सकेका छैनौँ। तर हामी कहाँ कन्ट्याक्टमा आउने र हाम्रो सम्पर्कमा हुने विपक्षीहरूलाई समयमै उपस्थित गराउने खालकालाई चाहिँ हामीले आजको भोलि नै पनि समाधान गरिदिएका छौँ। त्यसकारणले हाम्रो अहिलेसम्म खर्चुट भएका मुद्दाहरूमा चाहिँ लगभग 1500 चाहिँ खर्चुट भइसकेका छन् र केही चाहिँ प्रक्रियामा छन्। यी अरू बाँकी खर्चुट हुन नसक्नु कारण मैले तपाईँले भनिसके सम्पर्कमा ल्याउन चाहिँ धेरै गाह्रो। हाम्रो न्यायिक समितिलाई अर्धन्यायिक निकायको रूपमा गाउँपालिका नगरपालिकाहरूमा स्थापित संविधानले नै गरे पनि एउटा छुट्टै कर्मचारीको व्यवस्था चाहिँ गर्न सकेको छैन, किनभने हामीले पटक पटक प्रदेशमा पनि एउटा न्यायिक समितिलाई कानुनी व्यक्ति चाहिन्छ भन्ने कुराहरू राखेका थियौँ, तर पनि यो प्रदेशले व्यवस्था गर्न सकेको पनि छैन। त्यसैले नेक समितिमा चाहिँ दोहोरो जिम्मेवारी भएको कर्मचारीहरूले काम गरिराख्नु भएको छ। अहिले अधिकांश देशभरिको समस्या हेर्नुहुन्छ भने चाहिँ दोहोरो जिम्मेवारी भएका कर्मचारीहरूले काम गर्नुभएको छ। त्यसले पनि हामी निरन्तर चाहिँ लागि परेर उहाँहरूलाई उजुरी काँस गर्ने सबै कुरा घर घर त्यो गर्न सक्ने अवस्था पनि छैन। र हामी पनि जनप्रतिनिधि पनि दोहोरो जिम्मेवारी नै भनौँ, हामीसँग जस्तै संयोजकहरूलाई उपाध्यक्ष उपमेयरहरूलाई चाहिँ अनुगमनको पनि जिम्मा छ, त्यस्तै गरेर न्यायिक समितिको जिम्मा छ, अन्य अपाङ्गता सम्बन्धी जिम्मा छ, थुप्रै खालका समितिहरूको संयोजक चाहिँ उपाध्यक्षहरू हुनुहुन्छ। अहिले आफै उपाध्यक्षहरूले थाहा छैन कि कुन कुन समितिको चाहिँ संयोजक छौँ भन्ने खालको, लगभग 9-10 समितिको संयोजक चाहिँ उपाध्यक्ष उपमेयरज्यूहरू हुनुहुन्छ। त्यस कारणले पनि हामीमा पनि कार्य व्यस्तताहरू धेरै छ र कर्मचारीहरू पनि एउटै मात्र जिम्मेवारी लिएर काम गर्न सक्ने अवस्था छैन। त्यसैले पनि हाम्रो न्यायिक समितिमा भएका समस्याहरू समयमै फर्जट हुन नसक्नुको मुख्य समस्या यो पनि हो। तर हामीसँग आएका उजुरी मध्ये विपक्षीलाई सम्पर्कमा लिन सक्ने खालकालाई चाहिँ हामीले तत्कालै समाधान गरेर पनि उहाँहरूलाई न्याय दिलाएका छौँ।
0: विपक्षीलाई सम्पर्कमा ल्याउँछ एकदम चुनौतीको कुरा छ होला, हजुरहरूकोमा पर्ने उजुरीहरू मध्ये सबैभन्दा बढी लेनदेनकै विषयमा पर्छ,
1: लेनदेन छन् होइन, समग्रतामा हेर्दाखेरि लेनदेन पनि छ, त्यस पछाडि झैझगडा पनि छ, बढ्दै लेनदेनै छ। अनि झैझगडा सामान्य झैझगडा श्रीमान श्रीमतीका झैझगडा घरायसी झैझगडाहरू अनि भएको त्यस्ता खालका पनि छन्। र मुख्य गरेर हामीले अहिलेसम्म उहाँहरूले सम्पर्कमा लिने माध्यम भनेकै फोन कन्ट्याक्ट छ, र फोन कन्ट्याक्टबाट पनि हुन सकेन भने पत्राचार गर्छौँ, त्यसरी लिइराखेका छौँ। र यसलाई सिस्टममा बसाल्न पुरै अदालती प्रक्रियामा लैजान पनि हामीलाई गाह्रो छ। फेरि यो चाहिँ एउटा स्थानीय सरकारको निर्वाचित जनप्रतिनिधिद्वारा गरिने न्याय सम्पादन हो, त्यस कारणले पनि सबै कुरा चाहिँ अदालती प्रक्रिया जस्तै हुनुपर्छ भन्ने उद्देश्य हामी राख्दैनौँ। किनभने यो जनप्रतिनिधि हामी जनप्रतिनिधि हो र हामीले न्याय सम्पादन गर्छौँ, र जनप्रतिनिधि र जनताको सम्बन्ध भनेको चाहिँ नम्र मासुको सम्बन्ध जस्तै हो। त्यस कारणले पनि जसरी हुन्छ हामीले सहज गराउनुपर्छ, उहाँहरूलाई चाहिँ अप्ठ्यारो पार्न हुँदैन, उहाँहरूलाई सरल तरिकाले र उहाँहरूले भने अनुसारको सोचे अनुसारको नै न्याय दिनुपर्छ। हाम्रो मुख्य उद्देश्य मेलमिलाप गराइदिने उद्देश्य राख्छौँ र त्यो अनुसार चाहिँ अहिलेसम्म हामीले गरेका कार्य सम्पादनहरू यसरी नै अगाडि बढिरहेका छन्।
0: पालिकाबाट हुने न्यायिक समितिको न्यायिक कार्यलाई व्यापकता दिनको लागि फैलाउनको लागि चाहिँ के प्रयासहरू भइरहेका छन्, अथवा त्यो गत पहिलेको तुलनामा अहिले चाहिँ कस्तो पाउनुहुन्छ न्यायिक निरूपणका कुराहरूमा यहाँ पालिकाबाट न्यायिक समितिले गरेको खण्डमा?
1: यसमा चाहिँ अहिले हामीले धेरै प्रकारका स्थानीय स्तरमा पुगेर त्यहाँका महिला समूहहरू, उपभोक्ता समितिहरू, त्यस्तै गरेर सञ्जालहरू, किशोरी सञ्जालहरू हुन्छन्, अनि विद्यालयका किशोर किशोरीहरू, अनि शिक्षक शिक्षिकाहरूसम्मलाई उपस्थित गराएर हामीले अघिल्लो आर्थिक वर्षमा चाहिँ वडा स्तरमा पुगेर एउटा न्यायिक समिति सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू अथवा न्यायिक समितिले गर्ने कार्यक्षेत्र क्षेत्राधिकारका कुराहरूलाई लिएर र यस्तै सरकारमा पनि तपाईँहरूको अन्यायलाई चाहिँ न्याय दिलाउने एउटा अर्डरनेट निकाय छ है भन्ने तरिकाले चाहिँ प्रचार प्रसार जस्तो तरिकाले चाहिँ वडा स्तरमा कार्यक्रम गरेका थियौँ। र त्यहाँबाट पनि उहाँहरूले हामीले चाहिँ स्थानीय स्तरमा पनि न्याय पाउँदो रहेछौँ भन्ने कुरा पनि उहाँहरूलाई ज्ञान भयो। र त्यस्तै गरेर फेरि हामी अहिले स्थानीय सरकार सञ्चालनको दोस्रो कार्यकालमा छौँ होइन, अघिल्लो एक कार्यकाल चाहिँ उहाँहरूले भोगिसक्नु भएको छ, महसुस गरिसक्नु भएको छ, त्यहाँबाट पाउने सेवा सुविधाहरू र स्थानीय सरकारबाट के सुविधाहरू पाउन सकिन्छ भन्ने कुरा चाहिँ उहाँहरूले उतिखेर पनि थाहा पाइसक्नु भएको छ। त्यसैले पनि अहिले स्थानीय सरकारको सञ्चालनको दोस्रो कार्यकालको यो अवधि भएको हुनाले पनि जनताहरूमा यहाँबाट पाउने सेवा सुविधाको बारेमा लगभग अहिले चाहिँ सबैले जानकारी पाउनु भएको छ। त्यसैले पनि यो न्यायिक समिति पनि गाउँघरमा चाहिँ हामी जिल्ला धाउनुभन्दा जिल्ला अड्डा अदालत धान्नुभन्दा पनि न्याय समिति पनि छ त हाम्रो पालिकामा. हामीले नै चुनेर पठाएका, हामीले नै भोट गरेर पठाएका जनप्रतिनिधिहरूबाट उहाँहरूले पनि त हामी न्याय दिनुहुन्छ नि भन्ने कुराको प्रचार अथवा उहाँहरूसम्म पनि यो कुराको जानकारी छ. त्यसैले पनि त्यस्तो खालका उहाँहरूमा परेको समस्या छ भने हामीलाई फोन मार्फत अथवा यहीँ आएर पनि उजुरीहरू दर्ता गर्नुहुन्छ र उहाँहरूको समाजमा पनि जुनलाई जानकारी छ त्यो जानकारी भएको व्यक्तिलाई अर्को जानकारी नगर्ने व्यक्तिलाई पनि तपाईँहरूको समस्याहरू चाहिँ पालिकाबाट न्याय समितिले पनि समाधान गरिदिन्छ है भन्ने तरिकाले जानकारी दिनुहुन्छ र त्यसले पनि अहिलेसम्म हाम्रो यो न्याय समितिले गर्ने कार्यहरूको बारेमा बस्ती स्तरमा पनि जानकारी भएको छ
0: भइरहेछ. अनि हामी आगामी आर्थिक वर्ष 83-84 कुरा गरौँ. अब यति बेला तपाईँहरू बजेट निर्माणको क्रममा हुनुहुन्छ, मिटिङ र कार्यक्रम पनि ल्याउँदै हुनुहुन्छ. अब के कस्ता कार्यक्रमलाई प्राथमिकता लिएर नीति कार्यक्रम बनाउँदै हुनुहुन्छ, त्यो चरणहरू जुन बजेट निर्माणको चरणहरू छ त्यो अन्तर्गत कहाँसम्म पुग्यो अहिले, के छ अवस्था?
1: अब हामी हाम्रो मात्रै नभएर सबैको चाहिँ बजेट निर्माण नीति, अहिले चाहिँ हामी मुख्य गरेर नीति निर्माणको चरणमा छौँ र यसमा सङ्घले आफ्नो बजेट भाषण गरिसकेको छ जेठ 15 यस्तै गरेर परदेशले असार 1 बजेट भाषण गर्छ भने हामीले चाहिँ असारको 10 गरिसक्नुपर्छ. त्यस कारणले हामी असार 10 अगाडि असारको 9 नै बजेट लिने हाम्रो मिति तय भइसकेको छ, हाम्रो कार्यपालिकाले तय गरिसकेको छ. त्यस्तै गरेर हाम्रो नीति तथा कार्यक्रममा चाहिँ अघिल्लो वर्ष पनि हामीले कृषिलाई मुख्य जोड दिनुपर्छ, कृषि अनि शिक्षा स्वास्थ्यहरूमा जोड दिनुपर्छ भन्ने हाम्रो नीतिले बोलेको थियो. त्यस्तै गरेर अहिले पनि हामी विशेष गरी कृषि प्रधान देशमा र हामी पनि सुनले स्मृति गाउँपालिकामा चाहिँ आत्मनिर्भर कृषि प्रणालीमा चाहिँ जोड दिनुपर्छ भन्ने मनसाय राखेका छौँ र त्यसमा हाम्रो पालिकाबाट पनि कृषकहरूलाई जुन तरकारी खेतीमा देखि लिएर अन्य फलफुल खेतीहरूमा चासो राख्ने र उहाँहरूले व्यावसायिक ढङ्गले जुन खेतीपाती गरिराख्नु भएको छ, कृषिमा आफूलाई इन्भल्भ गरिराख्नु भएको छ र उहाँहरूलाई पनि प्रोत्साहन स्वरूप विभिन्न पुरस्कारहरू गर्ने र त्यो अनुसारको पालिकाबाट पनि अनुदानको व्यवस्था गर्ने कार्यहरू पनि गरिराखेका छौँ. र त्यसै गरेर अबको नीतिमा चाहिँ हामीले मुख्य प्राथमिकता कृषि हुन्छ भने शिक्षामा पनि प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था अघिल्लो आर्थिक वर्षमा पनि गरेका थियौँ भने यो वर्ष पनि हामी निरन्तरता दिन्छौँ. शिक्षालाई पनि गुणस्तरीय शिक्षा बनाउनको निम्ति कोही कसैलाई चाहिँ उच्च शिक्षामा प्राविधिक धारतिर पढ्ने व्यक्तिहरूलाई आर्थिक अभावको कारण पढाइबाट वञ्चित हुन नपरोस् भन्नको निम्ति हामीले छात्रवृत्तिको व्यवस्था पनि गरेका छौँ. त्यस्तै गरेर बस्ती स्तरबाट आएका उहाँहरूका सल्लाह सुझावलाई पनि यसमा समेट्छौँ हामीले. त्यस्तै गरेर अब तत्कालै हुँदैछ यही जेठको 29 हामी नीति तथा कार्यक्रम गर्दैछौँ, त्यसबाट पनि अझ प्रश्न हुनुहुनेछ सबै कुराहरू अहिले नै भन्न पनि मिल्दैन. त्यस कारणले पनि तपाईँहरूबाट पनि केही सल्लाह सुझावहरू यो चाहिँ नीतिमा राख्नुपर्छ है भन्ने तरिकाले आयो भने हामी त्यो पनि समेट्न सक्छौँ र यी कुराहरूमा हामी आधारित रहेर चाहिँ नीति कार्यक्रमको तयारीमा छौँ. हामी अब 20 कार्यपालिका बस्दैछौँ र त्यसपछि लगातार समितिका बैठकहरू बस्छ, त्यसमा समितिका बैठकहरूको छलफल बहस हुन्छ अनि नीतिले 29 सभामा लगेर पारित गर्छौँ र त्यस पछाडि लगत्तै फेरि हामी बजेटको तयारीमा लाग्छौँ. नीति तथा कार्यक्रमलाई पारित गरिसकेपछि बजेटिङको लागि अगाडि बढ्छौँ, तयारी गर्छौँ. त्यसमा पनि विभिन्न समितिहरू छन्, हाम्रा बजेटका चरणहरू छन्, प्रति चरणहरूलाई फलो गर्दै ती बजेटको तयारीमा लागेर हामीले वर्षको सभा बजेट सभालाई चाहिँ असारको 9 चाहिँ गर्छौँ.
0: के भइरहेछन् अहिले खासमा यो नीति कार्यक्रम बनाउने समितिहरूमा छलफल लगायत बजेटको लागि तयारी पनि भइसक्यो, सिलिङहरू बिटेर यताउता कामहरू
1: सिलिङहरू भएको छैन, हामी चाहिँ अहिले नीतिमै लागेका छौँ अनि बजेटको चाहिँ बस्ती स्तरका योजनाहरूको छनौटको लागि कार्यपालिका बैठक 20 बस्दैछ. त्यस दिन कार्यपालिका बैठक बसेर अनि बस्ती स्तरका योजना बजेट सभालाई चाहिँ असारको 9 चाहिँ गर्छौँ.
0: के भइरहेछन् अहिले खासमा यो नीति कार्यक्रम गर्ने समितिहरूमा छलफल लगायत बजेटको लागि तयारी पनि भइसक्यो सिलिङहरू बिटेर यताउता कामहरू

0: कि बल्ल हामी बजेटलाई सिलिङ दिने कुराहरू, वडालाई दिने, शाखाहरूलाई दिने कुराहरूमा चाहिँ त्यसपछिको बैठकहरूमा चाहिँ छलफल गर्छ।
1: गत वर्षको गत आर्थिक वर्षभन्दा यो चालु आर्थिक वर्षको चाहिँ के फरक होला त? बजेट कस्तो आकारको आउने, के छ अवस्था?
0: आकार त लगभग अघिल्लो आर्थिक वर्ष र यो वर्षको बजेटिङमा धेरै ठुलो अन्तर चाहिँ छैन, थोरै चाहिँ बढ्ला त त्यति धेरै ठुलो रकम चाहिँ बढ्दैन, हामी पोरकै अवस्थामै छौँ। अहिले सङ्घीय सरकारको बजेट पनि हेरिसक्नु भएको छ, त्यो भन्नु नपर्ला। त्यसैले पनि अहिले हाम्रो पालिकाको अवस्थालाई हेर्दाखेरि पनि बजेट चाहिँ अघिल्लो वर्षकै अवस्थामा हुन्छ। हामी त्योभन्दा धेरै सिलिङ दिन पनि सक्दैनौँ, त्योभन्दा धेरै सिलिङ दिनलाई हामीसँग हाम्रो आन्तरिक स्रोत पनि छैन, हाम्रो पालिकाको आन्तरिक स्रोत केही पनि छैन। मात्रै भएको त्यही ढुङ्गा गिटी बल्लको रहेको छ, ठुलो स्रोत भनेको त्यति हो र बाँकी मालपत्का कुराहरू तिनीहरूले गर्दाखेरि हाम्रो आन्तरिक स्रोत पनि कम छ। त्यसैले बजेटमा चाहिँ हामी सङ्घ प्रदेशकै मुख ताक्नुपर्छ, त्यसैले पनि त्यति धेरै बजेट बढ्दैन र पोहोरकै सिलिङमा हामी टेकेर त्यही बजेटमा चाहिँ अहिले चाहिँ सिलिङ दिन्छौँ र त्यही अनुसारको बस्ती स्तरका योजनाहरू सङ्कलन गरेर ती योजनाहरूमध्ये कुन योजना चाहिँ अहिलेको तत्कालीन आवश्यकता हो त त्यसलाई प्राथमिकरण गरेर ती जनताहरूका मागलाई चाहिँ हामी सम्बोधन गर्छौँ र त्यसमा मुख्य गरेर चाहिँ हाम्रो उद्देश्य भनेको प्राथमिकरण नै हुन्छ। त्यहाँ नभई नहुने खालको जनताहरूलाई आवश्यक पर्ने आधारभूत आवश्यकता अन्तर्गतको योजनाहरू चाहिँ अहिले सम्बोधन हुन्छ भने त्यसपछिका कर्मश अरू आर्थिक वर्षहरूमा पनि उहाँहरूका मागहरूलाई सम्बोधन हुन्छ। अहिलेसम्म हामीले गर्दै आएको अभ्यास पनि यही नै हो।
1: पालिकाले बजेट अथवा नीति कार्यक्रम बनाउँदै गर्दा जनताको माग आवश्यकताहरू आउने क्रम जारी छ होला, के कस्ता मागहरू आइरहेको छ?
0: अब व्यक्तिगत रूपमा जनताहरूको माग चाहिँ अब त्यति धेरै आउँदैन, किनभने हामीले सिस्टममा बजेटिङ गर्नुपर्छ। वडाका सदस्यहरू, वडाका जनप्रतिनिधिहरूबाट बस्ती स्तरमा पुगेर त्यहाँका जनताहरूलाई एक ठाउँमा भेला गराएर उहाँहरूको आवश्यकता के हो, माग के हो भन्ने खालका योजनाहरू उहाँहरूले लिनुहुन्छ। त्यस कारणले पनि समग्रतामा चाहिँ संस्थागत रूपमा चाहिँ उहाँहरूले मागहरू पठाउनुहुन्छ। त्यसरी पनि व्यक्तिगत रूपमा त यता कता कहिलेकाहीँ ठुलै समस्या परेको अथवा उहाँहरूको अलिकति बस्तीभन्दा छुट्टै खालको घरहरू भएका, घर जग्गाहरू भएका अवस्थामा व्यक्तिगत मागहरू हुने हुन् न त अहिलेसम्मको हेर्दाखेरि समग्रतामा चाहिँ एकमुष्ट संस्थागत मागहरू नै आइराखेका छन्। त्यसैले हामीले सम्बोधन गर्छौँ र सबै बस्ती स्तरबाट आएका योजनाहरू चाहिँ एकैपटक एउटै आर्थिक वर्षमा चाहिँ सम्बोधन गर्न सकिन्न, त्यसलाई बिस्तारै सम्बोधन गर्छौँ हामी। अहिले चाहिँ हाम्रो योजना ब्याङ्क बन्दैछ, त्यसबाट नै हामीले प्रत्येक वर्ष त्यहीबाट प्राथमिकरण गरेर बजेटको व्यवस्था गर्ने हाम्रो अहिले प्लान रहेको छ र त्यसरी नै अहिले तयारी गर्दैछौँ।
1: अन्त्यतिर छौँ, स्थानीय सरकारले बनाउने योजनाहरू प्राय टुक्रे खालका योजनाहरू हुने र कार्यान्वयनमा एकदमै समस्या हुने खालको गुनासोहरू आइरहन्थ्यो, के अहिले पनि त्यस्तै खालको हुन्छ कि के छ सम्भावना?
0: यस्तो हो, स्थानीय सरकारले बनाउने भनेको करोडौँको योजना चाहिँ बनाउन सक्दैन, हामीसँग करोडौँको योजना बनाउन सक्ने क्षमता पनि छैन र आय स्रोत पनि छैन। त्यस कारणले पनि हामीलाई बाध्यता छ सबै जनताहरूको मागलाई सम्बोधन गर्नुपर्नेछ र हामीसँग सीमित बजेटहरू हुन्छ होइन, त्यस कारणले पनि ती हामीसँग भएको बजेटले चाहिँ त्यो बस्ती स्तरबाट आएका सबै जनताहरूको मागलाई सम्बोधन गर्न खोज्छौँ। त्यस कारणले बाध्यतावश हामीले ती टुक्री योजनाहरू बनाउनु पर्ने हुन्छ, किनभने एउटै बस्तीको जनतालाई उदाहरणको निम्ति हामी यो चार नम्बर वडामा सिलचौरको बस्तीले मात्र 1 करोड रुपियाँको बजेट दियौँ र अर्को यो चार नम्बर वडाका कोइलहरूको बागमादेखि लिएर अरू ठाउँका बस्तीहरूलाई हामीले योजना दिन सकेनौँ भने त्यसको परिणाम के हुने होइन? त्यस कारणले पनि हामीलाई समग्र पालिकाभरि हाम्रो 8 वडामा रहेका बस्तीका जनताहरूका मागहरूलाई सम्बोधन गर्नको निम्ति र हामीसँग आएको सङ्घ प्रदेश र हाम्रो स्थानीय तहमा रहेको सीमित आन्तरिक स्रोतलाई उपयोग गर्दै ती जनताहरूको मागले सम्बोधन गर्नको निम्ति हामीलाई त्यो नगरी नहुनुपर्ने अवस्था सिर्जना हुन्छ। त्यसैले आवश्यकताले पनि हाम्रो आवश्यकता पनि हुन्छ कि उहाँहरूको

0: मागलाई सम्बोधन गर्नुपर्छ। त्यसैले छिटुकुरी योजनाहरू बनाउनु पर्छ। छिटुकुरी योजनाहरूले पनि उहाँहरूलाई ठूलो राहत मिलेको हुन्छ। उदाहरणको निम्ति एउटा बस्तीको एउटा जुन बारी हुन्छ, खेत हुन्छ, त्यसमा चाहिँ उहाँहरूले सिँचाइ गर्नको निम्ति सानो पोखरीको आवश्यकता परेको हुन्छ। पानी सञ्चित गर्नको निम्ति त्यो पोखरी बनाउनको निम्ति 1.5-2 लाखमा सम्पन्न हुन्छ भने, त्यो 1.5-2 लाख हालेर ती जनताहरूको माग सम्बोधन हुन्छ भने त्यो हाल्नमा हामीले पनि आपत्ति भएन। त्यसैले पनि स्थानीय सरकारलाई यी कुराहरू टुक्रै योजनाहरूलाई बनाउनको निम्ति बाध्यता छ। त्यस कारणले पनि हामी त्यस्तो खालको योजनाहरू बनाउँछौँ र कार्यान्वयनमा चाहिँ समस्या हुँदैन। कहिलेकाहीँ अपवादको रूपमा हुनु केही समस्याहरू आउनु चाहिँ स्वाभाविक हो, तर समग्रतामा चाहिँ हामी ती योजनाहरू हालेर जनताहरूलाई खुसी बनाउन सकेका छौँ।
1: हामी कार्यक्रमको अन्त्यमा के भन्न चाहनुहुन्छ?
0: अन्त्यमा सबै कुराहरू लगभग आइसके जस्तो लाग्छ मलाई। अब हाम्रो नयाँ बजेटको सुरुवाती अथवा तयारीको चरणमा छौँ भने चालु आर्थिक वर्षका कार्यक्रमहरूलाई अन्तिम गर्ने र यी योजनाहरूलाई भुक्तानी प्रक्रियादेखि लिएर यसको समापन गर्ने चरणमा छौँ र यो अवस्थामा आएर हाम्रो पालिकाको समग्र वस्तुस्थितिको बारेमा मलाई राख्ने मौका दिनुभएको छ। त्यसको लागि रेडियो मालाश्री, रेडियो सभ्यता र विशेष गरेर भरत विश्वकर्मा, राज्य समर्पण भाइलाई विशेष धन्यवाद दिन्छु र मेरा यी कुराहरू सुनेर सकारात्मक सल्लाह सुझाव पनि दिनुहुनेछ भन्ने कुरा राख्छु। धन्यवाद।
1: हस् त, आजको कार्यक्रम सुनिल स्मृति डायरी यहीसकिएको छ। आजको कार्यक्रम सुनिल स्मृति डायरीको यो अङ्कमा रहेर हामीले सुनिल स्मृति गाउँपालिकाकी उपाध्यक्ष मिना थापासँग कुराकानी गर्यौँ। चालु आर्थिक वर्षको करिब अन्तिम अवस्थामा भइसकेको अवस्था छ र आगामी आर्थिक वर्षको हेटी कार्यक्रमसँगै बजेट निर्माणको चटारो यति बेला स्थानीय सरकारले रहेको कारणले गर्दा ती लगायत विविध विषयहरूमा केन्द्रित रहेर कुराकानी गर्यो। आज कार्यक्रम यही सकिएको छ। कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई विशेष धन्यवाद र सम्पूर्ण रेडियोको प्राविधिक सहकर्मीहरूलाई विशेष धन्यवाद दिँदै म पनि बिदा हुन्छु। नमस्कार।
2: लौ चटाइ पर्न आँटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चटाइ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चटाइ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई फुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू: 1. अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ:
0: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
1: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा 1 पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप 2 पटक खाना खानु पर्दछ।
0: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
1: गर्भवती भएको 3 महिना पूरा भएपछि 1 मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको 1 पटक 1 चक्की आइरन खानु पर्छ।
0: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
3: बाफ्रे,
2: अब चाहिँ के हुने हो?
4: खोइ खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यस्तै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
2: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न रेडियो एफएमबाट सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुनेछ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारका साथमा गीती कथा परालको आगो प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार। आफ्नै 43 वर्षीय छोरा शंकर गिरीको हत्या गरेको अभियोगमा नवलपरासी जिल्ला गैंडाकोट नगरपालिका 15 बस्ने 63 वर्षीय डम्मर गिरीलाई जेठ 16 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी झापा जिल्ला मेची नगर नगरपालिका 15 बस्ने 55 वर्षीय रुद्र श्रेष्ठको हत्या गरेको अभियोगमा तनहुका 35 वर्षीय रामबहादुर गौतमलाई प्रहरीले पक्राउ गरेको छ।
1: कटुवा पिस्तोल एक थान सहित सुनसरी जिल्ला देवानगंज गाउँपालिका 2 बस्ने 17 वर्षीय किशोर समेत दुईजनालाई सोही ठाउँबाट जेठ 11 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी एक थान भरुवा बन्दुक सहित इलाम जिल्ला इलाम नगरपालिका 11 का 45 वर्षीय मदन भन्ने मेघ बहादुर मगर र 53 वर्षीय गंगा बहादुर बिकलाई उनकै घरबाट जेठ 13 गते प्रहरीले पक्राउ गरेको छ।
0: नियन्त्रित लागू औषध टापेन्टाडोल 35,600 ट्याब्लेट, ट्रामाडोल 1,800 ट्याब्लेट, स्पास्मो 2,000 ट्याब्लेट र नगद 1,51,000 रूपियाँ सहित जुम्लाका 34 वर्षीय धनप्रसाद भट्टलाई भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका 5 जेठ 15 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध टापेन्टाडोल 2,310 ट्याब्लेट र नगद 1,55,200 रूपियाँ सहित दोलखाका 27 वर्षीय अरूण सुरेललाई भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका 9 जेठ 14 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 1,690 ट्याब्लेट र नगद 27,500 रूपियाँ सहित भारतीय नागरिक 20 वर्षीय दयानन्द यादवलाई सुनसरी जिल्ला बराहा क्षेत्र नगरपालिका 5 जेठ 17 गते प्रहरीले पक्राउ गरेको छ। यस्तै नियन्त्रित लागू औषध टापेन्टाडोल 600 ट्याब्लेट सहित कैलालीका 26 वर्षीय दीपक राज भट्टलाई भक्तपुर जिल्ला सूर्य विनायक नगरपालिका 5 जेठ 14 गते प्रहरीले पक्राउ गरेको छ भने नियन्त्रित लागू औषध ट्रामाडोल 590 ट्याब्लेट सहित रामेछापका 23 वर्षीय प्रशान्त मगर र नुवाकोटका 23 वर्षीय अनिल लामालाई काठमाडौँ महानगरपालिका 17 जेठ 15 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ 270 मिलिग्राम, नियन्त्रित लागू औषध ट्रामाडोल 290 ट्याब्लेट र स्पास्मो 150 ट्याब्लेट सहित 6 सुनसरी जिल्ला बराहा क्षेत्र नगरपालिका 6 जेठ 14 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने 31 वर्षीय चन्दन कुमार बहदार, 31 वर्षीय अमर राई, 39 वर्षीय आयत सिंह तामाङ, 19 वर्षीय समीर तामाङ, 20 वर्षीय शुभराज राई र 17 वर्षीय किशोर रहेका छन्। त्यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 200 ट्याब्लेट र डाइक्लोमाइन 360 ट्याब्लेट सहित मोरङ जिल्ला बेलबारी नगरपालिका 1 बस्ने 30 वर्षीय रोमन राई, सोही नगरपालिका 1 बस्ने 25 वर्षीय विकल राई र सोही नगरपालिका 4 बस्ने 30 वर्षीय सुरेश राईलाई बेलबारी नगरपालिका 1 जेठ 15 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध डाइजेपाम 140 एम्पुल, बुप्रिनोर्फिन 109 एम्पुल, फेनारागन 134 एम्पुल र नगद 17,700 रूपियाँ सहित सिन्धुलीका 29 वर्षीय सुजन लामालाई काठमाडौँ महानगरपालिका 6 जेठ 16 गते प्रहरीले पक्राउ गरेको छ।
1: ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ एक्सटर्सन र सम्पत्ति शुद्धिकरण मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी ललितपुर भैँसीपाटी बस्ने नवलपरासी जिल्ला पश्चिम सुनवल नगरपालिका 6 तुलसी अधिकारी पक्राउ परेकी छिन्। पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कार्यवाही गर्ने गराउने प्रयोजनार्थ जेठ 16 गते नेपाल फिर्ता ल्याइएको छ। उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट 2082 चैत 3 गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार। पूरा भयो।
2: ओइ मिलन, छिटो हिट, कस्तो डर लाग्ने गरी बिजुली चम्केको। यस्तो बेला त जति सक्दो सुरक्षित स्थानमा बस्नुपर्छ।
3: कस्तो डर पोक रहेछ भने
2: के साह्रो डराएको हो त। यस्तो डर लाग्दो मौसम भएको छ, डराउनु परेन भने
3: कति दौडेको भने पख न। यो बिजुली चम्केको बेलामा एउटा सेल्फी खिचौ न भने दानी फोटो आउँछ कि। यता हेर्दा
2: अरे हेर्न यसको बुद्धि, आकाश गड्याङ गुडिङ गरेको बेला बिजुली चम्किँदा र चट्याङ पर्न लाग्दा खुला ठाउँमा बस्नु हुँदैन भन्छन्, त भने सेल्फी खिच्ने कुरा गर्दैछस्।
3: केही हुन्न के केही हुन्न,
2: यस्तो कुरामा खेलाची नगर है, सानो हेल्थ राईले ठुलो जोखिममा पर्न सकिन्छ।
3: ल तँलाई थाहा रहेछ त नि, अनि यस्तो बेलामा अरू चाहिँ के गर्नुहुन्न सबै भन्न त।
2: ल सुन, आकाशमा गड्याङ गुडुङ आवाज आउने बित्तिकै घरभित्र छिर्नुपर्छ, घरभित्र पनि सुरक्षित स्थानमा बस्नुपर्छ, झ्याल र भित्ताको नजिक नबस्ने, विद्युतीय उपकरणहरू र तार जडित फोन नचलाउने, अनि धाराका पानीमा करेन्ट आउन सक्ने भएकाले पानी छुने चलाउने गर्नु हुँदैन, बुझिस्?
3: यी त भए घरभित्र हुँदा अपनाउने सावधानी, अनि घर बाहिर भए चाहिँ के गर्ने त्यो पनि भन्न त।
2: यस्तो बेला घर बाहिर भए ठुला रुखको ओत नलाग्ने, चिसो ठाउँमा नबस्ने, बिजुलीको खम्बाको नजिक बस्दै नबस्ने, पौडी खेल्न र नुहाउनु त झन् हुँदै हुँदैन, अनि गाडीमा भए सिसा लगाएर भित्रै बस्नुपर्छ।
3: ल आज धेरै कुरा जान्ने मौका पाइयो, तँलाई धेरै धेरै धन्यवाद है।
2: यी सावधानी अपनायो भने धेरै हदसम्म बस्न सकिन्छ भने चट्याङका कारण हुने मानवीय क्षति पनि कम हुन्छ। अब बुझिस कुरा?
3: बुझे बुझे।
0: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ गीति कथा परालको आगो।

बुढाबुढीको झगडा परालको आगो भन्छन्। साँच्चै यो उखान त्यसै भनिएको त पक्कै होइन होला, यसमा निकै गहिरो भाव छ, सत्यता छ। कहिलेकाहीँ परालमा लागेको आगो पनि देख्नु भएकै होला, आगोको झिल्को भेट्नै हुन्न, हुर्रै बलिहाल्छ र यसलाई देख्ने बित्तिकै वा अलिकति बल्न शुरू गर्दा झापचुप निभाउन पनि सकिन्छ। तर त्यही परालमा लागेको आगोलाई अलिकति मात्रै हावाले गति बदलिदियो भने त्यो खरानी बनेपछि मात्रै शान्त हुन्छ। घरभित्र श्रीमान श्रीमती बीचको झगडा पनि ठ्याक्कै त्यस्तै हुने रहेछ। त्यही परालमा सल्केको आगो जस्तै जब त्यो झगडामा तेस्रो व्यक्ति जोडिन थाल्छ नि, अथवा सम्बन्धमा अरूको कुरा सुन्न थालिन्छ नि, अनि धन्किन्छ आगो परालमै सल्किए जस्तै, जसले सम्बन्धलाई एकैछिनमा खरानी बनाइदिन्छ। मेरो सम्बन्धमा पनि ठ्याक्कै त्यसै गरी आगो तन्कियो, शंकाको आगो, निभ्दै ननिभ्ने गरी तन्कियो, जुन आगो सबै खरानी भएपछि मात्रै शान्त भयो।

महिमालाई आफैले मन पराएर धुमधामसँग बिहे गरेको हुन् मेरी प्यारी महिमा। फूल जस्तै उजेली, जुन जस्तै शीतल अनि घाम जस्तै न्यानो उनको माया। आफूले असाध्यै माया गरेको मान्छेसँग शंका हुन्छ भन्छन्, होइन रहेछ। माया गरेको मान्छेसँग त हरदम माया हुनुपर्ने होइन र? उसो भए कसले भन्यो माया गरेको मान्छेसँग शंका हुन्छ भनेर? सायद म जस्तै मूर्खले भनेको हुनुपर्छ। हो, मैले मेरी श्रीमतीलाई त्यस्तै शंका गर्थे। आज थाहा भयो यो त रोग रहेछ, ठूलो रोग, क्यान्सर भन्दा पनि ठूलो रोग, जसले छिनभरमै ज्यान लिन्छ र दिन्छ पनि। मैले मेरी महिमा प्रति यति शंका गर्थे कि कोही केटा मान्छेसँग बोल्नै नहुने, चोकमा उभिएर कुरा गर्दा पनि त्यो को हो, किन बोले कि? मान्छेले सम्बन्धमा शंकाको नजरले हेर्न थाल्यो भने यतिसम्म गिर्दो रहेछ कि आफ्नै दाजुभाइसँग देख्दा पनि शंकाकै नजरले हेर्न थाल्छ र अन्तत शंकाले लंका जलाउँदैन, जिन्दगी जलाउँछ। मेरो जस्तै मेरो शंका गर्ने बानी फिटिक्कै मन नपराउने हुने। हरेक दिन, हरेक क्षण, हरेक पल हामी बीच झगडा हुन्थ्यो। मैले धेरै पटक कुटपिट पनि गरे। अनौठो कुरा त के थियो भने हाम्रो झगडामा केही छिमेकीहरू पनि मेरो साक्षी बनिदिन्थे, जो परालमा सल्किएको आगोमा लागेका बतास जस्तै हो। तिनीहरू पनि मतियार हुन् मैले गरेको अपराधको, र म मुख्य अपराधी हुँ। म हत्यारा हुँ, म बौला हुँ, म पागल हुँ, पागल।

एक दिनको कुरा हो, महिमा मेरी श्रीमती कामबाट साझा घर फर्किँदै थिए। म भने यता घरमा रिसले चूर परेर बसेको थिएँ। त्यसमाथि छिमेकी साथीभाइले कान भरेर त्यो दिन मेरो रिस झन दोब्बर भएको थियो। महिमा घर आइन्, म रिसले फनफनिँदै कराउन र झन्किन थाले। त्यसैमा उनको मुखबाट पनि उत्तर आउन थाले। केही समय हामी बीच भनाभन भयो। ओरपरका छिमेकीले हामीलाई सम्झाउँदै थिए। मैले भने रिसले आँखै देखिन र छेउको बन्चरो उठाएर महिमाको टाउकोमा प्रहार गरे। महिमा भुइँमा ढलेर छटपटाउन थालिन्। मेरो भने अझै रिस मरेको थिएन। कसैले मलाई समातेर पछाडि तान्दै थिए त कसैले महिमालाई सम्हाल्दै। बिस्तारै मलाई रिसले छोड्दै गयो, तर उता मेरी श्रीमतीलाई पनि सासले छोड्दै थियो। एकैछिनमा सबै गाउँलेहरू जम्मा हुन थाले, रुईखराई हुन थाल्यो। म पनि होसमा आए र बिस्तारै पश्चातापले पोल्न थाल्यो। गल्तीको महसुस हुन थाल्यो, तर अपराध गरेर पश्चाताप गर्नु भनेको मरिसकेपछि सास खोज्नु जस्तै रहेछ। मेरो हातमा हत्कडी लाग्यो। आज चिसो कारागारको एउटा कुनामा बसेर यो कथा लेख्दैछु। यही कथा लेखे जस्तै गरी मेरी महिमाको लागि मलाई माफ गरिदेऊ भनेर एउटा चिठी लेख्न मन छ, तर महिमासम्म कसले पुर्याइदेला? मनको कुरा मनमै रह्यो।

0: आजकल म हरेक दिन श्रीमान श्रीमतीले एक अर्काको हत्या गरेको समाचार पढ्ने गर्छु। ती सबै म जस्तै हत्यारा त भए नै म जस्तै पागल पनि रहेछन्, अझ हुतियारा पनि हो। जसले प्रेमलाई पूजा गर्न सक्दैन उसको घर कहिल्यै बन्दैन। माटो र पानीले घर बन्ने होइन, त्यो त प्रेमले बन्ने चीज हो, त्यो त प्रेमले बन्ने चीज रहेछ। एक अर्कामा गहिरो प्रेम चाहिन्छ, चाहे त्यो श्रीमान श्रीमती बीच होस् या दाजुभाइ दिदी बहिनी आमा बुवा जोसुकै प्रति किन नहोस्। रिस र आवेगले हत्या जस्तो जघन्य अपराधमा आफूलाई नधकेलौं, बरू प्रेम बाँडेर खुशी जीवन बाँचौं। शंका रिस र आवेगले त घर जलाउँछ, संसार जलाउँछ।
1: एसेन्जल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो गीति कथा परालको आगो। यसका लेखक तथा प्रस्तुतकर्ता हुनुहुन्थ्यो दीपक राज विश्वकर्मा।
2: ओहो काकी, हातभरि टन्नै छ त, के लिएर आउनुभयो?
1: घाँस काट्न जंगल गएकी थिए, च्याउ भेटे अनि लिएर आएकी बाबु।
2: च्याउ त लिनुभयो काकी, तर यो खान मिल्ने च्याउ हो कि होइन?
1: हामीले सानो छँदा कति खान्थ्यौ यही च्याउ, खान मिल्ने च्याउ नै हो बाबु, हेर्दा त्यस्तै छ।
2: यस्ता जंगलमा उम्रेका जुन पाए त्यही च्याउ खान हुन्न है काकी, हेर्दा उस्तै भए पनि विषालु च्याउ पनि हुन सक्छन्। त्यसैले राम्रोसँग पहिचान नगरी खायो भने ज्यानै पनि जान सक्छ। फेरि
1: तैले भनिहालिस, डर पो लाग्यो त। होस् म पनि खान्न, के हो के हो, ज्यान भन्दा ठुलो के छ र अरू?
2: होइन होइन, खान त भइहाल्छ नि, तर खान मिल्ने हो कि होइन पहिचान गरेर मात्रै खानुपर्छ मात्र भन्न खोजेको के काकी मैले।
3: जंगलमा आफै उम्रेका च्याउहरू जथाभावी नखाऊ, च्याउको पहिचान नगरी खाँदा विषालु च्याउ पनि पर्न सक्छन्, जसले गर्दा ज्यानै पनि जान सक्छ। च्याउको पहिचान गरेर मात्र खाने बानी बसालौ।
1: हवस् त, यिनै सामग्रीसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र सुलोचना भट्टाचार्य, सहकर्मी दीपक राज विश्वकर्मा र म अम्बिका केसी पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।

0: दुई देशबीच संयन्त्रहरू बनिसकेका छन्।
1: संसदको मुख्य कार्यसूची आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भए पनि लगातारको अवरोधका कारण नियमित संसदीय कार्य प्रभावित हुँदै आएको छ। सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा काशीका बलभद्र बास्कोटालाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले समितिको सदस्यतामा काठमाण्डुका अमीर प्रसाद नेउपाने, लम्जुकी पद्मनीति सोतिल र काठमाण्डुकी डाक्टर रोहना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र बास्तोला कास्की तथा सदस्य पदमा श्री अमीर प्रसाद न्यौपाने काठमाडौँ र पद्मनीति सोती लङजुङ र डाक्टर रोना श्रेष्ठ काठमाडौँलाई नियुक्ति गर्ने।
1: बैठकले 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भइएको घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिशहरू कार्यान्वयनका लागि गठन गरिएको अध्ययन समितिको कार्यविधि 45 दिन थप गर्ने निर्णय पनि गरेको छ। यस्तै उहाँले सरकारले सशस्त्र प्रहरी नायब निरीक्षक डीआईजी अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक एआईजी पी पदमा बढ़ुवा गर्ने निर्णय भएको जानकारी दिनुभयो। विदिष्ट शहरतिरको आकर्षणले गाउँका खेतबारी बाँझिँदै गएको अवस्थामा गण्डकी प्रदेश सरकारले युवालाई गाउँ फर्काएर कृषि उद्यममा जोड्ने योजना सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम मार्फत प्रदेश सरकारले रिटर्न टू भिलेज अभियान सञ्चालन गर्ने घोषणा गरेको हो। प्रदेश सरकारका अनुसार प्रदेशबाट फर्किएका तथा शहरमा बसोबास गरिरहेका युवालाई गाउँमै कृषि र कृषिजन्य उद्योगमा आकर्षित गर्न सहुलियतपूर्ण ब्याजदरमा व्यवसाय कर्जा उपलब्ध गराइनेछ। प्रदेश प्रमुख दिल्ली राज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि क्षेत्रलाई आधुनिक व्यावसायिक र सम्मानित पेशाका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो। नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द रहेका गोरखाली रबर उद्योग र भ्रिकुटी कागज कारखाना पुनः सञ्चालन गर्ने घोषणा पनि गरेको छ। प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर यी उद्योग पुनर्जीवित गर्ने नीति सार्वजनिक गरेको हो। नीति तथा कार्यक्रममा गोरखाली रबर उद्योग र भ्रिकुटी कागज कारखाना सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गरिने उल्लेख गरिएको छ। साझा खबरमा अब खेल खबर। नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट भएको छ। एसियन गेम्स छनौट अन्तर्गत मंगलबार भएको समूह एकको खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि मलेसियासँगै नेपाल पछि छनौट भएको हो। 7 टोली सहभागी छनौट प्रतियोगितालाई 2 समूहमा विभाजन गरिएको छ। हरेक समूहबाट शीर्ष 2 टोली सेमी फाइनल प्रवेश गर्ने प्रावधान छ भने सेमी फाइनल पुग्ने 4 टोली एसियन गेम्स पुग्छन्। नेपालको समूहमा मलेसिया र चीन मात्र थिए। कतारले नाम फिर्ता लिएपछि नेपाल र मलेसियाले एक एक खेल जित्ने बित्तिकै शीर्ष 2 टुंगो लागेको हो। नेपालले आइतबार भएको खेलमा चीनलाई पराजित गरिसकेको थियो। अब नेपाल र मलेसिया बिहिबार समूह विजेता बन्नका लागि खेल्नेछन्। नेपाली महिला क्रिकेट टोली भने चीनसँग नै पराजित भएर छनौट हुन असफल भएको थियो।
3: गाउँमै शिक्षाको गुणस्तर सुधारिएपछि शहरबाट फर्किँदै विद्यार्थी
4: कोलपुर नेपालगंज पढ्थे, तर हामीले राम्रो मान्दा हाम्रो घर परिवार यहीँ बस्दा हामीले पनि बच्चा यता ल्याए राम्रो बच्चा यहाँ ल्याए।
3: विद्यालय शिक्षक र सरोकारवालाको समन्वयले सकारात्मक प्रभाव रिपोर्ट। जलवायु परिवर्तनको असर सबैभन्दा धेरै आलु खेतीमा, सुधारका लागि सरोकारवालाको भूमिका। विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: रामे यो के जलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
6: यसरी जलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
7: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छ। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
8: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
6: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
8: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
6: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
7: भारी अवशेष जलाउँदा धुवा,
9: प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कर्णाली प्रदेशको सिकाई उपलब्धि अझै राष्ट्रिय औसत भन्दा तल छ। शिक्षक अभाव, भौतिक संरचनाको कमी र प्रविधिमा पहुँच नहुँदा दुर्गमका विद्यार्थी पछाडि परेको चर्चा भइरहँदा मुगुको एउटा विद्यालय भने उदाहरणीय बन्दै गएको छ।
11: बिहानको ठिक 9 बजेको समय विद्यार्थीहरू पोसाक लगाएर झोलामा किताब बोकेर विद्यालयतर्फ अघि बढ़िरहेका छन्। बिहानको 10 बज्नासाथ पाले दाइले घण्टी बजाउनुहुन्छ। विद्यार्थीहरू लाइनमा उभिन्छन् अनि शुरू हुन्छ राष्ट्रिय गानसँगै प्रार्थना। मुगुको सदरमुकाम गंगडीबाट झण्डै 2 दिनको पैदल यात्रा पछि पुगिन्छ खत्याड गाउँपालिका वडा नम्बर 11 रहेको महादेव मस्क नमूना माध्यमिक विद्यालय रातापानी। विद्यालय परिसरमा छिर्नासाथ फरक अनुभूति हुन्छ। भूकम्प प्रतिरोधी सफा र आकर्षक भवन, व्यवस्थित प्रांगण, संगीत सँगै व्यायाम गरिरहेका विद्यार्थी। कक्षा 7 अध्ययनरत मर्जना कार्की सम्झिनुहुन्छ। केही वर्ष अघिसम्म विद्यालयमा शिक्षक नियमित नबस्ने, अंग्रेजी जस्ता विषय पढ्न नपाइने परीक्षा दिनुपर्ने अवस्था थियो। तर अहिले अवस्था फेरिएको छ। नियमित कक्षा, अतिरिक्त ट्युसन र प्रविधि मैत्री शिक्षाले पढाइ सहज बनेको छ।
12: पहिलाको शिक्षा हेर्दाखेरि पहिला राम्रोसँग इङ्ग्लिस पढाइ हुँदैन थियो भने 6, 7, 8 जस्तै सबैलाई पनि ट्युसन पढाउने गरिन्थ्यो। पहिला चाहिँ मलाई पनि इङ्ग्लिस आउँदैन थियो, इङ्ग्लिस जान लागेको छु।
11: गुणस्तरीय शिक्षा गाउँमै पाइने भएपछि अभिभावकहरूले शहरमा पढ्न पठाएका छोरा छोरीलाई समेत गाउँ फर्काएर यही विद्यालयमा भर्ना गर्न थालेका छन्। अभिभावक पत्नी तिवारी:
13: हाम्रो यो विद्यालयमा राम्रै छ, मेरो 3 बच्चा यही स्कुलमा पढ्छ, मेरो 3 बच्चा फर्स्ट फर्स्ट आउँछ, अब राम्रै छ यो स्कुल अहिलेसम्म। एक दिन गइल गर्दा हामीलाई अब 20 रुपियाँ फाइन तिराउनुहुन्छ। कोलपुर नेपालगंज पढ्थे तर हामी राम्रो मान्दा हाम्रो घर परिवार यहीँ बस्छ, हामीले पनि बच्चा यता ल्यायौँ, यता ल्याएर हाम्रो बच्चा यहीँ हाले।
11: विक्रम सम्बत 2032 सालमा स्थापना भएको यस विद्यालयमा हाल बाल शिक्षादेखि कक्षा 12 अध्ययन हुन्छ। विद्यार्थीले आधुनिक शिक्षासँग जोड्न सबै कक्षा कोठामा स्मार्ट बोर्ड राखिएको छ। विज्ञान प्रयोगशाला सञ्चालनमा छ। शिक्षक नन्दबहादुर राउतका अनुसार विद्यालय सुधारमा स्थानीय सरकार, अभिभावक, शिक्षक र शिक्षा प्रेमीहरूको सक्रिय सहभागिताले ठूलो भूमिका खेलेको छ।
14: यहाँको हाम्रो जनसहभागिता, अभिभावकमा आएको चेतना प्लस हाम्रा अग्रजहरूले खेल्नु भएको यो शिक्षा प्रतिको भूमिका नै यसको प्रमुख कारण हो। पहिलाको अवस्था, म विगत 18 वर्षदेखि यो विद्यालयमा अध्यापनरत छु। विगतमा भवनहरू पनि थिएनन्, एकदम जीर्ण अवस्थामा थिए। बस्ने बेन्च डेस्कहरू पनि एकदमै कहिलेकाहीँ विद्यार्थीलाई नपुगेर त्यति उभिनु पर्ने अवस्था पनि मैले देखेको हो। र त्यसमा यो नमूना विद्यालय भइसकेपछि आर्थिक उसले गर्दा होला सायद व्यापक सुधार भएको छ।
11: विद्यालय प्रशासनका अनुसार शैक्षिक गुणस्तर सुधार गर्न साप्ताहिक, मासिक, अर्धवार्षिक र वार्षिक योजना बनाएर काम भइरहेको छ। अहिले यहाँ 1 दर्जन भन्दा बढी शिक्षक शिक्षिका कार्यरत रहेका छन्। पछिल्लो समय विद्यालयको वार्षिक नतिजामा पनि सुधार आइरहेको प्रधान अध्यापक रतन बहादुर शाही बताउनुहुन्छ।
15: दक्ष जनशक्ति छ हामीसँग, वेल एडमिनिस्ट्रेसन छ, प्रशासकीय हिसाबले पनि व्यवस्थापकीय पाटोमा पनि राम्रो छ, विद्यार्थीहरूको क्षमता देख्दाखेरि पेसागत हिसाबले व्यक्तिगत हिसाबले एकदम भावुक बनाउँछ। यी विद्यार्थीले काठमाडौँको प्लेटफर्म पाएको भए काठमाडौँका विद्यार्थीहरू छायामा पर्थे, उजेल पर्थे।
11: विद्यालयले विद्यार्थी आउजाउ त सहज बनाउन स्कूल बस सञ्चालन गरेको छ। खेलकुददेखि शैक्षिक गतिविधिसम्म जिल्ला स्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आएको यो विद्यालयले अहिले मुगुकै नमुना विद्यालयको रूपमा चिनिन थालेको छ। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। जलवायु परिवर्तनले आलु खेतीमा परेको प्रभावको अध्ययन हुँदै
16: अरू जस्तो धान गहुँ मकैमा भन्दा यसमा अलिक धेरै नै घटनी देखिएको हिसाबले अब हामीले सोच्नुपर्ने चाहिँ यसलाई जलवायुसँग प्रतिरोधी कसरी बनाउने ध्यान गर्नुपर्ने छ।
3: आलुको उत्पादन र बजारका लागि सरकारवालाले के कसरी समन्वय गर्दैछन्? विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
18: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
19: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमने, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
20: आलु उत्पादनमा जलवायु परिवर्तनको असर कस्तो रहला अनि असर कम गर्न सरोकारवाला निकायको भूमिका के हुन्छ? नमस्कार, विशेष श्रृंखला हेलो मौसममा तपाईंलाई स्वागत छ। म लील प्रकाश चन्द। आजको हेलो मौसममा हामी आलु उत्पादनमा जलवायु परिवर्तनले पार्ने असर र असर न्यूनीकरणका लागि गर्नुपर्ने कामका विषयमा एफएओ नेपालका सहायक प्रतिनिधि अरूण जीसीसँग कुराकानी गर्दैछौ।
16: तराईको क्षेत्रको लागि तराईकै विशेष गरेको इन्भेस्टमेन्ट प्लान हुन्छ, पहाड़को लागि पहाड़कै स्पेसिफिक हुन्छ, अझै त्योभन्दा पनि ठाउँ विशेषकै स्पेसिफिक प्लानहरू चाहिँ हामीले त्यसमा डेभलप गर्छौँ।
20: आलु खेतीको लागि सरकारको नेतृत्वमा एफएओको प्राविधिक सहयोगमा यो अभियान चल्ने गर्दाखेरि बिउ बिजन प्रविधि लगायतको विषयवस्तुमा किसानको सजिलै पहुँच पुगोस् भनेर समन्वय कसरी भइरहेको छ?
16: विशेष गरी यो हाई इनिसिएटिभ अन्तर्गतकै एउटा महत्वपूर्ण पाटो चाहिँ के हो भने भ्यालु चेन मूल्य श्रृङ्खलाको एप्रोचमा नै जान्छ। होइन, उत्पादनको लागि के कुराहरू आवश्यक छ, हामीसँग के एभाइलेबल छन् र के कुराहरूमा चाहिँ लगानी आवश्यक छ, त्यो लगानीलाई कसरी कुरा गर्ने भन्ने कुराहरू नै। त्यस कारणले एफएको तर्फबाट हामीले के सहयोग गर्न सक्छौँ, नेपाल सरकारले त्यसमा के सहयोग गर्छ, निजी क्षेत्रले लगानी गर्दै गर्दाखेरि लगानी मात्रै होइन उसले प्रविधि पनि के सहयोग गर्नुपर्ने हुन्छ, होइन उत्पादनमा मात्रै होइन प्रशोधनमा त्यसको बजारीकरणमा सबैमा प्लान गरेर एउटा यो चाहिँ होलिस्टिक प्याकेजकै रूपमा चाहिँ अगाडि बढेको हुन्छ। उन्नत बिउको लागि चाहिँ जुन टिसिकल्चर ल्याबदेखि लिएर प्रविधि विकासमा गर्ने सहयोगहरू र विशेष गरी अर्को महत्वपूर्ण पाटो भनेको चाहिँ बजारीकरणको लागि देखिन्छ। हाम्रो बजारमा स्पष्ट मागहरू देखिरहेको छ, उत्पादनमा पनि हामी त्यति नराम्रो अवस्थामा छैनौँ, अवश्य त्यहाँ उत्पादन बढाउन सक्ने त छँदै नै छ। भएको उत्पादनलाई त्यो बजारसँग जोड्नलाई अलिकति समस्याहरू छ. त्यो भनेको के भने ग्रेडिङ गरेर भनौँ न, बजारले कुन बजारको त आफ्नो माग हुन्छ नि त. जस्तो तरकारी मात्रै खानालाई जस्तो खाले आलु भए पनि होला, तर चिप्स उत्पादन गर्दै हुन्छ भने त त्यसको स्पेसिफिक रिक्वायरमेन्ट हुन्छ. उत्पादनबाट बजारसम्म माग जान्छ. जस्तो फ्याक्ट्री नै भनौँ न, हाम्रो चिप्स बनाउने फ्याक्ट्रीसँग जोड्ने कसरी भने त एग्रिगेटरको चाहिँ अलिकति अझै हामीले अभाव देखिरहेछौँ. होइन, उत्पादन छ, माग छ, तर जोडिरहेको छैन. त्यस कारणले अहिले हामीले एग्रिगेटरको बजार चाहिँ देखिरहेको छ. हामीले त्यसमा पनि पहल गरिरहेका छौँ. अर्को भनेको अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नु हो. त्यसको लागि महत्वपूर्ण पाटो चाहिँ यहाँ हजुरलाई जोड्नै पर्ने कुरा के हुन्छ भने भौगोलिक पहिचान भनेर भन्छ, जियोग्राफिकल इन्डिकेसन. नेपाल मात्रै अब बाँकी रहेको छ, अलिक दुर्भाग्यपूर्ण रूपमा नै भनौँ. होइन, एसिया क्षेत्रमा हामी मात्रै छौँ जसको चाहिँ जिआईको कानुन छैन. अलिकति अघिल्लो त्यो संसदमा इन्डस्ट्रियल इन्टरप्राइज एक्ट भनेर चाहिँ यो संसदमा पेश भएको थियो, तर संसद विघटन भएपछि त फेरि जिरोमा आउने भयो. भनेको त्यो कानुन नभए चाहिँ हामीले जिआई दिन मिल्दैन, जिआई दिन मिल्दैन. त्यो जिआईले चाहिँ के भन्छ, समुदायलाई कानुनी अधिकार दिन्छ कि. जस्तो उदाहरणको लागि मुस्ताङको आलु भनेर हामीले बजारमा खाइरहेका छौँ, होइन, मुढेको आलु भनेर प्रसिद्ध छ. त्यस्तै गरेर हाम्रो ठाउँ स्पेसिफिक आलुहरूका छन् नि त. तर त्यो तपाईँले बजारमा खाइरहेको मुढेकै आलु हो भनेर कसरी तपाईँहरू हामी एउटा
20: निश्चित
16: निश्चित रहने भन्ने त्यो त हाम्रो कुनै छैन. हामी विश्वासको आधारमा उता गरिरहेका छौँ र हामीले जति पैसा मोडेको आलु भनेर तिरिरहेका छौँ त्यो पैसा साँच्चै त्यो मोडेकै किसानले पाएका छन् त. त्यो पनि त सुनिश्चित छैन. त्यस कारण यो सुनिश्चितको लागि उपभोक्ताको पनि त्यही ठाउँको आलु हो किन, त्यो ठाउँको आलु केही कारणले प्रसिद्ध भएको छ नि त. त्यसको लागि तपाईँले 2-4 रुपियाँमा बढी तिर्नलाई इच्छुक हुनुहुन्छ. होइन, त्यो उत्पादन गर्ने किसान पनि त्यसबाट लाभान्वित होस् र उपभोक्तालाई पनि सही उपभोग गर्न पाओस् भनेर यो जीआई कानुन चाहिँ एकदम महत्वपूर्ण छ. अहिलेको सरकारले प्राथमिकता साथ यसलाई अगाडि पनि बढाइरहनु भएको छ र त्यो आएपछि यसले अझै थप बजारलाई सुनिश्चित गर्नलाई.
20: यो कानुन आयो भने चाहिँ किसान लाभान्वित हुने हो कि अथवा हामी उपभोक्ताले चाहिँ फलाना ठाउँको आलु भनेर जसरी खान्छौँ त्यो खाइराखेको सही हो कि गलत हो भन्ने कुरा निश्चित गर्न सजिलो हुने हो कि के भन्ने अरू फाइदाहरू?
16: पहिलो कुरा चाहिँ के हो भने भौगोलिक चिन्ह भन्ने बित्तिकै कुनै एउटा भूगोलसँग जोडिएको कुरा भयो. होइन, त्यो भूगोलसँग जति उत्पादन भएको छ त्यसको पहिचान, जति मूल्य उपभोक्ताले तिर्न राजी भइरहेको छ त्यो मूल्य चाहिँ साँच्चै नै त किसानले पाइरहेको अवस्था हुन्छ. त्यसै गरेर अहिले जस्तो उदाहरणको लागि हामीले मुढेको आलु भनेको छौँ, त्यस्ता थुप्रै हाम्रा गाउँहरू छन् जहाँ एकदम प्रसिद्ध रूपमा आलुहरूको उत्पादन भइरहेको छ. होइन, त्यसको लागि चाहिँ मुढेको आलु भनेपछि जस्तो त्यहाँ 10 टन फल्छ उदाहरणको लागि भने त्यो 10 टन नै रहने भयो नि त. त्यसको एउटा ट्रेसेबिलिटी भनेर भन्छन्, त्यो ट्रेस गर्न सकिने भयो र उपभोक्ताले पनि त्यहीँको आलु हो भन्ने चाहिँ एउटा विश्वस्त भएर खान पाउने अवस्था. त्यस कारणले उपभोक्ता र उत्पादक दुवैलाई बेनिफिट हुने पद्धति भनेको चाहिँ जीआई पद्धति हो.
20: जलवायु परिवर्तनको कारणले गर्दा यो खेती प्रणालीमा उत्तिकै प्रभाव पनि पाइराखेको छ. त्यो प्रभाव कम गर्दै आलु उत्पादन बढाउनको लागि एफएओले चाहिँ कसरी सहजीकरण अथवा सहयोग गरिराखेको छ?
16: भर्खरै प्रारम्भिक हामीले अध्ययन गरिरहेका छौँ काभ्रे जिल्लामा. यो अझै हामीले फाइनल रिपोर्ट त आउन बाँकी छ. म एकदम प्रारम्भिक प्रतिवेदनकै फाइन्डिङको रूपमा हजुरलाई सेयर गरौँ. हाम्रो अलिकति एडभान्स मोडलिङबाट नै यो जुन जलवायु परिवर्तनको हामीले एनालिसिस गर्दाखेरि के देख्यौँ भने आलुमा त्यसको अझै धेरै प्रभाव देख्यो उत्पादन गर्ने. अब यसलाई फाइन ट्युन गरेर हेर्न चाहिँ बाँकी नै छ कति ठ्याक्कै असर पर्छ, तर प्रारम्भिक सङ्केतले चाहिँ यसको सबैभन्दा ठूलो प्रभाव अरू जस्तो धान गहुँ मकैमा भन्दा यसमा अलिक धेरै नै घट्ने देखिएको हिसाबले अब हामीले सोच्नुपर्ने चाहिँ यसलाई जलवायुसँग प्रतिरोधी कसरी बनाउने, क्लाइमेट रेजिलियन्ट भन्नुहुन्छ त्यसलाई कसरी बनाउने भनेर चाहिँ अब हाम्रो ध्यान गर्नुपर्ने छ. हामीसँग अरू विभिन्न प्रविधिहरू आइ नै रहेको छ. जस्तो अहिले मैले टिस्यु कल्चर ल्याबको कुरा गरेँ, त्यसले चाहिँ अलिकति रेजिलियन्ट बिउलाई चाँडै उत्पादन गर्न सहयोग दिन्छ. त्यस्तै गरेर हाइड्रोपोनिक्स माटो रहित खेती प्रविधिहरू पनि आएको छ. अब त्यसलाई अलिकति इन्टेन्सिभ रूपमा शहरी क्षेत्र अथवा उत्पादन क्षेत्र अगाडि नै लिएर जान सकिन्छ. त्यसपछि गएर बिउ सुधारकै कुराहरू भए, र अर्को भनेको जलवायु परिवर्तनको सिधै असर भनेको रोग किराको प्रकोपहरू पनि आउँछ होइन, त्यो रोग किरालाई प्रतिरोधी कसरी बनाउने भन्ने कुराहरू, त्यही अनुकूलित हुन सक्ने के प्रविधि गर्न सकिन्छ भनेर यसमा अझै धेरै गर्नुपर्ने कुराहरू चाहिँ छ।
20: जलवायु परिवर्तनका कारण आलु खेतीमा पर्ने प्रभाव र प्रभाव कम गर्नको लागि सरोकारवाला निकायबीच भइरहेको संवाद र समन्वयका बारेमा एफएओ नेपालका सहायक प्रतिनिधि अरूण जीसीसँगको संवादसँगै विशेष श्रृंखला हेलो मौसमको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर फेरि उपस्थित हुनेछौं।
3: राष्ट्रपा सभापति लामी छानेको दिल्ली दौड़ आज भारतीय विदेश मन्त्री र गृहमन्त्रीसँग भेटवार्ता भएको छ। भोलि भारतीय प्रधानमन्त्री मोदी र नेपालीसँग समेत अन्तर्क्रियाको कार्यक्रम तय भएको छ। सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य हुने भारत सरकारको भनाई छ। प्रधानमन्त्रीको अभिव्यक्ति विवाद अझै कायमै, आज पनि संसद अवरूद्ध, विपक्षी दलका सांसद र सभामुखबीच सवाल जवाब भएको छ। प्रधानमन्त्रीले माफी माग्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्षको अडान रहेको छ।
0: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
21: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
22: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 9645 78 232।

0: नमस्कार। थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सेनासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षीको अडान यथावत। सीमा सम्बन्धी बालिनको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको राजसभाको तर्क।
0: भारत भ्रमणमा रहेका राजसभा सभापति लामिछाने भेटवार्तामा व्यस्त। दुई देश बीचको सीमा विवादमा तेस्रो पक्ष आवश्यक नरहेको भारतको प्रतिक्रिया।
1: वैदेशिक रोजगारीमा फ्री भिसा फ्री टिकटको व्यवस्था पुनरावलोकन गर्ने तयारी। युरोपमा रोजगारी संस्थागत रूपमै खुला हुने।
0: इजरायल र हिजबुल्लाह लडाई रोक्न सहमत भएको ट्रम्पको दावी। आंशिक युद्ध विराम प्रस्ताव खारिज गरेको हिजबुल्लाहको प्रतिक्रिया।
1: र एसीसी महिला प्रिमियर कप भोलिदेखि शुरू हुँदै नेपालले पहिलो खेल कतारसँग खेल्ने। नेपाली पुरूष क्रिकेट टोली एसियन गेम्समा छनौट।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाङ लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। विपक्षीको अवरोधका कारण संघीय संसदका दुवै सदनको बैठक आज पनि प्रभावित बनेको छ। राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो भने प्रतिनिधि सभा बैठक केही बेर चलेर यही जेठ 25 गतेसम्मका लागि स्थगित भएको हो। सभामुख डोलप्रसाद अर्यालले सदनको कार्यवाही अघि बढ़ाउने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए। विपक्षी दलका प्रतिनिधिलाई बोल्न समय दिएपछि पनि उनीहरूले अन्य कार्यसूचीमा प्रवेश गर्न दिएनन्। प्रधानमन्त्री बालिन्द्र शाहले नेपालले भारतको सीमा मिचेको व्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र यस विषयमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान विपक्षी दलको थियो। ओएल घेराउ गर्ने क्रममा उनीहरूले लिपु लेख हाम्रै हो भन्दै नाराबाजी समेत गरेका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारतको सीमा नेपालले मिचेको भन्ने अभिव्यक्ति प्रधानमन्त्रीले फिर्ता लिनुपर्ने र संसदमा आएर माफी माग्नुपर्ने बताएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले अन्यथा संसद चल्न नसक्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त त्रुटिपूर्ण र आपत्तिजनक रहेको बताउनुभयो।
3: प्रधानमन्त्रीले आएर यसै संसदमा जुन उहाँले चाहिँ 17 गते आएर जुन आफ्नो स्टेटमेन्ट दिनुभएको थियो कि त त्यो स्टेटमेन्ट चाहिँ फिर्ता लिनुपर्छ कि त उहाँले आएर आम माफी चाहिँ यसै संसदबाट माफी माग्न चाहन्छ। हाम्रो नेपाली कंग्रेसको यो कडा आपत्ति हो।
0: विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सर्वदलीय बैठक बोलाउन माग गरेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त पार्टीकी प्रमुख सचेतक खुशबू ओलीले राष्ट्रको गरिमासँग जोड़िएको विषयमा छलफल गर्नका लागि दलहरूका शीर्ष नेताहरूसहितको सहभागिता हुने गरी सर्वदलीय बैठक बोलाउन सभामुख अर्यालको ध्यान आकर्षण गराउनु भएको हो।
4: त्रुटि भएको छ सम्मान्य सभामुख महोदय, हामी सबै सिक्दैछौ, सिक्ने क्रममा छौ। प्रधानमन्त्रीज्यू पनि नयाँ हुनुहुन्छ, हामीले आफ्ना त्रुटिहरू यो सिकाइ र भोगाईको क्रममा सच्याउनु पर्ने हुन्छ। र अर्को कुरा म यहाँलाई निवेदन गर्न चाहन्छु, आज फेरि तपाईँले पेलेर सदन चलाउनु भन्दा पनि सबै दलका शीर्ष नेताहरूलाई डाकेर विधायकहरूलाई डाकेर एउटा छलफल राख, हामी यो मुद्दालाई राष्ट्रको गरिमासँग जोडेर हेरौं र प्रधानमन्त्रीज्यूलाई पनि यो आफ्नो अभिव्यक्ति सच्याउनको लागि र उहाँले यसमा स्पष्टीकरण दिनको लागि हामी अनुरोध गर्न चाहन्छौं।
0: श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सीमा सम्बन्धी प्रधानमन्त्रीले संसदमा बोलेको अभिव्यक्ति सच्याउन आग्रह गर्नुभयो। उहाँले देशको सिमाना र सार्वभौम सत्ता जगाउन सबै सांसदको एउटै माग हुन जरूरी रहेको भन्दै प्रधानमन्त्रीको संसदमा हाजिरी छ कि छैन भन्ने जानकारी गराउन माग गर्नुभयो।
5: प्रधानमन्त्रीज्यू यहाँ आउँदाखेरि उहाँको हाजिर गर्नु भएको छ कि छैन त्यो हेर्नका लागि अभिलेख शाखालाई अनुरोध गर्न चाहन्छु, यदि उहाँले हाजिर गर्नु भएको छैन भने उहाँ यो प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ, र यदि उहाँ यो प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ भने संविधानको धारा 77(1)(g)ले निश्चित सभाको सदस्य नरहेको हकमा प्रधानमन्त्रीको पदबाट मुक्त हुनुपर्छ भन्ने व्यवस्था गरेको।
0: राष्ट्रिय सभा बैठक भोलि मध्याह सभा 12 बजे बस्ने गरी स्थगित भएको छ।
1: सरकार भने प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिको बचाउमा उत्रिएको छ। प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना र विरोध भइरहेका बेला सरकार कमजोरी स्वीकार्नुको साटो बचाउमा उत्रिएको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको रहेछ भनेर नभनेको दावी गर्नुभएको छ।
6: अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। प्रधानमन्त्रीज्यू पनि यसमा अचम्ममा पर्नुभएको भनेर त्यो हिसाबले उहाँले सदनमा अस्ति भन्नुभएको हो।
1: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भने नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको टिप्पणी गरेको छ। आज संघीय संसद परिसरमा संचारकर्मीहरूले राखेका जिज्ञासाको जवाब दिने क्रममा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले नेपालको 10 गजा क्षेत्रमा दुवैतर्फबाट भू उपयोगहरू भएको कुरा आएको भन्दै त्यसले सीमा सम्बन्धी विषयलाई छलफलका लागि अघि बढ़ाउन बलियो बनाएको तर्क गर्नुभयो। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा यही जेठ 17 गते सांसदका प्रश्नको जवाब दिने क्रममा भारतले नेपालको भूमि मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको कुरा आफू प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनु भएको थियो। सोही कारण हिजो पनि दुवै सदनको बैठक प्रभावित बनेको थियो।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमालाई लिएर संसदमा दिएको विवादित अभिव्यक्तिप्रति नेपाल बार एसोसिएशनले आपत्ति जनाएको छ। पार्टीले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैर जिम्मेवार, हडुका टिप्पणी र राष्ट्रिय स्वाभिमानमाथिको कुठाराघात भएको भनेको छ। प्रधानमन्त्रीको विवादित भनाईले नेपालको स्थापित अडान र अन्तर्राष्ट्रिय मञ्चमा गरिने कूटनीतिक दावीलाई गम्भीर रूपमा कमजोर बनाएको बारको निष्कर्ष छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले नयाँ दिल्लीमा भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्नुभएको छ। लामिछाने सहितको प्रतिनिधिमण्डललाई नयाँ दिल्ली स्थित भाजपाको केन्द्रीय कार्यालयमा अध्यक्ष नवीनले स्वागत गर्नुभएको हो। भेटका क्रममा नवीनले साझा सभ्यताको सम्पदा, सांस्कृतिक बन्धन र बलियो जनस्तरको सम्बन्धमा आधारित भारत र नेपाल बीचको घनिष्ठ एवं ऐतिहासिक सम्बन्धबारे धारणा राख्नु भएको छ। उहाँले यस्ता खाले अन्तर्क्रियाले लोकतान्त्रिक सम्वादलाई सुदृढ गर्न र भाजपा तथा राष्ट्रपा बीचको पार्टीगत संलग्नतालाई अझ गहिरो बनाउन मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो। भेटमा भाजपाका राष्ट्रिय महासचिव अरूण सिंह, सांसद संजय जायसवाल, सांसद बाँसुरी स्वराज र भाजपाको विदेश मामिला विभागका प्रमुख डाक्टर विजय चौथाईवाले जस्ता नेताहरूको उपस्थिति रहेको थियो। बैठकपछि रासोपाको टोलीले भाजपा मुख्यालयमा रहेको मीडिया सेयरिङ सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो। यस्तै आजै सभापति लामिछानेले भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ। भेटपछि सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्री जयशंकरले रासोपा सभापति लामिछाने र प्रतिनिधिमण्डलसँग भेट गर्न पाउँदा खुशी लागेको बताउनु भएको छ।
0: भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीचको सीमा विवादलाई स्थापित द्विपक्षीय समेटमा
1: चौथाईवाले जस्ता नेताहरूको उपस्थिति रहेको थियो। बैठकपछि रासोपाको टोलीले भाजपा मुख्यालयमा रहेको मीडिया सेयरिङ सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो। यस्तै आजै सभापति लामिछानेले भारतीय विदेश

0: जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा दुई देशबीचको सीमांकनको कार्य करिब 98% सम्पन्न भइसकेको जानकारी दिनुभएको हो। प्रवक्ता जयसवालका अनुसार गण्डक नदीले धार परिवर्तन गरेका कारण केही क्षेत्रमा सीमांकनका विषयहरू सुल्झिन बाँकी रहेका हुन्। यसका साथै सीमांकन भइरहेका क्षेत्रहरूमा पनि सीमा वारपारको कब्जा र 10 गजा अतिक्रमणका केही घटनाहरू देखिएकाले त्यसको संयुक्त रूपमा नक्साङ्कन भइरहेको उहाँले बताउनुभयो। नेपाल र भारत बीचको सीमा मामिला पूर्णत द्विपक्षीय विषयमा भएकाले कुनै पनि तेस्रो मुलुकको भूमिका नरहने स्पष्ट पार्नुभयो। नेपालका प्रधानमन्त्री वीरेन्द्र शाहले जेठ 17 गते प्रतिनिधि सभामा सम्बोधन गर्दै नेपाल र भारत सीमा समस्याबारे कूटनीतिक पहल भइरहेको र बेलायतले पनि यसबारे कूटनीतिक नोट पठाइएको जानकारी दिनुभएको थियो। उहाँले नेपालले पनि भारतको सीमा मिचेको भनेपछि अहिले नेपालमा तीव्र विरोध भइरहेको छ।
1: सरकारले भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थप गरेको छ। प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिश गर्न गठित उक्त अध्ययन समितिको कार्य अवधि 45 दिनका लागि थप गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: सम्बन्ध 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिश गर्न गठित अध्ययन समितिको कार्यावधि 45 दिनले थप गर्ने
3: आजको मुख्य निर्णय।
1: सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा सशस्त्र प्रहरी नायब निरीक्षक अञ्जनी कुमार पोखरेललाई बढ़ुवा गर्ने निर्णय आज बसेको मन्त्री परिषद बैठकले गरेको छ। यसै गरी सरकारले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा कास्किया बलभद्र बास्तोलालाई नियुक्त गरेको छ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: मोबाइल नम्बर परिवर्तन भएमा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन नभुलौ। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू तपाईँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन्, जसमा तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणहरू जोड़िएका हुन्छन्। त्यसैले कुनै पनि कारणवश तपाईँको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनु पर्दछ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्। मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गरौं। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrv.org.np।
5: गुणस्तरीय प्लम्बिङको
6: मार्बलका सिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन
7: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार। नेपालको इतिहासकै सबैभन्दा चर्चित घटना मध्ये एक राजदरबार हत्याकाण्डबारे सत्य तथ्य सार्वजनिक गर्नुपर्ने माग बेला बेलामा उठ्ने गरेको छ, तर हरेक पटक छानबिनको बहस शुरू भए पनि केही समयपछि त्यो विषय सेलाउने गरेको देखिन्छ। यसले राज्यका संवेदनशील घटनामा पारदर्शिता र जनविश्वासको प्रश्नलाई पुनः सतहमा ल्याएको छ।
1: विक्रम सम्बत 2058 जेठ 19 गते नारायणहिटी राजदरबारमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य सहित राजपरिवारका अधिकांश सदस्यको हत्या भएपछि देश शोक र अन्योलमा डुबेको थियो। घटनापछि तत्कालीन सरकारले छानबिन समिति गठन गर्यो र समितिले आफ्नो प्रतिवेदन पनि बुझायो, तर घटनाबारेका अनेक प्रश्न र आशंका भने आजसम्म पूर्ण रूपमा अन्त्य भएका छैनन्। राजदरबार हत्याकाण्डसँग सम्बन्धित विषय सार्वजनिक बहसमा आउने बित्तिकै सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म पुनः छानबिनको माग उठ्ने गरेको छ, तर ती मागहरू संस्थागत

0: प्रक्रियामा रूपान्तरण हुन नसक्दा विषय फेरि ओझेलमा पर्ने गरेको छ। राजनैतिक विश्लेषक श्याम श्रेष्ठ तत्कालीन छानबिन प्रक्रियामै कमजोरी रहेको दावी गर्नुहुन्छ। घटनापछि शवहरूको पोस्टमार्टम हुन नदिइनु र छानबिन आयोगको कार्य प्रणालीमाथि प्रश्न उठ्नुले आशंका बढ़ाएको उहाँको भनाइ छ। उहाँले दरबार हत्याकाण्ड निकै रहस्यमय र षड्यन्त्रपूर्ण घटनाका रूपमा रहँदै आएको बताउनुभयो।
1: पोस्टमार्टम गरेको भए त्यसपटै नै धेरै कुरो थाहा लाग्थ्यो। पोस्टमार्टम गर्न दिइएन, रोकियो त्यतिखेर। त्यतिखेर जो आयोग बन्यो त्यो आयोग नै त्रुटिपूर्ण ढंगले बन्यो। प्रधान न्यायाधीशलाई आयोगको चिफ बनाएर प्रधान न्यायाधीश भयो भनेको त कतै न्याय गडबड भयो भनेर भने न्याय दिने ठाउँ पो हो त। उनी त्यसमा इन्भल्भ भए पछाडि कसैले आवाज उठाउने कुरो भएन। जुन घटना त्यतिखेर घट्यो त्यो खालि नेपालमा मात्र घटेको घटना जस्तो लाग्दैन मलाई। त्यसको पछाडि बाह्य कारण, राजनैतिक कारणहरू पनि छन् जस्तो लाग्छ।
0: श्रेष्ठले हत्याकाण्डपछि नेपालको राजनीति कर्मश बाह्य प्रभावमा पर्दै गएको दावी गर्दै घटनामा भू राजनीतिक स्वार्थ पनि जोडिएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो।
1: हत्याकाण्ड पछाडि नेपालको राजनीति विदेश सञ्चालित हुँदै गयो। विदेशीहरूको स्वार्थ ज्यादा हावी हुँदै गयो र अब अहिले भर्खरै बहादुर सर्विस गरेको घटना त्यसको घटनाकै सिलसिला भन्छ क्या म।
0: विश्लेषकहरूका अनुसार कुनै पनि ऐतिहासिक तथा राष्ट्रिय महत्वको घटनामा राज्यले पारदर्शी ढंगले सूचना उपलब्ध गराउन नसके जनस्तरमा आशंका कायम रहिरहन्छ। यता कानूनविद पूर्णमान साक्य भने प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने विषय सरकारको अधिकार क्षेत्रभित्र पर्ने बताउनुहुन्छ। उहाँका अनुसार सरकारले आवश्यक ठाने प्रतिवेदन सार्वजनिक गर्न सक्छ, नठाने नगर्न पनि सक्छ। तर घटनापछि बनेका विभिन्न सरकारले समेत प्रतिवेदन सार्वजनिक नगरेकाले नागरिकमा जिज्ञासा र प्रश्न उठ्नु स्वाभाविक भएको उहाँको भनाइ छ।
2: क्याबिनेटले गर्ने हो, क्याबिनेटले चाह्यो भने गर्छ, नचाह्यो गर्न। त्यसै त्यो सार्वजनिक गर्दाखेरि सरकारलाई नै अप्ठ्यारो पर्ने भयो भनेदेखि कमजोरहरूले अप्ठ्यारो पर्छ भन्ने हिसाबले पनि नगर्न सक्छ। विभिन्न कारणहरू हुन सक्छ। एउटा गभर्मेन्टले मात्रै सार्वजनिक नगरेको होइन नि त। त्यसपछिका त्यति थुप्रो सरकारहरू आए, कसैले पनि चाल्नु भएन। यतिवटा सरकारले नगर्नु पछाडि के छ भन्ने कुराहरू चाहिँ मान्छे उत्सुक हुनु स्वाभाविक हो।
0: राजदरबार हत्याकाण्डबारे अहिले पनि नयाँ पुस्तामा जिज्ञासा कायम छ। घटनाको प्रत्यक्ष अनुभव नभएका युवाहरूले समेत त्यस बेला वास्तवमा के भएको थियो भन्ने प्रश्न उठाउने गरेका छन्। यही कारण यो विषय समय समयमा पुनः सार्वजनिक बहसको केन्द्र बन्ने गरेको छ। राजनीतिक परिवर्तनसँगै विभिन्न समयमा नयाँ ढंगले छानबिन हुनुपर्ने आवाज पनि उठेका छन्। तर ती आवाजहरूलाई राज्यका निकायहरूले औपचारिक रूपमा अघि बढ़ाएको देखिँदैन। परिणामस्वरूप छानबिनको माग उठ्ने र फेरि सेलाउने चक्र दोहोरिरहेको छ। लामो समयदेखि राजतन्त्रको मुद्दा उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि विभिन्न समयमा राजदरबार हत्याकाण्डको पुनः छानबिनको माग गर्दै आएको छ। राप्रपाका प्रवक्ता ज्ञानेन्द्र साईले घटनाको सत्य तथ्य बाहिर ल्याउन नयाँ छानबिन समिति गठन गरी तत्कालीन गृहमन्त्री तथा हालका राष्ट्रपति रामचन्द्र पौडेल सहित तत्कालीन सेना प्रमुख, सरकार प्रमुख, सभामुख र सरकारको पूर्ण क्याबिनेटलाई तानेर बयान लिनुपर्ने माग गर्नुभयो।
3: तत्कालीन देशको राष्ट्रपति यदि छानबिन नयाँ सिराबाट शुरू गर्ने हो भने अहिलेको मुख्य व्यक्ति नै राष्ट्रपतिमा जान्छ। सरकारको थिए, त्यसका मन्त्रीहरूको थिए, सुरक्षा कङ्ग हेरेको थियो, सेनाको प्रमुख को थियो त्यतिखेर। यी सबैलाई अनुसन्धान गरिनु पर्छै पर्दैन। यहाँ त के गरेका छन् भने अनुसन्धान नगर्ने पूर्वराज ज्ञानेन्द्र साधव दोष लगाएर माओवादी उम्किने, एमाले उम्किने, काङ्ग्रेस उम्किने, तत्कालीन सरकारको फुल क्याबिनेटलाई चाहिँ सरकार तपाईँको तानेर बयान दिनुपर्छ।
0: अफ्रिकी मुलुक कंगो र युगाण्डामा इबोला भाइरसको नयाँ प्रकोप फैलिएसँगै विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेपछि नेपालले पनि सतर्कता बढ़ाएको छ। सरकारले विमानस्थल र अन्य सम्भावित प्रवेश बिन्दुमा स्वास्थ्य निगरानी कड़ा बनाउनुका साथै परीक्षण, उपचार तयारी र संक्रमण नियन्त्रणका उपाय सुदृढ़ गरिएको जनाएको छ। विशेषज्ञहरूले इबोला संक्रमित व्यक्तिको शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट सर्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन्।
4: अफ्रिकी मुलुक कंगो र युगाण्डामा इबोला भाइरसको नयाँ प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेको छ। त्यसको प्रभाव नेपालमा पनि देखिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सरकारले निगरानी र तयारीका काम पनि तीव्र बनाएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विमानस्थल तथा अन्य सम्भावित प्रवेश बिन्दुमा यात्रुहरूको स्वास्थ्य परीक्षण र निगरानी बढ़ाएको जनाएको हो। सरकारले इबोला परीक्षण, उपचार तयारी र संक्रमण नियन्त्रणका उपायलाई सुदृढ़ बनाएको मन्त्रालयका सूचना अधिकारी डाक्टर भक्त बहादुर केसीले बताउनु भयो।
5: इमर्जेन्सी व्यवस्थापन गर्ने कसरी भनेर त्यो खालको औषधि भएकै बेला पनि चाहिँ त्यो खालको स्किलहरू चाहिँ हाम्रो स्वास्थ्य कर्मीहरूमा चाहिँ अलरेडी छ, तर त्यसको लागि चाहिँ अब अहिले तत्काल भने हामीले शान्ति सेनाबाट चाहिँ आउन सक्न नगए पनि अरू हाम्रा छिमेकी देशहरूका मानिसहरू चाहिँ त्यो कन्ट्रीमा जान सक्ने पनि हुन चाहिन्छ भनेर त्यो पनि सत्य आशा हामीले स्पेसली हेल्थ डेस्क छ नेपालमा क्वारेन्टी भनेको इन्टरनेसनल डेस्क छ, तिनवटा चाहिँ बुद्धमा छ, एउटा चाहिँ काठमाडौँ सिआइएमा छ, एउटा चाहिँ त्यहाँको हेल्थ डेस्कलाई चाहिँ हामीले त्यस्तो खालको सम्भाव्य लक्षणहरू छ भने निगरानी गर्ने भनेर भनेका छौँ।
4: इबोला भाइरस संक्रमित व्यक्तिको रगत पसिना रियल तथा प्रत्यक्ष सम्पर्कबाट सर्ने भएकाले उच्च सतर्कता आवश्यक रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको सुझाव छ। डाक्टर पुनले इबोला रोगका लक्षणहरू सामान्यतया डेंगूसँग पनि मिल्दोजुल्दो रहेकाले त्यसकै आधारमा पूर्व सावधानी अपनाउन सकिने सुझाव दिनुभयो।
6: भाइरसको प्रजाति छ यो नेपालमा भइरहेको भयो डेङ्गुसँग अब मिल्दोजुल्दो भनेर हामीले भन्थ्यो होला उपचार गर्थ्यो होला खानु पाएको त्यहाँ चाहिँ अब मलेरिया धेरै हुने गर्थ्यो भनेर मलेरियाहरू उपचार गरेको तर पछि परीक्षणको लागि अलिक त्यही अस्पतालमा पठाउँदाखेरि प्रयोगशालामा पठाउँदाखेरि यो पत्ता लाग्यो।
4: हालसम्म इबोला नेपालमा आइ नसके पनि पूर्व सावधानी आवश्यक रहेकाले जोखिम युक्त मुलुकबाट आउने व्यक्तिहरूको संसर्गबाट जोगिनु नै सबैभन्दा उत्तम विकल्प रहेको डाक्टर पुनको सुझाव छ।
6: जोखिम अलिक न्यून छ मैले अघि पनि भने तर हुँदै हुँदैन भन्ने कुरा त रहेन, तर यदि केही गरी पुष्टि भएको अवस्था छ भने सबैजना हाम्रो अझै त्यस्तो संक्रमित व्यक्तिसँग क्लोज कन्ट्याक्ट भएको अवस्था रहेछ भने त्यो भएन उहाँहरू आफै एक्काइस दिनको आइसोलेट भएर बस्न सक्यो भने यो पहिला नलबाट हामीले रोक्नले त्यसमा मदत गर्छ।
4: हालसम्म नेपालमा इबोला संक्रमण पुष्टि नभएको सरकारले जनाएको छ, तर सम्भावित जोखिमलाई भने ध्यानमा राख्दै अन्तर्राष्ट्रिय समन्वय स्वास्थ्य कर्मी परिचालन र आपतकालीन तयारीलाई भने निरन्तरता दिन जरूरी छ।
7: सरकारले वैदेशिक रोजगारीका लागि नेपाली कामदारको भिसा तथा टिकटको रकम रोजगारदाताले नै बेहोर्नुपर्ने फ्री भिसा फ्री टिकट व्यवस्था परिमार्जनको तयारी गरेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले फ्री भिसा फ्री टिकटलाई परिमार्जन गर्ने अन्तिम तयारीमा रहेको बताउनु भएको छ। आज मन्त्रालयमै वैदेशिक रोजगार व्यवसायीहरूसँगको छलफलमा मन्त्री यादवले फ्री भिसा फ्री टिकटको व्यवस्था सुधारको लागि रोजगारदाताको वर्गीकरण गर्नुपर्ने बताउनुभयो।
8: यो 10,000 वाला जुन फ्री भिसा फ्री टिकट यो सबै गलत हो। मेरो रिसर्च अनुसार फ्री भिसा फ्री टिकट हुने इथिकल रिक्रुटमेन्ट हुनुपर्ने, इथिकल रिक्रुटमेन्टमा त्यो 10,000 भने त्यो जिरो हुनुपर्ने। गाउँबाट मान्छे विदेश पुगुन्जेलसम्म 1 रुपियाँ पनि खर्च भयो भने त्यो इथिकल रिक्रुटमेन्ट भएन। यसलाई चाहिँ हामी चाहिँ रिभाइज गर्न अलमोस्ट रेडी अवस्थामा छौँ।
7: श्रम मन्त्रालयले 2072 असार 21 गते प्रमुख 7 श्रम गन्तव्य मुलुक जाने नेपाली कामदारको भिसा तथा टिकटको रकम रोजगारदाताले नै बिहोर्नुपर्ने व्यवस्था गर्ने निर्णय गरेको थियो, तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। वैदेशिक रोजगारीमा जाने कामदारसँग मेन पावर कम्पनीले जम्मा 10,000 रूपियाँ मात्रै शुल्क लिन पाउने व्यवस्था भए पनि कामदारले लाखौं रूपियाँ तिरिरहेका छन्। मन्त्री यादवले युरोपका विभिन्न देशहरूमा नेपाली श्रमिक पठाउने प्रक्रियालाई संस्थागत रूपमा खुला गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। व्यक्तिगत रूपमा युरोपमा वैदेशिक रोजगारीमा जाँदा श्रमिकहरू ठगिने क्रम बढ़ेकाले त्यसलाई व्यवस्थित गर्न संस्थागत रूपमै रोजगारी खोल्ने तयारीका साथ परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको उहाँले बताउनुभयो।
8: हामीले युरोपलाई पनि खोल्न पर्छ किनकि हामीले चाहिँ नाइस मार्केट अथवा राम्रो रोजगार कहाँ पाउँछ त्यो खोज्ने प्रयासमा छौँ। युरोप बेस्ट त्यो हो, तर हामीले त्यहाँ संस्थागतै बन्द गरिदियो भने व्यक्तिगतलाई त जसले पनि अझेलो पारेर ठग्छ नि, त्यसलाई पनि खोल्न पर्यो हामीले।
7: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: एकमात्र डीटीएच सेवा डिस्कोम
1: टेशो खुशीको कनेक्शन
2: यो हो महा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको पद तत्कालका लागि जोगिएको छ दलमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका 9 सांसद मध्ये डम्बरी महराले हस्ताक्षर फिर्ता लिएपछि तत्कालका लागि शाहको मुख्यमन्त्री पद जोगिएको हो महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तन भन्दा कंग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताउनु भएको छ
3: पर्सा जिल्ला अदालतले वीरगंज महानगरका प्रमुख राजेश मानसिंहलाई धरोटीमा रिहा गर्न आदेश गरेको छ पर्सा जिल्ला अदालतले वीरगंज महानगरका प्रमुख राजेश मानसिंहलाई दुईवटा मुद्दाको कसुरमा धरोटीमा रिहा गर्ने आदेश गरेको हो जिल्ला अदालतका न्यायाधीश गायत्री प्रसाद रेग्मीको एकल इजलासले आज लिखित सम्बन्धित कसुरमा प्रमुख सिंहलाई 4,00,000 धरोटीमा छाड्ने आदेश भएको अदालतका श्रेष्ठदार प्रभाकर कुमार मल्लिकले जानकारी दिनुभयो
4: घुस लेनदेन सम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका एक व्यक्ति विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार घुस रिश्वत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षी रहेका नवलपरासी बर्दघाट सुस्तापूर्व त्रिवेणी गाउँपालिका 7 निवासी ईश्वरी प्रसाद गौतम विरूद्ध 50,00,000 रूपियाँ बिगो कायम गर्दै विशेष अदालत काठमाडौँमा आज आरोप पत्र दायर गरिएको हो
3: नेपाल एयरलाइन्सका एक कर्मचारी 54,71,000 रूपियाँ सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् सुनसरीको गढ़ी गाउँपालिका एक घर भई हाल काठमाडौँको वनस्थली बस्ने कमल नारायण विश्वासलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सो परिमाणको रकमसहित पक्राउ गरेर आज सार्वजनिक गरेको हो विगत 16 वर्षदेखि नेपाल एयरलाइन्स मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड इक्विपमेन्ट अपरेटरका रूपमा कार्यरत विश्वास गैराती बट्टिक यर्डको उडान मार्फत भिजिट भिसामा मलेसियाको कुआलालम्पुर जान लागेका थिए
4: सन् 2026 मे महिनामा 1,00,000 बढ़ी विदेशी पर्यटक नेपाल भित्रिएका छन् नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार मेमा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएका हुन् उक्त संख्या गत वर्षको तुलनामा 19% बढ़ी हो
3: तुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने भएको छ उपमहानगरपालिकाले वडा नम्बर 15 दक्षिण कोरियामा थारू भाषाको विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गरिएको हो दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला रहेको भन्दै थारू भाषामा पठन पाठनका लागि विद्यालय सञ्चालनको अनुमति प्रदान गरिएको नगर प्रमुख टीकाराम खड्काले बताउनुभयो
4: अघिल्लो दिन 26 अंक घटेको शेयर बजार आज भने 22.21 अंक बढ़ेको छ सो वृद्धिपछि नेप्से परिसूचक 2,777 अंकमा कायम भएको छ 184 कम्पनीको मूल्य बढ़दा 77 घटेको छ भने 10 कम्पनीको मूल्य आज स्थिर रह्यो अघिल्लो दिन 5,61,00,000,000 कारोबार भएकोमा आज भने 5,26,00,000,000 कारोबार भएको छ
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हिजबुल्लाह बीच सहमति भएको दावी गर्नुभएको छ ट्रम्पले सामाजिक सञ्जाल मार्फत इजरायल र हिजबुल्लाह आपसी तनाव कम गर्न र लड़ाई रोक्न सहमत भएको दावी गर्नुभएको हो ट्रम्पले आफूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र हिजबुल्लाहका उच्च पदस्थ प्रतिनिधिहरूसँग कुराकानी गरेको तथा त्यसपछि दुवै पक्ष सबै प्रकारका गोलाबारी रोक्न सहमत भएको बताउनु भएको हो उहाँका अनुसार यो सहमतिपछि बेरूतमाथि हुने भनिएको इजरायली आक्रमण हालका लागि टरेको छ भने बेरूततर्फ अघि बढ़िरहेका सैनिकहरूलाई फिर्ता बढ़ाइएको छ लेबनानको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार यस सहमति अन्तर्गत हिजबुल्लाहले इजरायलमाथि आक्रमण नगरे इजरायलले पनि बेरूतका दक्षिणी उपनगरहरूलाई निशाना नबनाउने बताइएको छ ट्रम्पको यो दावीपछि पनि दुवै पक्षबाट आक्रमणका खबरहरू बाहिरिएका छन् हिजबुल्लाहका सांसद हसन फदल्लाहले आफ्नो संगठनले विरूद्ध जोगाउने बदलामा इजरायलमाथि आक्रमण रोक्ने गरी गरिएको आंशिक युद्ध विराम प्रस्तावलाई पूर्ण रूपमा खारेज गरेको बताउनु भएको छ
4: नेपाल परिवेशमा अब खेल समाचार एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा भोलिदेखि एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता भोलिदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल भोलि नै कतारसँग खेल्दैछ। नेपाल र कतार बीचको खेल नेपाली समय अनुसार बिहान 7:15 बजे शुरू हुनेछ। यो एसिसी महिला टी20 एसिया कपको छनौट प्रतियोगिता पनि हो। प्रिमियर कपमा 18 टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल र कतार प्रतियोगिताको समूह डीमा परेका छन्। यो समूहमा भूटान र हङकङ पनि छन्। नेपाली टोलीले आफ्नो दोस्रो पर्सि भूटानसँग खेल खेल्नेछ। नेपालले समूहगत चरणको अन्तिम खेल जेठ 23 गते हङकङसँग खेल्नेछ। यो प्रतियोगिताबाट 4 टोली आगामी महिला एसिया कपमा छनौट हुनेछन्।
3: मलेसियाले एसियन गेम्स पुरूष क्रिकेटको छनौटमा चीन विरूद्ध सहज जित हात पारेको छ। चीनले लगातार दोस्रो हार बेहोरेसँगै नेपाल एसियन गेम्सका लागि छनौट भएको छ। सिंगापुरमा भइरहेको छनौटमा चीन लगातार 2 हारका साथ प्रतियोगिताबाट बाहिरिए पश्चात नेपाल एक खेल अगावै प्रतियोगितामा सेमी फाइनल पुग्नका साथै एसियन गेम्सका लागि छनौट भएको हो। पहिलो खेलमा नेपालसँग 221 रनको फराकिलो अन्तरले पराजित चीन आज भएको दोस्रो खेलमा मलेसियासँग 9 विकेटले पराजित भएको हो। मलेसिया पनि नेपालसँगै एक खेल लगावै सेमी फाइनल पुग्दै एसियन गेम्सका लागि छनौट भएको छ। चीनले दिएको 85 रनको लक्ष्य मलेसियाले 7.5 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। समूह चरणको अन्तिम खेलमा बिहिबार नेपाल र मलेसिया खेल्दैछन्। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षीको अडान यथावत। सीमा सम्बन्धी बालेनको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको राजसभाको तर्क।
3: भारत भ्रमणमा रहेका राजसभा सभापति लामिछाने भेटवार्तामा व्यस्त। दुई देशबीचको सीमा विवादमा तेस्रो पक्ष आवश्यक नरहेको भारतको प्रतिक्रिया।
4: वैदेशिक रोजगारीमा फ्री भिसा फ्री टिकटको व्यवस्था पुनरावलोकन गर्ने तयारी। युरोपमा रोजगारी संस्थागत रूपमै खुला गरिने।
3: इजरायल र हिजबुल्लाह लडाई रोक्न सहमत भएको ट्रम्पको दावी। आंशिक युद्ध विराम प्रस्ताव खारिज गरेको प्रतिक्रिया।
4: र एसिसी महिला प्रिमियर कप भोलिदेखि शुरू हुँदै नेपालले पहिलो खेल कतारसँग खेल्ने। नेपाली पुरूष क्रिकेट टोली एसियन गेम्समा छनौट।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
6: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
7: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
8: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
9: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
10: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नुपर्छ? अनि अरू के गर्नुपर्छ?
11: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
10: अब के गर्ने रे? सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
12: हजुर, हाम्रा सेवाहरू,
13: दाँत बाँध्ने,
12: दाँत सफा गर्ने,
13: दाँतमा सिमेन्ट भर्ने,
12: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
13: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
12: फिक्स दाँत लगाउने।
10: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
13: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
12: सम्पर्क नम्बर 98760 0067 467। एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरुचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा।
14: साथै तार बान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
3: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
15: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
15: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
15: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: न यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडी, दाङ शाखा, नारायणपुर भुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाम।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास नै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ्गो बेला खेम्रिदे, गरम ओगोतिरी जेऊ बेला सुनो, फुरी कता ओचुगुरी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए। आउए गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारी, वातावरण मिले बेला खेप्ता असर किएने रि उमुल र थाउने भुछे तामे, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, माछा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा दुख पिकनिक वन भोज बाँसो छिन्ने मेले चाउसो सैदेखि खेनाए, वन जङ्गलले ओसो छाम्ने दाइके बारीको चुरोत विधि ओरे बनाइ कोबाजेङ्गे
7: वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसिए
6: गेसो छामेला खोरेर चाउसी खोलिए हरिदे चरिम गाई गेज मेकेलाई जो अब नजिरे बनाए गेङ्गेल गेज मेकेमा लागे औलेम लायो के माइए
7: वन जङ्गल छ जुडिसियो घेङबारी ल बाली नाली चिउला चिउली यात्रा चाउसो छिने ने चाउसो सैदेखि खेले
6: वन जङ्गल मेलाइ गेमाइए मेला
7: ओडा कार्यालय, प्रहरी कार्यालय, सुनसरी गाउँपालिका, गाउँ कार्यपालिका कार्यालय खबर गिरिए।
6: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सभा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
8: खै जन्मदाता दिनुहोस् त।
9: जन्मदर्ता गरेको छैन नि म्याडम।
8: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
9: पहिला कसैले भनेन
10: त्यति मात्रै हो र दाई। जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार विज्ञापन बोर्ड। बाजे के भयो, किन गालामा हात?
11: यहाँ दुखेको छ त, खाने दिन्न भा, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
10: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
1: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
12: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
10: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
1: हजुर हाम्रा सेवाहरू।
10: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
13: नदुखाइ दाँत निकाल्ने,
10: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
13: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
10: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
13: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
10: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
13: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3018 98 095 14 652।
12: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
6: सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।

0: एन्टोनियो गुटेरसले विश्वले मौसम सम्बन्धी नयाँ चरणको एल निन्योको अवस्थालाई अविलम्ब सम्बोधन गर्नुपर्ने जलवायु चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। विश्व मौसम संगठन वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशनले आगामी केही महिनामा विकास हुने 80% सम्भावना रहेको चरम प्रकारको एल निन्योको अवस्थासँग जुझ्न तयारी आवश्यक रहेको बताएको छ। राष्ट्रसंघका महासचिव गुटेरसले भने एल निन्योको अवस्थाले विश्वमा देखा परेको तापमान वृद्धिलाई थप चर्काउनेछ। योसँग जुझ्ने सबैभन्दा प्रभावकारी उपाय भनेको संकट बराबरको जलवायु सम्बन्धी कदम चाल्नु हो। राष्ट्रसंघका महासचिवको भनाई, प्रत्येक 2-7 वर्षको अन्तरालमा विकास हुने यो मौसमी अवस्थाका कारण सन् 2024 हालसम्मकै सर्वाधिक गर्मी वर्ष बनेको थियो। युक्रेनको खार्किभ राज्यका अधिकारीहरूले रूसबाट हुन सक्ने थप आक्रमणको जोखिम देखाउँदै 7,000 भन्दा बढी मानिसहरूको उद्धार गर्न आदेश दिएका छन्। गैराती रूसले युक्रेनमा गरेको भीषण ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 21 जनाको ज्यान गएको थियो भने 100 भन्दा बढी घाइते भएका थिए। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उक्त भीषण आक्रमणले अमेरिकी पेट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रको आपूर्ति अत्यावश्यक रहेको देखाएको बताए। भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीच करिब 98% सीमा निर्धारण भइसकेको भन्दै सीमाको विषयमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले यसै साता संसदमा बोल्दै भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएको बताएपछि विपक्षी दलहरूले संसदमा विरोध जनाइरहेका छन्। आज भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले निश्चित हिस्सामा रहेका सीमापार कब्जा र 10 गजा अतिक्रमणको मामिलामा संयुक्त रूपमा मानचित्रण गर्ने काम भइरहेको बताए। प्रधानमन्त्री शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपुलेख लिम्पियाधुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिश सरकारसँग समेत कुरा गरेको बताएका थिए। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले दुई देशको मामिलामा तेस्रो पक्षको भूमिका नरहेको बताएका छन्। मध्य केन्याको नानयुकी नगरमा एउटा सैन्य शिविर नजिकै अमेरिकी सहयोगमा इबोला आइसोलेसन सेन्टर स्थापना गर्न लागि विरोधमा भएको प्रदर्शनमा 2 जना मारिएका छन्। इबोला संक्रमितसँग सम्पर्कमा आएका अमेरिकी नागरिकहरूको स्याहार गर्ने उद्देश्य उक्त केन्द्रले राखेको छ। यसैबीच युगान्डामा थप 6 जनामा इबोला संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् र इटलीको प्रहरीले 4 जना पाकिस्तानी कामदारलाई एउटा मिनी भ्यानमा जलाएर हत्या गरेको आरोपमा 2 जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेका छन्। उक्त सवारी साधन कलाब्रियाको विशाल कृषि क्षेत्रमा एउटा गाउँको पेट्रोल पम्प नजिकै फेला परेको थियो। इटलीका संचार माध्यमहरूले सीसीटीभी तस्विरमा 2 जना व्यक्तिले सो भ्यानको ढोका बाहिरबाट लगाएर आगो लगाउनका लागि तरल पदार्थ छर्किएको देखिएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीच लगभग 98% सीमाको हिस्सा निर्धारण भइसकेको भन्दै सीमा सम्बन्धी विषय द्विपक्षीय मुद्दा भएको र यसमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले गत आइतबार संसदमा भारतसँगको सीमा मामिलाबारे सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा चीन र युकेको भूमिकाको प्रसंग उक्काएका थिए। साथै उनले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको आफूले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको समेत बताएका थिए। एक रिपोर्ट। नेपालमा सीमाविद तथा विपक्षीहरूले प्रधानमन्त्री शाहको भनाईको चर्को आलोचना गरिरहेका बेला भारतको विदेश मन्त्रालयले आज उक्त मामिलामा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने,
0: जबकि भारत नेपालको सीमाको लगभग 98% हिस्सा निर्धारण भइसकेको छ, तथापि केही हिस्सामा सुल्झाउन बाँकी छ। गण्डक नदीको बहावमा परिवर्तन भएका कारण यो परिस्थिति उत्पन्न भएको हो। त्यसबाहेक सीमाका निर्धारित हिस्साहरूमा सीमापार कब्जा र 10 गजामा अतिक्रमणका मामिला पनि छन्, जसको संयुक्त रूपमा मानचित्रण गर्ने कार्य भइरहेको छ।
1: सदनमा बोल्ने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपुलेख लिम्पियाधुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिश सरकारसँग पनि कुरा गरेको बताएका थिए। प्रवक्ता जयसवालले सीमा सम्बन्धी मामिला सुल्झाउन द्विपक्ष द्विपक्षीय संयन्त्रहरू बनाइएका भन्दै भारत र नेपाल बीचको द्विपक्षीय मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताएका हुन्।
2: सबै
0: सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन।
1: यता नेपालमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने माग गर्दै आज पनि सदन चल्न दिएनन्। प्रधानमन्त्रीले संसदमा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने भन्दै विपक्षीहरूले नाराबाजी गरेपछि सदनको बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेको हो। यसअघि आजै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री शाहको अभिव्यक्तिको बचाउ गर्दै उनले अर्को पक्षबाट पनि यस्तो कुरा आयो भन्न मात्रै खोजेका बताएका थिए। यसै सन्दर्भमा हामीले नेपाल भारत मामिलाबारे लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार युवराज घिमिरेलाई टेलिफोन सम्पर्क गरी भारतको विदेश मन्त्रालयले नेपाल भारत सीमा सम्बन्धमा गरेको टिप्पणीबारे प्रश्न गरेका छौं।
3: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै त्यसलाई द्विपक्षीय नियमित भेटघाटहरू आवश्यक पर्दाखेरि टेक्निकल सपोर्टहरू लिएर अगाडि बढ़िराखेका हुन् र नेपाल सरकारले र भारत सरकारले पनि आधिकारिक के भन्दै आएको छ भने 98% सीमा विवादहरू चाहिँ समान मत बनिसकेका छन् र त्यसलाई त्यो 2% बाँकी रहँदाखेरि त्यो सँगै ल्याउने एउटा भनौँ त्यो सङ्केतका साथ यिनीहरूले अगाडि बढाइराखेको विपक्षी रूपमा त्यसमा त यदि भारतको विदेश मन्त्रालयको प्रवक्ताले यो द्विपक्षीय मामिला हो र तेस्रो पक्षको भूमिका छैन भन्छन् भनेदेखि त्यो दुईटा मुलुकले स्वीकार गरेर त्यो सिद्धान्त स्वीकार गरेर अगाडि बढेको केही कारणले हो त्यसबाट मलाई लाग्छ त्यसमा असहमत हुनुपर्ने कारण छैन।
4: संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले चाहिँ आफ्नो अभिव्यक्तिमा कतै न कतै युकेलाई त्यो समेटेको भएर यो भन्न आवश्यक छ भन्ने सोचेको हो भारतको विदेश मन्त्रालयले अथवा कसरी हेर्ने यसलाई?
3: यहाँ पनि अन्यल छ किनभने प्रधानमन्त्री बालेन्द्र शाहले छोटो अभिव्यक्ति दिनुभयो तर धेरै गम्भीर कुराहरू राखिदिनुभयो। सीमा विवादमा तेस्रो पक्षको कहिले कहिले केही विज्ञले काला पानीको सन्दर्भमा त्यहाँ हाम्रो उसमा काली नदीको मोहन के थियो भन्ने कुरालाई बुझ्नलाई त्यो बेलामा ब्रिटिस गभर्मेन्ट को टाइममा भएको भएर त्यहाँबाट प्रमाण ल्याऊ भन्ने कुरा गरे तर उनीहरूले पनि बेलायतलाई इन्भल्भ गरौँ त्यो विवादमा भन्ने कुराहरू चाहिँ भनेका छैनन् जस्तो लाग्छ मलाई। त्यसैले सीमा विवाद भनेको द्विपक्षीय मामिला नै हो यो नेपाल र भारतको कन्टेक्स्टमा कुरा गर्दाखेरि। त्यसैले प्रधानमन्त्रीले मन लाग्छ संसदमा आफूलाई स्पष्ट बनाउन तर एउटा दुर्भाग्यपूर्ण कुरा के भन्छु भने नेपालको संसदभित्र नेपालको प्रधानमन्त्रीले आफूले भनेको कुराबाट ब्याकआउट गर्नुपर्ने स्थिति आउँछ। त्यो त्यति सुखद
4: आज शिक्षा मन्त्री तथा सरकारका प्रवक्ताले चाहिँ प्रधानमन्त्रीले अस्ति भनेको त्यो आशय होइन भन्ने खालको एउटा अभिव्यक्ति आयो होइन स्पष्टीकरण जस्तो, त्यो पर्याप्त छैन?
3: यस्तो संसदमा भएका कुराहरू संसदभित्र पनि उच्चतम तहबाट सरकारका प्रमुख तर्फबाट जुन अभिव्यक्ति दिइन्छ त्यसले कुनै दुविधा उत्पन्न गर्छ विवाद उत्पन्न गर्छ भने त्यो सोसल मिडिया अथवा सरकारको कुनै निकायको त्यो स्पष्टीकरणबाट सामान्यतया त्यसलाई सम्बोधन गर्दैन। त्यो संसदको रेकर्डमा प्रधानमन्त्री आफैले त्यसलाई स्पष्ट पारेर आफ्नो अभिव्यक्तिहरूलाई एउटा स्पष्टता दिनु आवश्यक छ किनभने यो नेपालसँग जोडिएको मात्र विषय होइन, द्विपक्षीय सीमासँग जोडिएको विषय हो र सीमा विवाद टुङ्गाउन दुवै पक्षले सैद्धान्तिक रूपमा प्रत्येक पटक प्रतिबद्धता गर्ने कुरालाई त्यसले अर्को कुनै रूपमा प्रभावित गर्छ अथवा नेपालको प्रधानमन्त्री अहिलेको प्रधानमन्त्रीलाई ओभरुल गरेर अगाडि प्रक्रियालाई अगाडि बढाउने स्थितिहरू पनि त्यति सुखद हुँदैन। त्यसबाट कसले स्पष्टीकरण दियो भन्दा पनि प्रधानमन्त्री स्वयंले नै यसबारे आफ्नो धारणा र त्यसले दिन खोजेको सन्देशलाई स्पष्ट पार्न सक्नुपर्छ।
4: अहिले अब भारतले आज यस्तो भनिरहेकै बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सत्तारूढ दलकै सभापति रवि लामिछाने दिल्लीमै भएको र आज भाजपाका अध्यक्ष र विदेश मन्त्री एस जयशंकरलाई भेटेको विवरणहरू पनि आएका छन्। यो बेलामा प्रधानमन्त्रीको अभिव्यक्ति अथवा दुई देश बीचको सम्बन्धको बारेमा पार्टी सभापति रवि लामिछानेले चाहिँ कस्तो खालको भूमिका त्यहाँ निर्वाह गर्न सक्छन्? अहिले
3: भूमिका हुन्छ द्विपक्षीय सम्बन्धलाई एउटा सकारात्मक दिशा दिन, यद्यपि आधिकारिक मामिलाहरू होइन द्विपक्षीय विवाद समस्याहरूको समाधानलाई औपचारिकता दिने काम चाहिँ सरकारकै निकायले गरेका हुन्छन्। तर त्यसलाई भनौँ न द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनलाई सत्ताधारी पार्टीको अथवा कुनै पनि विभिन्न पार्टीहरूका भूमिका हुन्छन् आफ्ना आफ्नै, त्यसबाट उहाँले एउटा सकारात्मक भूमिका खेल्न सक्नुहुन्छ भनेर सोच्न सकिन्छ हामीले।
1: उनी थिए पत्रकार हिवराज घिमिरे, साथी विनिता दाहालसँग कुरा गर्दै। अब एकैछिन लागौं जुम्लातर्फ। महिनावारी भएका बेला सात दिनसम्म छुट्टै गोठमा बस्ने चलनमा परिवर्तन आउन थालेपछि जुम्लाका कतिपय वडाहरूलाई महिनावारी विभेद मुक्त घोषणा गर्न थालिएको छ। स्थानीय तहले महिनावारी विभेद अन्त्यका लागि सक्रियता बढाएसँगै महिलाहरू गोठमा बस्ने चलन छाडेर घरैमा बस्न थालेका हुन्। सुनौ जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
5: अहिले महिनावारी भएको समयमा घरमै बस्नुका साथै भान्सा कोठामा खाना पकाएर खाने भएको हुनाले अघि पछि र महिनावारी भएको समयमा केही पनि फरक अनुभूति नहुने गरेको बताउँछिन् जुम्लाको धौलापानी गाउँकी लक्ष्मी कन्या थिताल।
6: 14 वर्षबाट 22 वर्षसम्म त धेरै बारे मैले खाना पकाउने आफै खाने कोही भएछ भनेर म यताउति बाहिर पनि खर्चा पनि गर्दैन केही गरेर।
5: जुम्लाको यहाँ खोला गाउँमा विवाह गरेर आएकी संगीता कामी भन्छिन् भारतको संस्कारमा हुर्किएकी म विवाह गरेर आउँदा सबैभन्दा कठिन समय भनेको महिनावारी बार्न लाग्थ्यो।
7: रोटी खाने दिने अब भात त्यतिखेर नदिने छुइछु त उता गइजा भन्ने त्यस्ताहरू चलन हुन्थ्यो। फोटोमा सुन्दा गरेर घरमा सुन्दा धेरै अन्तर हुँदो रहेछ बारे पढियो। अब छोरीहरू पनि मेरो 4 वटा छोरी छन् मजाले छोरीको हातमा पानी खाइरहेको छ अहिलेसम्म केही पनि बिरा छैन मलाई।
5: तातो पानी गाउँपालिकाको यहाँ खोला गाउँकी अर्की स्थानीय बासिन्दा देवी कन्या आचार्य
8: घरमा बस्नुहुन्न भन्ने फेरि आँगनमै छुनुहुन्न भन्ने अनि त्यो बच्चा समाएर कसका आँगन जाने कि सात दिनसम्म खोर भुनेर अलग्गै राख्ने अलग्गै बस्ने त्यतिखेर चलन थियो। सँगै बस्छौ सँगै खान्छौ को साथीहरू महिनावारी छ भन्ने पनि अहिले थाहा हुँदैन।
5: जुम्लाका स्थानीय तहहरूले महिनावारी विभेद मुक्त पालिका घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै आएको हुनाले महिनावारी भएकै कारण कसैले पनि विभेद खेप्न नपर्ने भएको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेउती रावल। स्थानीय गैर सरकारी संस्था र स्थानीय तहहरूको सक्रियतामा महिनावारी सम्बन्धीका सचेतनामूलक कार्यक्रमसँगै महिनावारी विभेद मुक्त पालिकाहरू घोषणा गर्न थालेको छ। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघले अबको केही साताभित्रै प्राकृतिक एल निन्यो मौसमसँग जोड़िएको नयाँ चरण शुरू हुन सक्ने र त्यसले जलवायु परिवर्तनका कारण बढ़िरहेको गर्मीलाई थप चरम बनाउन सक्ने चेतावनी दिएको छ। विश्व मौसम संगठन वर्ल्ड मिटरोलोजिकल अर्गनाइजेशनले सन् 2026 बाँकी अवधिमा एल निन्यो थप सशक्त हुन सक्ने र त्यसका कारण विश्वभर चरम मौसमी घटनाहरू निम्तन सक्ने जनाएको हो। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ।
0: विभिन्न देशका राष्ट्रिय मौसम सम्बन्धी निकायहरूले यो वर्ष अहिलेसम्मकै चरम गर्मी हुन सक्ने भन्दै सुपर एल निन्यो मौसमी अवस्था देखा पर्न सक्ने उल्लेख गरेका छन्। 2 डिग्री भन्दा बढ़ीको तापमान वृद्धिलाई एकदमै चरम अर्थात सुपर एल निन्यो भन्ने गरिन्छ। एल निन्यो देखा पर्ने वास्तविक समय र त्यसको शक्तिबारे भविष्यवाणी गर्न कठिन हुने गर्छ। तर वैज्ञानिकहरूले मध्य प्रशान्त महासागरको तापक्रमको अवस्थाको निरन्तर विश्लेषण गर्दै आएका छन्। विज्ञहरूले नयाँ एल निन्यो विगतको सरहको वा त्योभन्दा शक्तिशाली हुने भविष्यवाणी गरिरहेका छन्। शक्तिशाली एल निन्योले दक्षिण अमेरिका, दक्षिण पूर्वी एसिया र अस्ट्रेलियामा तापक्रम वृद्धि र सुखापन निम्त्याउने गर्छ। यसका कारण खडेरी र वन डढेलोको जोखिम बढ्ने गर्छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98648 72 32।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाई र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9 देखि 10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz बाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम गुड नाइट।

नमस्कार नमस्कार नमस्कार, अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्राउँछौ। रात्रिकालीन अभिवादन छ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। तपाईको मनको आवाज सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz सँगै इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर तपाईले हामीलाई कार्यक्रम गुड नाइट सुनिरहनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा रेडियो जलजला एफएम 96.4 MHz को फेसबुक पेजबाट अडियो लाइभ सुन्दै हुनुहुन्छ भने सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट सुन्दै हुनुहुन्छ, जहाँबाट सुषमा मल्लाको साथ मिलिराखेको छ। सामुदायिक रेडियो हापुरे 89.4 MHz हापुरे दाङबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, जहाँबाट रीता बुढा मगरको साथ मिलिराखेको छ। यसै क्रममा हामीलाई यति बेला साथ मिलिराखेको छ रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट एलिना श्रेष्ठको, भने रेडियो धनकुटा 106.2 MHz धनकुटाबाट साथ दिइरहनु भएको छ। प्राविधिक साथी सञ्जीता लिम्बुको साथ मिलिराखेको छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ। आज मंगलबारी बसाई हो क्यारे, होइन? मंगलबारी बसाईमा के गर्छौ कसो गर्छौ तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गर्छु, होइन? आजको कार्यक्रम भनेको गाउँखाने कथा खेल्ने बसाई हो। आजको बसाईमा हामी तपाईँलाई गाउँखाने कथा सोध्छौ र तपाईँले त्यसको जवाब दिनुपर्ने हुन्छ। सही जवाब दिनुभयो भने हामीले यतैबाट गाउँ दिन्छौ, गलत जवाब दिनुभयो भने तपाईँले नै गाउँ दिनुपर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु र तपाईँले गाउँ दिँदै गर्दाखेरि सही जवाब दिनेहरू साथीहरू मध्ये एकजनालाई हामी विजेता बनाउँछौ र विजेताले प्राप्त गर्न सक्नुहुन्छ केही रकम बराबरको पुरस्कार, है? जुन पुरस्कारको व्यवस्था जाजरकोट निवासी जाजरकोट छेडाघाट नगरपालिकामा बस्नुहुने अमर बहादुर बुढाले गर्नु भएको छ। अमर बहादुर बुढाले पुरस्कारको व्यवस्था गर्नुभएको छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। 98-60-60-39-40 फोन गर्नुहोला। गाउँखाने कथा आजको कार्यक्रममा रहनेछ। आज हामी गाउँखाने कथामूलक प्रश्नहरू तपाईँको लागि राख्नेछौ भन्दै आउनुहोस् कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौ।

0: ए आमा बोक्न गाह्रो रहेछ मनको भारी यस्तै यस्तै गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौ। अब गाउँखानी कथा खेल्ने होइन त खेल्ने हो नि होइन ल अब गाउँखानी कथा खेल्नका लागि आउनु होला। आज रेडियो जलजलाको स्टुडियोबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ किनभने हिजो अस्ति हाम्रो प्रसारण सेवा बन्द थियो भने आज विद्युतले पनि राम्रोसँग साथ दिएको छ। आज मजाले यहाँबाट पनि सुन्दै हुनुहुन्छ। अब कसले पुरस्कार हत्याउनुहुन्छ है कसले पुरस्कारको भागीदार को बन्नुहुन्छ अब हेर्न बाँकी छ होइन। आउनु होला 9867309440 को नम्बरमा। पहिलो साथीको रूपमा के छ साथी आउनु भएको छ म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्कार
0: के बोल्नुभयो कहाँबाट? पवित्र विष्ट सुनसारीबाट। प्राइमी मित्र ब्याकग्राउन्ड टुन ठुलो भयो अनि के छ पवित्र जी हालखबर ब्याकग्राउन्ड टुन हाम्रो पनि एकदम ठिक ठाक छ। कार्यक्रममा आउनु भएको छ यति बेला के गर्दै हुनुहुन्छ? आज के गर्नुपर्छ यहाँलाई जानकारी छ कि छैन? के छ गाउँखाने कथा कति खेल्न मन छ तपाईँलाई भन्नुहोस् त।
1: मन त धेरै छ नि त हो
0: मन त धेरै छ होइन
1: त्यही
0: भएर त फोन गरेको भन्नुहोस्। ल ठिक छ कार्यक्रममा आउनु भएको छ म तपाईँलाई गाउँखाने कथा राखौँ उसो भए। खट खट खट माउ तीन मुख दस पाउला भन्नुहोस् के हो?

0: खटखट खटमाउ तीन मुख दस पाउ
1: पानी भन्छु म त है
0: पानी भन्नुहुन्छ
1: हजुर
0: कतिको ढुक्क हुनुहुन्छ
1: खासै ढुक्क त छैन ढुक्की नै छु तर पानी भन्छु म त है
0: ल म तपाईँको जवाबलाई चेक गरौँ त
1: हुन्छ
0: हुन्छ हामी चेक गर्छौँ हेरौँ तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन ल तपाईँले दिनुभएको जवाब मिलेन कुन गाउँ दिनुहुन्छ ल थनाबाङ गाउँ दिनुहुन्छ पवित्रजीले होइन ल त अब थनाबाङ गाउँको राम्रो राम्रो जति मेरो भयो नराम्रो बिग्रिएको भत्केको सब सुधार्ने जिम्मा तपाईँको है त पवित्र विष्ट थनाबाङबाट आउनु भएको छ ल अब साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्
1: ओके फर्स्ट हजुर है अनि पर्वी सम्मेलन बस्नुभएको मित्रलाई साथीहरूमा नम्बी नामगर प्रतीक्ष विश्व बहिनी सदस्य सञ्जय विश्व विशेष त मेरो फिल्म धेरै माया धेरै सम्झना भन्दैछु हजुर नमस्कार
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा पवित्र विष्ट थनाबाङबाट उहाँसँग कुराकानी गरिसकेका छौँ उहाँले सही जवाब दिन सक्नु भएन पालो तपाईँको हो अर्का सहभागी नमस्कार हजुर नमस्कार हजुर नमस्कार हजुर को बोल्नु भयो कहाँबाट निरा पौडेल बोल्दै हुनुहुन्छ भोजपुरबाट होइन अनि के छ निराजी खबर तपाईँको हाम्रो पनि एकदम ठिक ठाक छ यति बेला के गर्दै हुनुहुन्छ नि निराजीले
2: म त यसो हजुरहरूले चलाएको कार्यक्रम सुनेर बसिरहेको
0: ए हामीले चलाएको कार्यक्रम सुनेर बसिरहनु भएको छ होइन
2: हजुर
0: ल ठिक छ कार्यक्रममा आउनु भएको छ आजको प्रश्नको बारेमा तपाईँलाई थाहा छ कि छैन
2: अलिअलि थाहा
0: छ अलिअलि थाहा छ होइन ल जवाब चाहिँ के होला गोरु जोतेको अथवा बारी जोतेको होइन
2: हजुर
0: निरा पौडेल बास्टिम बाचा
2: हजुर
0: ल ठिक छ म चेक गरौँ हुन्छ हामी तपाईँलाई चेक गर्छौँ हेरौँ तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन गोरु जोतेको भन्नुभएको छ होइन
2: हजुर
0: हामी चेक गर्छौँ हेरो जवाब मिल्छ या मिल्दैन तपाईँले दिनुभएको जवाब एकदमै सही छ है सही जवाब दिनुभएको छ तपाईँले ल अब साथीहरूलाई अब गाउँ लग्नु पर्यो एउटा मात्रै गाउँ छ हामीसँग सुनसारीको थनाबाङ त्यही गाउँ लग्नुहोस् है त
2: हजुर हुन्छ
0: हुन्छ त्यो गाउँको राम्रो राम्रो जति अब हाम्रो पवित्रजीले तपाईँले दिनुभयो नराम्रो बिग्रेको भत्केको उहाँले सुधार्नुहुन्छ होइन
2: हजुर
0: हुन्छ अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्
2: हजुर सर्वप्रथम हजुरलाई अनि जलजला एफएममा काम गर्नुहुने सम्पूर्ण टिमलाई अनि मलाई निरा पौडेल भनेर टिम हुने सम्पूर्ण साथीहरूलाई अनि यो रेडियो सुन्नु हुने सम्पूर्ण साथीहरूलाई म गुड नाइट भन्न चाहन्छु
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिको बसाईमा आउनु होला अहिलेको लागि तपाईँलाई विदा गर्छौ नमस्ते
2: नमस्ते
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा यति बेला मीरा पौडेल उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला फटाफट फोन डायल गर्नुहोला आज सही जवाब दिनेहरू मध्येबाट एकजनाले पुरस्कार पनि पाउनुहुन्छ है यो कुरा पनि म तपाईँलाई जानकारी गराए अर्को साथी हुनुहुन्छ म स्वागत गरी नमस्कार हजुर तपाईँको आवाज त आउनु आयो नमस्कार हजुर को बोल्नुभयो कहाँबाट राजन विश्वकर्माको आवाज किन सानो आयो लाउड स्पिकर गर्नु भएको छ हो एयरफोन लगाउनु भएको छ कि तपाईँको मोबाइलमा प्रब्लम समस्या छ खै त अब तपाईँको आवाज सानो आइराखेको छ श्रोताले सुन्दै नसकिने आवाज आएको छ तपाईँको के गर्ने होला के गर्ने होला? हुन्छ, म तपाईँलाई राजन कुन ठाउँबाट, तपाईँको नाम के भन्नुभयो? राजन विश्वकर्मा। भोजपुर कुन ठाउँबाट? बास्टिमबाट। ल, तपाईँ पनि बास्टिमबाटै आउनु भएको छ। म तपाईँलाई प्रश्न राखिहाल्छु है। तपाईँको लागि प्रश्न यस प्रकार रहेको छ। एक भाइका चार खुट्टा, ल भन्नुहोस् के हो?
3: एक भाइका चार खुट्टा,
0: हजुर। गोरु भन्नुहुन्छ, कतिको ढुक्क हुनुहुन्छ? राजन विश्वकर्मा बास्टिम भोजपुरबाट तपाईँ बोल्दै हुनुहुन्छ होइन? ल, म तपाईँको जवाब चेक गर्छु, हेरौँ तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन। ल, अब तपाईँले गाउँ दिनु पर्यो, बास गाउँ दिनु पर्यो तपाईँले। ल, बास्टिमको राम्रो राम्रो जति हाम्रो भयो, नराम्रो बिग्रेको भत्केको सब तपाईँको है। त हुन्छ, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। राजन विश्वकर्मा आउनु भएको थियो, उहाँले गलत जवाब दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। आज गाउँखाने कथा खेलिरहेका छौँ, यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
4: नमस्कार दाइ,
0: को बोल्नुभयो, कहाँबाट?
4: म विजय राई भोजपुरबाट।
0: विजय राई भोजपुरबाट होइन?
4: हजुर।
0: के छ विजयजी खबर?
4: खबर सबै ठिकै छ भन्नुपर्छ, गर्मी छ त्यस्तै छ भन्नुपर्छ।
0: ल ठिक छ, धन्न हामी लिबाङमा बसेछौँ र गर्मीको महसुस भएको छैन, नत्र हामीलाई पनि गर्मीको महसुस हुने थियो होइन?
4: हजुर हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई प्रश्न राख्छु है। त
4: हुन्छ,
0: प्रश्न यस प्रकार रहेको छ। एक भाइको चारवटा खुट्टा, ल भन्नुहोस् के हो? एक भाइको
4: चारवटा खुट्टा भन्नुभएको,
0: चारवटा खुट्टा, हजुर
4: चारवटा,
0: एक भाइको चारवटा खुट्टा,
4: चियर
0: चियर भन्नुहुन्छ,
4: हजुर।
0: कतिको ढुक्क हुनुहुन्छ?
4: होइन, गेस्ट मात्रै हो।
0: गेस्ट मात्रै हो भने चियरमा हामी लग गर्छौँ है। त
4: हुन्छ,
0: हेरौँ तपाईँले दिनुभएको जवाब मिल्छ मिल्दैन। ल, अब विजयजीले गाउँ दिनु पर्यो।
4: हुन्छ, हमटाङ लानुहोस्।
0: हमटाङ,
4: हजुर,
0: भोजपुरको हमटाङ होइन?
4: हजुर हजुर,
0: विजय राई भोजपुरको हमटाङ गाउँ दिनु भएको छ तपाईँले। हुन्छ, अहिलेको लागि तपाईँले साथीहरूलाई सम्झना समर्पण गुड नाइट राख्नुहोस्।
4: हुन्छ, मलाई चिन्ने नचिन्ने अहिले जो जतिले रेडियो सुनेर बस्नुभएको छ र सबैलाई गुड नाइट भन्दै नमस्ते।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। विजय राईले हाङटाम हामचाङ भन्ने गाउँ दिनुभएको छ। पालो तपाईँको हो, अर्को साथी हुनुहुन्छ, म स्वागत गरी। नमस्कार हजुर,
5: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
5: बास्टिमबाट निर्जला राउत।
0: निर्जला राउत कहाँबाट? बास्टिमबाट,
5: हजुर।
0: के छ निर्जला, हालखबर तपाईँको?
5: ठिकै छ।
0: अनि यति बेला के गर्दै हुनुहुन्छ नि? खाना खाएर सुत्न आँट्नु भएको नि? ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन? यो यो यो सिकाएर बोल्ने काम चाहिँ नगर्नुहोस् है, नत्र म यताबाट फोन काटिदिन्छु नि, थाहा छ कि छैन? अनि रेडियो भन्दा टाढा जानुहोस् है। सिकाएर बोल्ने काम चाहिँ नगर्नुहोस्, सिकाउने मान्छेलाई पर फालिदिनुहोस् त। मिरा, तपाईँको नाम के भन्नुभयो?
5: निर्जला।
0: निर्जलाजी, सिकाउने मान्छेलाई पर जानुहोस् भन्नुहोस् त। यो कल हामी लिन सक्दैनौ, यो कल हामी लिन सक्दैनौ, किनभने पछाडिबाट गइसक्नु भयो भनेर सिकाउनु भएको छ, यो मैले सुनिरहेको छु है। माफ गर्नु होला, तपाईँको फोन काट्न बाध्य भयौँ हामी है। यो यसरी चिट चोराएर पास गराउनु हुन्न नि विद्यार्थीहरूलाई, चिट चोराएर पास गराउनु भनेको चोर्न सिकाउनु जस्तै हो। घरबाटै चोर्ने शिक्षा यदि तपाईँ दिनुहुन्छ भने विद्यार्थीहरूले के सिक्छन् होइन, त्यो कारणले गर्दाखेरि विद्यार्थीहरूलाई आफै बोल्न लगाउनुहोस्, आफै बोल्न दिनुहोस् होइन। उनीहरूले बिगारेर हुन्छ कि सपारेर हुन्छ कि आफै बोल्ने प्रयास गर्न दिनुपर्छ, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
6: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
6: गङ्गादेव छदेखि खर्कबहादुर ओली।
0: खर्कबहादुर ओली गङ्गादेव छबाट।
6: हजुर हजुर,
0: के छ हालखबर?
6: हालखबर ठिकै छ हजुर, अब सुत्न लागेको छु।
0: अनि के छ, आज बल्ल बल्ल आउनुभयो त, यतिका समय कहाँ हराउनु भयो?
6: हराएको त थिएन सर, कहिले फोनै लाग्दैन।
0: फोनै लाग्दैन होइन?
6: हजुर हजुर,
0: सुन्न त नियमित सुन्नुहुन्छ?
6: सुन्ने त सुनिरहन्छु।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई गाउँखाने कथा राखेँ है त।
6: हुन्छ हुन्छ।
0: एक भाइका चार खुट्टा, ल भन्नुहोस् के हो?
6: पलङ हो कि सर?
0: पलङ हो कि भन्नुहुन्छ?
6: हजुर हजुर।
0: कतिको ढुक्का हुनुहुन्छ?
6: खासै ढुक्का त होइन।
0: खासै ढुक्का त होइन है?
6: हजुर हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, पलङ भन्नुभएको छ तपाईँले होइन?
6: हजुर।
0: तपाईँको नाम के भन्नुभयो? गङ्गादेवबाट। गङ्गादेव कुन ठाउँबाट? हजुर, यो कुन गाउँ भन्नुभयो, अलिक बुझेन कि, तपाईँको आवाजै राम्रोसँग आएन।
6: किरण बाबु ओलीको घरदेखि।
0: यो किरण बाबु ओलीको म चिन्दैन होइन, गाउँको नाम भन्नुहोस्। बल्ले
6: हजुर,
0: गङ्गादेव बल्लेबाट खड्क बहादुर ओली।
6: हजुर
0: हुन्छ, म चेक गर्छु, हेरौँ तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन। ल तपाईँले दिनुभएको जवाब एकदमै सही छ है।
6: हजुर हजुर।
0: अब तपाईँले गाउँ लग्नु पर्ने भयो, कुन गाउँ लग्नुहुन्छ ल भन्नुहोस्। होइन, हामीसँग बास्टिम, भोजपुरको बास्टिम भन्ने गाउँ छ होइन?
6: हजुर हजुर।
0: अनि हामटाङ भन्ने गाउँ छ, बास्टिम र हामटाङ मध्ये कुन लग्नुहुन्छ? होइन, त्यो दुईटा मध्ये कि त बास्टिम लानुहोस् कि त हामटाङ लानुहोस्, कुन लग्नुहुन्छ? ल बास्टिम लग्नुहुन्छ होइन?
6: हजुर।
0: ल बास्टिमको राम्रो राम्रो जति मेरो तपाईँको भयो, नराम्रो बिग्रेको भत्केको हाम्रो साथीले सुधार्नुहुन्छ है त।
6: हजुर हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, अब गुड नाइटको शब्दहरू राख्नुहोस्।
6: हुन्छ, सर्वप्रथम त हजुरलाई, त्यसपछि अरू सबै यो रेडियो सुन्ने सबै साथीहरूलाई गुड नाइट सर।
0: हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते।
6: नमस्कार हजुर, नमस्कार।
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो खर्क ओली, उहाँसँग कुराकानी गरिसकेका छौ। गङ्गादेवबाट फोन गर्नु भएको थियो, उहाँले सही जवाब दिनुभएको छ है, सही जवाब दिने दुईजना भइसक्नु भएको छ अहिलेसम्म। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? यो कल हामी लिन सक्दैनौ, उहाँको आवाज हामीले सुन्न सकेनौ। ब्याकग्राउन्ड टोन अलि कम गर्नु, थोरै कम गर्नु त ब्याकग्राउन्ड टोन, ल यति ठिक छ है, योभन्दा नबढाउनु होला। पटापट फोन डायल गर्नु होला 9868309440। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर। मैले फोन लिन सक्दैनौ भनिसकेपछि काट दिनुहोस् न प्राविधिकभित्र, अहिलेसम्म काट्नु भएको रहेन सर। 9868309440 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? धनकुटाबाट, नाम के भन्नुभयो?
7: भूमिका पौडेल।
0: भूमिका पौडेल है, धनकुटा कुन ठाउँबाट? सिबुवाबाट
7: हजुर
0: भनेपछि धनकुटा सिबुवाबाट भूमिका पौडेल होइन के छ अनि तपाईँको हालखबर अनि के छ भूमिका पौडेल अनि धनकुटा सिबुवाको हालखबर एकदम ठिकठाक छ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज गाउँखानी कथा खेल्नका लागि आउनुभयो ल म तपाईँलाई गाउँखानी कथा राख्छु ध्यान दिएर सुन्नु होला गनगने बुढीको भान्सै मिठो ला भन्नुहोस् के हो गनगने बुढीको भान्सै मिठो म हो कि भन्नुहुन्छ म जस्तै लाग्यो कतिको ढुक्का हुनुहुन्छ ल चेक गरौँ हुन्छ म भन्नुभएको छ हेरौँ मिल्छ कि मिल्दैन तपाईँले दिनुभएको जवाब मिलेको छ अब हामीले यताबाट एउटा गाउँ दिनुपर्ने भयो तपाईँलाई होइन हामीसँग एउटा मात्रै गाउँ छ त्यो गाउँ हो म हेर्दैछु कुन गाउँ रहेछ हमचाङ भन्ने गाउँ छ हमचाङ भन्ने गाउँ तपाईँले तपाईँको भयो है त राम्रो राम्रो जति विजय राईले लिनुभयो नराम्रो बिग्रे होइन राम्रो राम्रो जति तपाईँलाई भयो नराम्रो बिग्रेको भत्केको हाम्रो विजयजीले सुधार्नुहुन्छ है त हुन्छ कार्यक्रममा आउनुभयो गुड नाइटको शब्दहरू राख्नुहोस्
7: म हजुरलाई सम्झन्छु त्यहाँदेखि साथीहरूलाई सम्झन्छु नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो भूमिका पौडेल अझ धेरै साथीहरूले जवाब मिलाउनु भएको छ है तीनजना साथी भइसक्नुभयो जवाब मिलाउनेहरू मध्ये होइन प्रतिस्पर्धा रोचक होला जस्तो छ है यति बेला 9868 6040 40 अर्को साथी हुनुहुन्छ नमस्कार हजुर टेलिफोन सम्पर्कमा आउनुहोला 9868 6040 40 को नम्बर तपाईँका लागि खुला गरेका छौ फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ के छ साथी हुनुहुन्छ व्याकरण टोन अलिक कम यति बेला साथी नमस्कार हजुर हेलो यो कल हामी लिन सक्दैनौँ आवाज धेरै सानो आयो सानो भन्दा पनि धेरै सानो आयो है यो कल हामी लिन सक्दैनौँ आइसकेपछि कृपया मजाले ठुलो आवाजमा बोलिदिनु न हौ साथीहरू कति सानो आवाज आउँछ उता मिक्सरबाट फुल दिँदा पनि आवाज सानो आउँछ कि तपाईँहरूको त्यस्तो त नगर्नु न हो कार्यक्रममा आइसकेपछि फुल आवाजमा बोल्नुपर्छ कि ठुलो आवाजमा बोल्नुपर्छ अनि बल्ल सबैले सुन राम्रोसँग तपाईँको आवाजलाई सुन्नुहुन्छ यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु भन्दै थिए फोन आएको रैना छ होइन पालो तपाईँको हो फोन गर्नुहोला 9868 6040 40 गाउँखाने कथाको रमाइलो खेल हामी खेल्नेछौ तपाईँले फोन डायल गर्नुभयो भने आवाज ठुलो आवाजमा बोल्नुहोला सबैले सुन्ने गरी बोल्नुहोला आउनुभयो भने म तपाईँलाई आग्रह गर्छु तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ अमर बहादुर बुढालाई म सम्झिन्छु यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
8: हजुर नमस्कार
0: को बोल्नुभयो कहाँबाट
8: म दावाबाट कृष्ण हिङमाङ
0: कहाँबाट भन्नुभयो
8: दावाबाट भोजपुर
0: भोजपुर दावाबाट
8: हजुर
0: के छ भोजपुर दावातिरको हालको तपाईँको नाम के भन्नुभयो
8: कृष्ण हिङमाङ
0: कृष्ण हिङबाङ
8: हजुर
0: ए हिङबाङ भनेको के हो नि
8: हिङबाङ भनेको हाम्रो ठाउँ रहेछ
0: अलि फोनको आवाज हल्का सानो गर्नु त हिङबाङ भनेको के भन्नुभयो
8: हिङबाङ भनेको हाम्रो
0: अलि बुझेन हजुर
8: हिङबाङ भनेको हाम्रो थर हो
0: त्यही त हिङबाङ के अन्तर्गत पर्छ भन्न खोज्छ कि
8: ए हाम्रो मास्टरमा पर्छ
0: होइन के अन्तर्गत पर्छ भनेको राई लिम्बू अनि जनजाति क्षेत्री बाहुन के अन्तर्गत पर्छ भनेको
8: ए हाम्रो टेलर मास्टरमा पर्छ त
0: ए टेलर मास्टर भनेको परियार अन्तर्गत परियार अन्तर्गत होइन
4: हजुर
0: यहाँ हामीले परियार भन्छौँ, तपाईँले हेङबङ भन्नुहुन्छ होइन?
8: हजुर हाम्रो थरे हिङमाङ हो, परियार पनि धेरै थरीको हुन्छ तर हाम्रो थरे हिङमाङ हो।
0: ल ठिक छ, हेङबाङ तपाईँको नाम के भन्नुभयो? के हेङबाङ भन्नुभयो?
8: कृष्ण।
0: कृष्ण हेङबाङ। ल कृष्णजी कुन ठाउँबाट आउनुभयो तपाईँ?
8: म दावा बस्नुहुन्छ।
0: दावा भोजपुरबाट होइन?
8: हजुर हजुर।
0: म यहाँ टिप्नु पर्यो होइन, कृष्ण हेङबाङ दावा भोजपुरबाट आउनु भएको छ। म तपाईँलाई अब गाउँखानी कथा राख्छु, ध्यान दिएर सुन्नु होला है त।
8: हुन्छ,
0: तपाईँको लागि गाउँखानी कथा यस प्रकार रहेको छ। ल म तपाईँलाई गाउँखानी कथा खोज्दैछु अझै होइन। ल तपाईँको लागि गाउँखानी कथा आयो। एउटै घरको एउटै कोठा, त्यहाँ छैन कुनै ढोका। ल भन्नुहोस् के हो?
8: एउटा घरको के भन्नुभएको
0: छ? एउटा घरको एउटै कोठा, त्यहाँ छैन कुनै ढोका। एउटा घरको एउटै कोठा, त्यहाँ छैन कुनै ढोका। हजुर
8: भनेपछि के हो सर? बाँस हो।
0: बाँस भन्नुहुन्छ, लक गरौँ। हुन्छ लक गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलिन। कुन गाउँ दिनुहुन्छ?
8: हजुर
0: कुन गाउँ दिनुहुन्छ? ल दावाको राम्रो राम्रो जति मेरो भयो, नराम्रो बिग्रेको भत्केको सब तपाईँको है त।
8: हुन्छ
0: हुन्छ, गुड नाइटको शब्दहरू राख्नुहोस्।
8: गुड नाइटको शब्द सबभन्दा पहिले तपाईँलाई
0: धन्यवाद।
8: अब त्यहाँबाट मेरो साथीहरू भाइहरूलाई
0: हुन्छ
8: छोराहरूलाई
0: हुन्छ अहिलेको लागि बिदा गर्छौँ। नमस्ते। टेलिफोन सम्पर्कमा कृष्ण हेङबाङ आउनु भएको थियो यता भोजपुर दावाबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ। अर्को सहभागी साथी ब्याकग्राउन्ड टोन हल्का सानो गर्नु न उपलब्धि मित्र, हल्का त बजाउनुहोस् है, म यो पुरै बन्द गर्नुहोस् भने होइन नि। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। हेलो
9: हजुर।
0: नमस्कार हजुर, ब्याकग्राउन्ड टोन।
9: नमस्कार नमस्कार। अनि यसो हामी पनि यसो सम्पर्कमा आइयो हजुर।
0: कहाँदेखि को बोल्नुभयो?
9: हजुर म धनकुटाबाट हजुर।
0: नाम के होला?
9: हजुर मेरो टेकबहादुर तामाङ हो हजुर।
0: टेकबहादुर तामाङ बोल्नुभयो होइन?
9: हजुर हजुर।
0: के छ टेकबहादुरजीको हालखबर?
9: ठिकै छ हजुर, ठिकै छ सर, ठिकै छ।
0: ल ठिक छ, टेकबहादुर तामाङले गाउँखानी कथा खेल्नको लागि भोजपुर कुन ठाउँबाट आउनुभयो?
9: हजुर हजुर म यहाँ रेडियो सुनिरहेको थिएँ।
0: भोजपुर कुन ठाउँबाट आउनुभयो भनेको तपाईँले रेडियो सुन्नु भएको छ कि छैन भन्ने खोज होइन, भोजपुर कुन ठाउँबाट आउनुभयो?
9: म भोजपुरबाट पाखरीबासमा आएको छु।
0: के भन्नुभयो? पाखरीबास के भन्नुभयो?
9: पाखरीबास बजारमा आएको छु भोजपुरबाट।
0: तपाईँको घर कहाँ हो?
9: मेरो घर चाहिँ खासमा चाहिँ मेरो यहाँ चारै मोटे ढुङ्गा गएको छ, वार्ड नम्बर हाम्रो 3 हो होइन।
0: त्यही त तपाईँको गाउँ, तपाईँ कहाँदेखि अहिले फोन गर्नुभयो हामीलाई ठ्याक्कै? तपाईँको गाउँको नाम के हो भन्नुहोस् त? तपाईँको गाउँको नाम के हो अनि तपाईँको नाम के हो भन्नुहोस् त?
9: हाम्रो मूर्ति ढुङ्गा।
0: मूर्ति ढुङ्गा
9: हजुर हजुर।
0: तपाईँको नाम के हो?
9: मेरो नाम सबिन तामाङ, ए टेकबहादुर तामाङ हो।
0: टेकबा अनि अग्नि सबिन तामाङ हो कि टेकबहादुर तामाङ हो? दुईटा नाम भन्नुभयो तपाईँले।
9: होइन मेरो खासमा चाहिँ टेकबहादुर तामाङ हो, बोलाउने त सबिन बोलाउँछ नि।
0: ए भनेपछि तपाईँको गाउँको नाम के भन्नुभयो?
9: मेरो टेकबहादुर तामाङ।
0: गाउँको नाम, गाउँको नाम,
10: गाउँको नाम मूर्तिढुङ्गा,
0: मूर्तिढुङ्गाबाट टेक बहादुर तामाङ।
10: हजुर हजुर
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई गाउँखाने कथा सोध्छु, ध्यान दिएर सुन्नुहोस् ल।
10: हुन्छ।
0: गाउँखाने कथा यस प्रकार रहेको छ, एउटा कोठामा छैन कुनै ढोकाला, भन्नुहोस् के हो? बास भन्नुभयो?
10: हजुर।
0: एउटा घरको एउटै कोठा, त्यहाँ छैन कुनै ढोका, बास भन्नुभयो? हामी लक गर्छौ है त। हेरौँ तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन। बास भन्नुभएको छ मिलेन। कुन गाउँ दिनुहुन्छ?
10: अब तपाईँलाई धनकुटा दिन्छु, धनकुटा।
0: कुन गाउँ भनेछु, जिल्ला भने छैन?
10: ए धनकुटा, ए गाउँको तल हाम्रो शीर्ष दिन्छौँ हामी सबै।
0: तपाईँको ढुङ्गा मूर्ति होइन?
10: हजुर हजुर,
0: त्यही ढुङ्गा मूर्ति हामी लग्यौँ है त।
10: हजुर हजुर,
0: त्यहाँको राम्रो राम्रो जति मेरो नराम्रो बिग्रेको भत्केको सब तपाईँको गुड नाइटको शब्दहरू राख्नुहोस्।
10: हुन्छ। अब साथीभाइहरूलाई नमस्ते, अब साथीभाइहरूलाई सबैलाई गर्दैछ राम्रो छ।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो है त।
10: हजुर हजुर,
0: अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते।
10: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ, पालो तपाईँको हो। अब एकजना साथीको कल लिन्छौ, त्यसपछि जवाब बताइदिनेछौ है हामी तपाईँलाई। 9868309440 फोन गर्नु होला यति बेला। साथी नमस्कार। हजुर, 9868309440 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु। नमस्कार हजुर। नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो? कहाँदेखि को बोल्नुभयो
11: हजुर? धनकुटा सिद्धबाट हो, अस्तिनी बोलेको मान्छे।
0: अस्तिनी बोलेको मान्छे, अनि नाम त भन्न मिल्छ कि मिल्दैन हो?
11: मिल्छ, झिम बहादुर श्रेष्ठ हो म।
0: झिम बहादुर श्रेष्ठ, झिम बहादुर श्रेष्ठ भन्नुभयो? हेलो,
11: मैले गोबर भरिएका बुढा
0: आउनु भएको थियो साथी, उहाँसँग कुरा, यो अस्ति हिजोको कुरा नगर्नुहोस् है, आइसकेपछि फोन गरिसकेपछि अस्ति आएको हिजो आएको यो कुरा चाहिँ नगर्नुहोस्, किनभने अस्ति धेरैजना साथीहरू आउनु भएको हुन्छ, हिजो पनि धेरैजना साथीहरू आउनु भएको हुन्छ होइन, र तपाईँ भनौँ न आइसकेपछि तपाईँको नाम, गाउँको नाम बताउनु होला है, म तपाईँलाई आग्रह गर्छु। हामीले नचिनेका पनि हुन्छौँ, र तपाईँले भनिरहनु भएको हुन्छ, तपाईँको गाउँको नाम सोधिरहन्छौँ, तपाईँले अर्का अर्कै कुरा गरिदिनुहुन्छ होइन, त्यस्तो चाहिँ नगरौँ न है, अलि के भन्छन् नि मजा आउँदैन क्या। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
12: हजुर नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? जुन माया, के छ जुनी मायाको खबर? एकदम ठिक छ। एउटा मैसरी सुन्दाखेरि भन्ने एउटा रेडियो नाटक आउँथ्यो कि होइन, त्यसमा जुनी माया भन्ने एउटा पात्र हुनुहुन्थ्यो होइन, उहाँले चाहिँ सानै उमेरमा सुकुमानसँग बिहे गरेर दुःख पाउनु भएको थियो होइन, कतै कतै त्यही त्यही जुनी माया त होइन भने कि?
12: होइन होइन, त्यो त मलाई थाहा नै छैन, उहाँ चाहिँ अर्कै जुनी माया हो है।
0: उहाँ चाहिँ अर्कै जुनी माया हो, तपाईँ चाहिँ अर्कै जुनी माया पर्नुभयो होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज म तपाईँलाई गाउँखाने कथा सोध्छु। सुनसरी कुन ठाउँमा हुनुहुन्छ तपाईँ भन्नुहोस् त?
12: सुनसरी जेलबाङमा।
0: सुनसरी जेलबाङमा होइन? सुनसरी जेलबाङबाट जुन माया विश्वकर्मा। ल म तपाईँलाई गाउँखाने कथा सोध्छु, ध्यान दिएर सुन्नुहोला, मिलाउने प्रयास गर्नुहोला। गाउँखाने कथा यस प्रकार रहेको छ, गाउँखाने कथा छ, एउटा घरको एउटै कोठा, त्यहाँ छैन कुनै ढोका।
12: मादल भन्छु है,
0: मादल भन्नुहुन्छ, कतिको ढुक्क हुनुहुन्छ? गेस गरेको मात्रै हो होइन, लग गरौँ।
12: हस्, त्यो लग गर्नु।
0: हुन्छ, हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। मादल भन्नुभएको छ मिल्छ कि मिल्दैन, हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ मिल्दैन। तपाईँले दिनुभएको जवाब त मिल्यो त, ल तपाईँले दिनुभएको जवाब एकदमै मिलेको छ होइन। कुन गाउँ लग्नुहुन्छ होला भन्नुहोस् हामीसँग, हामीसँग कुन कुन गाउँ छ भने म तपाईँलाई गाउँको नाम भनिदिन्छु होइन, तपाईँलाई सजिलो होला। हामीसँग छ यति बेला दावा भोजपुर छ होइन, अनि मूर्ति ढुङ्गा बा मूर्ति ढुङ्गा भन्ने गाउँ छ, अनि यति गाउँ छ। ल तपाईँले कुन गाउँ लग्नुहुन्छ?
12: दावा
0: भोजपुर
12: नै लिए है त।
0: ल दावा भोजपुरको राम राम जति तपाईँलाई भयो, नराम्रो बिग्रेको भत्केकोलाई चाहिँ हाम्रो कृष्ण हेङबाङले चाहिँ सुधार्ने प्रयास गर्नुहुन्छ है त। हुन्छ, अहिलेको लागि गुड नाइटका शब्दहरू राख्नुहोस्।
12: हस्त फर्स्टफल्ड हजुरको लागि, अनि प्राइभेटमा बस्नुभएको मित्रको लागि, अनि यतिखेर जति पनि कार्यक्रम सुनेर बस्नु भएको छ त्यहाँ सम्पूर्ण श्रोता मित्रको लागि भन्दैछु त्यो नमस्कार।
0: नमस्कार, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा जुन माया विश्वकर्मा, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला। हाम्रो स्टुडियोको घडीमा कति बज्यो त, कति बज्यो भन्ने कुरा म तपाईँलाई जानकारी गराउँछु। 9:46 अर्थात 9:46 गएको छ हाम्रो स्टुडियोको घडीमा। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्का सहभागी हुनुहुन्छ प्राइम मित्र, म स्वागत गरे। नमस्कार हजुर। हेलो,
13: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
13: हजुर, म हात्तीकरको बाटो बोल्दैछु।
0: नाम भन्न मिल्छ हजुर?
13: रामकुमार राई।
0: रामकुमार राई हात्तीखरका कुन जिल्ला?
13: धनकुटा।
0: धनकुटाबाट होइन
13: हजुर,
0: रामकुमार राई भन्नुभयो?
13: रामकुमार राई।
0: रामकुमार राई हात्तीखरका धनकुटाबाट
13: हजुर।
0: के छ तपाईँको हालखबर भन्नुहोस्?
13: हजुर हजुर,
0: के छ तपाईँको हालखबर भन्नुहोस्?
13: एकदम ठिक छ।
0: रेडियो भन्दा टाढा जानुहोस् अथवा रेडियो बन्द गर्नुहोस् है?
13: रेडियो बन्द नै गरेको जस्तो छ,
0: गरेको जस्तो छ होइन, रेडियो
13: होइन, तपाईँ बोल्न जान्नुहुँदो रहेछ, तपाईँ कलिङ गर्न जान्नुहुँदो रहेछ, किनभने नि तपाईँको बोली तपाईँको सुन्दा अघि एउटा फोन काटिदिनुभयो, अरू बल्ल बल्ल लगाएको हुन्छ, फेरि फोन काट्यो, तपाईँ एङ्करिङ गर्न लायक हुनुहुन्न रहेछ।
0: यो कल हामी लिन सक्दैनौँ, यो तपाईँहरूको आक्रोशपूर्ण फोन हामी लिन सक्दैनौँ। हामी कस्तो अवस्थामा फोन काट्छौँ भन्ने कुरा तपाईँले बुझ्नुपर्ने हुन्छ है। हामीले यदि सानो आवाज आयो, कसैले सुन्नु भएन भने हामी त्यो अवस्थामा फोन काट्छौँ है। यो कुरामा तपाईँले ध्यान दिनुहोला। अनि तपाईँको भनौँ न साथीले फोन गर्नुभएको छ, उहाँहरूको आवाज कसैले सुन्नु भएन भने त्यो फोन गरेको त्यो फोन लिएको के फाइदा, त्यो कुरामा विशेष ध्यान दिनुहोला। म तपाईँलाई आग्रह गर्छु, केही बोल्नुभन्दा अगाडि त्यहाँ त्यो अगाडिको परिस्थिति के थियो भन्ने कुरा पनि विचार गर्नुपर्छ तपाईँहरूले। यो कुरा म तपाईँलाई आग्रह गरे र यो कुरा परिस्थिति बुझेर सुझाव दिन पाइन्छ, सल्लाह दिन पाइन्छ, तर आक्रोशमा भएर आक्रोश गरेर चाहिँ सुझाव सल्लाह दिन अलिकति तपाईँको भनौँ न नैतिकताले पनि नदिनुपर्ने हो। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, तर उहाँको फोन डिस्कनेक्ट भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। 9:68 60 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौं, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। हामी राम्रोसँग बोल्ने होइन, प्रश्नसँग बोल्ने, प्रश्नसँग आवाज आउने कसैको पनि हामी फोन काटेका छैनौ है। तपाईँको आवाज आउँदैन, तपाईँले एयरफोन लगाउनुहुन्छ, लाउड स्पिकर गर्नुहुन्छ, अनि तपाईँले हामीले भनेको कुरा ध्यान दिएर सुन्नुहुन्न भने त्यस्ता व्यक्तिहरूको फोन हामीले काटेका छौं है। यो कुरामा विशेष ध्यान दिनुहोला तपाईँहरूले, र तपाईँले फोन गर्दै गर्दाखेरि राम्रोसँग प्रश्नसँग बोल्ने गरी आउनुहोस् होइन, अनि हामी तपाईँको फोन किन काट्छौं होइन तपाईँलाई हामी फोन काट्नको लागि फोन गर्नुहोस् भनेर होइन नि। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
14: हजुर नमस्कार हजुर,
0: को बोल्नु भयो कहाँबाट?
14: हजुर म भोजपुरबाट अभिराम बस्नेत।
0: अभिराम अभिराम बस्नेत, के छ अभिरामजी खबर तपाईँको?
14: हजुर एकदमै ठिक छ, अहिले त अस्ति एकचोटि हजुरसँग बोल्न पाएको थिएँ, त्यहाँदेखि बिरामी भएर गरेकै थिइनँ।
0: ओहो के भयो तपाईँलाई?
14: अलि स्वास्थ्यमा अलिकति समस्या आयो, अनि ग्यास्ट्रिकले गर्दा।
0: आहा, ग्यास्ट्रिकले गर्दा स्वास्थ्यमा समस्या आयो, अनि के छ हस्पिटल जानुभयो, औषधि खानुभयो?
14: हजुर अहिले विराटनगर गएर जताएपछि अलिक राम्रो भयो, औषधि खाएछु हजुर।
0: आहा ल ठिक छ, औषधि खानुभयो, निको हुनुहोला, स्वास्थ्य लाभको धेरै धेरै कामना छ तपाईँलाई है त।
14: हजुर धन्यवाद हजुर।
0: हुन्छ कार्यक्रममा आउनु भएको छ आज, तपाईँको नाम के भन्नुभयो?
14: हजुर अभिराम बस्नेत।
0: अभिराम बस्नेत
14: हजुर,
0: तपाईँ कहाँबाट हो?
14: भोजपुरको पौवादुम्मा एकबाट।
0: पौवादुम्मा एक भोजपुरबाट आउनु भएको छ होइन? ल ठिक छ कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई गाउँखाने कथा राखेँ है त।
14: हुन्छ हजुर,
0: गाउँखाने कथा राख्छु तपाईँलाई, ध्यान दिएर सुन्नु होला होइन। हामीले तपाईँलाई गाउँखाने कथा सोध्दैछु, कुन राखौँ कुन राखौँ भन्दा म खोज्दैछु गाउँखाने कथा है त। ल म तपाईँलाई गाउँखाने कथा भेटाइसकेको छु, ध्यान दिएर सुन्नु होला गाउँखाने कथा। अचम्मको चरी आगोमा परी पुच्छरले पानी खाँदै अय्या अय्या गरी, ल भन्नुहोस् के हो? अचम्मको चरी आगोमा परी पुच्छरले पानी खाँदै अय्या अय्या गरी, ल भन्नुहोस् के हो?
14: भनेपछि त यो पुतली हो त हजुर?
0: पुतली हो भन्नुहुन्छ
14: हजुर,
0: कतिको ढुक्का हुनुहुन्छ?
14: ढुक्कै भन्नु पर्ला,
0: ढुक्कै भन्नुहुन्छ होइन
14: हजुर,
0: ल गरौँ
14: हजुर, गरौँ पर्छ होला।
0: ल हामी पुतली भन्नुभएको छ, हामी लक गर्छौँ, हेरौँ तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेको छैन, गाउँ दिनुहोस्, कुन गाउँ दिनुहुन्छ?
14: हजुर यही भन्नु पर्यो, आफ्नै अब यहाँ च्याम्चिला भन्नु पर्यो, पौवादुम्बाको।
0: ल पौवादुम्बा होइन
14: हजुर,
0: पौवादुम्बा गाउँको राम्रो राम्रो जति मेरो भयो, नराम्रो बिग्रेको भत्केको सब तपाईँको होइन
14: हजुर हजुर।
0: ल तपाईँले चाहिँ गुड नाइटको शब्दहरू राख्नुहोस्
14: हस्, फर्स्टमा चाहिँ हजुरलाई, त्यस पछाडि सरोज बुढा थोकी अनि मलाई चिन्ने सम्पूर्ण साथीहरूलाई भन्दै बाई।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो अभिराम बस्नेत, पौवादुम्बा एक भोजपुरबाट फोन गर्नुभएको थियो, पालो तपाईँको हो, फोन गर्नुहोला, तपाईँ पनि फोन गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। विदा भइसकेपछि फोन यतिबाट काटिदिनुलाई प्राविधिक छ, यति बेला 9868 7340 40 953 भइसकेको रहेछ। ल अब सही जवाब मैले आफै भनिदिनु पर्ने भयो होइन, यसको सही जवाब हो टुकी वा दियो बालेको है, यसको सही जवाब हो टुकी वा दियो बालेको। यो प्रश्नको जवाब मैले तपाईँलाई जानकारी गराइसकेको छु, र अब को कहाँबाट आउनु भएको थियो भन्ने कुरा म तपाईँलाई एकचोटि जानकारी गराउँछु। पवित्र विष्ट थनाबाङबाट आउनु भएको थियो, गलत जवाब दिनुभएको छ। यसै क्रममा निरा पौडेल बास्टिमबाट सही जवाब दिनुभएको छ। यसै क्रममा हामीलाई राजन विश्वकर्मा बास्टिम भोजपुरबाट गलत जवाब दिनुभएको थियो। यसै क्रममा विजय राई भोजपुरको हन्टाङबाट गलत जवाब दिनुभएको छ। यसै क्रममा गङ्गादेव बल्लेबाटबाट हर्का ओलीले पनि सही जवाब दिनुभएको छ। यसै क्रममा भूमिका पौडेल आउनुभएको थियो, उहाँले पनि सही जवाब दिनुभएको छ धनकुटाबाट। कृष्ण हेङबाङ दावा भोजपुरबाट आउनुभएको थियो, उहाँले गलत जवाब दिनुभएको छ। मूर्ति ढुङ्गाबाट टेक बहादुर मूर्ति ढुङ्गाबाट टेक बहादुर तामाङले पनि गलत जवाब दिनुभएको छ। सुनछहरी जेलबाङबाट जुन माया विश्वकर्माले पनि सही जवाब दिनुभएको छ भने अन्तिममा रामकुमार राई हात्ती खर्गाबाट आउनुभएको थियो, उहाँले आक्रोश पोख्नका लागि हामीलाई फोन गर्नुभएको थियो भने हामीलाई अभिराम बस्नेत आउनु भएको थियो, उहाँले पनि गलत जवाब दिनुभएको छ। सही जवाब दिने साथीहरू जुनमाया हुनुहुन्छ, यसै क्रममा मीरा पौडेल हुनुहुन्छ होइन, भूमिका पौडेल हुनुहुन्छ, यसै क्रममा मीरा पौडेल हुनुहुन्छ है, अनि खर्ग ओलीले पनि सही जवाब दिनुभएको छ। र ती मध्येबाट आज हामीले गोला पर्छ गर्दाखेरि विजेता बनाउन सफल भएका भएको मित्र हुनुहुन्छ भूमिका पौडेल, धनकुटा बाट आउनु भएको थियो, उहाँ नै कार्यक्रमको आजको कार्यक्रमको विजेता हुन सफल हुनु भएको छ। धेरै धेरै बधाई छ भूमिका पौडेलजीलाई जो कि आजको कार्यक्रममा विजेता हुन सफल हुनु भएको छ। आज चारजना साथीले सही जवाब मिलाउनु भएको छ, यो कुरा म तपाईँलाई जानकारी गराए। र एथेन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्दै गर्दाखेरि मैले जहिले पनि भनेको छु प्रश्न उत्तर यो आजको कार्यक्रम प्रश्न उत्तर पनि हो, र प्रश्न उत्तर गर्दै गर्दाखेरि हामीले कसैले चिट चोरेको थाहा पायौं अथवा कसैले सिकाउँदै गरेको थाहा पायौं भने त्यो कल हामीले लिँदैनौं। अनि अर्को कुरा, तपाईँको आवाज प्रष्ट हुनु पर्यो, अनि तपाईँले एयरफोन लगाएर लाउड स्पिकर गरेर बोल्नुभयो भने तपाईँको आवाज राम्रोसँग सुन्निँदैन, त्यो कुरामा विशेष ध्यान दिनु पर्यो। र हामीले बोलेको हामीले भनेको सुन्निने हुनु पर्यो, तपाईँ एकातिर बोल्ने हामी अर्कोतिर बोल्ने भयो भने त्यो अलिक मजा आउँदैन है, त्यस्तो काम गर्नु भएन भने तपाईँको फोन काटिँदैन है, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। हामी तपाईँले गर्दा अन्य धेरै साथीहरूलाई डिस्टर्ब नहोस् समस्या नहोस् भन्नका लागि हामी यसो गरेका हुन्छौं। सबै साथीहरूलाई हामी लिनुपर्छ, सबै साथीहरूसँग हामी बोल्नुपर्छ, उहाँहरूलाई पनि सहभागी बनाउनुपर्छ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। तपाईँलाई फोन लगाउन दुःख हुन्छ, दुःख सबैलाई हुन्छ थाहा छ, तर दुःख हुन्छ भन्दै गर्दाखेरि कार्यक्रमको बारेमा बुझेर होइन कार्यक्रमको मर्मलाई बुझेर आइदिनु भयो भने तपाईँले त्यो फोन लगाएको दुःख पनि काम लाग्छ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। अन्यथा अब तपाईँ तपाईँको मनमा अब कसैलाई चित्त बुझ्ला नबुझ्ला, सबैको चित्त बुझाउन त गाह्रो हुन्छ नि होइन, सबैलाई मन पर्नै पर्छ भन्ने पनि छैन। ल त कार्यक्रममा तपाईँलाई कार्यक्रम मनपर्छ भने कहाँ कहाँबाट सुन्नुहुन्छ त्यो पनि जानकारी गराउनुहोला, केही कमी कमजोरी छ भने सुझाव सल्लाह वा प्रतिक्रिया सभ्य भएर दिनुहोला भन्दै आजको लागि हाम्रो पुरस्कारको प्रायोजक अमर बहादुर बुढालाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। र हाम्रो विजेता भूमिका पौडेललाई 9864172298 फोन गरेर आफ्नो पुरस्कार सुरक्षित राख्नका लागि म आग्रह गर्छु। सुझाव सल्लाह वा प्रतिक्रियाका लागि पनि 9864172298 फोन गर्नुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। बाहिर कुनै सामान बिर्सनु भएको छ भने भित्रै ल्याउनुहोला, अनि औषधि खाना बिर्सनु भएको छ भने औषधि खानुहोला, अनि भान्सा कोठामा आगोलाई राम्रोसँग निभाउनुहोला, ग्यास चुलो पनि राम्रोसँग बन्द गर्नुहोला, झ्याल ढोकाको चुकुन राम्रोसँग लगाउनुहोला भन्दै आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निधरी।

0: समुदायको लागि सामुदायिक रेडियो जलचला एफएम 96.4 मेगाहर्ज। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

हार्दिक नमस्कार प्रणाम वरपर सर्र सर्र हावाको सरसराहट आफ्नै शैलीमा फुलिरहेका बगैंचाका सुन्दर फूलहरू उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाङ्गाहरू यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो सुन्दर समयमा तपाईसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु म लक्ष्मण भण्डारी। कार्यक्रम जीवन गंगा लिएर कार्यक्रम जीवन गंगाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, हामी जुन देशमा जन्मिएका छौं, जहाँ हुर्किएका छौं, बढेका छौं, पढेका छौं, यो भूगोल, यो परिवेश, यो ठाउँ यस्तो ठाउँ हो जो संसारमा अत्यन्त विरलै प्राप्त गर्न सकिन्छ। हाम्रो माटो जति प्रिय छ, हाम्रो भूगोल, हाम्रा पाखा पखेराहरू, डाँडा काँडाहरू, भीर पहराहरू जति सुन्दर छन्, त्यति नै हाम्रो यहाँको संस्कृति, चालचलन र परिवेश सुन्दर छ। विविधता हाम्रो विशेषता हो, विविधताका बीचमा पनि एकता हाम्रो अर्को विशेषता हो। हाम्रा हिमालहरूमा धुपी र सल्लाहहरू मिलेर बाँचेका छन्, हाम्रा पहाड़हरूमा पनि सबै बोट बिरुवाहरू एउटै जंगलमा साँधका साथ ठरिएका छन्। तराईमा पनि धान, गहुँ, मकै सबै सबै मिलेर फल्दछन्, मिलेर झुल्दछन्। हिमाल, पहाड़, तराई सबैतिर जुन किसिमको प्राकृतिक विविधता छ, त्यसको प्रतिबिम्ब हरेक नेपाली समाजमा पनि प्रकट भएको छ। जसरी हाम्रो प्रकृति विविध छ, त्यसरी नै हामी सबै नेपालीहरू विविध छौं। हाम्रा अनेक भाषाहरू छन्, हाम्रा अनेक चालचलन संस्कृतिहरू छन्, हाम्रा अनेक पहिरनहरू छन्। जस यी धेरै अनेकहरूका बीचमा, यी अनेकहरूका बीचमा पनि हामी एक भएर बाँचेका छौं, नेपाली भएर बाँचेका छौं। यो संसारमा अत्यन्त दिव्यतम र अनन्यतम उदाहरण हो। तर हामीले जुन हाम्रो गौरव छ, विविधताभित्रको एकताको जुन गौरव छ, यसलाई बिर्सदै गएका छौं। प्रिय सुन्छ, हामी जहाँ छौं त्यो माटोको विशेषतालाई एकपटक जान्ने प्रयास गर्नुपर्दछ, बुझ्ने प्रयास गर्नुपर्दछ। हामी त यस्तो संस्कृतिमा हुर्किएका मानिस हौ प्रिय सज्जन, जहाँ ढुङ्गा ढुङ्गामा पनि देवताको बास हुन्छ। जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ,

प्रिय सिक्किम ढुङ्गा ढुङ्गामा देवताको बास भएको मुलुक हो यो। हामीले सबैतिर देवताको दर्शन गर्न सक्दछौं। बोट बिरुवामा हेर्यो, बोट बिरुवामै हामी देवताको दर्शन गर्न सक्दछौं। तुलसीको पूजा गर्छौं हामीले, बरपिपलको पूजा गर्छौं हामीले, बिरुवाहरूलाई पनि भगवानको मूल्य दिएका छौं। भगवानको मूल्य दिनुको अर्थ बिरुवाहरूलाई देवता मानेर पूजा गर्नुको अर्थ वातावरण प्रतिको हाम्रो चासो हो। वातावरण सुन्दर राख्नु पर्दछ, बोट बिरुवाहरूलाई काट्नु हुँदैन, पर्याप्त शुद्ध अक्सिजनको व्यवस्था भयो भने हामी स्वस्थ हुन सक्दछौ, प्राणी जगत स्वस्थ हुन सक्दछ। त्यसैले बोट बिरुवा काटौं, पूजा गरौं देवता मानेर। कस्तो विशाल विज्ञान प्रिय सच्चा हाम्रा माता पिता, हाम्रा पूर्वजहरूले, हाम्रा आचार्यहरूले कस्तो विशालता प्रकट गरेका छन्, कस्तो विशाल हार्दिकता प्रकट गरेका छन्। त्यस्ता पूर्वजका हामी सन्तति हुन पाएका छौं, यो अहभाग्यको कुरा हो। हामीले पानीमा पनि देवताको दर्शन गर्दछौं, नदी किनारहरूमा हामी स्नान गर्छौं, नदीको पूजा गर्छौं, पहाड़हरूको पूजा गर्छौं, हिमालहरूको पूजा गर्छौं। हिमाल पहाड़को मात्रै पूजा गर्दैनौ प्रिय सुच्चा, हामीले बोट बिरुवाको मात्रै पूजा गर्दैनौ, चरा चुरुङ्गीको पनि पूजा गर्छौं, कागको पूजा गर्छौं, हामी पशुको पनि पूजा गर्छौं, कुकुरसम्मलाई हामीले देवता मानेका छौं, पूजा गर्छौं, गाईको पूजा गर्छौं। यी त प्राणीहरू भए प्रिय सुच्चा, जो हिँड्छन्, जो डुल्छन्, चलमलाउँछन्, राम्रो कुरा दिँदाखेरिमा नजिक आउँछन्, लट्ठी देखाउँदा टाढा जान्छन्। कुरो बुझ्ने यी पशुहरूलाई देवता मान्नु बरु त्यति ठूलो आश्चर्यको कुरा होइन। हामी त ढुङ्गालाई पनि देवता मान्ने संस्कृतिमा हुर्किएका छौं। काली गण्डकीका किनारमा भेटिने शालिग्रामलाई हामीले प्रत्यक्ष देवताको सम्मान दिन्छौं। ढुङ्गालाई देवता मान्नुको अर्थ हामी जड संस्कृतिमा हुर्किएका छौं भन्ने होइन, हामी अचेत छौं भन्ने होइन प्रिय सच्चन, हामीभित्र संवेदना छैन भन्ने होइन प्रिय सच्चन। ढुङ्गालाई पनि देवता मान्नुको अर्थ हामी परम संवेदनशील छौं भन्ने हो। हामीले ढुङ्गामा पनि एक किसिमको संवेदनाको महसुस गर्दछौं, ढुङ्गालाई पनि बुझ्न सक्दछौं, जान्न सक्दछौं, ढुङ्गाको पनि मूल्यलाई स्वीकार गर्दछौं। यसरी संवेदनापूर्ण संस्कृति, चेतनापूर्ण संस्कृतिमा हामी हुर्किएका छौं। हाम्रा पूर्वजहरूले हामीलाई संवेदनशील हुन सिकाएका छन्। जता हेरौं उतैतिर देवताहरू मुस्कुराइरहेका छन्। दायाँ बायाँ तल माथि यताउता सर्वत्र एभ्रिवेयर द गॉड इज, सर्वत्र परमात्मा विराजमान हुनुहुन्छ। जहाँसुकै भगवान मुस्कुराइरहनु भएको छ र हामीलाई साथ दिइरहनु भएको छ, हामीलाई हात दिइरहनु भएको छ। यो विशाल संस्कृति हो। यसको अर्थ हामी ढुङ्गालाई मात्रै पूजा गर्छौं, मान्छेलाई मूल्य दिँदैनौ, मान्छेमाथि शोषण गर्छौं, अन्याय गर्छौं, अत्याचार गर्छौं, होइन प्रिय सज्जन। मान्छेमाथि अन्याय अत्याचार गर्ने, भेद गर्ने, शोषण गर्ने यो संस्कृति हामीले पछि विकास गरेका हौ। अरूलाई मूल्य नदिने, अरूको लिन मात्रै खोज्ने, अरूलाई दिन नखोज्ने यो हामीले पछि विकास गरेको एउटा विकृति हो, जसलाई हामीले संस्कृति बनाउँदै अगाडि बढाइरहेका छौं। तर हाम्रा पूर्वजहरूले, हाम्रा आचार्यहरूले हामीलाई विशाल प्रेमको संस्कृति दिएर गएका छन्, व्यापक हृदयको संस्कृति दिएर गएका छन् प्रिय सज्जन। त्यसो भएका हुनाले हामी आजसम्म बाँचिरहेका छौं। पश्चिममा युरोपियली मुलुकहरूमा व्यक्तिहरू नशाका अभ्यासी बनेका छन्, दुर्व्यसनका शिकार भएका छन्। उनीहरूले आफूले आफूलाई सम्झाउन सक्दैनन्, परिवार टुक्रिएको छ, परिवारका धेरै सदस्यहरू सँगै बसेर भोजन गर्ने कुरा उनीहरूका निमित्त असम्भव जस्तै छ।
उनीहरू सबै थोक भएर पनि कोही नभएका जस्ता टुहुरा भएका छन्। तर हामी युरोपमा बसेका मानिसका जस्ता प्रशस्त घरहरू, विभिन्न सर सुविधाका सामग्रीहरू नभए पनि, रूपैयाँ पैसा नभए पनि हामी हाँसेका छौं, हामी खुसी छौं, हामी प्रसन्न छौं, किनभने हामी निर्भय छौं। सबैतिर देवतै देवता भएपछि हामीलाई के को डर, कसको डर? हामी निर्भय छौं प्रिय सज्जन। एउटा पहाड़मा बसेको मानिसले पनि, जो निरक्षर छ, पढ्न जान्दैन, उसले आफूलाई सम्झाउन सक्दछ। जीवन यस्तै हो, जीवनमा दुःखहरू आउँछन्, पीड़ाहरू आउँछन्, समस्याहरू आउँछन्। समस्याहरूबाट भाग्नु हुँदैन, संघर्ष गर्न सक्नुपर्दछ, ओकाली ओराली गर्न सक्नुपर्दछ। आखिर जहाँ भए पनि